परमेश्वर पिता, हामी तपाईलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईले उहाँलाई हाम्रो मुक्तिदाता बनाए यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्त येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्तीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46।
2: अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा श्रोता यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेथसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू म टेक ढाल सुन्दै चाहिँ एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ उहाँको वास्ता भित्र। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू म भजन संग्रह पुस्तक 23 अध्यायको 1 पददेखि 6 पद यहाँ तपाईहरूलाई पढेर सुनाउन गइरहेको छु। उहाँलाई गोठाला बनाउँदा उहाँको वास्ताभित्र चाहिँ

0: यस प्रकारको कुराहरू पर्छ भनिएको छ। परम प्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केही कुराहरूको अभाव हुँदैन भनिकन यस खण्डमा बताइएको छ। र उहाँलाई जब हामी गोठाला बनाउँछौ, हाम्रो अब्बा पिता बनाउँदछौ, ख्रिस्ट येशूले गर्न भएको क्रुसको कार्यलाई, उहाँले बगाउनु भएको रगत र उहाँले गर्नु भएको शरीरको बलिलाई हामी स्वीकार गरेर लिँदछौ, त्यो मेरो लागि थियो र उहाँ मात्रै बाटो र उहाँ मात्र सत्य र उहाँ मात्रै जीवन हुनुहुन्छ येशु मसीह भनेपछि हामीले उहाँलाई जीवन दिँदछौ। त्यो अवस्थामा उहाँ हाम्रो अब्बा पिता मात्र हुनुहुन्न, उहाँ हाम्रो गोठाला पनि हुनुहुन्छ। र यहाँ एक पदमा नै भनिएको छ, मलाई केही कुराको अभाव हुँदैन, उहाँ जुटाउने परमेश्वर हुनुहुन्छ भनेर चाहिँ बताइएको हो। बाल बच्चाहरू जन्मिँदाखेरि चाहे आमा बुवा धनी हुन् चाहे आमा बुवा गरीब हुन्, तर बाल बच्चाहरू ढुक्कसँग मेरो आमा बुवाले मेरो आवश्यकतालाई पूरा गरिदिनुहुन्छ, मलाई केही पनि अभाव हुँदैन भनेपछि बाल बच्चाहरूले त्यसरी नै सम्झिन्छन्। र योहानको पुस्तक 3 अध्यायमा प्रभु येशूले नयाँ जीवन भन्नुभयो, हामी आत्मामा ख्रीष्ट येशूमा जन्मिएपछि हामी पनि प्रभु येशूमा जिम्मा लगाइएको, प्रभु येशूमा जन्मिएका बालकहरू बालिकाहरू हुँदछौ र उहाँ चाहिँ हाम्रो अब्बा पिता मात्रै हुनुहुन्न, उहाँ हाम्रो गोठाला पनि बन्नुहुन्। उहाँलाई पवित्र बाइबलमा यहोवा इरे परमेश्वर भनिकन त्यो संज्ञा दिएको छ, संकष्टमा सजिलै पाइने सहारा सहायता पनि भनिएको छ, संकष्टमा नुहालाई जहाज दिलाइदिनु हुने परमेश्वर, संकष्टमा अब्राहमलाई छोरा बलि गर्नुपर्ने अवस्थामा अब्राहमलाई थुमा जुटाइदिनु हुने परमेश्वर, छोरा छुटाइदिनु हुने परमेश्वर, संकष्टमा एलियालाई मासु र रोटी एउटा काग मार्फत ओसारेर खुवाउनु हुने परमेश्वर, संकष्टमा एलियालाई सारपातमा एउटा एकल महिला मार्फत उहाँले अनिकाल भरि खुवाउनु हुने परमेश्वर, संकष्टमा कर तिर्नको लागि प्रभु येशूले भन्नुभयो पत्रुस जाऊ र त्यहाँ नदीमा बल्छी हान र परेको माछाको मुख चिर त्यहाँ चाँदीको सिक्का भेट्नेछौ र तिम्रो मेरो कर तिर भन्नुभयो, र संकष्टमा अभावको अवस्थामा माछाको पेटबाट सिक्का निकाल्नु हुने परमेश्वर, त्यस्तै गरेर जसरी 5,000 मानिसहरूलाई 5 रोटी र 2 माछाबाट प्रशस्त खुवाइकन पनि उभार्नु हुने परमेश्वर, उहाँ परमेश्वरलाई यहोवा इरे परमेश्वर भनेर चाहिँ बताइएको छ। र भजन संग्रहको पुस्तक 23:1 परम प्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केही कुराहरूको अभाव हुँदैन भनेर चाहिँ यहाँ बताइएको छ। र उहाँले हामीलाई वास्ता गर्नुहुन्छ र उहाँभित्र हाम्रो टोटल वास्ता छ, उहाँभित्र हामीलाई सबै कुराहरू जुटाउनुहुन्छ भनिकन यो पदले भन्छ भने 2 पदमा उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ र मलाई शान्तिको पानीको छेउमा डोर्याउनुहुन्छ भनेर चाहिँ यो प्रकारले उहाँले हामीलाई त्यो प्रकारको विश्राम दिनुहुन्छ भनेर चाहिँ बताइएको छ। र 3 पदमा उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ, उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोराउनुहुन्छ भनेर चाहिँ भनिएको छ। र 2 पद र 3 पदमा उहाँले त्यो प्रकारको एउटा शान्त पानीको छेउमा बस्दाखेरि एक प्रकारको शान्ति आए जस्तो नै हाम्रो प्राणलाई नै त्यो प्रकारको शान्तिमा उहाँले ल्याउनुहुन्छ र हरियो खर्कलाई हेर्दाखेरि आँखा नै कस्तो शान्तिमा जान्छ, प्राण शान्तिमा जान्छ भने जस्तै त्यो प्रकारको शान्तिमा उहाँले तपाईँ र मलाई वास्ता गरिकन लग्नुहुनेछ। र हाम्रो प्राणलाई यहाँ धरतीको कतिवटा घटनाहरूलाई देखेर कतिवटा घटनाहरूलाई सुनेर हाम्रो प्राण बिस्तारै बिस्तारै मर्दै मर्दै गइरहेको थकित अवस्थामा जाँदै गरेको जस्तो अवस्थामा दुष्ट आत्माले हाम्रो प्राणलाई पुर्याइरहेको छ। र त्यही कुरा लिएर प्रभु येशूले मत्तीको पुस्तक 11 अध्यायमा ए थाकिएका र लादिएकाहरू म भएकोमा आऊ र म तिमीहरूलाई विश्राम दिन्छु भनेर चाहिँ उहाँले भन्नुभए जस्तो नै यहाँ भजन संग्रहको पुस्तक 23:2 र 3 पदमा उहाँले हाम्रो प्राणलाई हरियो खर्कमा विश्राम गराइदिनुहुन्छ। त्यति मात्र नभएर शान्त पानीको छेउमा कल कल आवाजहरूको त्यो झरनाको छेउमा गएर हामी यसरी पल्टिएर बसी जस्तो नै त्यो प्रकारको शान्तमा उहाँले लग्नुहुन्छ भने दुष्टात्माको जो विभिन्न प्रकारको चर्तिकाला धरतीमा सुन्दा देख्दाखेरि जसरी हाम्रो प्राण बिस्तारै बिस्तारै मर्दै गइरहेको अवस्था छ, निराशमा धेरै मानिसहरू गइरहेका छन्, तर उहाँले हाम्रो प्राणलाई नयाँ प्राण, एकदमै साहस, आनन्द, शान्ति त्यो प्रकारको अवस्थामा उहाँले हामीलाई लानुहुन्छ भनेर चाहिँ यहाँ भनिएको छ। र उहाँको नाउँको खातिर मसिहा येशूको नाउँबाट सृष्टिकर्ता परमेश्वर अब्बा पिता हुनु भएकोले गर्दाखेरि उहाँले हामीलाई धार्मिकताको मार्गमा उहाँले हिँडाउनुहुन्छ। हाम्रो शरीरले कति समय पापको कुराहरू गर्न चाहे तापनि हामीलाई उहाँले वास्त गर्नु भएको कारणले गर्दा हामीलाई ती कुराहरू हुन नदिएर हाम्रो खुट्टालाई हाम्रो पैतालालाई उहाँले धार्मिकताको मार्गतर्फ उहाँले डोराउनुहुन्छ भनेर चाहिँ त्यहाँ भनिएको छ। र यहाँ अर्को खण्डमा जसरी 4-5 पदमा मृत्युको अन्धकारमय घाटीमा भएर हिँड्नु परे तापनि म कुनै खतरादेखि डराउने छुइनँ, तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिनेछन्, मेरा शत्रुहरूको सामने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ, तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरा भरिएर पोखिनेछ भन्ने चाहिँ यहाँ भनिएको छ। उहाँले खतरामा हामीलाई सुरक्षा दिनुहुनेछ, खतरामा पर्न नदिनको लागि उहाँले हाम्रो खुट्टाहरूलाई ठिक अवस्थामा उहाँले मृत्युको घाँटीमा भएर हामी हिँड्दाखेरि पनि त्यो भीर तर्फबाट लड्न नदिने, त्यो जिन्दगीमा त्यो पापमा त्यो दुष्टको पासोमा पर्न नदिने उहाँको गुहारका हातहरूले हामीलाई त्यसरी थाम्नेछ। र हामी त्यो खतरामा भएर जानु परे तापनि त्यो मृत्युकै घाँटीमा भएर हामी हिँडेको भए तापनि उहाँको लट्ठी र उहाँको लौरोले उहाँको आदेशले उहाँको सुरक्षाको जो हप्काईले हामीलाई ठिक बाटोमा ल्याउनु हुनेछ। र शत्रुहरूले हामी लाजमा परेको हामी हारेको हामी खत्तम भएको दुष्टात्माले कमजोर मानिसहरूको हृदयमा हालेर त्यो प्रकारले मानिसहरू देख्न चाहन्छन्, तर त्यस्तो दुष्टात्मा लागेको मानिसहरूको अघि पनि हाम्रो शिर उहाँले उच्च पारिदिनुहुनेछ। आजभन्दा भोलि अझै सफलता, भोलिभन्दा पर्सि तपाईँ अझै सफलता, तपाईँको स्वास्थ्य राम्रो, तपाईँको आय स्रोत एकदमै राम्रो, परिवारमा मिलाप लगायत सबै गरिएका काम कुराहरूमा उहाँले आशिष दिँदै उहाँले त्यसरी जानुहुनेछ। कारण तपाईँको गोठाला तपाईँको अब्बा पिता तपाईँको साथमै हुनुहुन्छ। र प्रभु येशूले मत्तीको पुस्तक 28:20 भन्नुभयो, म जगतको अन्तसम्म तिमीहरूकै साथमा हुनेछु भनेर चाहिँ भन्नुभयो। उहाँ नढाट्ने परमेश्वर हुनुहुन्छ। र मृत्युको घाँटीमा भएर तपाईँ गइराख्नु भएको छ भने पनि त्यो खतरादेखि तपाईँ डराउनु पर्ने छैन। आश्चर्य कर्म गर्नुहुने हाम्रो परमेश्वरले उहाँले तपाईँलाई अचम्म प्रकारले त्यो खतराबाट जोगाउनुहुनेछ। तपाईँको शिरलाई उहाँले ठाडो गराइदिनुहुनेछ, तपाईँको शिरलाई उहाँले उच्च पारिदिनुहुनेछ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, म बाइबल कलेज पढ्न जानको लागि तयार हुँदै थिएँ, जवान अवस्थाको व्यक्ति। त्यो समयमा मैले एक ठाउँमा गएर धान उठाएर ल्याएर पैसा बनाएर बाइबल कलेज जानुपर्ने भयो। आमाले मलाई त्यही हराउनु भएको थियो। तर त्यो दिन मलाई आमाले घाँटीमा यानि त्यो क्यामेरा पनि लिएर जा भनेर चाहिँ भन्नुभयो। कारण आमाको बहिनी आफन्त पर्नेहरूको घर नजिक थियो, त्यहाँ फोटो खिचेर पनि लिएर आइज भनेर चाहिँ भन्ने कुराहरूमा उहाँले त्यो भन्नुभयो। तर मलाई क्यामेरा भिरेर त्यसरी हिँड्नु लाज लाग्थ्यो र नलिकन जाने कोसिस गरेँ। उहाँले फेरि कराउनु भएपछि मैले घाँटीमा क्यामेरा भिरेर गएँ। जाँदै गर्दाखेरि जुन अङ्कलकोमा त्यो धानको लागि मैले उठाउनको लागि जानु पर्थ्यो, त्यो अङ्कलको घरमा जाँदै गर्दाखेरि अलिकति घुमेर जानुपर्ने भएकोले गर्दा सिधा बाटो हिँड्ने विचार गरेँ। त्यतिखेर झापाको ठाउँमा यो धानको माथि माथि काटेर नरुवा चाहिँ त्यत्तिकै खेतमा छोडिएको थियो र म सर्टकट बाटोमा आखिर धान काटिहालेको रहेछ भन्ने हिसाबले त्यो सर्टकट बाटोमा भएर त्यो अङ्कल घरमा जाँदै गर्दाखेरि पछाडि स्याक गरेको आवाज सुने। फनक फर्केर हेर्दाखेरि त त्यहाँ गोमन साँप यसरी उठेर मलाई टोक्नको लागि डस्नको लागि रेडी भएको रहेछ। मर्नभन्दा बौदाउनु निको भन्ने जस्तो गरेर मैले चाहिँ त्यो नरुवा समातेर उसलाई हान्ने जस्तो गर्दै गर्दाखेरि यहाँ मेरो घाँटीमा जो झुन्डिएको क्यामेरा थियो त्यो क्यामेराको माथिको केस, त्यसको माथिको जो छोप्ने त्यसको कभर हुन्छ त्यो चाहिँ सर्पकै फोडा जस्तो नै, त्यसकै फोडा जस्तो नै परेको थियो। त्यो उतातिर जाँदाखेरि सर्पले सम्झिएछ, अर्को सर्पले मसँग जुत्दा आयो भन्ने चाहिँ उसले सम्झिएछ। त्यसले गर्दाखेरि यसो गर्दाखेरि यो झोलुङ्गो जस्तो पिङ जस्तो भएर उता जान्थ्यो अनि सर्प उता फेरि पछाडि ऊ हट्थ्यो, फेरि त्यो फर्केर आउँथ्यो क्यामेरा, फेरि सर्पले टोक्नुको लागि तयार हुन्थ्यो, फेरि म यसो गर्थेँ, फेरि त्यो क्यामेरा त्यता पिङ जस्तो भएर जान्थ्यो। त्यसो गर्दा गर्दै त्यो सर्प यस्तै कति सेकेन्ड जति उभिन सक्यो होला, त्यहाँबाट उड्डङ्गै पछाडि लडेर भाग्यो। र म मृत्युको घाँटीमा भएर त्यहाँ हिँडेर गएको रहेछु, तर सृष्टिकर्ता परमेश्वर मसीहा येशूको भविष्य देख्ने आँखाले मेरो आमाको मनमा चाहिँ त्यो क्यामेरा बोकेर जानुपर्छ भने चाहिँ एउटा ढाल जस्तो नै, एउटा सुरक्षाको साधन जस्तो नै त्यो क्यामेरा मेरो घाँटीमा भिराइदिनु भयो, जसको परिणामस्वरूप मलाई उहाँले मृत्युको घाँटीमा भएर हिँडे तापनि उहाँले सुरक्षा दिनुभयो र हामीलाई त्यो प्रकारले सुरक्षा दिनुहुन्छ, हाम्रो शिर खडा गर्नुहुन्छ। र अन्तिममा छ पदमा चाहिँ निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा सर्वदा बास गर्नेछु भनेर चाहिँ यहाँ बताइएको छ। र उहाँलाई जसरी हामी गोठाला बनाउँदछौँ त्यो व्यक्तिहरूको पछि चाहिँ आशिषहरूले पछ्याएको हुन्छ। हामी धेरै मानिसहरू आशिष खोज्दै हिँड्छौँ, तर उहाँमा भरोसा राख्ने व्यक्तिहरूको जीवनमा चाहिँ उहाँले यस्तो ठुलो वास्ता राखिदिनु भएको हुन्छ, आशिषले पो त्यो व्यक्तिलाई पछ्याउँछ। भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: हुन्छ, जय बसी। गुड न्युज एफएम सुनेर बस्नुहुने सम्पूर्ण ख्रिस प्रेमीजनहरूलाई, अनि मेरो नाम चाहिँ रोजन राई, अनि मेरो घर चाहिँ खोटाङ खाटतम छ र म चाहिँ अहिले हालै काठमाडौँ कोटेश्वरमा बस्दै आइरहेको छु। अनि म चाहिँ अहिले काठमाडौँ कोटेश्वर गेटसेमनी एयरपोर्ट चर्चमा विगत 2.5 वर्षदेखि यसमै आएर संगति गरिरहेको छु। अनि आज म चाहिँ मेरो जीवनको, मेरो परिवारको जीवनको गवाही भन्न गइरहेको छु। हाम्रो परिवार चाहिँ कसरी यसो ख्रिसमा आउनुभयो, कसरी यसो ख्रिसलाई चिन्ने मौका पाउनुभयो, सो म आज हजुरहरूलाई भन्न गइरहेको छु। अनि मेरो परिवारमा चाहिँ हामी 5 जना छौँ, मम्मी, ड्याडी, दिदी, दाई अनि म। अनि पहिला चाहिँ अब हाम्रो गाउँमा चाहिँ कस्तो हुन्थ्यो भने भर्खर हामी, हाम्रो ड्याडी मम्मीहरू चाहिँ अब पहिलेदेखि किराती हिन्दू हुनुहुन्थ्यो, अनि त्यति बेला चाहिँ अब भर्खर क्रिस्चियनहरू, विश्वासी जनहरू हाम्रो गाउँमा चाहिँ बढ्दै गएको थियो। अनि त्यति बेला चाहिँ हाम्रो ड्याडी चाहिँ एकदमै मन नपराउने भनौँ न, एकदमै हेर्नै नसक्ने। अनि हाम्रो घर तल्लो तलामा छ भने माथिल्लो तलामा फेरि चर्च थियो त्यति बेला, अनि अहिले पनि त्यही नै छ। अनि त्यति बेला त्यस्तो थियो, अनि भर्खर विश्वासी हुँदै गरेको उहाँहरू आउनुहुन्थ्यो, जनहरू आउनुहुन्थ्यो, अनि उहाँहरू संगति गरेको हेर्नुहुन्थ्यो, यो के गरे, यस्तो गीत गाएको छ, प्रार्थना गरेछ, हल्ला गरेछ, त्यस्तो टाइपको भनेर भन्नुहुन्थ्यो। चर्च हाम्रै घरको माथिल्लो तलामा चाहिँ, माथिल्लो बारीमा चाहिँ चर्च भएको कारणले उहाँले एकदमै फ्रस्ट्रेसन टाइपको के गरे भनेर कतिचोटि कराउने त्यस्तोहरू गर्नुहुन्थ्यो। अनि मेरो हाम्रो परिवारमा चाहिँ सबभन्दा जेठो चाहिँ दिदी हुनुहुन्छ, त्यसपछि दाई अनि म हो। अनि त्यही तिनजेलसम्म लगभग 2055-56 को कुरा हो। अनि त्यति बेला चाहिँ मेरो दाई जन्मिनु भयो। अनि मेरो दाई जन्मिसकेपछि चाहिँ कस्तो भयो भने, अब मेरो ड्याडी र दाई चाहिँ एकदमै बिरामी हुनुभयो। अनि बिरामी हुँदाखेरि चाहिँ अब त्यति बेला चाहिँ एकदमै गाह्रो, मर्ने कि बाँच्ने टाइपको भयो। त्यति बेला खासै हस्पिटलहरू पनि थिएन, स्वास्थ्य चौकीहरू सानोतिनो थियो। अनि त्यति बेला चाहिँ अनि एकदमै धेरै त्यति बेलाको पालोमा चाहिँ अब गाउँमा त्यही हो, धामी झ्याक्री लाउने अनि त्यो चिनासिना हेराउने त्यस्तै केही हुन्थ्यो। अनि त्यति बेला चाहिँ अब धामीहरू झ्याक्री लाउने अनि भाकलहरू भाग्ने त्यस्तो गर्नुभयो, देउरालीतिर गएर त्यस्तो गर्नुहुन्थ्यो अरे ड्याडीहरूले चाहिँ। अनि त्यति गर्दाखेरि पनि भएन, निको हुनु भएन। अनि त्यति बेला चाहिँ उहाँले के भन्नुभएको थियो भने, दाई जन्मिसकेपछि, मेरो दाई जन्मिसकेपछि मेरो दाई र ड्याडीको चाहिँ ग्रह जुधेको भनेर भनेको थियो अरे त्यति बेला। अनि ग्रह जुधेपछि चाहिँ अब ग्रह जुधिरहेछ, दुईजनामा एकजना पछि मर्नुपर्छ, त्यसपछि मात्र अर्को निको हुन्छ भनेर त्यसरी चाहिँ भन्नुभएको थियो अरे। अनि त्यति बेला भर्खर इसाई समुदाय चाहिँ बिस्तारै आउँदै गरेको, फर्स्ट आउँदै गरेको बेलामा चाहिँ अनि उहाँ इसाईहरू हुनुभएकोहरूले चाहिँ हाम्रो डेली के भन्नुभएछ भने तपाईँ चाहिँ अब येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ, तपाईँले विश्वास गर्नुभयो भने चाहिँ मुक्ति पाउनुहुन्छ, यो विरामबाट छुटकारा पाउनुहुन्छ भनेर त्यसरी भन्नुभएछ। अनि त्यति बेला चाहिँ हाम्रो ड्याडीले एकदम मन नपराउने, अनि मन नपराउने हुँदाखेरि पनि यस्तो पनि हुन्छ भनेर त्यतिर भने उल्टै थर्काउने गर्नुहुन्छ। तर अब लास्टमा विकल्प केही नपाएपछि चाहिँ मर्नुभन्दा बोलाउनु राम्रो भनेर उहाँ चाहिँ क्रिस्चियन हुनुभएछ, येशुलाई विश्वास गर्न आउनुभएछ होइन। येशुलाई विश्वास गरेपछि फेरि त्यहाँ अचम्मको कुरा भएछ, उहाँले चाहिँ बोलाउनलाई चाहिँ येशु ख्रिस्टलाई विश्वास गर्नलाई क्रिस्चियन इसाई हुनुभएको, तर उहाँले बोलाउनु होइन, तर उहाँले नयाँ जीवन पाउनु भएछ। जसरी बाइबलमा भनेको छ दोस्रो कोरन्थी 5:17 भनेको छ, यदि कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो, पुरानो गइसकेको छ, हेर नयाँ आएको छ भनेर जसरी बाइबलले भन्छ, साँच्चै नै उहाँ चाहिँ जब येशु ख्रिस्टलाई चाहिँ अब उहाँले विश्वास गर्नुभयो, विश्वासले मात्र उहाँ पुरै चङ्गाई हुनुभयो कि। उहाँले चाहिँ अब पहिला चाहिँ यस्तो मन नपराउने आफ्नै घरको माथिल्लो तलामा चर्च है अरूलाई त्यस्तो गीत गाएकोहरू भजन गाएकोहरू त्यस्तो मन नपर्ने, तर उहाँ जब चङ्गाई हुनुभयो त्यसपछि उहाँ गाउँलेहरू पनि एक प्रकारले छक्क पर्यो कि यो चाहिँ यस्तो रहेछ है, उहाँमा चाहिँ मुक्ति रहेछ भने। अहिले पनि हाम्रो गाउँमा चाहिँ कस्तो छ भन्दाखेरि येशु ख्रिस्टलाई विश्वास नगर्नेहरू पनि उहाँले चाहिँ उहाँहरूको मनमा चाहिँ एक प्रकारको यस्तो छ कि ल है अन्तिम विकल्प चाहिँ यो रहेछ है भन्ने, त्यस्तो चाहिँ एक प्रकारको हाम्रो ड्याडी र दाइ चाहिँ अब चङ्गाई भइसकेपछि त्यस्तो खालको एक प्रकारको उहाँको मनमा चाहिँ विश्वासहरू चाहिँ छ। उहाँहरू येशु ख्रिस्टलाई अहिले विश्वास नगरे पनि त्यस्तो खालको मनमा चाहिँ एउटा छाप चाहिँ छ। अनि म चाहिँ त्यसपछि चाहिँ हाम्रो परिवार नै सबै इसाई फ्यामिली भयो, त्यसपछि उहाँहरू सबैले ग्रहण गर्नुभयो, अनि त्यसपछि म पछिबाट जन्मे, अनि म चाहिँ हाम्रो परिवारको इसाई परिवार भइसकेपछि जन्मेको हो। अनि मैले चाहिँ अलरेडी येशु ख्रिस्टलाई पाएको परिवारमा जन्म लियो, जसको कारणले चाहिँ म आफूले एकदमै आशिषित ठान्दछु। अनि सो अनुसारको नै अहिले मैले वचनहरू बाइबलहरू परमेश्वरको जीवित वचनहरू पढ्ने गर्दछु, र त्यही अनुसार जिउनलाई परमेश्वरको महिमा गर्नलाई चाहिँ म आफ्नो जीवन चाहिँ अब अगाडि त्यही अनुसार उहाँको वचन अनुसार नै बढाइरहेको छु। हुन्छ, अनि हामी चाहिँ हाम्रो परिवार चाहिँ यसरी अब येशु ख्रिस्टमा आयौँ, उहाँलाई विश्वास गर्न सक्यौँ, उहाँले हामीलाई यसरी यो माध्यमबाट चाहिँ हामीलाई चुन्नुभयो, जसको कारणले अहिले चाहिँ हाम्रो परिवार एकदमै आशिषित छन्। अनि हजुरहरू पनि परमेश्वरलाई विश्वास गरेर चाहिँ आशिषित बन्न सक्नुहुन्छ, जसरी परमेश्वरले हामीलाई मेरो ड्याडी र दाइलाई चाहिँ यो रोगबाट छुटकारा दिनुभयो, यो सांसारिक कुराबाट चाहिँ छुटकारा दिनुभयो, त्यसैले तपाईँहरू पनि उहाँलाई विश्वास गरेर उहाँको वचन अनुसार जिएर हजुरहरूले आशिषित भइकन आफ्नो मुक्तिदातालाई चिनेर चाहिँ अनन्तको जीवन पाउन सक्नुहुन्छ। हुन्छ, हस्, धन्यवाद।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ, र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699 के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ अब चिन्ता नलिनुहोस् थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई कष्ट पीड़ामुक्त शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा बिरामीको लागि बस्न खान तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर चन्द्रगिरी 4 थानकोट काठमाडौँ कार्यकारी प्रमुख सुनिल कुमार तामाङ मोबाइल नम्बर रहेको छ 9841354402 9841354402 र 9810334406 9810334406 फोन नम्बर 01-4392511 01-4392511 र 01-4392510 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित हिमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ हिमाडोल ज्वेलर्स हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर
1: प्रोप्राइटर सानु सापकोटा 01-5208854 01-5208854 र 9851-25638 9851-25638
2: इस्लामा सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
3: हो र होइन होला त्यस्तो त
4: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
3: केही भएन मिस
4: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
5: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
0: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तोता कुमार अब्राहमको साथमा
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
8: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
7: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
8: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
7: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलू हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: निरुत्साहित तुल्याउनेहरूसँग कसरी व्यवहार गर्ने? जयमसी आज मंगलबार सेप्टेम्बर 29 तारिक असोज 13 गते। आजको बाइबल लेखण्ड पहिलो सामुएलको पुस्तक 17 अध्यायको 30 पदबाट रहेको छ र यहाँ लेखेको छ, उनीबाट एकातिर लागेर तिनी मानिसहरू कहाँ गए। गोलियतसँग लड्न दाउदलाई निरुत्साहित पार्ने पहिलो व्यक्ति उनकै आफ्नै दाजु थिए। एलियाबले सुने र उनी रिसले चूर भए। उनले दाउदलाई यसो भनेर सोधे, तँ यहाँ के गरिरहेछस्? वनमा भएका ती अलिकता भेड़ाहरू हेर्न तैले कसलाई जिम्मा दिएर आइस? म तँलाई चिन्दछु, घमण्डी र दुष्ट हृदय भएको। तँ लड़ाई हेर्नलाई मात्र आएको होस्। दाउदले भने, मैले अहिले के गरेको छु र? मैले बोल्न पनि नहुने? उनीबाट एकातिर लागेर तिनी मानिसहरू कहाँ गए र त्यही प्रश्न दोहोर्याए। यो कुरा तपाईँले पहिलो समयको पुस्तक 17 अध्यायको 28 30 पदसम्म हेर्न सक्नुहुन्छ। यसरी निरुत्साहित गर्ने मानिसहरूका कुरालाई लिएर अत्याधिक महत्व दिने जालमा नफस्नुहोस्। तपाईँको जीवनमा मूल्य थप्नेहरूसँग समय बिताउनुहोस्, तपाईँबाट खटाउनेहरूसँग होइन। राजा साउलले पनि दाउदलाई यस्तो भने, तिमी गएर त्यस पलिस्थीसँग लड्न सक्ने छैनौ, तिमी त ठिटा मात्रै छौ र त्यो चाहिँ जीवनभरि नै लड़ाई गर्दै आएको छ। तर दाउद गोलियतसँग कति अनुभव छ भन्ने कुरामा चिन्तित थिएनन्, किनभने उनलाई थाहा थियो कि उनका परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। हामी आफ्नो विश्वासलाई हामीले देख्न सक्ने कुरामा मात्र सीमित गर्छौं भने यो कति दुःखद हुन्छ। कुनै कामको लागि हामी अयोग्य छौं भनेर सोच्नु भनेको आत्मकेन्द्रित हुनु र परमेश्वरबाट अलग भएर आफ्नै क्षमताहरूमा ध्यान केन्द्रित गर्नु हो। उहाँमा भर नपर्ने यस्तो स्वतन्त्र सोचले परमेश्वरलाई समीकरणबाट बाहिर निकाल्छ र उहाँले घोषणा गर्नुभएको यो तथ्यलाई व्यवस्था गर्छ कि उहाँको शक्ति हाम्रो कमजोरीमा सिद्ध हुन्छ। यो कुरा तपाईँले दोस्रो कोरन्थीको पुस्तक 12 अध्यायको 9 र 10 पदमा हेर्न सक्नुहुन्छ। दाउदको जेठो दाजु एलियाबको नामको अर्थ परमेश्वर मेरो बुवा हुनुहुन्छ भन्ने हुन्छ। यो कति विडम्बनापूर्ण छ, किनभने उनलाई परमेश्वरमा कुनै भरोसा थिएन। त्यसै कारण विजय अनुभव गर्न तपाईँले पहिले आफ्नै नजिकका मानिसहरूको शंका र अविश्वासलाई जित्नुपर्ने हुन सक्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्नो मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: कोरस नम्बर 122।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर प्राविधिक मित्र सुजनका साथमा म आइजेक राई उपस्थित भइसकेको छु। श्रोता, आज यस बिहानी तपाईँ कति बजे उठ्नुभयो? के तपाईँले उठिसकेपछि यो सुन्दर बिहानीको साथमा तपाईँ हामीलाई जीवन दिनुहुने सर्वोच्चका परमेश्वरलाई हृदयदेखि नै धन्यवाद दिनुभयो? आशा गर्छौं तपाईँले अवश्य पनि म र मेरा साथमा हुनुभएका प्राविधिक मित्रले जस्तै प्रभु येशूलाई धन्यवाद दिनुभएको छ। यदि छैन भने सायद तपाईँ एका बिहानै कुनै समस्यामा पर्नु भएको छ र त्यसको समाधानको दौडधूपमा हुनुहुन्छ होला। तर मित्र, अहिले तपाईँ जस्तो सुकै परिस्थितिमा हुनुभए तापनि चिन्तित र मनलाई अशान्त रहने अवस्थाहरूबाट चाहिँ निक्लिहाल्नुहोस् र खुसी हुनुतर्फ आफ्नो मनलाई खिच्नुहोस् भनी म अनुरोध गर्न चाहन्छु। किनभने अहिले तपाईँसँग दुखित र चिन्तित हुनलाई केवल त्यही एउटा कारण मात्र छ, तर खुसी हुनको लागि चाहिँ तपाईँसँग अवश्य असंख्य कारणहरू छन्। ती कारणहरू मध्ये एउटा कारण त यो हो कि यो बिहानीमा कति कठिनाइहरू हुँदाहुँदै पनि तपाईँले आफैलाई सकुशल जीवित अवस्थामा रहेको पाउनु हो, र यदि तपाईँ येशु ख्रिष्टका अनुयायीहरू मध्ये एक हुनुहुन्छ भने त तपाईँ अनन्त जीवनको उत्तराधिकारी हुनुहुन्छ भन्ने कुरा पनि तपाईँ अहिले जीइरहनु भएको अवस्थाको निम्ति एउटा उत्साह र अत्यन्तै खुसीको कुरा हो, जसको तुलना तपाईँले आज यस क्षणमा भोगिरहनु भएको कुनै पनि अवस्थासँग गर्न सकिँदैन। किनभने यस संसारमा तपाईँले अहिले भोगिरहनु भएको जस्तो सुकै पीड़ादायक वा भयानक कष्ट भए पनि येशु ख्रिष्टसँगको अनन्त जीवनको तुलनामा त्यो कष्ट क्षणिक मात्र हो। त्यसैले मित्र, अहिले तपाईँ जस्तो सुकै परिस्थितिमा हुनुभए तापनि आनन्दित, खुसी र धन्यवादी हुनुहोस् भनी म तपाईँलाई उत्साह दिन चाहन्छु। ख्रिष्ट येशु प्रभुलाई हृदयदेखि नै साँचो रूपमा चिन्नु भएको छैन भने अहिले नै उहाँलाई आफ्नो हृदयमा निम्त्याउनुहोस् र परमेश्वरलाई धन्यवाद दिने एउटा कारण थप्नुहोस्। आज यस देशमा रहेका हरेक व्यक्ति धन्यवादी हुनको लागि चाहिँ येशूलाई प्रभु र मुक्तिदाता भनी चिन्नु आवश्यक छ, अनि त्यसको लागि अरूहरूका सामु हामीहरू नै येशु ख्रिष्टका साँचो अनुयायीहरूका रूपमा सधैँ आनन्दित भएर प्रकट हुनु खाँचो छ। हामी सुरक्षाको चिन्ता फिक्रीमा रुमलेर नबसौं, तर ख्रिष्ट येशुप्रति धन्यवादी हुँदै यस सुन्दर बिहानीमा पवित्र बाइबलको फिलिपी 4:4-8 रहेको वचनलाई व्यवहारमा उतारौं, जहाँ यसो लेखिएको छ, प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर, तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्, प्रभु नजिकै हुनुहुन्छ, कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन्, र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। फिलिपी 4:4-8। श्रोता, यही उत्साहले भरिएको वचनलाई पढ्दै कार्यक्रम धन्यवाद बिहानीबाट प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै म आइजेक राई आजको लागि बिदा हुन्छु। जय मसीह। तपाईँले जीइरहनु भएको आजको यो दिन येशू ख्रिष्टको शान्तिले भरिएको होस्।

गुरुनिज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेजीको साथ म कार्यक्रम प्रस्तोता जोनाथन गिरीको तर्फबाट। प्रस्तोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामी तपाईँ श्रोताले नै टिपाउनुभएका प्रार्थनाका अनुरोधहरू लिएर हामी प्रार्थना गर्ने गर्दछौ। श्रोता, हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईंसँग प्रार्थनामा सहकार्य गर्नु र तपाईंलाई प्रार्थना गर्नुपर्छ भनेर उत्साह दिनु हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि अबको करिब करिब आधी घण्टासम्मको लागि तपाईंसँग रहनको लागि तपाईंको रेडियो सेट मार्फत तपाईंको घर आँगनमा हामी आइपुगिसकेका छौं। कृपया रेडियो छोडेर कतै नजानुहोला र हामीलाई सुनेर अन्तिमसम्म साथ दिनुहुन पनि हामी अनुरोध गर्दछौं। आदरणीय श्रोता, अब भने आजको कार्यक्रममा हामी तपाईंको प्रार्थनाका कुनै अनुरोधहरू छ र तपाईंले हामीले प्रार्थना गरेको चाहनुहुन्छ भने हामीले तपाईंको प्रार्थनाका अनुरोधहरू टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर हो भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-0-23-44-646 र हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। हजुर, तपाईँको लागि सम्पर्क फेरि एकचोटि बताइदिउ, 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर हो र हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-0-23-44-646। त्यसै गरी हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। आदरणीय श्रोता, यदि तपाई फेसबुक अथवा वाट्सएप मार्फत तपाई आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। आदरणीय श्रोता, भने तपाईँ हामीलाई फोन गर्दै रहनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध टिपाउँदै रहनुहोस्, म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हाम्रो जीवनमा विभिन्न परिस्थितिहरू आउँदछ, कहिलेकाहीँ जतिसुकै प्रयास गरे तापनि सफल हुँदैन। त्यतिखेर कतिपय गैर मसीही मानिसहरू जो ख्रिस्टमा छैन उनीहरूले चाहिँ आफ्नो भाग्यलाई आफ्नो कर्मलाई धिक्कार्दै बस्दछन्। तर आदरणीय श्रोता, तपाईँ हामी जसले सर्वशक्तिमान सृष्टिकर्ता परमेश्वरलाई चिनेका छौं, उहाँसँग सम्बन्ध गाँसेका छौं, हाम्रै भने कहिले पनि हाम्रो आफ्नो भाग्यलाई धिक्कार्नुपर्ने अवस्था छैन। हजुर श्रोता, सृष्टिकर्ता परमेश्वरले हाम्रो निम्ति तय गर्नुभएको गन्तव्यलाई पनि उहाँले परिवर्तन गर्न सक्नुहुन्छ। उहाँ त्यस्तो परमेश्वर हुनुहुन्छ। अब फरक चाहिँ, अब हामीले गर्नुपर्ने कुरा चाहिँ के हो त भन्दा, पूर्ण विश्वास र भरोसाको साथ कुनै कुरा मानिसको नजरमा असम्भव देखिए तापनि उहाँको नजरमा चाहिँ शत प्रतिशत सम्भव छ भन्ने कुरालाई विश्वास राखेर प्रार्थना गर्नु चाहिँ पर्दछ। यो एउटा चाहिँ शर्त हो। जो व्यक्तिले यो शर्तलाई पालन गर्छ त्यो व्यक्ति चाहिँ पूर्ण रूपले यी कुराहरूमा सफल हुन्छ। उसले कहिले पनि आफ्नो भाग्यलाई धिक्कार्नुपर्ने अवस्था आउँदैन। यहाँ हाम्रो अगाडि
पहिलो सामुएलको पुस्तक एक अध्यायमा एकजना यस्तै स्त्रीको विषयमा कुरा गरिएको छ। उनी कुनै काल्पनिक कथाको एउटा पात्र होइनन्, न त उनी कुनै प्रचारकको दृष्टान्तमा उब्जाइएको पात्र हुन्। उनी एक ऐतिहासिक पात्र हुन् जो आजभन्दा करिब करिब 7-8 हजार वर्ष अगाडि भनौं त्यो अवस्थामा त्यतिखेर रहेकी थिइन् भने हामी अनुमान गर्न सक्छौं। आदरणीय श्रोता, हामीले विचार गर्ने हो भनेदेखि उनी चाहिँ कस्ती थिइन्, उनको पृष्ठभूमिलाई हामीले बुझ्ने भने छोटकरीमा पहिलो सामुएलको पुस्तक एक अध्यायले बताउँदछ। पहिलो सामुएल एक अध्यायमा उनको यो पृष्ठभूमिलाई म तपाईँको बीचमा प्रस्तुत गर्न चाहन्छु। लेखिएको छ, रामतैबाट आएका एकजना मानिस थिए, तिनी एक सुपी तथा एफ्राइमको पहाड़ी देशका थिए। तिनको नाउँ एल्काना थियो, तिनी एफ्राइमी थिए, अनि तिनी एरोहामका छोरा एलिहुका नाति, तोहुका पनाति र सुपका जनाति थिए। हन्ना र पनिन्नाहा नाउँका तिनका दुई पत्नीहरू थिए। पनिन्नाका छोराछोरीहरू थिए, तर हन्ना चाहिँ निसन्तान थिइन्। एल्काना वर्षेनी सिलोमा सर्वशक्तिमान परमप्रभुको आराधना गर्न र बलिदान चढाउन आफ्नो शहरबाट उक्लेर जाने गर्थे। त्यहाँ एलीका दुई छोरा होप्नी र पिनहास परमप्रभुका पुजारीहरू थिए। आदरणीय श्रोता, यो चाहिँ हो तत्कालीन समयको एउटा पृष्ठभूमि। पृष्ठभूमिमा हामी देख्छौ उनी एक एफ्राइमका एफ्राइमी व्यक्तिको पत्नी थिइन् र उनको कुनै पनि सन्तान थिएन। अनि तत्कालीन समयमा सन्तान नहुने बाँझी स्त्रीलाई चाहिँ श्रापित, परमप्रभुबाट तिरस्कृत भनेर हेला गर्ने गरिन्थ्यो। प्रेस्रोता, अनि उनकी सौता थिइन् पनिन्हा, उनका चाहिँ छोराछोरीहरू थिए। उनी चाहिँ एकदमै आशिषित मानिन्थे। उनको समाजले उनको आफन्तद्वारा उनलाई बढी चाहिँ स्वागत सम्मान गर्ने गर्थे। तर हन्ना बाजी भएको कारणले गर्दा सबैको एउटा खिसीको पात्र, अनि सबै मानिसको अगाडि उनी एउटा गिल्लाको पात्र बनेकी थिइन्। अनि उनलाई मनमा लाग्थ्यो, सायद मेरो चाहिँ किन सन्तान भएनन्, आखिर म पनि त एक स्त्री हुँ, किन मेरो कोख बन्द छ। उनलाई सदैव यो चिन्ताले सताउने गर्थ्यो र उनको चिन्ता त्यो घाउको झन एक प्रकारको आलोपन पीड़ा त्यतिखेर हुन्थ्यो जतिखेर उनीहरू परमप्रभुको मन्दिरमा आराधना चढाउन वर्षे नै जाने गर्दथे। श्रोता, चारपदेखि यसरी लेखिएको छ, बलिदान चढाएको दिन एल्कानाले आफ्नो पत्नी पनिन्ना र यिनका सबै छोराछोरीहरूलाई भेटीको भाग दिन्थे, तर हन्नालाई चाहिँ दोब्बर भाग दिन्थे, किनभने एल्कानाले तिनलाई प्रेम गरे र परमप्रभुले तिनको गर्भ रोक्नु भएको थियो। तिनको छोराछोरी नभएको हुनाले हन्नाकी सौताले तिनलाई दुःख दिने र खसालेर कुरा गर्ने गर्थिन्। सालसालै यस्तो हुन्थ्यो, जब हन्ना परमप्रभुको भवनमा जान्थिन् तिनकी सौताले तिनलाई रुवाएर नखाने बनाउन्जेलसँग इख्याउँथिन्। तिनका पति एल्कानाले तिनलाई भन्थे, हन्ना तिमी किन रोइरहेछौ र केही पनि खाँदिनौ, तिमी किन यति दुखित छौ, के म तिम्रो 10 जना छोराहरू भन्दा पनि बढ्ता छैन र। एकपल्ट सिलोमा
तिनीहरूले खानफान गरिसकेपछि हन्ना उठिन् र त्यसबेला पुजारी एली परमप्रभुको मन्दिरको ढोकामा ढोकाको छेउमा आफ्नो आसनमा बसिरहेका थिए। हन्नाले मनमा ठूलो पीरसहित रोएर परमप्रभुसित प्रार्थना गरिन्। हन्नाले यी कुरा भनेर भाकल गरिन्, हे सर्वशक्तिमान परमप्रभु, यदि तपाईँले मेरो दुःख बुझेर ममाथि कृपा दृष्टि गर्नुभयो र मलाई सम्झनुभयो, अनि यदि तपाईँले मलाई भुल्नु भएन र एउटा बालक दिनुभयो भने म त्यस बालकलाई त्यसको जीवन पर्यन्त परमप्रभुमा समर्पण गर्नेछु र त्यसको कपालमा कहिल्यै छुरा लाग्ने छैन। तिनले धेरै बेरसम्म परमप्रभुको सामु प्रार्थना गरिन्। एलीले तिनका ओठ चलेका देखे। हन्नाले मनमनै प्रार्थना गरिरहेकी थिइन् अनि तिनका ओठ चले तापनि स्वर चाहिँ सुनिँदैन थियो। एलीले तिनी मातेकी स्त्री हो भन्ठाने अनि उनले तिनलाई भने, तिमी कहिलेसम्म यस नसामा रहन्छौ, मध्य त्यागी देऊ। तिनले जवाफ दिन, यस्तो होइन मेरा प्रभु, म ठूलो पीरमा परेको स्त्री हुँ, मैले कुनै मध्य पिएको छैन, म त परमप्रभुको सामु मेरो मनको दुःख पो पोखिरहेछु। हजुर, मलाई यस्तो नीच नठान्नुहोला, मेरो दुःख र कष्ट ज्यादा भएको कारण म प्रार्थना गरिरहेछु। एलीले भने, शान्तिसित जाऊ अनि इसरायलका परमेश्वरले तिमीले उहाँसित मागेको कुरा तिमीलाई पूरा गरिदिऊ। हन्नाले भनिन्, म तपाईँको दयाको योग्य हुन सकूं। त्यसपछि तिनी गइन् र केही खानेकुरा खाइन् अनि फेरि उदास भइनन्। भोलिपल्ट तिनीहरू बिहानै उठेर परमप्रभुलाई दण्डवत गरेर आफ्नो घर रामामा फर्किए। आफ्नी पत्नी हन्नासित एल्कानाको सहवास भयो र परमप्रभुले हन्नालाई सम्झाउनु भयो। हन्ना गर्भवती भइन् र बेला पुगेपछि तिनले एकजना छोरा जन्माइन्। तिनले त्यसको नाउँ समुएल राखिन्, किनभने मैले त्यसलाई परमप्रभुसँग मागेको हुँ भने तिनी भन्थिन्। आमेन। आदरणीय श्रोता, अब यहाँ हामी देख्न सक्छौ, जो हन्ना थिइन् उनको मनमा भएको त्यो वेदनालाई उनले कसरी परमप्रभुको सामु प्रकट गरिन्। तिनीहरू बेला पुगेपछि तिनले एकजना छोरा जन्माइन्। तिनले त्यसको नाउँ समुएल राखिन्, किनभने मैले त्यसलाई परमप्रभुसँग मागेको हुँ भने तिनी भन्थिन्।

अन्नाको गर्वलाई रोक्नुभयो। किन? किनभने अब अन्नाको गर्वबाट जन्मने बालक चाहिँ विशेष योजनासहित परमप्रभुको महान काम गर्ने एउटा ठूलो व्यक्तिको रूपमा जन्मनेवाला थियो। यो परमप्रभुको योजनाको एउटा हिस्सा थियो श्रोता। अनि यो कुराको उद्देश्य, यो कुराको परमप्रभुको योजना कसैले पनि त्यहाँ जानेको थिएन, बुझेको थिएन, केवल परमप्रभुलाई मात्रै थाहा थियो, परमेश्वरलाई मात्रै यो कुरा थाहा थियो। अनि अब हामीले बुझ्नुपर्ने कुरा के छ भन्दा, कतिपय अवस्थामा हामीले भनेको जस्तो समयमा हुन सकेन भने पनि हामीले के कुरा बुझ्नुपर्छ भने, सायद परमप्रभु परमेश्वरको कुनै विशेष योजना यसमा लुकेको होला र यो कुराहरू हुन सकेको छैन। हामी चाहन्छौ सबै मानिसहरू सरह हाम्रो पनि उन्नति र प्रगति होस्, समाजमा म र मेरो उन्नति प्रगति अरू कसैको भन्दा कमी नहोस्। तर जससँग परमप्रभु परमेश्वरको विशेष योजना छ, त्यो व्यक्ति असाधारण रूपले जो एकैचोटि अगाडि बढ्नेवाला छ, उसको चाहिँ उन्नति प्रगति केही पछाडि पर्न जान्छ। अनि मानिसहरूले भन्छन् यो व्यक्ति कस्तो खालको व्यक्ति होला, यति पनि गर्न सकेन। मानिसहरूले उसको असफलतामाथि हाँसो उडाउँछन् र ठट्टा उडाउँछन् र आफूलाई अहंकारी बनाउँछन्। त्यसै समय जसले हन्नाले झैं आफैलाई नम्र बनाएर परमप्रभुको सामु प्रस्तुत गर्दछ, हो त्यही व्यक्तिको जीवनद्वारा परमप्रभुले अरू साधारण मानिसभन्दा कयौं गुणा बढी असाधारण काम गर्न सक्नुहुन्छ। हामी यो पुस्तकको यो खण्डलाई हेरौं। पनिन्नाका छोराछोरीहरू थिए भनेर उसको नाउँलाई केवल यो एक अध्यायमा उल्लेख गरिएको छ, तर हन्नाको छोरा सामुएल उनी इसरायली इतिहासको एउटा महान व्यक्तित्व बन्न सके। उनी अगमवक्ता, फेरि न्यायकर्ता उनी बन्न सके। हामी देख्छौ पनिन्नाका छोराछोरीहरू एकदमै आम व्यक्ति, साधारण व्यक्ति बनेर बसे। उनीहरूलाई न त इतिहासले सम्झियो न मानिसहरूले नै उनीहरूको याद गरे। उनीहरू जतिखेरसम्म यस संसारमा जीवित थिए केही व्यक्तिहरूको नजरमा उनीहरू एउटा सामान्य मानिसको रूपमा देखा परे। त्यसभन्दा बढी अथवा त्यसभन्दा केही केही प्राप्त भएन। तर हन्नाका छोरा सामुएल, जसलाई उनले परमप्रभुसँग मागेकी थिइन्, यद्यपि उनको परमप्रभुसँग माग्नुको पछाडि पनि परमेश्वरको योजना नै थियो, सायद समयको परिपूर्णतामा हन्नाले यसरी प्रार्थना नगरेको भए तापनि हन्नाको कोखबाट जन्मने त्यो पहिलो बालकमा परमेश्वरको विशेष योजना थियो भन्ने कुरा हामी थाहा गर्न सक्छौ। तर उनले परमप्रभुसँग प्रार्थना गरिन् र उनले त्यो पहिले जन्मेको बालकलाई वास्तवमा इसरायली इतिहास अथवा इसरायली चलन अनुसार पहिले जन्मेको बालक परमप्रभुको हो, पहिले गर्भ खोलेका सबै गर्भको फल परमप्रभुको हो, तर परमेश्वरले एउटा व्यवस्था राख्नुभएको थियो, त्यसको लागि पहिले जन्मेका बालकको निम्ति तिमीहरूले एउटा पाठो दिएर छुटाउन। प्रेसता हन्नाले आफ्नो छोरा सामुएललाई कुनै जनावरको पाठो दिएर छुटाउने विचार गरिन, उनले सिधै सामुएल जो आफ्नो

पहिलो गर्वको फल हो। ऊ नहुर्कुञ्जेलसम्म स्थान चुसाइन् र त्यसपछि सदाको निम्ति परम प्रभुमा समर्पण गरिन्। परिणामस्वरूप परमेश्वरले त्यस बालकलाई महान तुल्याउनु भयो र सायद यो देखेर हन्नाले पछि त आफ्नो कोखलाई धन्यको भनिन् र परमप्रभुलाई धन्यवाद चढाइन्। हामी विचार गर्न सक्छौ, आज तपाईँको जीवनमा पनि के तपाईँले भनेको जस्तो भएको छैन? तपाईँको उन्नति प्रगति जस्ता कुराहरू रोकिएका छन्? त्यसो भए तपाईँले मनमा यो कुरा राख्नुहोस् कि तपाईँबाट परमेश्वरले साधारण होइन असाधारण काम गर्न चाहनुहुन्छ। तपाईँको काम चाहिँ के हो? तपाईँको काम यही हो, आफूलाई नम्र पार्दै परमप्रभुसँग प्रार्थना गर्नु। त्यो प्रार्थना केवल ओठले मात्रै होइन, भित्री अन्तस्करणबाट पूरा बोझका साथ प्रार्थना गर्नु। हन्नाले कसरी प्रार्थना गरिन्? उनको ओठबाट निस्किएका प्रार्थनाका शब्दहरू बाहिर कुनै पनि मानिसको कानसम्म पुग्न सकेको थिएन। सायद उनको ओठबाट निस्किएको प्रार्थनाका आवाजहरू तत्कालीन समयका पुजारी एलीको कानमा ठोकिएका थिए भने एलीले कहिले पनि यो हिम्मत गर्दैनथे कि तिमी एक मातेकी स्त्री हौ, तिमी मध्य त्यागिदेऊ। तत्कालीन यहुदी समाजमा स्त्रीले दाकमध्य पिएर मात्नु भनेको सबभन्दा नीच र घृणित मानिन्थ्यो। एलीले उनलाई त्यही मातेको स्त्री नीच स्त्री ठाने। तर मानिसले जेसुकै ठानोस्, उनको अन्तस्करणको आवाज सिधै सर्वशक्तिमानको परमेश्वरको कानको पर्दामा ठोक्किन पुग्यो। त्यो आवाज उनको गलाबाट निस्केको थिएन, तर उनको अन्तर आत्माको चित्कार बनेर निस्किएको थियो। श्रोता, तपाईँ हामीले प्रार्थना कस्तो हुनुपर्छ भन्ने कुराको एउटा राम्रो उदाहरण। हामी मानिस जाति हौं, हामी प्रार्थना गर्छौं। प्रार्थना गर्नलाई हामीलाई ठूलो शक्तिशाली त्यो साउन्ड सिस्टम चाहिन्छ, चर्को आवाजले प्रार्थना गर्न मनपर्छ। प्रेश्रोता, अनि ठूलो ठूलो स्वरले चिच्याउन मनपर्छ, अनि अनावश्यक हल्ला गर्न मनपर्छ। यदि तपाईँसँग त्यस्तो प्रकारको बानी छ भने तपाईँले केवल ध्वनि प्रदूषण मात्रै गरिराख्नु भएको हुन्छ, तपाईँको आवाज परमेश्वरको कानमा पुग्दैन। तपाईँ अब यस्तो तरिकाले ध्वनि प्रदूषण गर्न छोड्नुहोस्। तपाईँको आवाज परमेश्वरको कानसम्म पुर्याउन चाहनुहुन्छ भने हन्नाको उदाहरणलाई पछ्याउनुहोस्। बिल्कुल मौन प्रार्थना, तर हृदयको क्रन्दनबाट निस्केको चित्कार जसले भौतिक वातावरणको सबै बाधाहरूलाई चिर्दै परमेश्वरको कानसम्म पुग्न सकोस्। हो, यो प्रार्थनाले चाहिँ तपाईँको जीवनमा परिणामहरू ल्याउँछ र यस्तो प्रार्थनाले चाहिँ तपाईँको हरेक प्रार्थनाको जवाफलाई तपाईँको अगाडि लिएर आउँछ। श्रोता, तपाईँ आफ्नो प्रार्थनाको जीवनलाई कस्तो बनाउनु चाहँदै हुनुहुन्छ? हन्नाको जस्तो या फेरि अनावश्यक घण्टाले निकालेको आवाज जस्तो? विचार गर्नुहोस्। तपाईँले मैले आजको बिहान आफूले आफूले जाँचो, मेरो प्रार्थना कस्तो छ? धर्मविधिको रूपमा मानिसहरूलाई बाधा पुर्याउने ध्वनि प्रदूषण गर्ने प्रार्थना या सिधै हाम्रो आवाज परमेश्वरको कानसम्म पुर्याउने प्रार्थना? विचार गर्दै रहनुहोस्। म भने एउटा गीतको साथ तपाईँलाई दिन चाहन्छु, गीतपछि आउनेछु। अहिले भने सुनौ एउटा मिठो गीत।

यो सुमधुर भक्त गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रिय टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तोता जुनासन घिमिरे प्रविधिमा हुनुहुन्छ सुजन घिमिरेज्यू र अब भने आजको यो कार्यक्रममा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध आइसकेको छ र हामी सँगै मिलेर उहाँहरूको निम्ति प्रार्थना गर्नेछौ र हामीलाई प्रार्थनाको अनुरोधहरू पठाउने श्रोताहरू यस प्रकार हुनुहुन्छ। सबैभन्दा पहिलो श्रोता हुनुहुन्छ उत्तम शिवाकोटीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। आज काठमाडौँ जिल्ला अदालतमा मेरो काम छ र उक्त काम सफल हुन सकेको होस् भनेर प्रार्थना गरिदिनु होला भन्नुभएको छ भने अर्को श्रोता हुनुहुन्छ टेकुबाट छोरी महर्जन अनि उहाँको प्रार्थनाको अनुरोध छ मेरो दाहिने हातको कुमको हड्डी जोडिन सकेको होस् र साथै मेरो ढाड पनि दुखिरहेको छ चङ्गाई भएको होस् भनेर उहाँले पनि प्रार्थनाको अनुरोध राख्नु भएको छ। तादनि श्रोता आउनुहोस् हामी सबै मिलेर उहाँहरू दुईजनाको लागि हामी प्रार्थना गर्नेछौ। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। सर्वोच्च विराजमान हुने पवित्र परमेश्वर तपाईँ परमेश्वरलाई हामी धन्यवाद दिन्छौ कारण तपाईँ परमेश्वरले हाम्रा हरेक प्रार्थनाका उत्तरहरूलाई दिएर हामीलाई तपाईँले कृतार्थ बनाउनु भएको छ र आज पनि हामी तपाईँ परमेश्वरमा त्यही प्रार्थनाका उत्तरहरू पुनः प्राप्त गर्न सक्नेछौ भन्ने आशा एवं विश्वासको साथ हामी तपाईँको चरणमा आउँदछौ। श्रोता हामी प्रभु हामी तपाईँ परमेश्वरको चरणमा हामी विशेष गरी हाम्रो उत्तम शिवाकोटी ज्यूलाई हामी लिएर आउँदछौं र उहाँको आज काठमाडौँ जिल्ला अदालतमा उहाँको काम छ र प्रभु उक्त काम के हो सो तपाईँ जान्नुहुन्छ र तपाईँ परमेश्वरले उहाँको कामलाई सफल बनाउन सहायता गर्नुभएको छ हामी प्रार्थना गर्दछौँ र हाम्रो सबै श्रोताहरू जस जसले प्रार्थना गरिराख्नु भएको छ तपाईँ परमेश्वरले सबैको प्रार्थनालाई सुनेर तपाईँले जवाब दिनुभएको होस् र उहाँको काममा सफलता मिलाइकन प्रभु उहाँलाई अझै अगाडि बढ्न सहायता गर्नुभएको छ। विशेष हाम्रो उत्तम शिवाकोटीज्यूको लागि हामी प्रार्थना गर्छौं। त्यसै गरी हामी प्रभु प्रार्थना गर्छौं र तपाईँको अगाडि छोरी महर्जनज्यू जो टेकुबाट हुनुहुन्छ उहाँलाई लिएर आउँदछौ र तपाईँ परमेश्वरले उहाँको दाहिने हातको जो कुम प्रभु खुस्किएको छ त्यो जोडिनलाई तपाईँले सहायता गर्नुभएको होस् प्रभु। तपाईँ परमेश्वर सबै हाड हड्डीहरूलाई जोड्नुहुने परमेश्वर बनाउनुहुने परमेश्वर तपाईँ हुनुहुन्छ पिता। हामी प्रार्थना गर्दछौ उहाँको ढाड दुखाइ पनि छ अनि उहाँको यो ढाड दुखाइ पनि चङ्गाई हुन सकेको होस् प्रभु। यसै 53:5 अनुसार तपाईँले हरेक बिमारीलाई निको पार्न सक्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ प्रभु। तपाईँ परमेश्वरले चङ्गाई छुटकारा दिनुभएको छ प्रभु। हामी तपाईँको चरणमा आउँदछौँ र तपाईँको नाउँको हामी महिमा गर्दछौँ। धन्यवाद पवित्र परमेश्वर। हामी विश्वास गर्दछौँ तपाईँ परमेश्वरले हाम्रो प्रार्थनालाई सुनेर जवाफ दिइसक्नु भएको छ प्रभु। तपाईँको नाउँको बढाई होस्, तपाईँको नाउँको प्रशंसा भएको छ। सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँछौँ र माग्छौँ आशिष अनुग्रह उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएको हामी तपाईँलाई धन्यवाद दिँदै प्रविधिमा सुजन घिमिरेज्यूको साथ प्रस्तुता जनार्थन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस्, अन्नाले चाहिँ प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस्। अवस्था जय मसीह।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। नि गएको दिनमा हामीले योहन्नाको सुसमाचारको पुस्तकबाट हामीले हेरिरहेका थियौं र गएको दिनमा हामीले योहन्ना तीन अध्यायको हामीले दस पददेखि लिएर एक्काइस पदसम्म हामीले हेरेका थियौं र आज म तपाईँहरूको बीचमा चाहिँ 22 पददेखि म हेर्न गइरहेको छु। तर यो कुरा हेर्नभन्दा अघि म तपाईँहरूको बीचमा गएको दिनका कुराहरू पुनर्वलोकन गर्न चाहन्छु, जहाँ निकोदोमस अनि प्रभु येशुको विषयमा वार्तालाप भएको कुरा हामी हेर्न सक्छौं। प्रभु येशुले भन्नुभएको थियो, जहाँ पृथ्वीको कुरा भने पनि तिमीहरू विश्वास गर्दैनौ, तर तिमीहरूलाई स्वर्गको कुरा बतायो भने कसरी विश्वास गर्न सक्छौ भन्ने विषयमा प्रश्न गर्नुभएको थियो। अनि हामी हेर्न सक्छौँ प्रभु येशुले उसलाई पुरानो नियमको उदाहरणहरू दिँदै प्रभु येशुले बुझाउन कोसिस गरेको हामी हेर्न सक्छौँ। जस्तै मोसाले उजाड स्थानमा सर्पलाई उचाले भन्ने कुरा गरिएको हामी हेर्न सक्छौँ। उहाँमाथि विश्वास जसले गर्छ त्यसले अनन्त जीवन पाउँछ भन्ने विषयमा चर्चा गरेको हामी हेर्न सक्छौँ। प्रभु येशुले आफ्नो भविष्यको कुरा बताउँदै हुनुहुन्थ्यो, कसरी परमेश्वरले चाहिँ विगतका दिनहरूमा विभिन्न चित्रहरूद्वारा उहाँले संसारलाई प्रेम गर्नुभयो भनेर भन्दछ, जुन हामी सबैभन्दा प्रख्यात पद यही खण्डमा हामी हेर्न सक्छौँ, जहाँ जसरी भन्दछ 16 पदमा, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो। धेरैचोटि मानिसहरूले प्रभु येशूको सन्देश सुन्दाखेरि उनीहरूले आफूलाई दोषी महसुस गर्छ, त्यो असल कुरा हो प्रिय, तर हामीले हेर्ने हो भने दोषी ठहराउनको लागि उहाँ मात्र आउनुभएको होइन, तर उहाँले चाहिँ मानिसहरूलाई त्यो दोषबाट दोष मुक्त हुनलाई उहाँले चाहिँ हामीलाई हाम्रो निम्ति यस संसारमा आउनुभएको। अनि अर्को कुरा यहाँ हामी हेर्न सक्छौ, ज्योति संसारमा आएको छ भनेर उहाँले भन्नुहुन्छ। मानिसले ज्योतिलाई भन्दा बरु अन्धकारलाई रुचाए किनकि तिनीहरूका काम दुष्ट थिए। मानिसहरू ज्योतिमा आउन चाहिरहेका थिएनन् भन्ने कुरा गएको दिनमा हामीले यसको विषयमा चर्चा गरेका थियौं र आज म तपाईँहरूको बीचमा 22 पददेखि हेर्न गइरहेको छु, जहाँ यसको मुख्य शीर्षक चाहिँ के छ भने उहाँ बढ्नु र म घट्नु भनेर भन्दछ। है यहाँ हामीले हेर्ने हो भने यो जुन 22 पददेखि लिएर 30 पदसम्म यसरी लेखिएको छ, अनि विशेष गरी यो चर्चा गर्नुपर्दा परिचय दिनुपर्दा निकोदोमस र येशु ख्रीष्टको नयाँ जन्मको वार्तालापको कुराबाट यो शुरू भएको छ। यो शिक्षा मुक्तिको विषयमा शिक्षा दिइसक्नु भएको छ, परमेश्वरको प्रेमको शिक्षा उहाँले दिनुभएको छ। अब योहन्ना जुन बप्तिस्मा दिने योहन्नाले यो पाठ परमेश्वरको प्रेरणाबाट लेखिएका हुन्, अनि एउटा साँचो जीवन चाहिँको उदाहरणमा एउटा नम्रता हुन आवश्यक छ अनि एउटा विश्वासयोग्य सेवक हुनुपर्छ भन्ने कुरा बताएको हामी हेर्न सक्छौ। बप्तिस्मा दिने योहन्नाको धेरै ठूलो भीड़हरू थियो, उसको पछि लागेको थियो, उसको कुरा सुन्दथे, धेरैजना ऊद्वारा बप्तिस्मा लिएको थियो भन्ने कुरा हामी हेर्न सक्छौ। तर अब कति धेरै त्यो भीड़हरू चाहिँ अब येशु ख्रीष्टलाई पछ्याउने कार्य गरेको हामी हेर्न सक्छौ। कल्पना गर्नुहोस्, एउटा विश्वासयोग्य व्यक्ति भएर सेवा गरिरहेका छन् धेरै वर्षसम्म, मानिसहरूले अब के गर्दछन्, ती मानिसहरू चाहिँ उसलाई पछ्याउँथ्यो, ती मानिसहरू अब के गर्दछन्, उसलाई छोडेर त्यागेर अरू कहीँ गइरहेको कुराहरू तपाईँले कल्पना गर्न सक्नुहुन्छ। तपाईँको अवस्था त्यस्तो भइदिएको भए तपाईँको प्रतिक्रिया कस्तो हुन्थ्यो होला त? के तपाईँ डाही हुनुहुन्थ्यो, निराश हुनुहुन्थ्यो, अथवा प्रतिस्पर्धा गर्ने कार्य गर्नुहुन्थ्यो? अनि यसको विषयमा आज हामी हेर्नेछौँ। यी बप्तिस्मा दिने योहन्नाले चाहिँ यहाँ हामी उसको हृदयलाई प्रकट गरेको छ, साँचो सेवकको हृदय, परमेश्वरको सेवकको हृदय कस्तो हुनुपर्छ भन्ने विषयमा उल्लेख गरेको हामी पाउँछौ। यो खण्डले हामीलाई तीनटा महत्वपूर्ण सत्यता, एउटा विश्वासयोग्य सेवकको हुनुपर्छ भन्ने कुराको विषयमा चर्चा गरेको छ। पहिलो कुरा हामी हेर्न सक्छौ, एउटा विश्वासयोग्य सेवक हो प्रतिस्पर्धा को कुरालाई इन्कार गर्छन् प्रिय, जुन चाहिँ 22 पददेखि लिएर 26 पदसम्म हामी हेर्न सक्छौ। यहाँ लेखिएको कुरा म पढ्न गइरहेको छु तपाईँहरूको लागि। यहाँ भन्दछ,
यसपछि येशु र उहाँका चेलाहरू यहुदिया देशमा जानुभयो र त्यहाँ तिनीहरूसँग केही दिन बास गर्नुभयो र बप्तिस्मा दिनुभयो। योन्नाले पनि सालेमको छेउ एनोनमा बप्तिस्मा दिन्थे किनकि त्यहाँ प्रशस्त पानी थियो। त्यहाँ मानिसहरू आउँथे र बप्तिस्मा लिन्थे। त्यस बेलासम्म योन्ना झ्यालखानामा परेका थिएनन्। त्यसै बेला योन्नाका चेलाहरूको एकजना यहुदीसँग शुद्धिकरणको विषयमा वाद विवाद भयो। योन्नाका आएर तिनीहरूले उनलाई भने, गुरूज्यू, यर्दन पारी जो तपाईसँग हुनुहुन्थ्यो, जसको बारेमा तपाईँले गवाही दिनुभयो, हेर्नुहोस्, उहाँले बप्तिस्मा दिइरहनु भएको छ र सबै उहाँ कहाँ जाँदैछन्। यहाँ योन्ना 3:22-26 हेरेको यसको थोरै पृष्ठभूमि हामी हेर्यौं। येशु र उहाँको चेला चाहिँ योदियाबाट सेवकाई शुरू गरेको हामी हेर्न सक्छौ। योन्ना बप्तिस्मा दिने योन्ना जो चाहिँ अझै पनि यहाँ सालिममा चाहिँ के गरिरहेका छन्, बप्तिस्मा दिने काम गरिरहेका थिए, किनभने त्यहाँ चाहिँ प्रशस्त मात्रामा पानी थियो। विचार गर्नुहोस्, केही सुन्दर कुराहरू यहाँ तपाईँले देख्न सक्नुहुन्छ। प्रभु येशूले त्यति नै बेला नै बप्तिस्मा दिने योन्नाको सेवकाईलाई हटाउने काम गर्नु भएन। केही समय पश्चात तपाईँले देख्न सक्नुहुन्छ, दुवैजना प्रभु येशूले पनि सेवा गरिरहनु भएको थियो अनि बप्तिस्मा दिने योन्नाले पनि सेवा गरिरहेको तपाईँले देख्न सक्नुहुन्छ। परमेश्वर धेरैभन्दा धेरै पटक है विभिन्न सेवकहरूबाट त्यही समयमा धेरै प्रकारले काम गर्ने काम गर्नुहुन्छ। परमेश्वरको राज्य चाहिँ यो चाहिँ एउटा मण्डलीबाट मात्रै काम हुँदैन, एउटा पास्टरबाट मात्रै काम हुँदैन, धेरै मानिसहरूबाट उहाँले काम गर्ने कार्य गर्नुहुन्छ। उहाँले आफ्नो योजना पूरा गर्नुहुन्छ। यहाँ भन्छन् 25 त्यसै बेला योन्नाका चेलाहरूको एकजना यहुदीसँग शुद्धिकरणको विषयमा वाद विवाद भयो भनेर भन्दछ। हामी हेर्ने हो भने उनीहरू एउटा सामान्य है उनीहरूको फिक्री चाहिँ बदलिएको जस्तै हामी हेर्न सक्छौ। उनीहरू गर्नुपर्ने कुरा नगरिएर अर्कै कुरा गरिएको हामी हेर्न सक्छौ। 26 भन्दछ, योन्नाका आएर तिनीहरूले भने, गुरुज्यू, यर्दन पारी जो तपाईँसँग हुनुहुन्थ्यो, जसको बारेमा तपाईँले गवाही दिनुभयो, हेर्नुहोस्, उहाँले बप्तिस्मा दिइरहनु भएको छ र सबै उहाँ कहाँ जाँदैछन्। अनि यो कुरा जुन प्रकारको वाक्यांश प्रयोग गरिएको छ त्यसको विषयमा हामीले थोरै विचार गर्दै अगाडि बढौं। उनीहरूले येशु नाम भनेर सम्बोधन गरेको छैन, तर उनीहरूले के भन्छन् भने, जो चाहिँ तपाईँसँग हुनुहुन्थ्यो भनेर भन्दछ है। अनि उनीहरूको फिक्री चाहिँ साँच्चै नै उनीहरू एकदम फिक्री गर्छन् बप्तिस्मा दिने योन्नाको सेवाको कुरा लिएर। योन्नालाई भन्दछ, योन्ना, गुरुज्यू, तपाईँको सेवाका है अब सुक्दैछन्, अनि येशु ख्रिस्ट चाहिँ धेरै प्रख्यात हुँदैछन्, मानिसहरूले तपाईँलाई छोडेर जाँदैछन्। अनि हामी हेर्ने हो भने जब हामीले मानिस तुलना गर्ने कामहरू गर्दछौँ, तुलना गर्ने कार्य चाहिँ एउटा खतरनाक कार्य हो प्रिय होइन। प्रभु बप्तिस्मा दिने योन्नाको चेलाहरूले सेवकाईलाई एउटा प्रतिस्पर्धाको रूपमा हेरेको तपाईँले देख्न सक्नुहुन्छ। यो यस्तै प्रकारको परीक्षाहरू होइन अहिलेको समयमा पनि धेरैजना मानिसहरूको जीवनमा आएको छ। मण्डलीहरूले है मेरो मण्डलीमा यति धेरै मानिसहरू सहभागी हुन्छन् भनेर तुलना गर्ने कामहरू गर्दछन् होइन। पास्टर्सहरूले पनि है विभिन्न आफ्नो सोसल मिडियामा मेरो फलोवरहरू यति छ भनेर तुलना गर्ने गर्दछ। मिसनरीहरूले पनि आफ्नो परिणामका कुराहरूलाई तुलना गर्ने गर्दछन्। विश्वासीहरूले पनि कतिचोटि आफ्ना वरदानको कुराहरू तुलना गर्ने गर्दछन्। अनि कतिचोटि तुलना गर्ने कुराहरूले के उत्पन्न गर्छ भन्ने कुरा उनीहरू जान्दैनन्। अनि हामी जान्दछौँ प्रिय, तुलना गर्नेले चाहिँ डाहाको कुराहरू उत्पन्न गर्छ, निराशको कुराहरू उत्पन्न गर्छ, घमनको कुराहरू उत्पन्न गर्छ, फाटोको कुरा उत्पन्न गर्दछ। पावलले 1 Corinthians 3:5-7 भनेको कुरा हामी याद गरौँ प्रिय। पावलले भन्दछ, मैले रोपे, एपोलोसले पानी हाले, परमेश्वरले वृद्धि गराउनु भयो। अनि आज जहिले पनि हामीले यो प्रकारले विचार गर्न आवश्यक छ। परमेश्वरले कहिले पनि हामीलाई प्रतिस्पर्धा गर्नु भन्नुभएको छैन। उहाँ चाहिँ हामीलाई विश्वासयोग्य ढंगले उहाँको सेवा गर्नको लागि उहाँले हामीलाई भन्नुभएको हो र बोलाउनु भएको। आज तपाईँ र मैले प्रश्न गर्न आवश्यक छ, के परमेश्वरले कसैलाई आशीर्वाद गर्नुहुँदा के हामी डाही हुन्छौ, कि हामी कसैको सेवा काय वृद्धि हुँदा हामी आनन्दित हुन्छौँ। कतिचोटि हामीले हेर्ने हो भने कतिचोटि हामीले भित्रभित्रै गोप्य रूपमा
हो हामी एउटा हाम्रो राम्रो पहिचान भएको होस्, हामी प्रख्यात हुन सकेका हौ भनेर त्यो इच्छा गरिरहेको हुन्छ। अनि हामीले सोधौँ यस्तो प्रकारको कुरा हाम्रो हृदयमा कहिले पनि नभएको होस्। परमेश्वरको राज्य चाहिँ हाम्रो नाम वृद्धि गर्नु होइन, तर परमेश्वरको राज्य वृद्धि गर्नु हो भन्ने कुरा बुझेर अगाडि बढ्न आवश्यक छ। दोस्रो कुरा म तपाईँहरूको बीचमा बात गर्न गइरहेको छु, अनि विश्वास योग्य दासले चाहिँ उसले आफ्नो बोलावटको विषयमा बुझेका हुन्छन् प्रिय है। विश्वास योग्य दासले चाहिँ यसको विषयमा बुझ्दछन् है, उसको बोलावट के हो भनेर। 27 र 28 पदमा यसरी लेखिएको छ, योन्नाले जवाब दिए, मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन। म ख्रिस्ट होइन तर म उहाँ भन्दा अगाडि पठाइएको हुँ भन्ने मेरो गवाही तिमीहरू आफै दिन्छौ, जुन 27 र 28 पदमा हामी हेर्न सक्छौ। योन्नाले एउटा धेरै महत्वपूर्ण वाक्यांश सेवकायको विषयमा बताउँदछ। 27 पदले भन्छ, योन्नाले जवाब दिए, मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै कुरा पाउन सक्दैनन् है, हरेक कुरा परमेश्वरबाटै आउँछन् भन्ने कुरा योन्नाले बुझेका थिए। अनि आज तपाईँ र मैले पनि बुझ्न आवश्यक छ, हाम्रो सेवकाय, हाम्रो वरदान, अवसरहरू, प्रभावहरू, हाम्रो क्षमताका कुराहरू र विभिन्न प्रकारका वरदानका कुराहरू, यी सबै है, यी सबै कुराहरू परमेश्वरबाट आउँछ। याकुबले पनि भन्दछ, हरेक असल वरदानहरू माथिबाट आउँदछ। अनि हामीले हेर्ने हो भने यो कुरा जब हामी बुझिलिँदछौँ भने आज हामी नम्रतामा झुक्ने काम गर्छौँ। यदि परमेश्वरले यो कुरा दिएको हो भने हामीले घमन गर्न आवश्यक छैन प्रिय। अनि यदि परमेश्वरले कसैको व्यक्तिलाई चुन्नुहुन्छ भने हामीले गनगन गर्न पनि आवश्यक छैन। परमेश्वर हाम्रो सेवकायहरूमा उहाँ चाहिँ सर्वभौम हुनुहुन्छ भन्ने कुरा मानिलिन आवश्यक छ। 28 पद म तपाईँको लागि पढिदिन चाहन्छु। यहाँ भन्दछ, म ख्रिस्ट होइन तर म उहाँभन्दा अगाडि पठाइएको हुँ भन्ने मेरो गवाही तिमीहरू आफै दिन्छौ है, जुन चाहिँ 28 पदमा लेखिएको छ। योन्नाले कहिले पनि ऊ को हो भन्ने विषयमा बिर्सेनन्, आज तपाईँ र मैले पनि बिर्सन्नहुन्न। अनि उसले आफ्नो पहिचान जानेको थिए, उसले पहिला सुरुमा भनेको थिए, म एउटा आवाज हुँ उजाड स्थानमा कराउने भनेर भन्दछ। उसले कहिले पनि परमेश्वर भन्दा आफूलाई माथि राखेनन् प्रिय। धेरै सेवकहरूको सेवकाय नष्ट भएका छन् किनभने उनीहरूले आफ्नो बोलावट बिर्सेका छन् प्रिय है। उनीहरूले हामी बिर्सन्छ, उनीहरू चाहिँ म एउटा दास मात्र हो भन्ने कुरा उसले बिर्सेका छन्। अनि उनीहरू चाहिँ आफूलाई एउटा चिरपरिचित, एउटा म ठूलो मान्छे भनेर आफूलाई सम्बोधन गरिरहेको हुन्छ, त्यो हुन चाहिरहेको हुन्छन्। अनि हामी हेर्न सक्छौँ योन्नालाई जे दिएको थियो त्यो कुरामा ऊ सन्तुष्टि भएको थियो। अनि जहिले पनि आज हाम्रो कामहरूले बुझ्न आवश्यक छ, परमेश्वरले हामीलाई, हामी सबैलाई हरेक फरक फरक कामको लागि बोलाउनु भएको, कसैलाई प्रचार गर्नका लागि, कसैलाई शिक्षा दिनका लागि, कसैलाई सेवा गर्नका लागि, कसैलाई दिनका लागि, कसैलाई उत्साह दिनका निम्ति, कसैलाई आराधना अगुवाई गर्नका लागि, कसैलाई चेलापनमा बालबालिकालाई हुर्काउनका लागि, र हरेकजनाको है भूमिकाहरू अर्थपूर्ण छन् प्रिय। अनि एउटा ठुलो सेवा चाहिँ है कतिचोटि देखिने हुँदैनन् प्रिय, तर परमेश्वरले त्यो सेवा मानिसलाई दिएका हुन्छन् प्रिय, त्यो हामीले बिर्सन हुँदैन। जस्तै उदाहरणको निम्ति भन्नुपर्दा, हाम्रो शरीरलाई आँखा चाहिन्छ, त्यस्तै हाम्रो शरीरलाई हात पनि चाहिन्छ, खुट्टा पनि चाहिन्छ, मुटु पनि चाहिन्छ, फोक्सो पनि चाहिन्छ। हरेक शरीरको अङ्गहरू चाहिँ महत्वपूर्ण छन्। अनि हामी हेर्न सक्छौँ, हामीले यो शरीरको अङ्गहरू एकले अर्कोसँग प्रतिस्पर्धा गर्नु पर्दैनन् पर्यो है। हामीले एक अर्काको के गरिरहेको हुन्छौँ, सेवा गरिरहेको छ। त्यस्तै हामीले ख्रिस्टको शरीर भएको कारणले गर्दा हामीले एक अर्काको सेवा गर्न जरुरी छ। अनि हामीले एउटा बुझ्नुपर्ने कुरा प्रिय, हामीले यो सोध्नुभन्दा अगाडि है कतिचोटि हामी यो नभनौ, हे परमेश्वर मलाई त्यो सेवा किन दिनु भएन, त्यो प्रकारको सेवाका मलाई किन दिनु भएन भनेर नसोध प्रिय है। तर हामीले भन्नुपर्ने कुरा चाहिँ के हो भने परमेश्वरलाई, परमेश्वर कसरी म विश्वास योग्य ढंगले म भइरहेको ठाउँमै मैले तपाईँको सेवा गर्न सक्छौ है। विश्वास योग्य चाहिँ एउटा धेरै महत्वपूर्ण कुरा छ।
प्रख्यात हुनुभन्दा पनि विश्वासयोग्य भएर सेवा गर्न चाहिँ एकदम महत्वपूर्ण छ। अनि म तपाईँलाई तेस्रो बुदातिर म लान चाहन्छु। एउटा विश्वासयोग्य सेवकले ख्रिस्टलाई आफूभन्दा माथि उचाल्ने काम गर्छन्। अनि यहाँ जसरी भन्दछ 29 पद र 30 पदमा, जससँग दुलही छ दुलहा त्यही हो, दुलहाको मित्र जो उसको छेउमा खड़ा हुन्छ उसको स्वर सुनेर अत्यन्तै आनन्दित हुन्छ। यसकारण मेरो आनन्द अब पूर्ण भएको छ, उहाँ बढ्नु र म चाहिँ घट्न आवश्यक छ भनेर भन्दछ। यहाँ हामी हेर्न सक्छ एउटा सुन्दर विवाहको उदाहरण लेखक युहन्नाले दिएको हामी हेर्न सक्छौ। 29 पदले भन्छ, जससँग दुलहा छ दुलही छ दुलहा त्यही हो, दुलहाको मित्र जो उसको छेउमा खड़ा हुन्छ उसको स्वर सुनेर अत्यन्तै आनन्दित हुन्छ, यसकारण मेरो र यो आनन्द अब पूर्ण भएको छ। यहुदीहरूको संस्कृतिको कुराहरू यहाँ थोरै उल्लेख गरेको पाउँछ है। जबसम्म दुलहा आउँदैनन् दुलही चाहिँ हामी हेर्न सक्छौ दुलहाको मित्रहरूसँग त्यहाँ भइरहेको हुन्छ, सुरक्षा दिने काम गरिरहेको हुन्छ। दुलहा आइसकेपछि दुलहा त्यो दुलहाको मित्र चाहिँ पन्सिने कामहरू गर्छन्। त्यही प्रकारको चित्र यहाँ कोरिएको छ। अनि यहाँ हामी हेर्ने हो भने चाहिँ दुलहाको मित्रले चाहिँ के गर्छन् भन्दाखेरि बाटो तयार गर्ने काम गर्छन्। जब दुलही दुलहाको बीचमा भेटघाट हुन्छ होइन, हामीले हेर्ने हो भने त्यो मित्रहरू चाहिँ पन्सिएर गएको हामी हेर्न सक्छौँ। अनि हामी हेर्छ बप्तिस्मा दिने योन्नाको पनि काम सिद्धिएको थियो, तर योन्नाले भन्छ मेरो आनन्द अब पूरा भएको छन्। अनि यहाँ योन्ना दुखित भएको छैन, अनि हामी हेर्ने भने अनि उसलाई धम्क्याएको पनि होइन, अनि ऊ चाहिँ तर आनन्दित भएको छ। किन भन्दा किनभने मानिसहरूले अनि हामी हेर्न सक्छौ मानिसहरूले अन्तमा प्रभु यीशुको पछि लाग्ने काम गरेको हामी हेर्न सक्छौ। अनि हामी हेर्न सक्छौ हामी त्यहाँ जहिले पनि एउटा सेवाको कुराहरू छ प्रिय, अनि हाम्रो सेवा पनि हाम्रो सेवा पूरा भइसकेपछि यहाँ बप्तिस्मा दिने योन्ना जस्तै आनन्दित हुन आवश्यक छ। ख्रिस्ट चाहिँ हाम्रो दुलहा हुनुहुन्छ, बाइबल भदिन यसको विषयमा चर्चा गरेको छ। परमेश्वरले है उहाँको मानिसहरूलाई दुलही भनेर चित्रण गरेको कुराहरू प्रशस्त देख्न सक्छौ। योन्नाले यो कुरा बुझेको थिए। अनि हामीहरू मानिसहरू कहिले पनि हामीहरूको होइन, कोही व्यक्तिको होइन, कोही अगुवाको होइन, ऊ त्यो चाहिँ ख्रिस्टको हो भन्ने कुरा हामी बुझ्न सक्छौ। पास्टरको चाहिँ मण्डली होइन प्रिय, शिक्षकको चेलाहरू पनि होइन, अगुवाहरूको सेवकाय होइन, हरेक कुराहरू येशूको हो। यो कुरा हामीले कहिले पनि बिर्सन हुँदैन। अनि हामी हेर्ने हो भने सबैभन्दा एउटा नम्र होइन नम्रताको पद भनेर बुझ्नको लागि 30 पदमा हामी हेर्न सक्छौ। 30 पदमाले भन्छ उहाँ बढ्नु तर म चाहिँ घट्न आवश्यक छ भनेर भन्दछ। यो कुरालाई अलिकति ध्यान दियो, हुनै पर्छ भनेर भन्छ, आवश्यकै छ यो है, यसमा कुनै पनि दोभनको कुराहरू छैन है। परमेश्वरको यही नै योजना हो भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशु महान हुनुभयो, तर बत्तिसमा दिने यो न सानो भएको हामी हेर्न सक्छौँ। यसको अर्थ चाहिँ के हो होइन, यहाँ हामीले बुझ्नु पर्दा आफूलाई घृणा गर्नु जस्तै हो, आफ्नो व्यक्तित्वलाई इन्कार गर्नु जस्तै हो, हामी चाहिँ कामै नलाग्ने भनेर ठान्नु जस्तै हो। अर्को कुरा यसको अर्थ चाहिँ प्रभु येशूले चाहिँ सबै ध्यान आकर्षण उहाँतिर भएको होस् भन्ने कुरा हजुरलाई बुझ्न आवश्यक छ। अनि हामी यो सम्पूर्ण महिमाले चाहिँ उहाँले प्राप्त गर्न आवश्यक छ, सम्पूर्ण प्रशंसा उहाँ नै प्राप्त गर्न आवश्यक छ। सम्पूर्ण हामीले हेर्ने हो भने चाहिँ हामी चाहिँ एउटा प्रतिबिम्बित हुने के मात्रै हौ, एउटा ऐना जस्तै मात्रै हौ। आज ख्रिस्ट है बढ्नु आवश्यक छ, हामी घट्न आवश्यक छ है। आज ख्रिस्ट कसरी बढ्ने काम हुन्छ नि त, जब हामी है हाम्रो घमण्डहरू हामी के गर्छौँ, घमण्डलाई खसाल्ने गर्छौँ अथवा हाम्रो घमण्डहरू तल राख्ने गर्छौँ, हाम्रो आफ्नै स्वार्थको कुराहरू तल राख्ने गर्दछौँ, हाम्रो कतिवटा इच्छाको कुराहरू त्यो ओहो म मेरो पहिचान राम्रो होस् भन्ने कुरालाई तल राख्छौँ, त्यसपछि हाम्रो प्रेम चाहिँ बढ्दै जान्छन्, हाम्रो आज्ञाकारिताहरू वृद्धि हुँदै जान्छन्, हाम्रो आराधना अझ गहिरो हुँदै जान्छन्, अनि मानिसहरूले येशु ख्रिस्ट हामीद्वारा देख्ने गर्छन्। आज हाम्रो दैनिक रूपमा र प्रार्थना यो हुन सकेको होस्,
हरेक विश्वासीले यसरी प्रार्थना गरेको छ, प्रार्थना गर्न सकेको होस्। हे परमेश्वर पिता, आज तपाईँ प्रतिको प्रेमलाई बढाइदिनुहोस्, तपाईँ प्रतिको पवित्रतामा जिउनलाई मलाई सहायता गर्नुहोस्, तपाईँको सत्यतामा जिउनलाई मलाई सहायता गर्नुहोस्, तपाईँको महिमा मेरो जीवनबाट भएको होस्। म घट्न जरुरी छ। अनि हामी हेर्ने हो भने यो सबैभन्दा ठुलो उदाहरण यो खण्डमा हामीले हेर्यौँ, बप्तिस्मा दिने योन्ना है, यो सन्देश अनुसार जिएको थिए। तर त्योभन्दा बढी गरेर येशू ख्रीष्ट जिउनु भएको कुरा हामी हेर्न सक्छौँ, जुन फिलिपी 2:5-11 भन्छ, तिमीहरूमा यस्तो मन होस् र ख्रीष्ट येशूमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफूलाई रित्याइकन कमराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो, स्वरूपमा मानिस जस्तो भएर आफैलाई होच्याउनु भयो, मृत्यु समय अर्थात क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। यसकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा पृथ्वीमाथि र पृथ्वी मुनि भएका हरेक प्राणीले येशूको नाउँमा गुणा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। हामी हेर्न सक्छौँ, हाम्रो परमेश्वरको पुत्र पाप रहित हुनुहुन्थ्यो, आफूलाई नम्र बनाउनु भयो। आज कति बढी गरेर आज तपाईँ र मैले पनि नम्र हुन जरुरी छ है। निष्कर्षमा भन्नुपर्दा यो न 3 महत्वपूर्ण कुरा सिकाएको छ। प्रतिस्पर्धा हुने कुरालाई इन्कार गर, सेवकाई भनेको चाहिँ विश्वासयोग्यता हो, प्रतिस्पर्धा होइन। होइन, हाम्रो आफ्नो बोलावट चाहिँ दोस्रो कुरा चाहिँ बोलावटलाई बुझ्न आवश्यक छ। अनि हामी हेर्न सक्छौँ जति पनि वरदानहरू हामीले पाएको छ परमेश्वरबाट, अनि हामी सन्तुष्ट हुन सिकौँ, विश्वासयोग्य भएर आफ्नो ठाउँबाट जे काम दिएको छ त्यो कुरा गर्न आवश्यक छ। ख्रीष्टलाई उचाल्न, आफूभन्दा माथि उचाल्न जरुरी छ। तेस्रो कुरा, हामी इसाईहरूको जीवनको लक्ष्य चाहिँ, हरेक सेवकहरूको लक्ष्य चाहिँ येशू चाहिँ आज धेरै देखिनुपर्छ हाम्रो जीवनबाट, हाम्रो घमण्ड चाहिँ कम हुनुपर्छ। योनाले योनाको सेवकामा हामी हेर्न सक्छौँ, उसको असफल होइन उसको सेवका, सफल भएको थियो यद्यपि उसले आफैलाई निचा छारेको थियो। मानिसको अवधारणा अनुरूप भिडहरू चाहिँ है है भिडहरू धेरै हुनुपर्छ भनेर सोच्छन्, तर हामीले परमेश्वरको अवधारणामा त्यो हुँदैन। स्वर्गीय अवधारणा चाहिँ हामीले हेर्नमा हाम्रो सेवा चाहिँ पूरा हुनुपर्दछ। परमेश्वरको दृष्टिकोणमा है प्रख्यातता महत्वपूर्ण होइन, संख्या महत्वपूर्ण होइन, हाम्रो धेरै नाम चल्नु त्यो महत्वपूर्ण होइन, तर हाम्रो कति विश्वासयोग्य भएको कुराहरू गर्दैछौँ। यसरी यो खण्ड अन्त्य गर्दा म तपाईँलाई भन्न चाहन्छु कि हामीले ख्रीष्टलाई चिनाउने काम गर्दैछौँ कि आफैलाई चिनाउने काम गर्दैछौँ, के हामी आनन्दित हुन्छौँ यदि परमेश्वरले अरूलाई प्रयोग गर्दा, कि हामी इमान्दार रूपमा प्रार्थना गर्छौँ उहाँ बढ्नु र म घट्न आवश्यक छ भनेर। आज तपाईँ र मेरो प्रार्थना यही भएको होस्, हरेक विश्वासी, हरेक सेवक, हरेक अगुवाको, हरेक मण्डलीको सम्पूर्ण महिमा चाहिँ ख्रीष्टले प्राप्त गर्न सकेको होस्। हे परमेश्वर, तपाईँले हाम्रो महिमा दिनुभएको छ, हामीलाई आशीर्वाद गर्नुहोस्। हाम्रो जीवन साँच्चै नम्रतामा जिउन तपाईँ बढ्नु र हामी घट्न आवश्यक छ। येशूको नाउँमा आमेन। हाम्रो विषयमा हामीसँग सम्पर्क गर्न चाहनुहुन्छ भने, यस्तै प्रकारका विभिन्न प्रकारका शिक्षाहरू लिन चाहनुहुन्छ भने, प्रभु येशूको विषयमा हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो सम्पर्क नम्बर 98421-34370। फेरि पनि भन्न चाहन्छु 98421-34370। हस्त, धन्यवाद, जय मसीह। फेरि

आदरणीय श्रोता जयमसी नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा म डाक्टर तेज रोका यहाँलाई हार्दिक स्वागत गर्दछु। श्रोता सदाझैं आज पनि कार्यक्रम तपाईँको रेडियो सेटमा आइसकेको छ। तपाईँ जहाँ हुनुहुन्छ कुशलै हुनुहुन्छ भन्ने आशा गर्दै अब हामी आजको कार्यक्रमलाई शुरू गर्ने अनुमति चाहन्छौ। श्रोता म प्रार्थना गर्नेछु र हामी कार्यक्रम शुरू गर्नेछौ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद छ आजको यो सुन्दर समयको लागि, तपाईँ प्रभुले दिनुभएको यो आशिषको लागि। कार्यक्रम सफल यात्रा सबैको लागि एउटा आशिषको कारण बन्न सकोस् प्रभु म प्रार्थना गर्छु। धन्यवाद छ प्रभु। अब यस कार्यक्रमको समय अवधिमा हुने भजन प्रवचन र प्रार्थनामा तपाईँको प्रशस्त आशिष रहोस्। शुरूदेखि अन्तसम्म तपाईँ प्रभुले आशिष दिनुहोस्। बिन्ती प्रार्थना चढाउँछु येशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता अब हाम्रो पालो भएको छ यति बेला एउटा मिठो सुमधुर ख्रिस्टे भजन पस्कने, र त्यस भजन सँगसँगै तपाईँ जहाँ हुनुहुन्छ परमेश्वरलाई महिमा दिनुहोस्। यो ख्रिस्टे भजन श्रोताको लागि

0: प्रिय श्रोता, यो मिठो ख्रिस्टीय भजन पछि कार्यक्रम सफल यात्रामा यहाँलाई पुनः हार्दिक स्वागत गर्दछु। र अब पालो भएको छ जीवित परमेश्वरको जीवित वचनबाट सन्देश सुन्ने, र आजको यस श्रृंखलामा परमेश्वरको वचनको सन्देश ल्याउँदै हुनुहुन्छ सारा मिशनरी चर्च काठमाडौँका पास्टर कर्णरोका, र यो समय अब कर्णरोकालाई।
1: सम्पूर्ण आदरणीय प्रभुका जनहरूमा फेरि पनि ख्रिस्टी यीशु प्रभुको उच्च अनि पवित्र नाममा जय मसीह भन्न चाहन्छु। र आज यस रेडियो सेट अगाडि आएर प्रभुको वचन सुन्नलाई तयार हुनुभएका सम्पूर्ण आदरणीय दर्शकहरूमा ख्रिस्टी यीशुको सालोम नमस्कार पनि भन्न चाहन्छु। म आशा गर्छु यहाँहरू सन्चै हुनुहुन्छ। आउनुहोस् आज हामी फेरि पनि प्रभुको वचन सुन्नका लागि तयार भइरहनु भएका सबैलाई स्वागत गर्दै हामी वचनको खण्डमा जानेछौँ। आजको बाइबलीय खण्ड छ दोस्रो सामुएल 9 अध्याय, हामी 1-13 पदसम्म यसलाई हेर्नेछौँ। म यसलाई पाठ गर्नेछु, यहाँले सुन्न सक्नुहुन्छ प्रभुको वचन। दोस्रो सामुएल 9 अध्यायको 1-3, दाऊदले सोधे, के साउलका घरानाको कोही बाँचेको छ जसलाई म जोनाथनको खातिर दया देखाउन सक्छु? साउलको घरानामा शिवा नाउँ भएको एकजना नोकर थियो, त्यसलाई दाऊदले बोलाइ पठाए। राजाले सोधे, के त शिवा होस्? त्यसले जवाब दियो, हजुरको दास शिवा म नै हो। तब राजाले भने, के साउलका घरानाको कोही जीवित छ जसप्रति परमेश्वरको दया म देखाउन सक्छु? शिवाले भने, हजुर, जोनाथनका एकजना छोरा जीवित छन्, उनी दुवै खुट्टाका लङ्गडा छन्। राजाले सोधे, उनी कहाँ छन्? अनि शिवाले जवाब दिए, उनी लोदेभारमा अमियलका छोरा माकिरका घरमा छन्। तब राजाले मानिसहरू पठाएर लोदेभारदेखि अमियलका छोरा माकिरको घरबाट उनलाई झिकाए। जब जोनाथनका छोरा साउलका नाति मपिबोसेत दाऊद कहाँ हाजिर भए, तब उनले घोप्टो परेर राजालाई दण्डवत गरे। दाऊदले उनलाई भने, मपिबोसेत? उनले जवाब दिए, हजुर, म तपाईँको दास। दाऊदले भने, नडराऊ, म तिमीलाई तिम्रा पिता जोनाथनको खातिर दया देखाउन चाहन्छु। म तिमीलाई तिम्रा बाजे साउलका सबै जग्गा जमिन फर्काइदिनेछु, तिमी मेरो टेबलमा बसेर मसँगै खानेछौ। मपिबोसेतले फेरि घोप्टो परेर दण्डवत गरी भने, म को हुँ र हजुरले म एउटा मरेको कुकुरलाई पनि ख्याल गर्नुहुन्छ? तब दाऊदले साउलको नोकर शिवालाई आफू कहाँ बोलाउने हुकुम गरेर त्यसलाई भने, म तेरा मालिकका नातिलाई साउल र उनको घरानाका सबै सम्पत्ति दिँदैछु। तैले तेरा छोराहरू र तेरा चाकरहरूले उनको जग्गा जमिनमा खेतीपाती गरेर त्यसको फसल तेरा मालिकको घरानालाई जुटाउनु पर्छ, अनि मपिबोसेत तेरा मालिकका नातिले मेरो टेबलमा बसेर खानेछ। शिवाका 15 छोरा र 20 चाकर थिए। तब शिवाले राजालाई भन्यो, हजुरले हुकुम गर्नुभएको म सबै गर्नेछु। श्री राजाका छोराहरू मध्ये एकजना भए झै मपिबोसेतले दाऊदको टेबलमा खान लागे। मपिबोसेतको मिका नाउँ भएको एकजना सानो छोरो थियो। शिवाको घरानाका सबैजना मपिबोसेतका नोकर भए, अनि मपिबोसेत चाहिँ यरुसलेममा बस्न लागे र राजाकै टेबलमा त्यो राजासँगै उनले खाने गर्थे। उनी दुवै खुट्टाका लङ्गडा थिए। आमेन। स्वर्गमा विराजमान हुनुहुने प्रभु, हामी तपाईँलाई धन्यवाद चढाउँछौ आजको यो समयमा। फेरि पनि तपाईँको जिउँदो वचन हामीहरू सुन्नेछौ। तपाईँ परमेश्वर हामीसँग बोल्नुहोस् र हामी सबैको बीच तपाईँ मध्यस्थ हुनुहोस् र पवित्र आत्माले काम गर्नुभएको छ। म आफैलाई सुन्ने सबैमाथि तपाईँको अनुग्रहमा छ। यीशु प्रभुको नाम आमेन। आदरणीय श्रोता, आज हामी यहाँबाट वचनको शीर्षक हेर्नेछौ, सुसमाचार अर्थात् मण्डली ले समाजलाई कसरी प्रभाव पार्न सक्छ। आदरणीय श्रोता, सुसमाचार यीशु हुनुहुन्छ। सुसमाचारले मानिसहरूको जीवनलाई पुनस्थापना गर्छ। सुसमाचारले मानिसहरूको जीवनलाई रूपान्तरण गर्छ। सुसमाचारले मानिसहरूलाई समाजमा र समूहमा र परमेश्वरसँग जोड्छ। यीशु ख्रिस्टले सुसमाचार हुनुहुन्छ। कन्या मरियमको कोखबाट आजभन्दा 2024 वर्ष अगाडि यस धरतीमा मानिस रूप धारण गरेर उहाँ यरुसलेमको बेथलेम भन्ने गाउँमा उहाँ जन्मनुभयो। उहाँको जन्म र उहाँको जीवन, उहाँको हिँडाइ, उहाँको सेवकाइ र उहाँको अन्तमा दुःख कष्ट सतावट र अन्तमा क्रुसको मृत्यु बलिदान 3 दिनको चिहानमा बसाएपछि फेरि स्वर्गमा पुनरुत्थान भएर मृत्युलाई जितेर स्वर्गारोहण हुनुभयो। उहाँ फेरि फर्की आउनुहुनेछ संसारको न्याय गर्नको लागि। त्यस कुरामा विश्वास गर्नु र यो कुरालाई जान्नु सुसमाचार। सुसमाचारभित्र यीशुको जन्म, जीवनी, मृत्यु, पुनरुत्थान र स्वर्गारोहण र फेरि दोस्रो आगमन लुकेको छ। आज हामीले हेरेको यो खण्डमा अलिक फरक छ। मपिबोसेत जो जोनाथनका छोरा, जो चाहिँ कमजोर थिए, खास दाउद राजा भइसकेपछि उनको कुनै पनि मूल्य गनिएको थिएन। उनले सोचेका थिए अब दाउदले सबै कुरा मलाई पनि मार्न सक्छन् भनेर डर थियो। तर दाउद राजाले त्यस्तो गरेन। दाउदले मपिबोसेतलाई आफ्नो टेबलमा खान सक्ने हैसियतको बनाए, किनभने परमेश्वरको जन दाउदले शत्रुलाई पनि प्रेम गरे। दाउदले मपिबोसेतलाई टेबलसम्म ल्याए, यो उनको महानता हो। आज येशु ख्रिस्टले पनि मानिसलाई पापको दासत्वबाट, मृत्युको दासत्वबाट, अन्धकारको खाडलबाट हामीलाई येशु ख्रिस्टले उहाँसँगको टेबलमा खाने बनाउनुहुन्छ। के तपाईँ त्यो विश्वास गर्नुहुन्छ? प्रभुको वचनमा लेखिएको छ, हामी लुकाको सुसमाचार 4:18 पढ्यौँ भने प्रभुको वचनले यसरी भन्दछ। येशु प्रभुले भन्नु, परम प्रभुको आत्मा माथि छ, किनभने गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्नको निम्ति र अन्धहरूलाई दृष्टि दिनका, थिचोमिचोमा परेकालाई स्वतन्त्र गराउनको निम्ति। आमेन। येशु ख्रिस्ट पनि मानिसहरूलाई उहाँको टेबलमा खाने अवसर दिन चाहनुहुन्छ। के तपाईँ येशुको टेबलमा, परमेश्वरको टेबलमा आउन इच्छा गर्नुहुन्छ? यदि इच्छा गर्नुहुन्छ भने तपाईँले आफ्नो हृदय त्यो येशु ख्रिस्टको लागि खोलेर निम्तो दिनुपर्ने हुन्छ। प्रभुको वचन प्रकाश दिनको 20 पनि यसरी बताउँछ, हेर म ढोकामा उभिएर ढकढकाउँछु, यदि कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। हामी यो उहाँसँगको भोज खानको लागि सुसमाचारलाई विश्वास गर्नुपर्छ, सुसमाचारलाई ग्रहण गर्नुपर्छ, सुसमाचारलाई आफ्नो बनाउनुपर्छ र त्यो हृदय चाहिँ आज येशु प्रभुसँग छ। जसरी दाउद राजासँग थियो, जसले केही पनि नभएको, हुन त उसको बुवाले, उसको हजुरबुवाले सबै कुरा गर्नुभएको थियो, तर उनको पालामा उनी केही पनि नभएको जस्तो बसेका थिए, तर राजाले उनलाई सबै कुरा दिए, जग्गा, जमिन, नोकर, चाकर, घर सबै सुविधा दिएर उनलाई आफ्नै टेबलमा खानेसम्मको हैसियत बनाए। त्यो चाहिँ जीवनमा परमेश्वरको काम हो, परमेश्वरको हृदय हो। अनि येशु ख्रिस्टमा पनि आज त्यही हृदय छ जसले मानिसहरूलाई पुनर्स्थापित गर्न सक्छ। कमजोर मानिस, हारेको मानिस, थाकेको मानिस स्थापना गर्न सक्छ। यसकारण प्रभुको वचन मत्तीको सुसमाचार 11:28 प्रभुले भन्नुहुन्छ, हे सबै, यसलाई बाइबलबाट पढ्नेछु, यहाँ लेखिएको छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु, मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछ, किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हल्लुको छ। आमेन। प्रेज द लॉर्ड। थाकेकाहरू प्रभु कहाँ आउन सक्छ? प्रभुले भन्नुहुन्छ, हे सबै, यसलाई बाइबलबाट पढ्नेछु, यहाँ लेखिएको छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई

सबै कुराबाट उनीहरू चाहिँ एकदमै पिछडिएकाहरू, दुःखमा परेकाहरू यीशुको आउन सक्छ। त्यो सुसमाचार यीशु ख्रीष्ट हुनुहुन्छ। के तपाईँ त्यो सुसमाचारमा विश्वास गर्नुहुन्छ? उहाँले भन्नुहुन्छ, म तिमीहरूलाई विश्राम दिन्छु, मेरो जुवा बोक, मसँग सिक, विनम्र हौ, अनि तिमीले आफ्नो आत्मामा विश्राम पाउनेछौ। आज सबैभन्दा ठूलो कुरो आदरणीय श्रोता, मानिसको हृदयमा शान्तिको कुरा हो। तपाईँले मलाई मनमा मस्तिष्कमा शान्ति र आनन्द दिन आज जुनसुकै कुराहरू आए तापनि असम्भव छ, तर एउटै ख्रिस्ट येशूको अनुग्रहले, ख्रिस्ट येशूको सुसमाचारमाथिको विश्वासले तपाईँले मलाई छुटकारा दिन सक्छ। यसकारण यो कुराको लागि तपाईँ र मैले हरेक तरबाट प्रभु येशु ख्रिस्टले आत्मिकी, शारीरिक, भौतिक सबै कुराको छुटकारा गर्न छ, चङ्गाई गर्न छ। येशूमा चङ्गाई छ, येशूमा छुटकारा छ, येशूमा जीवन छ। हामीले यहाँ देख्न सक्छौँ बाइबलमा थुप्रै त्यस्ता उदाहरणहरू छन्। प्रभु येशु ख्रिस्टलाई विश्वास गर्नेहरू विभिन्न तरिकाबाट उनीहरूको छुटकारा भएको छ। मानिसहरूले भन्ने गर्छन् आत्मिक छुटकारा, शारीरिक छुटकारा, सबै छुटकारा येशूमा सम्भव छ। प्रभुको वचनमा लेखिएको खण्डलाई पढ्न चाहन्छु। मत्ती 29 यसरी लेखिएको छ, उहाँहरू एरियोबाट जाँदै गर्नुहुँदा एउटा ठूलो भीड उहाँको पछि लाग्यो। बाटोको छेउमा बसिरहेका दुईजना अन्धहरूले येशु त्यो बाटो जाँदै हुनुहुन्छ भन्ने सुनेर येशु भने चिच्याए, हे प्रभु, दाउदका पुत्र, हामी माथि दया गर्नुहोस्। भीडले तिनीहरूलाई चुप लाग भनी हप्कायो, तर तिनीहरू येशु भन्दै झन साह्रो गरी कराए, हे प्रभु, दाउदका पुत्र, हामी माथि दया गर्नुहोस्। तब येशु अडिनु भयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, तिमीहरू के चाहन्छौ, म तिमीहरूको निम्ति के गरिदिऊ? तिनीहरूले उहाँलाई भने, प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्। येशूले टिठ्याएर तिनीहरूका आँखा छोइदिनु भयो र त्यतिखेर तिनीहरूले दृष्टि पाए र तिनीहरू उहाँको पछि लागे। आमेन। आदरणीय श्रोता, येशू प्रभुको अगाडि दुईजना दृष्टिविहीन मानिसहरू खडा हुन्छन् र उनीहरूले येशू जाँदै गर्नुभएको थाहा भएपछि उनीहरूले येशूलाई अनुरोध गर्छन्, आग्रह गर्छन्, कराउँछन्, चिच्याउँछन् र भन्छन्, प्रभु, हामीलाई तपाईँले निको पार्नुहोस्। तर धेरैजनाले उहाँलाई रोक्न पनि खोज्छन्। हामी यहाँ देख्छौँ चेलाहरूले पनि रोक्न खोजेको, चुप्लाउन खोजेको, तर प्रभु येशु ख्रिस्टले उनीहरूको पुकारालाई सुन्नुभयो। त पुकारा सुन्नुभयो, सोध्नु मात्रै भएन, फर्केर हेर्नु मात्रै भएन, तर उहाँले काम गर्नुभयो। त्यसैले भन्छन् डु द एक्सन, कार्य गर्नुपर्छ। येशुले गर्नुभयो, येशुले फर्किनुभयो, सोध्नुभयो, उनीहरूको मनको कुरा सोध्नुभयो, विश्वासको कुरा सोध्नुभयो। उनीहरूले भने, प्रभु, हामीलाई देख्ने बनाइदिनुहोस्, हामी हेर्न चाहन्छौँ। प्रिय श्रोता, आज पनि धेरै मान्छेहरू संसारमा परमेश्वरलाई देखिरहेका छैनन्, उनीहरूको आत्मिक आँखाहरू बन्द छ, उनीहरूको मनको आँखाहरू बन्द छ। यसकारण सुसमाचारले मानिसको आत्मिक आँखालाई खोलिदिन सक्छ। के तपाईँका आँखाहरू खुलिएका छन्? यी दुईजना दृष्टिविहीन अन्ध मानिसहरूले प्रभुलाई भने, प्रभु, हामी त साँच्चै देखिरहेका छैनौँ। उनीहरूको त शारीरिक आँखै बन्द थियो, उनीहरूले बाहिरी कुराका दुनियाँहरू देख्न सक्ने थिएनन्, तर प्रभुले त्यो पनि देख्ने बनाउनु भयो। त्यसकारण आज प्रभुले हाम्रो आत्मिक आँखा, शारीरिक आँखा सबै खोल्न सक्नुहुन्छ, किनकि उहाँले त्यो सुसमाचारको शक्ति लिएर धरतीमा आउनु भएको छ। यसकारण लुका 4:18 उहाँले भन्नुभयो, अन्धहरूलाई दृष्टि दिन प्रभु यीशु आउनुभयो, गरिबहरूलाई सुसमाचार सुनाउनमा आउनुभयो। यसकारण त्यो सुसमाचारमा पुनस्थापना छ, रूपान्तरण छ। प्रिय आदरणीय श्रोता, तपाईँले के त्यो सुसमाचारमा विश्वास गर्नुभएको छ? के तपाईँ पनि येशु ख्रीष्टसँगै टेबलमा भोज खान चाहनुहुन्छ? के तपाईँ पनि आत्मामा विश्राम पाउन चाहनुहुन्छ? तपाईँ त्यो प्रभु येशु ख्रीष्टको सुसमाचारको जन्म, मृत्यु र पुनरुत्थान र स्वर्गारोहण र आगमनको बारेमा तपाईँले विश्वास गर्नुपर्ने हुन्छ। येशु एक दिन फेरि तपाईँलाई र मलाई लिन आउनुहुनेछ। परमेश्वरको वचन, जहाँ तपाईँ विश्वास गर्नुहुन्छ, जहाँ तपाईँ रहनुहुन्छ, जहाँ तपाईँ जानुहुन्छ, त्यसपछि तपाईँलाई एउटा समाजमा तपाईँ बस्नुहुन्छ। प्रभु येशू ख्रीष्टको समयमा जति पनि मानिसहरूलाई प्रभुले आफ्नो सुसमाचारको शक्तिद्वारा ख्रीष्टको राज्यमा ल्याउनु भयो, आफ्नो टेबलमा ल्याउनु भयो, सबैजना मण्डलीमा समाहित भए, समूहमा आए, तिनीहरूलाई चर्च भनिन्छ। अनि आज पनि ख्रीष्टको मण्डली, ख्रीष्टको चर्च, ख्रीष्टको दुलही जसलाई हामी भन्छौ, अनि त्यो आज मण्डली

0: समाजमा छ। अनि त्यो मण्डलीको एउटा उद्देश्य छ, त्यो मण्डलीको उद्देश्य, त्यो चर्चको उद्देश्य, जो चर्चभित्र भएका तपाईँ अनि म जो ख्रिस्टलाई विश्वास गर्छौँ, जो उहाँको टेबलमा बस्छौँ, अनि उनीहरू नै त्यो मण्डली हुन्। त्यो मण्डलीलाई प्रभु यीशुले यसरी भन्नुहुन्छ, तिमीहरू पृथ्वीका नुन हौ, तर नुनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिनेछ? त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चन बाहेक अरू केही कामको हुँदैन। तिमीहरू संसारका ज्योति हौ, डाँडामा बसालेको सहर नुक्न सक्दैन। मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन् र घरमा उनी सबैको निम्ति त्यसले त्यो उज्यालो दिन्छ। यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुने चम्कोस् र तिनीहरूले तिनीहरूका सुकर्म देख्नेछन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरौं र गर्नेछन्। हालेलुया, प्रभुलाई धन्यवाद होस्। यीशु प्रभुले मण्डलीलाई, चर्चलाई एउटा यस्तो उपमा दिनुभएको छ कि त्यो नुनसँग उहाँले दाँच भएको छ। तपाईँ अनि म ख्रिस्ट यीशुमा रूपान्तरित भएका मानिसहरू, पुनस्थापित भएका मानिसहरू, रेस्टोरेसन भएका भान्सेहरूको जीवनबाट आज धेरैको जीवनमा हामीले रूपान्तरण ल्याउनु छ, परिवर्तन ल्याउनु छ, उनीहरूलाई हामीले पुनस्थापना गर्नु छ। त्यो ख्रिस्टको उद्देश्य आज हामीलाई दिनुभएको छ। त्यो कसरी? त्यसको लागि हामी आफै पहिला नुनिलो हुनुपर्छ, हामी आफै काम लाग्ने हुनुपर्छ, स्वादिलो हुनुपर्छ, अनि हामी आफै ज्योति दिने हुनुपर्छ। किनभने हामीलाई डाँडामा राखिएको छ, हामीलाई सबैले देख्छन्, अनि हामी साँच्चै नै डाँडा बसालिएको कुरा, अल्लो ठाउँ भएको कुरा कुनै पनि लुक्न सक्दैन। आदरणीय श्रोता, तपाईँ सुसमाचारद्वारा बाँचेको मानिस हुनुहुन्छ, तपाईँ सुसमाचारद्वारा बाँच्न चाहनुहुन्छ, तपाईँ सुसमाचारद्वारा बाँचेर ख्रिस्टको सेवा गर्न चाहनुहुन्छ, तपाईँको लागि मौका छ। अनि मण्डली चाहिँ एउटा यस्तो ठाउँ हो, चर्च एउटा यस्तो समाज हो जसले पुरै समुदायलाई परिवर्तन गर्न सक्छ। हालेलुया, यीशुको समयमा त्यस्तै भयो। अनि प्रेरितको पुस्तकमा हामीले पढ्यौँ भनेदेखि, जब 120 जना माथिल्लो तलामा प्रार्थना गरिरहेका थिए, अनि ती मानिसहरूको प्रार्थना पश्चात थुप्रै समाजमा परिवर्तन भयो। धेरै मान्छेहरूले ख्रिस्ट यीशुलाई विश्वास गरे, धेरैले आफ्नो जीवन प्रभुलाई दिए, धेरैजना प्रभुको टेबलमा आए, अनि उनले साँच्चै प्रभुको दयाको महसुस गर्न पाए, किनकि उनीहरूले त्यो ख्रिस्टको सुसमाचारलाई अर्थात् ख्रिस्टको पुनरुत्थानको शक्तिलाई विश्वास गरे। आज विश्वास जब हामी गर्छौं, अनि परमेश्वरले हामीलाई त्यो प्रकारको गवाही बन्नको लागि चुन्नुहुन्छ। मानिसहरूले कसैले पनि बत्ती बालेर खाटमुनि पक्कै कसैले राख्दैन कि तपाईँ राख्नुहुन्छ, पक्कै राख्नुहुन्न। बत्ती हामी अग्लो ठाउँमा राख्छौँ जहाँबाट सबैलाई उज्यालो पुगोस्, सबैले उज्यालो देखुन्, सबैको निम्ति बाटो स्पष्ट होस् भनेर हामी बत्ती चाहिँ माथि नै राख्ने गर्छौँ। त्यस्तै गरेर हामीलाई परमेश्वरले जहाँ राख्नु भएको छ त्यो चाहिँ माथिल्लो ठाउँमा राख्नु भएको छ। हामी जहाँ पुग्छौँ त्यहाँ उज्यालो छर्छौँ, हामी जहाँ जान्छौँ त्यहाँ प्रभुको वचन छर्छौँ, हामी जहाँ जान्छौँ त्यहाँ असल कुराहरू छर्छौँ। हाम्रो जीवनबाट, हाम्रो परिवारबाट, हाम्रा रहन सहनबाट, हाम्रो बोली वचनबाट, किनभने घरमा उनी सबैको लागि त्यसले उज्यालो बत्तीले दिन्छ भनेको जस्तै हामी पनि जुन समाजमा बसिरहेका हुन्छौँ, जुन ठाउँमा बसिरहेका हुन्छौँ, हाम्रो जीवनबाट चाहिँ उनीहरूलाई ज्योति चम्किन सकोस्। यो प्रभुको इच्छा हो। किन हामीले त्यो गरिराख्ने भन्दा, प्रभुको वचनले हामीलाई स्पष्ट भन्दछ कि तपाईँ र मेरो असल कामहरू, तपाईँ र मेरो रूपान्तरणको कामहरू, तपाईँ र मेरो परमेश्वरले दिनुभएको त्यो उद्देश्य पूरा गर्दाखेरि, समाज र हितलाई गरेको असल कामको कारणले गर्दा उनीहरूले हामीहरूको जीवनमा प्रभु यीशुलाई देख्न सक्छ। जब प्रभुलाई देख्छन् उनीहरूले भन्छन्, कसरी यो तिम्रो जीवनमा सम्भव भयो? यो चाहिँ परमेश्वरको काम हो। भन्नुहोस् त्यो परमेश्वर कस्तो परमेश्वर, म पनि चिन्न चाहन्छु, म पनि सुन्न चाहन्छु, म पनि जान्न चाहन्छु र विश्वास गर्न चाहन्छु। त उनीहरूले चिने भने, उनीहरूले प्रभुलाई विश्वास गरे भने कसको महिमा गर्छ? परमप्रभु परमेश्वर। यसकारण यहाँ लेखिएको छ, यसरी तिनीहरूको ज्योति मानिसहरूको सामने चम्कोस् र तिनीहरूले तिनीहरूका सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिनीहरूका पिताको महिमा गर्नु। तपाईँ र मैले सोचिरहेका हुन्छौँ, यसले नै विश्वास गरिदिए हुन्थ्यो, उसले नै विश्वास गरिदिए हुन्थ्यो, उसले नै कुरोलाई मानिदिए हुन्थ्यो, यसले त जीवनमा पुर्याउँछ, यसले त हामीलाई शान्ति दिन्छ, यसले त हामीलाई आशिष दिन्छ, यसले हामीलाई पाप क्षमा गराउँछ, हामी भनिरहेका हुन्छौँ, तर हाम्रो जीवन चाहिँ हामीले ख्रिस्ट येशूको इच्छा अनुसार जिरहेका हुँदैनौ भने मानिसले कहिले पनि येशूलाई चिन्न सक्दैन। यसकारण सुसमाचारले हाम्रो जीवनलाई रूपान्तरण गर्छ। यसकारण पाउलले गएर रोमीको 12 अध्यायमा यसकारण पनि भन्नुभएको होला, संसारको ढाँचामा नचल, त्यहाँ भनेको छ, भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सख। प्रभुको इच्छा सिद्धता उद्देश्य जब हामी बुझ्छौ अनि साँच्चै हामी परमेश्वरको त्यो सुसमाचारद्वारा रूपान्तरित समाजलाई देख्न सक्छौ, बनाउन सक्छौ। यसकारण मपिबोसेतलाई जसरी दाऊदले दया देखाए र आफ्नो टेबलसम्म लिएर आए, आज प्रभु येशु ख्रिस्टको दया प्रेम अनुग्रह बलिदानले हामीलाई उहाँको टेबलमा लिएर आएको छ। आदरणीय श्रोता, तपाईँलाई पनि त्यो प्रभु येशूले आज दया देखाउँदै भन्दै हुनुहुन्छ, म कहाँ आओ हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। के तपाईँ त्यो विश्राम लिन चाहनुहुन्छ? आज नै तपाईँलाई स्वागत छ, आउनुहोस् र उहाँलाई खोज्नुहोस् र विश्वास गर्नुहोस् र येशु ख्रिस्टले तपाईँलाई मलाई त्यो टेबलमा ल्याउनु भयो अनि त्यो टेबलमा ल्याएर अब हामीलाई तपाईँ र मलाई ख्रिस्टको शरीर मण्डलीसँग प्रभुले जोड्नु भएको छ र हामी उहाँका मण्डलीका अङ्गहरू हौ र त्यो मण्डलीले चाहिँ आज समाजको रूपान्तरणको लागि, चेन्जको लागि, परिवर्तनको लागि निरन्तर काम गर्छ, जुन कामका लागि प्रभुले तपाईँ र मलाई नुन र ज्योति बनाएर डाँडामाथि राख्नु भएको छ। यदि हाम्रो स्वाद गयो भने, यदि हाम्रो जीवन खल्लो भयो भने, यदि हाम्रो चरित्र बिग्रियो भने, यदि हाम्रा स्वभावहरू खराब भयो भने हामीहरूको जीवनबाट मानिसहरूले रूपान्तरण पाउन सक्दैनन्। तसर्थ आदरणीय श्रोता, के तपाईँ मानिसहरूलाई पुनस्थापना गर्ने काममा लाग्नु भएको छ? के तपाईँ रूपान्तरणको अनुभव जीवनमा गरिराख्नु भएको छ र मानिसहरूलाई गराइराख्नु भएको छ? के तपाईँले साँच्चै नै आफ्नो समुदायलाई ख्रिस्ट येशूको त्यो शक्तिशाली उपस्थिति र उहाँको आशिष सुसमाचारद्वारा के प्रभाव पारिराख्नु भएको छ? पार्नुभएको छैन भने प्रभुलाई भन्नुहोस्, हे प्रभु, मलाई पनि तपाईँले यस्तै गरेर डाँडामाथिको सहर जस्तै बनाउनुहोस्, ज्योति र उज्यालो दिने बत्ती जस्तै बनाउनुहोस् र म सबैको सामने तपाईँको निम्ति चम्किन सकौँ, तपाईँको निम्ति बल्न सकौँ र धेरै मानिसहरूले त्यो कार्य देखेर, त्यो जीवन देखेर, त्यो चरित्र देखेर, त्यो स्वभाव देखेर, ती प्रकारका हाम्रा क्रियाकलापहरू देखेर उनीहरूले ख्रिस्ट येशूको महिमा गर्न सकौँ। आदरणीय श्रोता, हामी पुनस्थापित भइराखेका छौँ कि छैनौँ? हामी ख्रिस्ट येशूमा परिवर्तन भइराखेका छौँ कि छैनौँ? हामीले जान्छौँ र प्रभुलाई भनौँ कि प्रभुले तपाईँ र मलाई आज त्यो परिवर्तनको बाटोमा बोलाउँदै हुनुहुन्छ। अनि सुसमाचार एउटा त्यस्तो शक्ति पनि हो जसले मानिसहरूको जीवनलाई बदल्छ। त्यसको लागि महत्वपूर्ण कुरा भनेको विश्वास चाहिन्छ। विश्वास छैन भने चाहिँ विश्वास नगर्नेको लागि सुसमाचार चाहिँ वास्तवमा केही पनि होइन। यसकारण पनि पावलले पहिलो कोरिन्थीको पत्रमा भन्नुभएको होला, किनकि नष्ट भइरहेकाहरूका निम्ति चाहिँ क्रुसको सन्देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति चाहिँ परमेश्वरको शक्ति हो। हालेलुया। विश्वास गर्नेको निम्ति उद्धार पाएका, हामी त उद्धार भनेको प्रभु येशूलाई पाएर उहाँको टेबलमा हामीले भोज गरिरहेका छौँ, रमाइराखेका छौँ, जीवन जिइरहेका छौँ, त हामीहरूको लागि चाहिँ त्यो शक्ति हो, पावर हो। त्यसकारणले गर्दाखेरि परमेश्वरको वचनले भन्दछ कि आज तपाईँ र मलाई प्रभुले जुन अवस्थाबाट सुन्नु भएको छ, बोलाउनु भएको छ, हामीले त्यहाँ खडा भएर प्रभुको निम्ति त्यो शक्तिको घोषणा गर्नुपर्दछ र हाम्रो मण्डलीद्वारा, हाम्रो जीवनद्वारा समाज रूपान्तरणको महत्वपूर्ण अङ्गको रूपमा हामी स्थापित हुन सक्छौँ। र आज प्रभुको वचनले भने चाहिँ तिमीहरू मेरा साक्षी हुनेछ अनि साक्षी र गवाही चाहिँ पवित्र आत्माले बनाउनुहुन्छ, किनकि यो परमेश्वरले उहाँका चेलालाई दिनुभएको धेरै शक्तिशाली उपमा हो। किनकि प्रेरितको 8 पदमा के भन्दछ भने पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ, तिमीहरू यरुसलेममा, सारा यहुदियामा, सामरियामा, पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछ। आज ख्रिस्टको साक्षी, उहाँको बारेमा बोल्ने साक्षी भनेको त्यही नै हो, जे कुरो हाम्रो आँखाले देखेको छ, जे कुरो हामीले भोगेका छौँ, प्रत्यक्ष देखेका छौँ, त्यो कुरो चाहिँ हो भनेर त्यसको बारेमा बोलिदिने साक्षी हो, विटनेस। अनि यो साक्षी चाहिँ आज तपाईँ र मलाई प्रभुले एक ठाउँमा मात्र होइन प्रिय, हामीलाई एक ठाउँबाट हरेक ठाउँमा, जिल्ला होइन, अञ्चल, राष्ट्रको, देशको सिमानासम्म र देशको सिमानाभन्दा बाहिरसम्म पनि प्रभुले हामीलाई जाने आज्ञा दिनुभएको छ, त्यो काम चाहिँ आज तपाईँ र मेरोबाट प्रभु भएको चाहनुहुन्छ। त्यसकारण सुसमाचारले तपाईँ मेरो जीवनलाई प्रभुको टेबलसम्म ल्याउँछ। के तपाईँ त्यो प्रभुको टेबलमा, प्रभुको राज्य र सिंहासनका अगाडि चाहनुहुन्छ भने आजै त्यो सुसमाचारलाई विश्वास गर्नुहोस्, ग्रहण गर्नुहोस्, प्रभु येशू ख्रीष्टमा अनन्त जीवन प्राप्त गर्नुहोस्। यहाँहरू सबैलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। सबैजनाबाट बिदा हुन चाहन्छु। अभिवादन फेरि पनि जय हिन्द।
1: प्रिय श्रोता, हाम्रो निर्धारित समय कार्यक्रम सुन्दा सुन्दै सकिन लागेको संकेत मलाई मिलेको छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रम धैर्यपूर्वक सुन्नु भएको लागि धेरै धेरै धन्यवाद छ। म विश्वास गर्छु, आशा गर्छु यो कार्यक्रम तपाईँको लागि लाभदायक भएको छ। श्रोता, भजन सुन्दा प्रवचन सुन्दा यहाँको मनमा पक्कै पनि जिज्ञासाहरू हुन सक्छन्। यदि तपाईँको जिज्ञासाहरू छन् भने हामीलाई निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो ठेगाना छ कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304, काठमाडौँ, बागमती, नेपाल। हाम्रो टेलिफोन नम्बर छ 9840271979, 9840271979। श्रोता, परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिनुभएको होस्। यहाँलाई कार्यक्रम कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। र यस्तै आशिषमय भजन र प्रवचन लिएर आउने वाचा गर्दै म कार्यक्रम प्रस्तोता यहाँहरूबाट बिदा हुन्छु। र यहाँहरू सबैजनालाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। धन्यवाद। जय मसीह। प्रभुको आशिष रहोस्।
2: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।

नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई भुल्न दिउमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

हामीले हिब्रू 11 अध्यायको अध्ययनलाई जारी गर्नेछौ। आज 5 पदमा यी शब्दहरू हामीले पढ्नेछौ। विश्वासद्वारा मृत्यु नचाखी हनोक स्वर्गमा उठाइ लगिए र तिनी कतै फेला परेनन्, किनकि परमेश्वरले तिनलाई लानु भएको थियो। तिनी उठाइ लगिनु भन्दा अघि परमेश्वरलाई तिनले प्रसन्न पारेका कुराको पुष्टि भएको छ। यो पदमा प्रेरितले हनोकलाई उठाइ लगिएको कुरा 3 पटक उल्लेख गरेका छन्, जुन मुख्य विचार परमेश्वरको आत्माले हामीलाई बताउँदछ। यो उठाइ लगिनुको मूल अर्थले यो जनाउँदछ कि हटाउनु अथवा एक ठाउँबाट अर्को ठाउँमा सार्नुहुन्छ। यो ऐतिहासिक संकेतको रूपमा यो शब्द परमेश्वरको आत्माले हामीलाई याद दिलाउन प्रयोग गर्नुभएको छ कि हनोक शारीरिक रूपमा पृथ्वीबाट स्वर्गमा उठाइ लगिएको हो, जुन उत्पत्तिको पुस्तकमा स्पष्ट रूपमा यो संसारबाट अलग भएको हामीले पाउँदछौ। उत्पत्तिको 5 अध्यायमा हनोकको मृत्यु भएन भनेर विशेष रूपले भनिएको छैन, तर तिनी अलग भए किनभने परमेश्वरले तिनलाई उठाइ लानु भयो। तर यहाँ हिब्रू 11 अध्यायको 5 पदले यसलाई स्पष्ट पार्दछ कि पौलले घोषणा गर्दछन्, मृत्यु नचाखी हनोक उठाइ लगिए। यहाँ शब्द नचाखी भन्नाले स्वाद र अनुभव हो। हनोकले मृत्युको अनुभव गरेनन्। त्यो भन्दा पनि बढी हामीले हनोकको उठाइ लगिएको कुरा अर्कै प्रकारले हेर्न सक्छौ कि उनको शारीरिक रूपमा पृथ्वीबाट स्वर्गमा उठाइ लगिएको कुरा अर्कै विचारले बुझ्न सक्छौ। उदाहरणको लागि त्यहाँ उनको उठाइ लगिएको बाट भविष्यवाणीका संकेतहरू छन्। जसरी हनोकलाई परमेश्वरले उठाउनु भयो, उहाँले सबै युगका विश्वासीहरूको लागि पनि गर्न सक्नुहुन्छ। प्रभुको आगमन सँगै यस पृथ्वीमा तिनीहरूले जीवन पाउनेछन्। प्रेरित पौलले यो जानकारी दिदछन् कि हामी सबै सुत्दैनौ। पहिलो कोरन्थी 15 अध्यायको 15 पद र पहिलो थेसलोनिकी 4 अध्यायको 16 र 17 पदले भन्दछ, यो अन्तिम युगको परमेश्वरका जनहरू जो मुक्तिदाताको आगमनसम्म जीवित रहन्छन्, तिनीहरू मृत्यु नचाखी परिवर्तन हुनेछन्। हनोकको उठाइ लगिएको चाहिँ एलियाको जस्तै थियो, तर यो चाहिँ अन्त्यका दिन सन्तहरूको निम्ति भविष्यवाणी हुनेछ कि तिनीहरू महिमित र शरीरमा किनकि तिनीहरू महिमित शरीरमा परिवर्तन हुनेछन्। त्यो कुरालाई ध्यानमा राखेर यहुदाले विश्वासी सन्तहरूको विषयमा यो उल्लेख गरेका छन्, हेर परमप्रभु आफ्ना असंख्य पवित्र जनहरूसँग आउनुभयो। त्यसपछि त्यहाँ हनोकको उठाइ लगिएको सम्बन्धमा सिद्धान्तीय संकेत छन्। त्यसपछि परमेश्वरको सन्तानमाथि मृत्युको कुनै अधिकार रहने छैन, जुन यो हिब्रू 11 अध्यायको 4 र 5 पदबाट स्पष्ट छ। हिब्रू 11 अध्यायको 4 पदमा जुन हामीले गत हप्ता हेरेका थियौं, विश्वासी जो एक विश्वासद्वारा भर पर्दछन्, जसलाई परमेश्वरले धार्मिक ठहराउनुहुन्छ, धार्मिक कहलाउनुहुन्छ र उसमा अनन्त जीवन हुनु, उसको मृत्युको दण्डबाट हटाइनु र त्यसले उसमाथि कुनै वैधानिक दावी गर्न नपाउनु हो। पापीहरू जो ख्रिस्टको प्रायश्चितको मृत्युमा भर पर्दछन्, वैधानिक रूपमा उसले पापको दण्डबाट छुटकारा पाउँदछ, जुन चाहिँ अनन्तको मृत्यु हो। यूहन्ना 11 अध्यायको 26 पदमा ख्रिस्ट येशूले भन्नुभयो, अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन। विश्वासीहरू कहिल्यै पनि व्यवस्थाको नियमबाट दोषी ठहरिँदैन, जुन वैधानिक मृत्यु हो, किनभने ऊ त्यो अवस्थाबाट परमेश्वरमा ग्रहण योग्य हुने गरी उठाइ लगिएको छ। त्यसपछि हनोक उठाइ लगिएको सम्बन्धमा आत्मिक विशेषता छन्। उसलाई शारीरिक रूपमा स्वर्गमा उठाइ लगिएको कुराले उसलाई आत्मिक रूपमा उठाइ लगिएको कुरा अघिबाटै उसको जीवनमा हामीले देख्दछौ। हनोकको उठाइ लगिएको सम्बन्धमा उही शब्द प्रयोग गरिएका छन्, जुन सबै विश्वासीहरूको निम्ति पनि कलसी 1 अध्यायको 13 पदमा प्रयोग गरिएको छ। यसले भन्दछ, उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुट्याउनु भयो र आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भएको छ। यो आत्मिकी उठाइ लगिनु यो हाम्रो ख्रिस्टसँगको एक हुने समयमा हुँदछ। यसले एक आत्मिकी अवस्थाबाट अर्को आत्मिकी अवस्थामा र एक जीवन शैलीबाट अर्को जीवन शैलीमा लैजाने कुरा देखाउँदछ। परमेश्वरको सन्तानमा यो उदेकको अनुभव हुँदछ, यसकारण उनको यो महिमामा उठाइ लगिनु चाहिँ आत्मिक रूपमा उठाइ लगिनुको विशेषता हो, जुन उनको जीवनमा उठाइ लगिनु भन्दा पहिले नै जीवनको कुनै समयमा अनुभव गरेको हुनुपर्दछ। यो हनोकको जीवनको आत्मिकी उठाइ लगिनुको बारेमा
उत्पत्तिको पाँच अध्यायमा यसरी वर्णन गरिएको छ, हनोक परमेश्वरको साथ साथ हिँड्थे। यो आशिषपूर्ण हिँडाएको कुरा हिब्रू 11 अध्यायको 5 पदमा पनि प्रकट गरिएको छ। तिनी उठाइ लगिनु भन्दा अघि परमेश्वरलाई तिनले प्रसन्न पारेका थिए। यो स्पष्ट संकेत हो, उनको हिँडाई आत्मिकी उठाइ लगिनु अनुसारको थियो। उनको हिँडाईको बारेमा निश्चित बिन्दु दिएको छ, जुन उत्पत्ति 5 अध्यायको 21 पदमा भन्दछ, 65 वर्ष उनले साधारण रूपमा जीवन बिताए। यसले यो भन्दैन कि ऊ परमेश्वरको साथ साथ हिँडे, र 22 पदमा आएर यसले भन्दछ, मथुसेला जन्मेपछि हनोक परमेश्वरको साथ साथ हिँडे। याद राख्नुहोस्, हनोक मथुसेलाको पिता थिए। उनले मथुसेलालाई जन्म दिए र उनको बाँकी जीवन केवल त्यतिकैमा बिताएनन्, तर परमेश्वरको साथ साथै हिँड्दै बिताए। हनोकको 300 वर्ष पहिलाको 65 वर्ष भन्दा पूर्ण रूपमा फरक प्रकारले बिताए। त्यो समय उनको जीवनको केन्द्रबिन्दु थियो र त्यसपछि उनले परमेश्वरको साथ साथ हिँड्न थाले। यो परमेश्वरसँगको साथ साथको हिँडाई विश्वास साथ थियो। हिब्रू 11 अध्यायको 5 पदको अन्तिम खण्डले भन्दछ, तिनी उठाइ लगिनु भन्दा अघि परमेश्वरलाई तिनले प्रसन्न पारेका कुराको पुष्टि भएको छ। तर 6 पदको पहिलो खण्डले भन्दछ, विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। यो याद राख्नुहोस् कि हनोकले परमेश्वरलाई प्रसन्न पारेका कुराको पुष्टि उसको परमेश्वरको साथ साथको हिँडाइले पुष्टि गर्दछ। बचाइने विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न सकिँदैन। हनोकले विश्वासद्वारा यो हासिल गरे कि परमेश्वर उससँग प्रसन्न हुनुभयो। मथुसेलाको जन्मसँगै हनोकले ईश्वरीय आनन्दको साथ साथै परमेश्वरको साथ हिँडे। हनोकले सुरुमा 65 वर्षसम्म परमेश्वरको साथ साथ हिँडेनन्। उनी अरू मानिसहरू जस्तै, जुन स्वभावैले संसारका मानिसहरू हिँड्दछन्, त्यसरी नै हिँडे। जुन एफेसी 2 अध्यायको 2 पदले भन्दछ, ऊ आफ्नै बाटोतिर लागे। जसरी यसैया 53 अध्यायको 6 पदले भन्दछ, मानिसको बाटो पूर्ण रूपमा परमेश्वरको इच्छा विपरीत छ। जुन आफ्नो स्वभाव अनुसार चल्नु चाहिँ परमेश्वरसँग सहमत नहुनु हो। जबसम्म तपाईँ हनोक जस्तै हुनुहुन्छ, तपाईँ परमेश्वरसँग साथ साथ हिँड्न सक्नुहुन्न। जस्तै उनले 65 वर्षसम्म परमेश्वरको साथ साथ हिँडेनन्, उनले परमेश्वरसँग कुनै सम्झौता गरेनन्, उनले परमेश्वरलाई प्रेम गर्ने कुराको वास्तै राखेनन्, उनी परमेश्वरको पवित्र इच्छाहरूसँग र चोखो प्रेमसँग सहमत भएनन्। तर जब उनी विश्वास साथ परमेश्वरको साथ साथ हिँड्न शुरू गरे, उनमा धेरै परिवर्तन भयो, किनकि उसलाई नयाँ तुल्याइएको थियो। परमेश्वरको साथ साथ हिँड्नु भनेको उहाँको इच्छामा आफैलाई सुम्पनु हो, र त्यो नयाँ जन्मको आवश्यकता र हृदयको परिवर्तनको र स्वभावको परिवर्तन हुनु आवश्यक छ। र ठिक त्यस व्यक्तिमा त्यसरी नै हुँदछ जो परमेश्वरको साथ साथ हिँड्ने व्यक्तिमा हामीले पाउँदछौ। परमेश्वरले उहाँको व्यवस्था त्यस व्यक्तिको हृदय र विचारमा लेखिदिनुहुन्छ, र त्यसको आफ्नै इच्छा शक्तिशाली परमेश्वरमा परिवर्तन हुनेछ, र त्यसपछि उसले आफैलाई परमेश्वरको इच्छामा सुम्पिदिनेछ, अर्थात् अर्पण गरिदिनेछ। त्यसको अर्थ, जुन परमेश्वरको इच्छामा आफैलाई सुम्पनु चाहिँ कसैको आत्मिकी अवस्थाको सतह हो। अहिले म तपाईँलाई प्रश्न सोध्न चाहन्छु, तपाईँ कहाँ खडा हुनुहुन्छ? के तपाईँले परमेश्वरको इच्छामा आफूलाई सुम्पनु भएको छ? के तपाईँ परमेश्वरको इच्छा पूरा गर्नु तपाईँको निम्ति खुसी र आनन्दको कुरा भएको छ? के तपाईँले परमेश्वर र उहाँको वचनलाई प्रेम गर्नु भएको छ? के तपाईँ उहाँको बाटोमा हिँड्न खोज्दै हुनुहुन्छ? कि अझै तपाईँ यस संसारको ढाँचा अनुसार पापमा, अन्धकारमा र भ्रष्टतामा हिँडिरहनु भएको छ? तपाईँको हृदय र जीवनलाई जाँच्नुहोस्, र आज तपाईँ कहाँ हुनुहुन्छ भनी परमेश्वरको सत्यतामा हेर्नुहोस्। यो हिँडाइले ईश्वरीय प्रकाशलाई पनि सूचित गराउँदछ। जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ, र जे सुनिन्छ त्यो परमेश्वरको वचनबाट आउँछ। जब मानिसले विश्वास साथ परमेश्वरमा हिँड्ने निश्चय गर्दछ, यो परमेश्वरले उसँग बोल्नु भएको कारणले हुँदछ, जसै उहाँले स्वयं आफैलाई त्यस कहाँ प्रकट गर्नु भएकोले हो। अनि हनोकलाई पनि परमेश्वरले प्रकट गरिदिनु भएको थियो, अनि उनले यो मथुसेलाको नामले सूचित गराउँदछ, जसको अर्थ अगाडि पठाउनु हुन्छ, अथवा जसै ऊ मर्नेछ त्यसपछि पठाइनेछ। विश्वसनीय टिप्पणीहरूले भन्दछन् कि जुन नोहको समयमा आएको जल प्रलय थियो,
जुन त्यही समयमा मतुसेलको मृत्यु भयो भनी विश्वास गर्दछन्। उनको छोराको जन्ममा परमेश्वरले यो प्रकाश गर्नुभयो कि हनोकको छोरा मतुसेल परमेश्वरले आउने न्यायको बारेमा हनोकलाई प्रकाश गर्नुभयो र त्यसले उसलाई कमजोर बनायो र उनले आफ्नो छोराको नाम राखेर जीवित साक्षी दिए कि के हुन गइरहेको छ भनेर, जसको बारेमा उनले भविष्यवाणी गरे। फेरि हामीसँग यहुदाको 14 र 15 पदको शब्दहरू छन् जुन हनोक स्वयंले बोलेका छन् कि प्रभु येशु स्वयं इन्साफ गर्नको निम्ति आउनुभयो। तपाईँले नुवाको समयको जल प्रलयलाई देख्नुहुन्छ जुन हनोकले भविष्यवाणी गरेको इन्साफको प्रकार जस्तै थियो। यसकारण परमेश्वरले यो मानिसलाई इन्साफ आइरहेको छ भनी प्रकाश पारिदिनु भयो। जब उनले यो सन्देश सुने उनी परमेश्वरको साथ साथ हिँड्न सुरु गरे। त्यहाँ इन्साफको दिन छ, त्यो दिनमा हामी सबै परमेश्वरको अघि खडा हुनेछौ र हामीले हाम्रो पापको लेखा दिनेछौ। त्यो कति डरलाग्दो हुनेछ कि जब तपाईँमा पाप भेटाउनु हुनेछ उहाँले र ख्रिस्ट येशु बिनाको भेटाउनु हुनेछ, त्यसपछि तपाईँ आशाविहीन हुनुहुनेछ र तपाईँ अनन्तको क्रोध र अनन्तको सजायको रूपमा नरकमा पर्नुहुनेछ। ख्रिस्टलाई आज नै खोज्नुहोस् र तपाईँको मुक्तिदाताको रूपमा भरोसा राख्नुहोस् र परमेश्वरको साथ साथै हिँड्न सुरु गर्नुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईंलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। यो संसारमा अहिले शारीरिक रोग लागेकाहरू भन्दा धेरै मानसिक रोग लागेका मानिसहरू पनि छन्। मानसिक रोगहरूमध्ये एउटा निराशा पनि हो। निराशा एउटा यस्तो रोग हो जसले मानिसको जीवनलाई नाश पार्दछ, खरानी बनाइदिन्छ। निराशाको एउटा सानो भावना वा झिल्को वा विचार हृदयमा पस्यो भने त्यो बढेर जीवन नै नाश पार्छ। यस महत्वपूर्ण विषयमाथि आज म तपाईंसित चर्चा गर्नेछु, कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ विश्वासी मण्डली बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, तपाईँले लेख्नुभएका यी तमाम पत्रहरूलाई हेर्दा पढ्दा म आनन्दले गदगद छु। म तपाईँप्रति कृतज्ञ छु। तपाईँले यस कार्यक्रमप्रति निरन्तर देखाउनु भएको माया, प्रेम र सद्भावको निम्ति परमेश्वरले तपाईँलाई निरन्तर आशीर्वाद दिउन्। यही नै मेरो बिन्ती प्रार्थना छ। आउनुहोस् सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर।

हिजो आज संसारमा व्यापक रूपमा फैलिएको रोग भनेको निराशा पनि हो। धेरै मानिसहरू निराश भएर जीवन बिताइरहेका छन्। मानिस किन निराश हुन्छ? तपाईँ र म कहिलेकाहीँ किन निराश हुनुपर्छ? मानिसको आफ्नो आफ्नै कारण हुन्छन्। तर पनि एउटा सत्यता यो हो कि जब मानिसले चिताएको कुरा पुग्दैन तब ऊ निराश हुन्छ। आफ्नो जीवनमा भविष्य र सपना नपुगेको मानिस एक निराश मानिस हो। आफ्नो जीवनमा आशा नबोकेको मानिस एक निराश मानिस हो। आशाले जहिले पनि हामीलाई अगाडि बढ्न प्रेरणा दिन्छ। निराशाको गन्तव्य हो आत्महत्या। संसारको जनसंख्या यति धेरै बढ़ेर गएको छ कि यो धरतीमा हुने उब्जनीले अब सबै मानिसहरूको पेट भर्न गाह्रो भइसकेको छ। यसै पनि सुनिन्छ कि यो संसारमा प्रत्येक दिन लाखौं मानिसहरू खाली पेट बस्नुपर्छ। उनीहरूले खान नै पाउँदैनन्। कस्तो निराश र उराट लाग्दो होला उनीहरूको जिन्दगी। एक दिन यस्तो आउनेछ कि तपाईँ र मेरो खल्तीमा पैसा भए पनि हामी अन्न किनेर खान सक्ने छैनौं। अन्न नै नपाइने दिन यो संसारमा अब आउन लागेको छ। पैसा त होला टन्न, ब्याङ्कमा, खल्तीमा, घरमा, सुन होला घाँटीमा, कानमा, नाकमा झुन्डिएको, तर हेर्नुहोस् पेटमा हाल्ने अन्न हामी नपाउने दिन आइरहेको छ। अर्कोतिर पिउने पानीको हाहाकार छ सारा संसारमा। पानीका मुहानहरू सुक्दै गइरहेका छन्। वन जंगल जथाभावी फडान गरेर मानिसले यो स्थितिलाई अझ विकराल पार्ने काम गरिरहेको छ। हामी होसियार हुनुपर्छ। यस्तो काम गर्नु हुँदैन। रूख रोप्नुपर्छ, वन जंगलको संरक्षण गर्नुपर्छ। यो पृथ्वीमा हाम्रो प्राण वन जंगलले नै थामेको छ। हाम्रो परिवेशलाई हेर्दा निराश हुनुपर्ने कारण प्रशस्तै छन्। तर यदि हामीले प्रकृतिका नियमलाई मानेर चल्यौं भने हाम्रो सुरक्षा हुनेछ। सृष्टिकर्ता परमेश्वरले एउटा नियम बनाउनु भएको छ। त्यही नियम अनुसार यो संसार चल्नुपर्छ। तपाईँ र मेरो जीवन पनि चल्नुपर्छ। मानिसको मानसिक अवस्था पनि त्यति ठिक छ जस्तो देखिँदैन। मानिस पशु व्यवहारको भएको जस्तै छ। जताततै झगडा, लडाई, हत्या, आत्महत्या, नरसंहार, रोगहरूको महामारी दिनदिनको समाचार बन्न पुगेका छन्। मानिसले प्रेरणा र आशा पाउने कुरा भन्दा निराश हुनुपर्ने कुराहरू धेरै धेरै छन्, होइन त? निराशाको खाल्टोमा परेर मानिस कराइरहेको छ, चिच्याइरहेको छ। तपाईँ यो कुरा याद गर्नुहोस् कि आशा भन्ने कुराले मानिसलाई जीवित राख्छ, जिउने प्रेरणा दिन्छ। तर निराशाले तपाईँ र मलाई चकनाचुर बनाउँछ, टुक्रा टुक्रा पार्छ। आज धेरै मानिसहरूको जीवनमा निराशा नै ठूलो समस्या भएको छ। कतै आशा छैन, कसैमा आशा भेट्टाउँदैनन्। कुनै नयाँ कुरा आयो कि मानिसले त्यसको स्वाद लिन अगाडि पुगिहाल्छन्। चाहे त्यो राजनीतिमा होस्, चाहे त्यो बजारमा आएको कुनै नयाँ कुरा होस्, सोचेको के थियो तर के हुन आउँदैछ। कुनै न कुनै कारण मानिस निराश बन्न परेको छ। मलाई पनि त्यस्तै हुन्छ। यो संसारमा जीवित रहन्जेल निराशाको सामना मानिसले गर्नुपर्छ। तर पनि निराशामा आशा पाउन सक्ने एउटा मार्ग छ, एउटा उपाय छ। मानिसलाई सहायता गर्ने कोही छ जसलाई हामी हरेकले भेट्न जरूरी छ, थाहा पाउन जरूरी छ। एकजना व्यक्ति थियो, एउटा ब्याङ्कमा ऊ हाकिन्थ्यो। उसको तनखा राम्रै थियो। ऊ केही कम बोल्ने किसिमको व्यक्ति थियो। आवश्यकता परेको बेला मात्र ऊ कसैसँग बोल्ने गर्थे। झट्ट हेर्दा उनलाई सामान्य अवस्थामा नै देखिन्थ्यो, तर उसको हृदयमा ठूलो हलचल छ भन्ने कुरा कसैलाई पनि थाहा थिएन। छातीभित्र ठूलो हुरी, तूफान, बतास बोकेर ऊ बाँचिरहेका थिए। वास्तवमा उनलाई के भएको थियो? उनको जागिरबाट उनलाई कुनै समस्या थिएन, पत्नीबाट, आफ्नी स्वास्नीबाट पनि कुनै समस्या थिएन। तर उसको जवान छोरोले धेरै पिरो लिएको थियो। छोरा मादक औषधिहरू खाएर हिँडिरहेको थियो। उसले छोरोलाई धेरै पटक सम्झाई बुझाई गरेका थिए, तर छोरोले कुरा सुनिदिएन। उसले छोरामाथि ठूलो आशा राखेको थियो।
धेरै पैसा खर्च गरेर पढाइरहेको थियो, तर छोरोले उसलाई निराश पारेका थिए, निराश तुल्याइदिएका थिए। एक दिन त्यो व्यक्तिले आफ्नो जीवन लीला समाप्त गर्यो। अफिस जाने बाटोमा उत्तिस गाडी पर्थ्यो, त्यही उसले घाँटीमा पासो लगाएर आफ्नो जीवन लीला समाप्त गर्यो, आत्महत्या गर्यो, किनभने उसको जीवनको आशा टुटेको थियो, खत्तम भएको थियो। आज यस्ता मानिसहरू धेरै छन्। परीक्षामा फेल भएको कारण धेरै विद्यार्थीहरू बरालिन्छन्, कतिले त जिउने उत्साह नै हराउँछन्। प्रेमी प्रेमिकाहरूलाई हेर्नुहोस्, माया गर्छन्, जीवनभरि सँगै बाँच्ने अठोट गर्छन्, तर त्यो अठोट कमजोर हुन्छ। एउटाले अर्कोलाई त्याग्छ, निराश भएर एउटाले आफ्नो जीवन समाप्त गर्छ। मानिसको जीवनमा परिस्थिति सधैँ एक समान रहँदैन, कहिले तल कहिले माथि भइरहन्छ। घाम लाग्छ, छाया लाग्छ, दिन आउँछ, रात आउँछ, आँसु हाँसो सुख दुःख भइ नै रहन्छ। यस्तो समयमा मानिसको सबैभन्दा ठूलो शत्रु शैतानले मौका लिन्छ। त्यसले मानिसको जीवनमा निराशाको बिउ रोपिदिन्छ। बिउ कत्रो हुन्छ? यत्रो सानो हुन्छ, सानो, एउटा सानो कुरा। त्यसले मानिसलाई निराशाको भावना र विचारमा डुबाएर राख्दै जीवन नै नाश पारिदिन चाहन्छ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, तपाईँ र मलाई साथै यो संसारका सबै मानिसलाई सृष्टि गर्नुहुने परमेश्वर पिताको इच्छा हाम्रो भलो गर्नेछ। प्रभु येशूले भन्नुभयो, म त मानिसहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए, अजम्बरी जीवन। परमेश्वरको इच्छा यस्तै छ। परमेश्वरले प्रभु येशूमा एउटा सन्तुष्ट जीवन दिन चाहनुहुन्छ। के उहाँले रुपियाँ पैसा दिनुहुन्छ भन्नुभएको हो? होइन। के मानिसको जीवनमा रुपियाँ पैसा नै सबै कुरा हो र? धेरै रुपियाँ पैसा र धन सम्पत्ति भएका मानिसहरू पनि निराशाको खाल्डोमा परेर बाँचिरहेका छन्। प्रिय मित्र, समाधान यही नै होइन। प्रभु येशू जब कसैको जीवनमा बास गर्न आउनुहुन्छ, तब त्यो व्यक्तिको जीवनको उद्देश्य नै परिवर्तन हुन्छ, उसको सोच विचार र दृष्टिकोण नै परिवर्तन हुन्छ। प्रभु येशूले उसलाई निराश हुनबाट जोगाउनुहुन्छ, किनभने उहाँले हात समात्नुहुन्छ। प्रभु येशूले एकपल्ट भन्नुभयो, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्कने वचनद्वारा पनि बाँच्दछ। यसको अर्थ के हो? परमेश्वरको वचनले मानिसलाई आशा दिन्छ, आशा मानिसलाई जिउने उत्साह दिन्छ, ढाडस दिन्छ। मानिसले जब परमेश्वरको वचन पढ्छ, तब कुन कुरालाई महत्व दिनुपर्छ, जीवनमा खास महत्वको कुरा के हो भन्ने उसले खुट्याउन सक्छ, पत्तो लगाउन सक्छ। उसले परमेश्वरमा भरोसा राखेर यो जीवनलाई अगाडि बढाउन सक्छ। परमेश्वरको वचनमा यसरी लेखिएको छ, मैले परमप्रभुको प्रतीक्षा गरेँ, उहाँले ममाथि दृष्टि गर्नुभयो, मेरो पुकार सुन्नुभयो, उहाँले मलाई सर्वनाशको खाडल र हिले धापबाट निकाल्नुभयो, उहाँले मेरा खुट्टा चट्टानमाथि बसाल्नुभयो र मलाई उभिन दृढ स्थान दिनुभयो, उहाँले मेरो ओठमा एउटा नयाँ गीत राखिदिनुभयो। जीवनमा असफलता कष्ट दुःख हुँदा निराश नहुनुहोस्, तर परमेश्वरको चरणमा आउनुहोस्, उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ। यो जीवन तपाईँको आफ्नो जीवनको निम्ति असल कुरा रोज्नुहोस्। समयले बिदाई दिइसक्यो, तर आजको कुराकानी सुनेर यदि तपाईँ मसित कुराकानी गर्न चाहनुहुन्छ भने पत्र लेख्नुहोस्। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्र

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: कसैले तपाईँलाई दुर्व्यवहार गर्दा कसरी प्रतिक्रिया दिने? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 60 यहाँहरूलाई स्वागत छ। कहिलेकाहीँ मानिसहरूले तपाईँ प्रति नराम्रो व्यवहार गर्नेछन्, कहिलेकाहीँ तिनीहरूले आफ्नो रिस घुमाउनेछन् र तपाईँको आलोचना गर्न र तपाईँलाई होच्याउन कठोर शब्दहरू बोल्नेछन्। कहिलेकाहीँ तिनीहरूले तपाईँप्रति अनादरपूर्ण, निर्दय र विचारहीन कुराहरू भन्नेछन् वा गर्नेछन्। तपाईँलाई अन्याय गर्नेहरूलाई तपाईँ कसरी प्रतिक्रिया दिनुहुन्छ? तपाईँको प्रतिक्रिया महत्वपूर्ण छ। जीवनको 10% तपाईँले के सामना गर्नुहुन्छ भन्ने कुरामा निर्भर गर्दछ भने 90% तपाईँले कसरी सामना गर्नुहुन्छ भन्ने कुरामा निर्भर गर्दछ। तपाईँको मनोवृत्तिले तपाईँको चरित्रलाई प्रतिबिम्बित गर्दछ। हामी आशा गर्छौ कि हाम्रो मनोवृत्ति परमेश्वरको वचनले सिकाएको जीवनसँग मिल्दोजुल्दो छ। मत्तीको पुस्तक 4:43-44 तिमीहरूले यसो भनेको सुनेको छौ, तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर, तर म तिमीहरूलाई भन्दछु आफ्ना शत्रुलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर। प्रिय श्रोता, आफूलाई के भएको छ भनेर गुनासो गर्न छोड्नुहोस्। बरु आफैलाई सोध्नुहोस्, यसको बारेमा म के गर्नेछु, म कस्तो प्रतिक्रिया दिनेछु। रोमीको पुस्तक 12:17 कसैलाई खराबको सट्टा खराब नगर, जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ तिनमा ध्यान दियो। अरू मानिसहरूको क्रूर व्यवहार प्रति तपाईँले कस्तो प्रतिक्रिया देखाउनुहुन्छ भन्ने जिम्मेवारी तपाईँले लिनुपर्छ। हामीलाई हानि पुर्याउने उद्देश्यले बोल्ने वा गर्नेहरूलाई हामीले कसरी प्रतिक्रिया दिनेछौ भन्ने कुरामा परमेश्वर हामी इमान्दार भएर हिँडेको चाहनुहुन्छ। परमेश्वरले हामीलाई मायाली तरिकाले प्रतिक्रिया दिने क्षमता दिनुभएको छ। याकूबको पुस्तक 1:19-20 मेरो प्रिय भाइहरू, यो कुरा जान प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा हिमा हुनुपर्छ, किनकि मानिसको रिसले परमेश्वरको धार्मिकता ल्याउँदैन। जब कसैले तपाईँलाई नराम्रो व्यवहार गर्छ जसले गर्दा तपाईँ उनीहरूप्रति घृणा झर्को वा रिस उठ्छ, त्यो घृणा झर्को वा रिस तपाईँमा सर्छ। कसैले पनि तपाईँलाई रिस उठाउन बाध्य पार्दैन, तपाईँ त्यसलाई उनीहरूबाट आफूमा सर्ने छनौट गर्नुहुन्छ। हितोपदेशको पुस्तक 15:1 नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रिस उठाउँछ। तपाईँलाई मन नपर्ने तरिकाले व्यवहार गर्ने मानिसहरूलाई तपाईँ कसरी प्रतिक्रिया दिनुहुन्छ? यदि तपाईँले उनीहरूको रिसले जवाफ दिनुभयो भने यसले झन बढी रिस सृजना गर्छ। जब तपाईँ दयालुताका साथ प्रतिक्रिया दिनुहुन्छ, यसले उनीहरूको रिसलाई शान्त पार्छ। एफिसीको पुस्तक 4:31-32 सबै तितोपन, क्रोध र रिस, हो हल्ला र निन्दा, सबै किसिमका दाह समेत तिमीहरूले त्यागिदेऊ, जसरी परमेश्वरले क्रिसमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै दुटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। प्रिय श्रोता, जब कोही तपाईँसँग रिसाउँछ, सम्झनुहोस् कि यो उनीहरूको समस्या हो, तपाईँको होइन। जब कोही तपाईँसँग खराब व्यवहार गर्छन्, यसलाई तपाईँको जीवनमा समस्या बन्न नदिनुहोस्, जिम्मेवारी लिन छोड्नुहोस्। बुझ्नुहोस् कि यसको तपाईँसँग कुनै सरोकार छैन। यो पूर्णतया तिनीहरूको भावना र रिस नियन्त्रण गर्न असमर्थता हो। यी मानिसहरूसँग व्यवहार गर्दा समाधान खोज्नुहोस्। तपाईँ सही हुनुहुन्छ र तिनीहरू गलत छन् भनेर प्रमाणित गर्ने प्रयास नगर्नुहोस्। जब तिनीहरूले तपाईँलाई दुर्व्यवहार गर्छन्, बुझ्नुहोस् कि तिनीहरू केवल तिनीहरूले राम्रोसँग जानेको तरिकाले व्यवहार गरिरहेका छन्। अब तिनीहरूलाई तपाईँले राम्रोसँग जानेको तरिकाले जवाफ दिनुहोस्। आत्मविश्वास, दया र प्रेमका साथ तपाईँ कहिले तिनीहरूको खराब व्यवहारको जिम्मेवारी लिन चाहनुहुन्न। तपाईँसँग गरिएको उनीहरूको व्यवहारको शिकार नहुनुहोस्। तिनीहरूको रिसको प्रतिक्रिया नगर्नुहोस् तर रोक्नुहोस्। तिनीहरूलाई क्षमा गर्नुहोस्। तिनीहरूसँग नम्रतापूर्वक कुरा गर्नुहोस् र शान्ति प्रवर्तन गर्ने छनौट गर्नुहोस्। तपाईँ यो गर्न सक्नुहुन्छ किनभने परमेश्वरले तपाईँलाई हाम्रो प्रभु येशू ख्रीष्ट मार्फत सबै कठिनाईहरू पार गर्ने क्षमता दिनुभएको छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: आजी नेला दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। याको छ जुइगो भावना याद गठिया ना त्याकीगो। जय मसीह। जोजे लपाजी अमृता महर्जन स्पार्क माई फेथ यो जीवनिया श्रृंखला भाग 29 के छि सकसित न लसकु छ। छिग गुब्ले याको छ जुगु महसुस जुगु दुला छिं छिगु जीवने तस्क गम्भीर समस्या फेमा लिबुले अलि छिगु समस्या पोङके त छि विश्वास याहे बम सु मधु थे छि त मागु ग्वाली याए त टुन मधु छिगु अवस्था ठुकी म सुन मधु यो पिङ्गे नमेपी जिस यशु या धाठे या चेला जुइबले जिस सामना याए मागु वो पार याए मागु याकचा पन तैगु अप दया थे छगु चुनौती ख जिगु जीवनिया निधि यशु ब्यादिगु आवान या त जिगु छेज दुज पासु पि व पास्टर तेस ठुके फैमखु जुइफु अले अथे जुइबले यशु या लिउलिउ मुनेगु यात्रा तस्क याकचा जुइफु एलिया परमेश्वरिया तधम मनुख एसा वो याकचा पनलिसे संघर्ष या त एलिया याकचा हे कुफ्या डेना सुन परमेश्वर एलिया या त नियन छ थन छादु नापाङ्गु राजा झिनगुगु अध्याय झिनपेङ्गु पत्के ध्याटगुदु व निसबिल तक्को सकिदु म परमप्रभु परमेश्वर या निति जिके युकु जोस्तु इजरायली देश छिगु बाचा या त तोतुगुदु छिगु बेदी या त थुना बिउगुदु अले छिगपिन नि अगम्बक्ता ते त तरबार स्यागुदु जिजक्क ल्योदनि इम्स जित न स्या त सोया सोङगुदु एलिया परमेश्वर लिसे वयागु यात्रा विश्वास याए बहमख समस्या दैगु वया त सैतान पनि गुज्या याना चुङ्गु ख गुबले सुनान परमेश्वर या नीति त रङ्गु सेवा याना चुन इपि सैतान या निसाना जुई अले सैतान न छेलिगु छगु रणनीति दैगु छित याका सपन व पराजय बारे विचार याएको कुत याइगु ख अझे खसा जिस याकच पनि थगु समस्या या त गथियाना सामना यागु जिस थगु थ त सोइबले लिय जिस थ त सोइगु लियसा झिके दुगु कमजोरी खनेदै अले थुकी झित दुख बि जिस मेपिन त थगु शक्तिया रूपे सोइगु खसा झि निराशी छादासा थोइ पृथ्वी झिगु आवश्यकता पूर्ण रूप पुवङ्के फैम छमहे मनोदु जिगु याकच पनि पिने हैगु क्षमता दुम छम जक्क मनुख यीशु ख्रीष्ट मत्ती झिन्छगु अध्याय निचाको पत्के तहातगुदु कुकुबि बिया च्यानु चापी फुक्क जिथा रासु लङ्कवा जि छिम्त आरम्भी यो पिन्यनुमिपि यीशु झिगु जीवने सक्ता आवश्यकता पुङ्केफु झिस पुङ ठुकी म वे चक्क ख झिगु जीवने या खा पनि या त लङ्के त क्षमता व इच्छा नित्ता वेके हेडु परमेश्वर एलिया त सुसान्तना पूर्ण भुख्या बिया लिसम्बिल नापाको राजा झिनगुगो अध्याय च्यागु पत्के धातकु ए नजी इजरायले नेरो म पचयना ते छुपी फुक्क बाला या न्योने छो को म छुपी वया त चुप्पा मन पिख सैतान एलिया त थहे जक दयासङ्गु धका ताका बिल तर परमेश्वर एलिया या त नेरो म थथे हे बिचा दुपी मनु त दु धका केना दिल उस सत्य परमेश्वर या त मतिना यायगु व सेवा यागु इच्छा याई गुब्ले गुब्ले झिगु जीवने झी त सुया त दुनुगुलै निसे मतिना याय अले इम्स झी त वो मतिना उखथ हे लित बीम हो झिस इमगु नीति यानुगु ज्याया त इम्स कदर मयाफो झिस इम त बीगु ध्यान इम्स झी त बी ले मफो अले झी होसिया जुई जुल धासा थुकी झी त या कसा जुइगु निराश याइगु अवस्था ठेङ्केफु छि त थथे जुइके बी मते जिगु मतिना वो चोझागु स्रोत मेपी मनु त पाखे मुखु परमेश्वर पाखे वेमा नापाङ्गु युहुन्ना पिङ्गु अध्यायु झिन्फुगु पदके धाटगुदो अले छि त परमेश्वर माया याना दिल धका छि सिन सु अले विश्वास न याना परमेश्वर माया ख उके माया याना जु म मनु यागु नुगले वे क दया सुनि अले वो नापन्दै यो पिनियन मिपी मनु त सजित जीवने मागु मतिना गुब्ले न बिमुखु जिस परमेश्वर जीसे स्वाफु तया मतिना स्रोत देखे हेमा अले जिस वो मतिना लिस लिसे छुना आशा मया से मेपिन त बिफै जी स्यौगु या कसपन या वास थोहे छगु जक्क ख थौयागो वचन निरादिगुनी छि सकसित न परमेश्वर सवाबीमा जयमसे नियनमिपि छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम श्रोवन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 98685533349 98685533349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुबा परमेश्वर छित सवाबीमा जयमसी।

0: जय मसीह। म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: मिलाप के तपाईँ आफ्नो परिवारको कुनै सदस्यसँग टाढिएको वा सम्बन्ध बिग्रिएको कसैलाई चिन्नुहुन्छ? नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाढा, अनि म यस्ता धेरै मानिसहरूलाई चिन्दछु। मेरो एकजना साथी छिन्, म उनलाई टोना भन्छु, जसले विगत दशकौंदेखि आफ्नी आमासँग बोलचाल गरेकी छैनन्। अहिले टोनाले ख्रिस्टमा विश्वास गर्छिन्, उनी बाइबल अध्ययनमा जान्छिन्, उनी आफ्नो चर्चलाई माया गर्छिन् र येशूसँगको आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गर्छिन्। तैपनि उनलाई लाग्छ कि उनी र उनकी आमा बीच धेरै नराम्रो सम्बन्ध वा तितोपना रहँदै आएको छ। अनि साँचो भन्नुपर्दा मलाई लाग्छ कि उनलाई आफ्ना बाबुसँग आफ्नी आमाले गरेको सम्बन्ध विच्छेदप्रति अझै पनि अलिकति असन्तोष वा रिस छ, किनकि उनी आफ्ना बुवालाई धेरै माया गर्छिन्। बाल्यकालमा डोना आफ्नी आमासँगै बसिन्। जबसम्म आमाले अर्को विवाह गरिनन्, डोनाको बाल्यकाल धेरै दुखी थियो। अनि उनी आफ्नी आमा र सौतेनी बुवालाई छाडेर कलेज जान पाउँदा धेरै खुशी भएकी थिइन्। यो कुरा 25 वर्षभन्दा अघिको हो र मलाई लाग्दैन कि त्यसपछि डोनाले आफ्नी आमासँग कुनै सम्पर्क वा कुराकानी गरेकी छिन्। यो सम्पूर्ण परिस्थितिको बारेमा केही कुरा बिल्कुलै सही जस्तो लाग्दैन। म ठ्याक्कै यसमा औल्याउन सकिरहेकी छैन, वा सायद म सक्छु, किनकि आखिर बाइबलले आफ्ना आमा र बुवाको आदर गर्न भन्छ। यो एउटै मात्र यस्तो आज्ञा हो जससँग एउटा प्रतिज्ञा जोडिएको छ, अर्थात् दीर्घायुको प्रतिज्ञा। अनि हालै जब म कलसीको पुस्तक पढ्दै थिएँ, म कलसी 4 अध्यायमा रोकिए, जहाँ पावल भन्नुहुन्छ, मेरा सहकैदी अरिस्ताखर्सले तिमीहरूलाई नमस्कार पठाएका छन्। अनि मर्कुसले पनि, अब एकैछिन रोकिनुहोस्, किनभने मर्कुसको बारेमा गरिएको त्यस टिप्पणीले मेरो ध्यान निकै लोभ्यायो। तपाईँलाई थाहै छ, धेरै वर्ष पहिले प्रेरित 15 अध्यायमा मर्कुस पावल र बर्नबास बीचको एउटा ठूलो विवादको केन्द्र बनेका थिए। तिनीहरू आआफ्नो बाटो लागेका थिए, किनभने पावललाई मर्कुसले तिनीहरूलाई धोका दिएको र निराश पारेको महसुस भएको थियो। उहाँलाई लाग्थ्यो कि मर्कुसलाई विश्वास गर्न सकिँदैन। त्यो पहिलेको कुरा हो। अब वर्षौपछि पावल जेलमा हुनुहुन्थ्यो। उमेर र कष्टहरूले उहाँलाई कोमल बनाएको थियो र उहाँ र मर्कुस बीचको मित्रता अद्भुत रूपमा पुनर्स्थापित अर्थात सुधार भएको थियो। तपाईँले योसम्म महसुस गर्न सक्नुहुन्छ कि पावल जेलमा हुँदा मर्कुस उहाँको लागि ठूलो मददगार बनेका थिए। तपाईँलाई थाहा छ, कलसीको पुस्तकको त्यो सानो अंश मेरो लागि ठूलो सान्त्वनाको कुरा थियो, किनकि त्यो कथा पावल र मर्कुस बीचको शत्रुता वा दुश्मनीमा सकिएन। तिनीहरूको सम्बन्ध निको भयो। अनि यद्यपि कसले कसलाई पहिले सम्पर्क गर्यो भन्ने कुरा हामीलाई थाहा नभए पनि परमेश्वरले मिलाप वा सम्बन्ध सुधारलाई कति धेरै माया गर्नुहुन्छ भन्ने कुरा तपाईँले जान्नुपर्छ, विशेष गरी येशूका 2 जना अनुयायीहरूका बीचमा। अनि उहाँले तपाईँ र मानौ एक अविश्वासी छिमेकी वा सहकर्मी वा कलेजको कुनै पुरानो साथी वा डोनाको जस्तै परिवारको कुनै सदस्य बीचको मिलापलाई पनि उत्तिकै माया गर्नुहुन्छ, किनकि क्षमा र मिलाप भनेको ख्रिस्टले हामी पापीहरूलाई आफूसँग कसरी मिलाउनु भयो भन्ने कुराको एउटा एकदमै शक्तिशाली प्रतीक वा उदाहरण हो। मार्टिन लुथरले एकपटक भनेका थिए, ख्रिस्टले हाम्रा पापहरू र सम्पूर्ण संसारका पापहरूका साथै पिताको क्रोधलाई आफ्ना कानमा लिनुभयो र उहाँले ती दुवैलाई आफैभित्र डुबाउनुभयो ताकि हामी यसद्वारा परमेश्वरसँग मिलापमा आउन सकौं। हे मित्र, यदि ख्रिस्टले हाम्रो लागि यी सबै गर्नुभएको छ, विशेष गरी त्यति बेला जब हामीलाई उहाँको कुनै वास्ता नै थिएन, त्यसो भए हामीले पनि हामीलाई चोट पुर्याउने वा अपमान गर्नेहरूप्रति त्यही अनुग्रह देखाउन सक्दैनौ र? के मेरी साथी डोनाले पनि त्यसो गर्न सक्दिनन् र? डोनाका लागि मेरो प्रार्थना यही हो र तपाईँका लागि पनि मेरो प्रार्थना यही हो, किनभने सायद तपाईँ नै कुनै तनावपूर्ण वा बिग्रिएको सम्बन्धमा हुनुहुन्छ कि तपाईँको श्रीमान टाढिनु भएको छ, तपाईँ र तपाईँको बहिनी अथवा दिदीबीच अब बोलचाल छैन, वा सायद तपाईँको आफ्नो छिमेकीसँग फोहोरका डब्बाहरू वा घर अगाडिको सड़कमा गाड़ी पार्किङ गर्ने विषयमा झगडा भएको छ। यदि त्यसो हो भने कृपया प्रभुलाई तपाईँको हृदयमा र तिनीहरूको हृदयमा काम गर्नका लागि प्रार्थना गर्नुहोस्। मर्कुस र पावलको कथा सम्झनुहोस् र प्रभुका निम्ति मिलाप वा सम्बन्ध सुधार कति बहुमूल्य छ भन्ने कुरा जान्नुहोस्। क्रूस नै यस कुराको अन्तिम र महान परिणाम हो र मिलाप गराउनका लागि परमेश्वरको प्रेम कुनै हदसम्म जान पछि पर्दैन। त्यसैले मित्र, परमेश्वरसँग मिलापमा आउनुहोस् ताकि तपाई अरूहरूसँग पनि मिलापमा रहन सक्नुहोस्। आज जनी र साथीहरू सुनिदिनु भएकोमा धन्यवाद।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802408470। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, छुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: पुग्ने छौ हामी।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम जय मसी।

0: गर्न चाहन्छौ। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जय मसीमा आदरणीय श्रोता कार्यक्रम जय मसी लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत हामी हाम्रा प्रियजनहरूलाई एक मुष्टमा सम्झिने गर्दछौ र एकदमै न्यानो अभिवादन वास्ता फिक्री प्रार्थना सहितको जय मसी अभिवादन हामी व्यक्त गर्दै आइरहेको र आज पनि तपाईँले फोन गर्न सक्नुहुनेछ कार्यक्रम मार्फत र आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ र उहाँलाई जय मसीह अभिवादन भन्न सक्नुहुनेछ। त्यति मात्र होइन, हामी क्षमा लिन र क्षमा दिन पनि सक्छौं कार्यक्रम मार्फत। संसारमा सौ मानिसहरू हौं, क्षमा लिने दिने कार्यलाई पनि हामी निरन्तर अगाडि बढ़ाउने गर्दछौ। फोन गर्नुहोला, हाम्रो फोन नम्बर रहेको छ 01-4470-754 र 98-23-44 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र फोन लाइन मा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी बम्फाजी, कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छ हामी बम्फाजी, र आज तपाईँ आफ्नो जय मसी अभिवादन यो समयमा व्यक्त गर्न सक्नुहुनेछ।
1: धन्यवाद, धन्यवाद सर्वप्रथम यो समय मौका हामीले पायौँ, कुराकानी गर्ने मौका समय पायौँ, हजुरसँग कुराकानी गर्ने मौका समय पायौँ, परमेश्वरलाई धन्यवाद। अनि हजुरलाई जमिसी टक्न छु, दुवै हात जोडेर सम्मानको साथ आदरको साथ माया गर्दै वास्ता फिक्री गर्दै हजुरलाई कस्तो भइसिन्छ भनेर सोधनी गर्दै म जमिसी टक्न छु दुवै हात जोडेर। अनि टेक्निसियन सर सुदन सरलाई जमिसी टक्न छु सम्मानको साथ आदरको साथ सम्झना गर्दै। अनि विजय सरलाई दुवै हात जोडेर जमिसी टक्न छु। अनि मिसलाई सन्ध्या मिसलाई जमिसी टक्न छु। अनि अनि घले सन्दीप घले सरलाई जमिसी टक्राउँदछु सम्झना गर्दै प्रेम गर्दै वाचा बिक्री गर्दै उहाँहरूलाई जमिसी टक्राउँदछु। अनि अब्राहम सरलाई जमिसी टक्राउँदछु। अनि तादन गुरुङलाई जमिसी टक्राउँदछु। सुनिल सरलाई जमिसी टक्राउँदछु। ज्ञानी मिसलाई जमिसी टक्राउँदछु। अनि सबै गुमिजामी परिवार सबैलाई जमिसी टक्राउँछु। अनि बिहान 6 बजीदेखि बेलुका 10 बजीसम्म कार्यक्रम चलाउन आउनुहुने पास्टर गुजनहरू अग्रजनहरू एडजेट बिगन सरहरू सबैलाई भविष्यको वचन बाँड्नुहुन्छ। सबैजनालाई जमिसी टक्राउँदछु। र सुनिरहनी साथीहरू भाग लिने साथीहरूलाई जमिसी टक्राउँछु। दुवै हातेर सम्मानको साथ सम्झना गर्दै वाचा पिक्री गर्दै उहाँहरूलाई कस्तो होइसिन्छ भनेर सोधनी गर्दै म जमिसी टक्राउँछु। पुनः थापालाई जमिसी टक्राउँछु। सुमन राईलाई जमिसी टक्राउँछु। उत्तम शिवाकोटी सरलाई जमिसी टक्राउँछु। यीशु भक्त सर कहाँ जानुभयो, स्वर सुन्न पाइएको छैन, फोन गर्नुहोला भनेर अनुरोध टक्राउँछु। जमिसी टक्राउँछु। एसआई मगैया, सुशील मगैया, रुबेन राई, हरि रोका, साविदी रोका, पम्पा गोपाली, साविदी खड्का, सुन्तली तामाङ, सुभद्रा लामा, जय लामा, रामहरि कटेल, रामहरि सिपाही, सुभद्र समय लोहनी, रेखा थापा कुवर, धर्म विनोद बराल, राम थुलुङ राई, दुर्गा गिरी, दुर्गा बस्नेत, सहारा तामाङ, चन्द्रमाया मगर, माया मगर, लक्ष्मी मगर, काली राई, विद्या श्रेष्ठ ज्यू, अर्जुन प्रधान सिक्किमबाट गर्नुहुन्छ, माधव विश्वकर्मा, अमिता महाजन, सुमिष्मा महाजन, छोरी महाजन, लक्ष्मी महाजन, हरिबल बुढाथोकी ज्यू, कुमार राई, जमुना विक, चित्र मगर ज्यू, शिला महाजन, जमुना राणा, शोभा मिश्र, नैना थापा, टेक बहादुर दर्नाल, सङ्गीता रिमाल, लक्ष्मी सुन्दास, राजु काभ्रा, मिन बहादुर विक थापा, अर्जुन, शर्मिला गौतम, दिल कुमार राई, कुशल राई, धर्मेन्द्र ज्यू, उहाँ रूपेन्द्र गर्नुहुन्छ, महेन्द्र ज्यू, उहाँहरूलाई सबैलाई दुवै हात जोडेर सम्मानको साथ सम्झना गर्दै म जमिसी टक्राउँछु। ज जसको नाम लिन भुले सबैलाई म क्षमा माग्दै म उहाँहरूलाई पनि जयमसी टक्राउँदै जयमसी टक्राउँछु। अनि पोखराबाट गर्नुहुन्छ, देशको कुना कुनाबाट फोन गर्नुहुन्छ, सबैलाई सम्झिनुहुन्छ र नेपाल देशको लागि र हाम्रो लागि प्रार्थना गर्नुहुन्छ। साथीहरू सबै परमेश्वर चुन्नु भएको पवित्र जनहरूलाई म एकदमै प्रेमको साथ उत्साहको साथ म जमिसी टक्राउँछु। मेरो भक्तपुर मण्डल परिवार, पाठशाल मण्डली परिवार, मेरो साथीभाइहरू सबैलाई म जमिसी टक्राउँछु। हजुर मिस,
0: हजुर एकदमै एकदमै धेरै धन्यवाद पम्फाजी। र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला हजुर?
1: क्षमा माग्नु पर्दा परमेश्वरसँग क्षमा माग्छु। मैले परमेश्वरको दृष्टिमा के उहाँको उहाँलाई मन नपर्ने कुरा खाएँ कि उहाँलाई मन नपर्ने कुराहरू दिँदैन उब्जियो कि म संसारमा छु शरीरमा छु म कमजोरी छु मेरो कमजोरीहरू परमेश्वरको चरणमा ल्याउँदछु परमेश्वर थाहा छ सबै कमजोरीहरू प्रभु क्षमा माग्छु परमेश्वरको नाम लिँदै परमेश्वरको नाममा म क्षमा माग्छु अनि गुणसम्म कार्यालय माने मैले कार्यक्रममा फोन गरेर बोल्दा ओर्दा सबै हजुरहरूको टेक्निसियन सरहरूको टेक्निसियन मिसको सुनिजाने साथीहरूको चित्त दुख्न पुगेको छ कि उहाँहरू सबैजना हजुरसँग सबै गुणिजन परिवारसँग दुवै हात जोडेर म क्षमा माग्दछु अनि मण्डली परिवार मेरो भट्टपुरमा मेरो डेढा पाँचाल मण्डली परिवार सुनिजाने साथीहरू विदेशमा भएका सदस्यमा भएका साथीहरू सबैलाई म दुवै हात जोडेर म क्षमा माग्दछु मेरो गल्ती भुलहरूको लागि क्षमा गरिदिनुहोस् र मेरो घर परिवारसँग क्षमा माग्छु अनि मेरो कसरी चित्त दुखाएको छन् भने उहाँलाई क्षमा दिन चाहन्छु हजुर
0: हजुर हुन्छ धेरै धेरै धन्यवाद एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि पम्पाजी र अहिलेलाई छुटौ हामी जय मसी हजुर पम्पा रोकाजी हुनुहुन्थ्यो र उहाँले सम्पूर्णमा न्यानो अभिवादन जय मसी व्यक्त गरेर जानुभएको छ र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो
2: हेलो जय मसी पुनम
0: जय मसी अर्जुनजी सन्चै हुनुहुन्छ तपाईँ
2: सन्चै छु हजुरलाई कस्तो छ नि
0: हजुर हामी पनि एकदमै आरामै छौ र आज तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ जय मसी भन्न चाहनुहुन्छ
2: सर्वप्रथम त हजुरलाई जय मसी भन्न चाहन्छु
0: जय मसी
2: र हजुरको घर परिवारमा पनि जय मसी अभिवादन रूपाउन चाहन्छु है अनि हुनुहुन्छ उहाँलाई पनि जय मसी भन्न चाहन्छु निलराज सर विजय सर ताजन गुरुङ सर एन्टी कतिवटा जनार्दन गिरी पास्टरहरूलाई जय मसी भन्न चाहन्छु पास्टर टेक दाहाललाई है हराब्रह्म सरलाई ज्ञानु मिसलाई निलुमा मिसलाई आइजिक राईलाई सुजन सरलाई साजन न्युपाने सरलाई हाम्रो सन्दीप राज घले सरलाई पनि जय मसी भन्न चाहन्छु अनि सरोज सर रोहन सरलाई पनि जय मसी सन्ध्या मिसलाई पनि जय मसी भन्न चाहन्छु है अनि भर्खरै फोन गर्नुहुने हाम्रो पम्पाहरूको नानालाई जय मसी उहाँको घर परिवारमा जय मसी भन्न चाहन्छु पम्पा यसो भक्त गौतम सुमन राई अमिता महर्जन हरिबोल बोरा थोकी धर्म विनोद बराल उत्तम सेवापति शोभा मिश्र शोभा आचार्य अन्नबिका लक्ष्मी सुन्दास माया परिया लक्ष्मी राई है माया मगर उहाँलाई जय मसी भन्न चाहन्छु पुना थापा विजय श्रेष्ठ सारा तामाङ सुन्तली तामाङ सीता नेपाली रेखा कुमार थापा मोती कुमार थापालाई पनि जय मसी भन्न चाहन्छु अनि सबिन राई हुनुहुन्छ खोटाङबाट अर्जुन थापा हुनुहुन्छ के पो भन्नुहुन्थ्यो ऋषिराम पाण्डे उहाँलाई पनि जय मसी भन्न चाहन्छु अनि पुष्परी नैना थापा उहाँको छोरीलाई जय मसी भन्न चाहन्छु अनि उहाँको मम्मीलाई अनि सिक्किमबाटै कल गर्नुहुने टेकबहादुर गदाल कुमार राई अनि जुन जुन ठाउँबाट अहिले सुनिरहेको छ देश विदेशबाट कतिको नाम लिन छुट्याए होला चन्द्रमायालाई पनि सम्झेर जय मसी भन्न चाहन्छु कतिको नाम छुट्याएछु सबैलाई नभोलिकन एकै मुस्टमा देश विदेशबाट सुन्दैन सबैलाई एकै मुस्टमा जय मसी भन्न चाहन्छु हजुर
0: हजुर क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला अर्जुनजी
2: क्षमा लिनु पर्दाखेरि त अब हामी शरीरमा छौँ संसारमा छौँ कति कुराहरूमा हामी चुकिरहेका हुन्छौँ गल्ती भुलहरू दोहोऱ्याइरहेका हुन्छौँ है परमेश्वरलाई मन नपर्ने कामहरू गरिरहेको होला उहाँको आँखा छलेर त्यसैले परमेश्वरसँगै क्षमा हुन चाहन्छु कति साथीहरूसँग अब उहाँहरूको हृदय दुखेछ उहाँहरूको हृदय दुखाएको छ भने पनि उहाँहरूसँग पनि एकदमै क्षमा माग्न चाहन्छु उहाँहरूले पनि क्षमा दिनुभएको होस् अनि यसरी लामो समय बोल्दा हजुरलाई यदि मन दुखाउ भएको छ भने पनि हजुरसँग पनि एकदमै क्षमा माग्न चाहन्छु हजुर
0: हुन्छ धेरै धेरै धन्यवाद एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि अर्जुनजी र अहिलेलाई चाहिँ छुटौँ हामी जय मसी
2: हुन्छ हजुर जय मसी हजुर
0: हजुर अर्जुन प्रधानजी हुनुहुन्थ्यो र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो
3: नमस्कार
0: जय मसी हजुर हरिबोलजी बोल्दै हुनुहुन्छ
2: माग्न चाहन्छु उहाँले पनि क्षमा दिनुभएको होस् अनि यसरी लामो समय बोल्दा हजुरलाई यदि मन दुखाउ भएको छ भने पनि हजुरसँग पनि एकदमै क्षमा माग्न चाहन्छु हजुर

0: कस्ता छ लागे जस्तो जिउ फटक्क गल्या छ के भएको यो?
1: हजुर एकदम स्वास्थ्यको ख्याल राख्नु होला, अहिले मौसमले गर्दा पनि होला प्रायः धेरैजनालाई अस्वस्थताहरू छ, तपाईँले पनि आफ्नो केयर गर्नुहोस्। प्रार्थनामा सम्झिनेछौ हामी हरिबोलजी, र तपाईँ चाहिँ आज को कसलाई सम्झिन चाहनुहुन्छ, जयमसी भन्न चाहनुहुन्छ?
0: म अर्जुन प्रधानज्यूलाई, त्यसै गरी पम्फा रोकाज्यूलाई अभिवादन भन्न चाहन्छु, अनि हन्नाज्यू, धर्मराज बराल, विनोद पराजुली, कुमार प्रधान, राजु थापा, अर्जुन प्रधान भनिहाले, सुमन राई, सोम कुमार पिष्ट, दिलकुमारी राई, रुबेन भाइ, सन्तोष राई, शान्ति राई, पुनम, ज्ञानु म्याम, कुमार अब्राहम सर, संगीता, रेखा थापा, रूपा बहिनी, तपाईँ हाम्रो आवाजले जनजनमा पुर्याउने प्राविधिक सर, त्यसरी सुन्तली तामाङ, चन्द्रमाया तामाङ, चन्द्रमाया मगर, रुबेनज्यू, उत्तम सेवा कोटीज्यू, शान्ता सुनवार, अनि पार्श्व उत्तम शिवाकोटी, पार्श्व कुमार ठोकर, गोपाल मगर, अनि यो फुलको स्टेल चर्चको पास्टर पावल दुमी राई, पावल थापाज्यू जुन बाइबलले बोल्छ भन्ने कार्यक्रम चलाउनुहुन्छ, म सधैँ सुन्छु त्यो, अनि पम्फा गोपाली, दिलकुमार श्रेष्ठ, माधव विश्वकर्मा, रेखा कटवाल, याकुबज्यू, महेन्द्र दुर्गाज्यू, अनि मेरो अमेरिकामा बस्नुभयो नातिनी सिया ज्वाई दशरखण्डका, उहाँहरूलाई पनि परमेश्वरले अनुग्रहमा राखुन्, सुरक्षित राखुन् भनेर, टेकबहादुर दाहाल, सुजनजी, सन्दीप, अनि तार्जन सर, पम्फा गोपाली, लक्ष्मी मगर लगायत सबै जो गुड न्युज सुनिराख्नु भएको छ उहाँ श्रोताहरू सबैलाई म अभिवादन, जयमसी टक्कै
1: हजुर क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला हजुर बोल्छी?
0: हजुर क्षमा त अब हामी संसारमा जानी नजाने हजारौंको चित्र दुखाएको नै हुन सक्छौ, हामीलाई परमेश्वरले पवित्र आत्माले कुन कुरा नगर, कुन कुरा गर भनेर हामीलाई गाइडलाइन अथवा निर्देशन दिइराखेको हुन्छ कि, त्योलाई हामीले पालना गर्न सक्दैनौ, त्यसलाई चाहिँ परमेश्वरसित र जसले मैले चित्त दुखाएको छु होला उहाँहरू सबैसित म क्षमा लिन चाहन्छु म्याम।
1: धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो हरिबोलजी, र अहिलेलाई चाहिँ छुटौँ हामी, जयमसी। हरिबोल बुढाथोकीजी हुनुहुन्थ्यो र उहाँले सम्पूर्णमा जयमसी अभिवादन व्यक्त गर्नुभएको छ र क्षमा लिएर दिएर जानुभएको छ। पालो तपाईँको फोन गर्न सक्नुहुनेछ 01-47-70-754, 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ, र 98-023-44-646 आफ्नो वाट्सएप नम्बर रहेको छ, फोन लाइनमा कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो
1: हजुर पुनाजी, हामी भित्र नै छौ, आरामै हुनुहुन्छ तपाईँ? हजुर पुनाजी, तपाईँले आफ्नो जयमसी अभिवादन यो समयमा राख्न सक्नुहुनेछ, को कसलाई सम्झिन चाहनुहुन्छ?
2: म भित्र सम्झे नानी को बोले हो जस्तो लागेर मैले भनिराखेको मेरो,
1: हजुर हामीले बुझ्यौँ पुनाजी, केही छैन,
2: हुन्छ, परमेश्वरलाई धन्यवाद छ है, धेरै धेरै धेरै धेरै मेरो प्रभुलाई धन्यवाद दिन्छु म, अनि भन्दछु धन्यवाद दिएर नसक्नु छ, विशेष गरी भन्नै पर्दाखेरि आज चाहिँ यहाँ संयुक्ति दिनुभएको छ मण्डलीबाट है, अनि मलाई कति रमाइलो भएको, मलाई कति रमाइलो भएछ, अनि के अरे यो चाहिँ किनभने बिहानदेखि यहाँ यसो बरार बुदुस गरेको है, हाम्रो त हाम्रो परमेश्वर यहाँ दुला भएर आउँदै आउनुहुन्छ नि त, आज उहाँसँग प्रसन्न गरेर उहाँलाई उचाल्ने हो नि त आज यहाँ संगति दिएको कारणले है, अनि उहाँलाई उचालेर मेरो परमेश्वर, अनि यहाँभित्र आज जतिजना म पुरानो विश्वासी हो है, मैले सबैलाई आऊ आऊ मलाई किन मेरो मनै डरा के नानी, कसैलाई नि मलाई किनभने म आजको विश्वासी नि होइन, तर मैले चाहिँ साथीहरूलाई छन् मण्डलीमा सुनिरहनु भएको होला, अनि किनभने आउनुहोस् भन पहिला पहिलाको उत्साह पहिला पहिलाको भेटघाट जस्तो होइन के, अब कतिचोटि बिमारी भइरहेको छु अनि पर्सना पाइरहेको छु, निको भइरहेको छु, अनि म चाहिँ मैले भनिनँ के, किनभने जतिजना आउनुहुन्छ आउनुहुन्छ होइन, उचाल्ने हो, एकजना वक्ता वचन लिएर आउनुहुन्छ, उहाँको मिसेस आउनुहुन्छ, अनि उहाँलाई भने

0: कि अब दुईजना आउनु होला नि भनेको छु, अब जतिजना आउनुहुन्छ प्रभु साम दुईजना तिनजना मैले चारजना हुन्छु
1: है,
0: धन्यवाद म यस्तो लाग्यो कि मलाई चाहिँ है, त्यो कारणले गर्दा धन्यवाद छ बहिनी हजुरलाई जान्ने छि,
1: अनि
0: जान्ने बहिनीलाई जान्ने छि, मैले भन्नु मन त मलाई धेरैलाई लागेको छ, म नाम नलिम है, गुडनेस परिवारलाई सम्पूर्ण गुडनेस परिवारलाई जान्ने छि अभिवादन गर्दछु, अनि जो जति फोन गरेर जानुभयो उहाँहरूले सम्झेको मलाई अहिले सिक्किमबाट नै सम्झिनु भएको थियो कि
1: है,
0: सम्प मैले पनि सम्झिएको ला म गर्दैछु, अनि तपाईँले सबैलाई सम्झिएर मात्रै होइन के त्यो ठुलो कुरो भन्ने कुरो मैले भने होइन, म नसम्झिने मेरो जति गुड न्युजमा जोडिनु भएको जतिलाई सबैलाई म जयमेसी अभिवादन गर्दछु, अनि सुमन भाइ उफ्रिँदै रमाउँदै आउनुहुन्थ्यो मैले त सुनेकै छैन, उहाँलाई पनि जयमेसी सम्पूर्ण नछोडिकन जयमेसी अभिवादन है, मेरो मण्डलीबाट कतिले सुन्दै हुनुहुन्छ अनि उहाँलाई पनि जयमेसी अभिवादन, अनि छोरी महर्जन अनि उहाँलाई जयमेसी सबैलाई नछोडिकन, अनि मैले क्षमा लिँदाखेरिमा चाहिँ म चाहिँ कहाँ चुकेको छु क्या है, मेरो प्रभुलाई धन्यवाद म कहाँ चुकेको छु, मलाई म प्रभुसँग क्षमा माग्छु है, एकदम म उहाँसँग पाउ पर्छु म शरण पर्छु, मलाई म प्रभुसँग नै क्षमा माग्छु, म किनभने मैले भनेर म बोलेर कसैको मन दुखेको छ भने प्रभु म क्षमा माग्छु, अनि उहाँहरूसँग म क्षमा माग्छु, क्षमा लिन दिन सकम है, यो नै हो
1: धेरै धेरै धन्यवाद पुनाजी, राईलाई चटाउ जय मसी। हजुर हाम्रो पुना थापाजी हुनुहुन्थ्यो र उहाँले सम्पूर्णलाई न्यानो अभिवादन जय मसी व्यक्त गरेर जानुभएको छ, र कार्यक्रम जय मसी तपाईँ सुन्दै हुनुहुन्छ, तपाईँको आफ्नै कार्यक्रम हो, यसरी नै फोन गरेर साथ दिन सक्नुहुनेछ, र एउटा गीतको साथ हामी समय तपाईँलाई दिन चाहन्छौ, फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: मिठो गीत तपाईँको निम्ति राख्यौँ र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो, कोही श्रोता हुनुहुन्थ्यो तर उहाँ फोनलाई मिठो बाहिरिसक्नु भएको छ र केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र जो जति हामीलाई सुन्दै हुनुहुन्छ यो समयमा अन एयर मार्फत अनलाइन मार्फत श्रोता तपाईँले फोन गर्न सक्नुहुनेछ कार्यक्रममा र हामी हाम्रा प्रियजनहरूलाई सम्झिरहेको छौँ जो टाढा हुनुहुन्छ, नजिक हुनुहुन्छ, जसलाई हामी एकदमै सम्झना गरिरहेको छौं र म तपाईँलाई सम्झिरहेको छु है प्रार्थना सहित जय मसी छ भनेर चाहिँ तपाईँले एकमुष्ट उहाँहरूलाई सम्झना र जय मसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ र कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसी पुनम बहिनी, जय मसी अभिवादन, के छ खबर?
0: जय मसी सुमनजी, हामी एकदमै ठिक छौ, यहाँको प्रार्थनाको लागि धन्यवाद। तपाईँ कस्तो हुनुहुन्छ?
1: आज म एकदमै छक्क परेर दङ्गै लडेर
0: उठिसके। लौ न के भयो सुमनजी?
1: आज कन्ट्याक्ट भएर एकदमै सफा पनि आइरहेछ।
0: ए सबलाई धन्यवाद भएको हजुर।
1: हाम्रो पुनः महिनाको चाहिँ आज पनि नयाँ नौलो खानापिना गर्नुभयो?
0: हजुर भइसक्यो सुमनजी, खानपिन भइसक्यो। तपाईँको भयो खानपिन?
1: एकदमै खानपिन भयो, एकदमै शारीरिक भोजन गरियो। अब यसो आत्मिक भोजनतिर यसो हजुरसँग यसो कन्ट्याक्ट गरेको, आज कन्ट्याक्ट भएर एकदमै खुसी लाग्यो। रमाइलो दिन छ, एकदमै हजुर जस्तो व्यक्तिसँग यसो कुरा गर्नु पाउँदा झन् रमाइलो भएको छ।
0: प्रभुलाई धन्यवाद भएको छ, एकदमै खुसी लाग्यो सुमनजी। र हुन्छ, तपाईँले आफ्नो सम्झना न्यानो अभिवादन जय मसीह यो समयमा व्यक्त गर्न सक्नुहुनेछ।
1: साथीले एकदमै परमेश्वरको वचनले हामीलाई एकदमै परमेश्वरको वचनले हामीलाई जय जयकार गर्नु सिकाएको छ। चाहिँ एकदमै परमेश्वरको महिमा र परमेश्वरको जय जयकार गर्दै एकदमै क्रिस्चियन जनजाति सारा दिनको जिन्दगीमा गरौँ जय मसी भन्दै चाहिँ म उपस्थित भएको छु। आज यो घमाइलो रमाइलो दिन आज देख्नु पाएको छु अनि हजुरसँग कुरा गर्न पाउँदाखेरि एकदमै सुनमा सुगन्धित भएको छ। यसै कारण म जय मसी अभिवादन भन्नु पर्दाखेरि हाम्रो पुनः बहिनीलाई एकदमै सम्झनाको साथमा दुई हात जोडेर जय मसी अभिवादन, हाम्रो यसै गरी सुजनसालाई दुई हात जोडेर जय मसी अभिवादन भन्न चाहन्छु। अनि जय मसी अभिवादन हाम्रो ज्ञानो पहिला, जय मसी अभिवादन हाम्रो सन्ध्या पहिला, जय मसी अभिवादन हाम्रो सन्दीप पहिला, जय मसी अभिवादन हाम्रो सुमित दास सरलाई, जय मसी अभिवादन हाम्रो अब्राहम सरलाई, हिरो सरलाई जय मसी अभिवादन भन्न चाहन्छु। अनि जय मसी अभिवादन हाम्रो विजय सरलाई, जय मसी अभिवादन जोनास्तान गिरीलाई, जय मसी अभिवादन भन्न चाहन्छु। हाम्रो मिनिमा पहिलाई जय मसी अभिवादन हाम्रो कुमार विश्व सरलाई, जय मसी अभिवादन तार्जन गुरुङ सरलाई जय मसी अभिवादन भन्न चाहन्छु। अनि यसै गरी हाम्रो यान्डु खटोकाजीलाई जय मसी अभिवादन, हाम्रो आइजी राईलाई जय मसी अभिवादन, हाम्रो टेस रोडकाजीलाई जय मसी अभिवादन, शिवन पाण्डेजीलाई जय मसी अभिवादन, हरिविकजीलाई जय मसी अभिवादन। हाम्रो एकदमै जीवनको मार्गमा हामीलाई दोहोऱ्याउनुहुन्छ, जीवनको रोटी लिएर आउनुहुन्छ हाम्रो टेक्जा सरलाई, यहाँलाई जय मसी अभिवादन, मङ्गल महाजी महाजनजीलाई जय मसी अभिवादन, हाम्रो नारायण शर्माजीलाई जय मसी अभिवादन, हाम्रो मिन कुमार राई सरलाई जय मसी अभिवादन, उहाँको परिवारलाई जय मसी अभिवादन भन्न चाहन्छु। अनि जय मसी अभिवादन भनेर गइसक्नुहुने हाम्रो मित्रहरू, अनि सर्वप्रथममा हाम्रो पम्पाजीलाई जय मसी अभिवादन, हाम्रो मित्र अर्जुन प्रधानजीलाई जय मसी अभिवादन, हरिबोल बुढाथुकी जस्तै लाग्यो उहाँलाई जय मसी अभिवादन भन्न चाहन्छु। हाम्रो एकदमै हाम्रो ज्येष्ठ दिदी हुनुहुन्छ उहाँलाई पुनः दिदीलाई जय मसी अभिवादन भन्न चाहन्छु। अनि जय मसी अभिवादन भन्नु पर्दाखेरि हाम्रो अमिता बहिनीलाई जय मसी अभिवादन भन्न चाहन्छु, हाम्रो चन्द्रमा बहिनीलाई जय मसी अभिवादन, हाम्रो रोका हाम्रो हरि रोकाजीलाई जय मसी अभिवादन, सावित्री रोकाजीलाई जय मसी अभिवादन, हाम्रो यशु भक्तजीलाई जय मसी अभिवादन भन्न चाहन्छु, उत्तम शिवकोटीजीलाई जय मसी अभिवादन भन्न चाहन्छु, हाम्रो विद्या शिरसालाई जय मसी अभिवादन भन्न चाहन्छु, अनि जय मसी अभिवादन हाम्रो शर्मिला बहिनीलाई जय मसी अभिवादन, जमुना राणाजीलाई जय मसी अभिवादन, एली शिवाजीलाई जय मसी अभिवादन, एली शिवा एलिसा बहिनीलाई जय मसी अभिवादन, जस्तै हामीलाई कोल्डङ्गाबाट कन्ट्याक्ट गर्नुहुन्छ हाम्रो हन्दा बहिनीलाई म सम्झेर जय मसी अभिवादन, उहाँको दाई भाउजूलाई जय मसी अभिवादन भन्न चाहन्छु, अनि जय मसी अभिवादन हाम्रो शान्ता बहिनीलाई जय मसी अभिवादन, हाम्रो साना बहिनीलाई जय मसी अभिवादन, हाम्रो यसरी रेखा थापा कुँवर जिल्ला जय मसिया उत्पादन बनाउन चाहन्छु, पम्पा गोपाली जिल्ला जय मसिया उत्पादन, सङ्गीता रिमाल जिल्ला जय मसिया उत्पादन भन्न चाहन्छु, दुर्गा बस्ते जिल्ला जय मसिया उत्पादन, हाम्रो माया बैला जय मसिया उत्पादन, हाम्रो लक्ष्मी मगर बैला जय मसिया उत्पादन, लक्ष्मी सुन्दास बैलाई पनि म सम्झेर जय मसिया उत्पादन भन्न चाहन्छु, अनि जय मसिया उत्पादन पोहरबाट कन्ट्याक्ट गर्नुहुन्छ हाम्रो मोती बैला जय मसिया उत्पादन भन्न चाहन्छु, हाम्रो यसै गरी रूपा बैला पनि जय मसिया उत्पादन भन्न चाहन्छु, अनि जय मसिया उत्पादन यसै गरी सुन्तली तामाङजीलाई जय मसिया उत्पादन, शोभा मित्र शोभा मिश्रलाई जय मसिया उत्पादन भन्न चाहन्छु, अनि सम्पूर्ण शान्ति राईलाई पनि जय मसिया उत्पादन भन्न चाहन्छु, अनि यसै गरी जय मसिया उत्पादन भन्नु पर्दाखेरि हाम्रो रुबेन राईलाई म सम्झेर जय मसिया उत्पादन, आशिष राईलाई जय मसिया उत्पादन, अजय राईलाई जय मसिया उत्पादन, अनि यसरी सन्तोष राईलाई जय मसिया उत्पादन, राम कुमार राईलाई जय मसिया उत्पादन, हाम्रो यसरी कतिनाथ राईलाई पनि जय मसिया उत्पादन, सुशील मगरियाजीलाई जय मसिया उत्पादन, चित्र मगरजीलाई जय मसिया उत्पादन, रामरी कचलजीलाई जय मसिया उत्पादन, रामरी सिपाहीजीलाई जय मसिया उत्पादन भन्न चाहन्छु, हाम्रो यसै गरे विशेष गरी जोन श्रेष्ठजीलाई जय मसिया उत्पादन, धनपा धर्म राज विनोद बरालजीलाई पनि जय मसिया उत्पादन भन्न चाहन्छु, भीम प्रजातिलाई जय मसिया उत्पादन, हाम्रो माधवजीलाई जय मसिया उत्पादन, चित्र मगजीलाई जय मसिया उत्पादन भन्न चाहन्छु, अनि सम्पूर्ण गुरुङ एक्सप्रेसमा कन्ट्याक्ट हुने हाम्रो मित्र हाम्रो यसै गरी दिल कुमार राईलाई जसले भारतबाट कन्ट्याक्ट हुन्छ उहाँलाई जय मसिया उत्पादन, सिक्किमबाट कन्ट्याक्ट हुने दिल कुमार राईलाई जय मसिया उत्पादन, अनि यसै गरी हाम्रो शेख बहादुर गदालजीलाई जय मसिया उत्पादन, अनि जय मसिया उत्पादन भन्न चाहन्छु, अब सबैजनाको नाम लिँदाखेरि धेरै धेरै धेरै टाइम पनि जाने हुनाले सम्पूर्ण सम्पूर्ण हाम्रो गुण एफएममा कन्ट्याक्ट गर्नुहुने मित्र अथवा दाजुभाइ दिदी बहिनीहरूलाई सुनिराख्नुहुने हाम्रो मित्रहरूलाई जय मसिया उत्पादन एक मुष्टमा भन्न चाहन्छु सम्झनाको साथमा, अनि यसरी सारा बहिनी पनि छोरी छोडिनु भएको उहाँलाई पनि जय मसिया उत्पादन, अनि विशेष गरी म मेरो करार मण्डलीको सम्पूर्ण अग्रजन प्रियजन मण्डली विशेष मण्डली सम्पूर्ण तथा दाजुभाइ दिदी बहिनीहरूलाई म जय मसिया उत्पादन भन्न चाहन्छु, अनि विशेष गरी मैले क्षमा माग्नु पर्दाखेरि म संसारमा छु, म शरीरमा छु, म कहाँ गएर चोकिरहेको हुन्छु, परमेश्वरको दृष्टिमा नकारात्मक सोचाइ नकारात्मक विचार मैले गरिरहेको हुन्छु, परमेश्वरसँग म क्षमा माग्न चाहन्छु, अनि क्षमा माग्न चाहन्छु गुरु एफएम परिवार सुनिराख्ने सुनिराख्नुहुने हाम्रो दादा दाजुभाइ दिदी बहिनीहरूसँग म क्षमा प्रार्थी चाहन्छु बहिनी।
0: हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो सुमनजी, यसरी तपाईँले आफ्नो न्यानो अभिवादन व्यक्त गर्नुभएको छ एक मुष्टमा, प्रभुले धेरै आशिष दिनुभएको होस्, र अहिलेलाई चाहिँ अब हामी छुट्नुपर्ने हुन्छ सुमनजी, हामी विदा माग्न चाहन्छौ तपाईँसँग, जय मसी
1: जय मसी, एकदमै एकदमै हजुरको दिन एकदमै शुभ आरम्भ सफलता उन्नति प्रगति चाहन्छु बहिनी।
0: हजुर हुन्छ, धन्यवाद, जय मसी। सुमन राईजी हुनुहुन्थ्यो र आज उहाँले एकदमै आफ्नो हृदयदेखि नै धेरैजनालाई सम्झिनु भएको छ, न्यानो अभिवादन जयमसिंह व्यक्त गरेर जानुभएको छ, क्षमा लिएर दिएर जानुभएको छ, र तपाईँले पनि यसरी नै फोन गर्न सक्नुहुनेछ र आफ्नो जयमसिंह अभिवादन व्यक्त गर्न सक्नुहुनेछ, र फोन गर्दै गर्नुहोला, एउटा मिठो गीत फेरि पनि तपाईँको लागि हामी राख्न चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

निकै अर्थ प्रणाली तपाईँको निम्ति राख्यो र अवश्य पनि हाम्रो भरोसा चाहिँ केवल प्रवेश श्रेष्ठ हुनुहुन्छ, उहाँ नै हाम्रो आशा र भरोसा हुनुहुन्छ। र कार्यक्रम जय मसीह तपाईँ सुन्दै हुनुहुन्छ, हामी जय मसीह अभिवादन व्यक्त गर्छौं। तपाईँले पनि फोन गर्न सक्नुहुनेछ र आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ। र तपाईँले हामीलाई अनलाइन मार्फत विभिन्न ठाउँहरूबाट सुनिरहनु भएको छ भने व्हाट्सएप कल पनि गर्न सक्नुहुनेछ। 98023446646 98023446646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र हाम्रो फोन नम्बर रहेको छ 01-4470-754 01-4470-754 हाम्रो टेलिफोन नम्बर रहेको छ। विभिन्न ठाउँहरूबाट तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ होला र हाम्रो कतिजना पोखराबाट सुन्नुहुने श्रोता पनि हुनुहुन्छ होला। तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। अनलाइन मार्फत विभिन्न देश विदेशहरूबाट सुन्दै हुनुहुन्छ भने पनि कल गर्न सक्नुहुनेछ। अनलाइन मार्फत विभिन्न क्षेत्रहरूबाट जहाँ जहाँबाट तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ तपाईँले अवश्य पनि कल गर्न सक्नुहुनेछ र आफ्ना प्रियजनहरूलाई सम्झिनु भएर एकमुष्टमा जयमसीह अभिवादन व्यक्त गर्न सक्नुहुनेछ। हामी क्षमा लिने दिने कार्यलाई पनि अगाडि बढ़ाइरहेको छौं र हरेक समय हरेक क्षण विभिन्न प्रकारको चुनौतीहरू हामीले सामना गर्नुपर्ने हुन्छ। विभिन्न प्रकारका व्यक्तिहरूसँग हामीले चाहिँ भेट्नुपर्ने हुन्छ र हामीले चाहिँ कामहरू गर्नुपर्ने हुन्छ। त्यो कुराहरू गर्दै गर्दाखेरि चाहिँ क्षमा लिने दिने कुराहरू चाहिँ एकदमै हामी गर्दै अगाडि बढ्नुपर्छ र ती कुराहरूले तपाईँ हाम्रो जीवनमा हाम्रो हृदयमा नै स्वतन्त्रता र हामीलाई शान्ति दिने काम गर्दछ। र कार्यक्रममा यी कार्यहरूलाई निरन्तर हामी अगाडि बढ़ाइरहेको छौं र तपाईँले पनि फोन गर्नुहोला। एउटा गीतको साथ दिन चाहन्छौ हामी गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसिमी।
0: जय मसी पम्पा गोपालीजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म एकदमै ठिक छु, हजुर कस्तो हुनुहुन्छ मिस?
0: हजुर हामी पनि एकदमै आरामै छौँ र आज तपाईँले आफ्नो जयमसी अभिवादन यो समयमा व्यक्त गर्न सक्नुहुनेछ।
1: विशेष गरी हजुरलाई जयमसी भन्न चाहन्छु।
0: हजुर
1: कार्यक्रम सबै ठाउँमा पुर्याइदिनु भएको लागि त्यहाँ सरलाई पनि जयमसी, फोन उठाउने सरलाई एकदमै एकदमै हृदयदेखि जयमसी भन्न चाहन्छु। फोन उठाएर हजुरलाई दिनुभएको लागि अनि यो कार्यक्रम संसारमा पुर्याउनु भएको लागि अनि सर मिस जो जतिजना हुनुहुन्छ सबैलाई एकमुष्ट मामा जयमसी भन्न चाहन्छु। अनि पुना दिदी, विद्या दिदी अनि सारा तामाङ बहिनीलाई पनि म जयमसी भन्न चाहन्छु। अनि पम्फा दिदीलाई नि म हृदयदेखि जयमसी भन्न चाहन्छु। संगीता रिमाल दिदीलाई नि म जयमसी भन्न चाहन्छु। रसुला बोहरा, चन्द्रमाया बहिनी, हन्ना बिक अनि रेखा थापा, नैना थापा उहाँलाई पनि म जयमसी भन्न चाहन्छु। अनि अनि लक्ष्मी मगर, माया मगर बहिनीलाई पनि म जयमसी भन्न चाहन्छु। अनि माया दिदी, माया मगर दिदीलाई नि एकदमै हृदयदेखि म जयमसी भन्न चाहन्छु। मिस्मा मर्जन, लक्ष्मी मर्जन अनि जमुना बिक अनि मिस्मा मर्जन दिदी बहिनी सम्पूर्णलाई म अमिता मर्जन बहिनीलाई नि म जयमसी भन्न चाहन्छु। हृदयदेखि नचिन्तिकन आज सम्पूर्णलाई म जयमसी भन्न चाहन्छु। अनि अहिले अहिले भर्खरै फोन गरेर जाने सुमन दाईलाई पनि एकदमै जयमसी भन्न चाहन्छु। उत्तम शिवाकोटी पास्टरबालाई पनि म जयमसी भन्न चाहन्छु। रुबेनज्यू अनि तारा दीपक लामी छाने अनि हरिबोल बुढा छोकी दाईलाई पनि एकदमै म जयमसी भन्न चाहन्छु। अनि सम्पूर्णलाई अर्जुन प्रधानलाई पनि म जयमसी भन्न चाहन्छु। कुमार राई, राम कुमार, शेख बहादुर गदाल अनि हरि हरि रोका दाई, साबित्री रोका, साबित्री खड्का अनि रामहरि कटेल दाईलाई पनि म जयमसी भन्न चाहन्छु। रामहरि सिपाही अनि सम्पूर्णलाई म नछुटाइकन जयमसी भन्न चाहन्छु। अनि अरू अनि देउराली मण्डलीको एकजना बहिनी हुन्छ शर्मिला बहिनीको, उहाँको परिवारलाई पनि म जयमसी भन्न चाहन्छु। भिन्डुङ्गा मण्डली, सीतापाइला मण्डली, बालाजु मण्डली, यहाँ टुपिसेल मण्डली, मार्खु मण्डली, सानो मार्खु अनि त्यहाँबाट यहाँ नाउ खनेको अनि वज्रबारेको अनि घरती खोला मण्डली अनि खड्कु मण्डली अनि झिमल पोखरी मण्डली अनि सात बिचेको मण्डली, फुटुङ मण्डली, उहाँहरू सम्पूर्ण पास्टर बा, पास्टर आमा, उहाँको विश्वासी जनहरू सम्पूर्णलाई म एकदमै नछुटाइकन हृदयदेखि जयमसी भन्न चाहन्छु। अनि मेरो पोखाको बहिनी जाई सम्पूर्ण परिवारलाई म जयमसी भन्न चाहन्छु। मेरो छोरोलाई जयमसी, मेरो छोरी ज्वाइँलाई पनि म जयमसी भन्न चाहन्छु। मेरो दिदीको सम्धी सम्धिनी उहाँको परिवारलाई नि म जयमसी भन्न चाहन्छु। मेरो सासू आमै ओछ्यानमै लडिरहनु भएको छ, उहाँलाई पनि म हृदयदेखि जयमसी अनि छिटो स्वस्थ हुन सकोस् भनेर एकदमै हृदयदेखि सम्झना जयमसी भन्न चाहन्छु। अनि सम्पूर्णलाई चौधमतल सतहत्तर जिल्ला सुदेश विदेश कुना काप्चा सम्पूर्णलाई म नछुटाइकन जयमसी भन्न चाहन्छु। अनि एउटा अर्जुन थापा उहाँलाई पनि म जयमसी भन्न चाहन्छु। अनि पोखराबाट रूपाजीले गर्नुहुन्थ्यो, अहिले चाहिँ सुनेको छैन, उहाँलाई पनि एकदमै जयमसी भन्न चाहन्छु। अनि कुवेतबाट फोन गर्नुहुने रुतज्यूलाई पनि म जयमसी भन्न चाहन्छु। अनि अर्कै विदेशबाट फोन गर्ने सीता नेपालीलाई नि म जयमसी भन्न चाहन्छु। एकदमै चौध अञ्चल सतहत्तर जिल्ला सुदेश विदेश जतिजना हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, फोन गरेर गइसक्नु भयो अनि तर सम्पूर्णलाई म एकदमै एकदमै हृदयको साथ, सम्झनाको साथ अनि प्रार्थनाको साथ सबैलाई म जयमसी भन्न चाहन्छु मिस।
0: हजुर, र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पम्पाजी?
1: परमेश्वरले नि क्षमा दिनुभएको हो सधैँ, कति भुलचुकमा गल्तीहरू भुलहरू गरिरहन्छौँ होला अनि परमेश्वरले क्षमा दिनुभएको होस्। अनि सर मिस अनि म क्षमा माग्न चाहन्छु, मैले बोल्दाखेरि नराम्रो हुन्छ होला, कति मनचित्तहरू दुखेको छ भने हजुर सर मिस अनि म क्षमा माग्न चाहन्छु, मेरो सासु आमै छ नि, म क्षमा माग्न चाहन्छु, मैले स्याहार सुसार गर्दाखेरि मलाई चित्त बुझ्दैन होला, अनि एकदमै म क्षमा माग्न चाहन्छु। मेरो छोरी जाइ सम्झीहरू विश्वासी जनहरू होइन, कति हामीले बोल्दा राम्रै लाग्छ, कतिको मनहरू चित्तहरू दुखाएको छ भने अनि म क्षमा माग्न चाहन्छु, अनि मेरो गल्ती छ भने गल्ती देखाइदिनु भएको होस्, अनि म क्षमा दिन पनि चाहन्छु, लिन पनि चाहन्छु मिस।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, एकदमै खुसी लाग्यो। पम्पाजी रहिलाई छुटौँ हामी, जय मसी। हजुर हाम्रो पम्पा गोपालीजी चितलाङबाट हुनुहुन्थ्यो भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी जय मसी
0: जय मसी। मिसपाजी बोल्दै हुनुहुन्छ?
2: हजुर।
0: कस्तो हुनुहुन्छ तपाईँ? आरामै हुनुहुन्छ?
2: एकदमै ठिक छु, मेरो रेडियो बिग्रिएर अस्ति जानको प्रोग्राममा पनि आउनु
0: पाएन
2: मैले,
0: हजुर
2: अनि कति भइसक्यो बिग्रेको, बोल्नु नपाएर मेरो पालो हिजो अस्ति बुढोलाई ल तपाईँले यो रिमोट किनेर ल्याउनुहुन्छ कि म मधेसीलाई बेच्दिउँ भने बोल्न ल्याइदिनु
0: भयो कि
2: नहुने रहेछ, रिमोट सिस्टम नहुने रहेछ, बिग्रिएपछि नहुने रहेछ कि, अनि मेरो पालो यसो लगायो कि अनि बेचिदिन्छ भनेर महँगो छ नि त, अनि
0: हजुर अब चाहिँ फेरि रेडियो सुन्न पाउनु भएन त त्यसो भए,
2: अघिदेखि लगाएको बल्ल बल्ल लाग्यो।
0: हजुर प्रभुलाई धन्यवाद, खुसी लाग्यो मिस दाजी। हुन्छ तपाईँले आफ्नो जयमसी अभिवादन। हजुर एकदमै ठिक छौ हामी, एकदमै राम्रो छ,
2: एकदमै सम्झिरहेको छौँ, भेट्नु मन चाहिँ लागिरहेको छ, तर फुर्सदै पाइरहेको
0: छ। हजुर
2: दसैँको लागि उता पनि फुर्सदै छैन होला।
0: हजुर समय मिलाएर आउन सक्नुहुनेछ, हामी भेट्न सक्छौँ मिस दाजी,
2: समय मिलाएर
0: आउँछौँ।
2: परमेश्वरलाई जय मसी भन्न चाहन्छु, पहिलो पसन्द हाम्रो पुनम म्यामलाई, अनि अब्राहम सरलाई, सुनिल सरलाई, सबै नाम लिन त मलाई आउँदैन, म त बिर्सिहाल्छु, दिमाग खासै छैन कि मेरो, अनि एकदमै छिटो बिर्सिन्छु म आजकल चाहिँ, अनि अघि पम्फा गोपाली बहिनीलाई एकदमै सम्झेको छु, उहाँको सासूलाई सम्झेको छु, कति गाह्रो भएको छ उहाँलाई, अब के गर्नु, गएर आफू गएर बस्ने भन्ने कुरो पनि भएन है, आफ्नो पनि घर छोड्नु नमिल्ने, अस्ति त गएर हामीले अनितासँग ऊ पनि गएर जाऊँ न त एक दुई दिन घर बसौँ भने भनेको, उसको नि फुर्सद भएन, मेरो नि फुर्सद भएन, अब के गर्नु, गएर बस्नु पनि गाह्रै छ, आफूले पनि छोड्न सकिँदैन, एकदमै सम्झेको छु, अनि हाम्रो अर्को पम्फा दिदीलाई पनि एकदमै जयमिसी फर्स्ट चाहिँ उहाँले फोन गर्नुभयो आज है, अनि एकदमै उत्साहको बच्चु कुराहरू बोल्छ, उहाँ बोल्दाखेरि एकदम उत्साह लाग्छ सबैलाई, अनि अघि जति पनि हाम्रो प्रार्थना उत्तम शिवाको दिदीज्यू अनि एकदमै उहाँहरूलाई पनि सबैलाई सम्झेका छौँ, जति पनि अब फोन गर्नु भएको छ सबैजनालाई जयमिसी भन्दछौँ, जतिजनाले यो कार्यक्रममा भाग लिनुभएको छ, हाम्रो पुना दिदीको आज सङ्गति छ, म जानु त भ्याउँदिनँ त्यही पनि सम्झिएको छु, अनि उहाँलाई पनि एकदमै परमेश्वरले सुरक्षा दिएको होस्, नयाँ ठाउँमा सर्नु भएको छ अहिले पनि, त्यसमा एकदमै सुरक्षा भएको होस्, अब उहाँले अब उमेर गर्दै जाँदाखेरि धेरै गाह्रो हुन्छ, एक्लै हुनुहुन्छ, सम्झिन्छु कहिले काहीँ कसरी बस्यो होला जस्तो लाग्छ, सो उहाँको साथमा हुनुहुन्छ, हामीभन्दा धेरै उत्साहित हुनुहुन्छ, अनि प्रभुलाई धेरै धन्यवाद, अनि मेरो मण्डली परिवारको लागि अहिले हाम्रो एल्डर बाबाले पनि सुनिराख्नु भएको होला, उहाँलाई पनि जयमिसी भन्न धन्यवाद भन्न चाहन्छु, अनि हाम्रो जति पनि हाम्रो एकजना दाई हुनुहुन्थ्यो उहाँको नाम त बिर्सि पनि सक्यो हौ, हामी माथि तीर्थबाट आउँछ नि एकजना, पहिला पहिला कति फोन गर्नुहुन्थ्यो
0: माता तीर्थबाट भन्नुभयो,
2: हजुर हजुर
0: हाम्रो सुमन राईजी,
2: ओ हो सुमन दाई, सुमन दाई धेरै भयो सुमन दाईले सुनेको अनि कहाँ हुनुहुन्छ है, आउनु फोन गर्नु भन्न चाहन्छु, सबैजनाले बोल्दाखेरि कस्तो रमाइलो लाग्छ के,
0: आज फोन गर्नु भएको छ मिसपाजी उहाँले,
2: धन्यवाद धन्यवाद, अहिले तल सुने सुने तल फोन नलाएपछि म माथि खाना खानलाई उक्लेको थिएँ, मैले अहिले पनि खाना खाँदै खाँदा लगाएको लागिहाल्यो लागिहाल्यो, सबलाई धेरै धन्यवाद हो, सबैलाई जयमिसी भन्न चाहन्छु, अनि अब दसैँमा कतिसम्म प्रोग्राम राखेको होला, सबैजना घर घर गएर दसैँ मनाउनु भन्दा मण्डलीमा गएर प्रभुको नजिकको बस्नु भन्न चाहन्छु है, अब संसारको इतिथि मार काटमा हामी सहभागी हुनु भन्दा प्रभुको अगाडि जानु चाहिँ बेस होला जस्तो लाग्छ मलाई.
0: अनि
2: गयो भने परीक्षा पनि आउँछ, टिका लाउँदा के हुन्छ, लाएर नलाउने, यहाँ त्यहाँ कुरा सुनेर मन दुखाउनु भन्दा प्रभु नजिकै जानुहोस्, मण्डलीमै जानुहोस्. हाम्रो चाहिँ छ तिन थाहा छैन, अब आउने हप्ता थाहा हुन्छ होला. छैन भने बरु घरमै बसेर एकदम प्रार्थना गर्नुहोस्, भेटघाट गर्नु मन छ भने दसैँ पछि मात्रै जाओस् भन्ने चाहन्छु म पनि. अब हाम्रो पनि माइतमा यहाँ बुङमतीमा त एकदमै ठुलो जात्रा लाग्छ नि त दसैँमा. म पोहोर पनि गइनौँ, अब यसपालि पनि दसैँमै चाहिँ नजाने भन्ने कुरा छ हाम्रो. हामी यहाँ परिवार मिलेर प्रभुको नजिक जाने, प्रभुलाई नजिक भएर प्रार्थना गर्न सकौँ. प्रार्थनामा पनि सम्झिदिनु होला हाम्रो परिवारको लागि. मेरो जेठो छोरालाई पाइले एकदमै दुःख दिइरहेको छ, बाहिरबाट आएकोदेखि एकदमै गाह्रो भएको छ. उसलाई पनि फेरि मलाई जस्तै सुगर भइसक्यो कि आमाले भएपछि छोराछोरीले चाहिँ टोङ्दो रहेछ नि त. चङ्गाईको लागि प्रार्थना गरिदिनु, कति गाह्रो छ मम्मी भन्छन् है, माया लाग्छ, बच्चाहरू सानो सानो छ, के गरेर खाने होला जस्तो लाग्छ कहिले काहीँ आमाको मन त हो. प्रार्थना पनि सम्झिदिनुहोस्. अनि जयमिसी भन्न चाहन्छु, मेरो मण्डली परिवार टुकुटी एफएमको मेरो आफ्नै परिवार जस्तो लाग्छ, एकदमै सम्झिन्छु, प्रार्थना पनि गर्छु, हजुरको लागि पनि प्रार्थना गर्छु. अनि जयलाई पनि सम्झिन्छु, म एक दिन पेटमला भन्छ भन्ने आशामा छु है.
0: हजुर एकदमै विश्वासी हुन्छ, धन्यवाद.
2: अब नाच्ने हो कि भनेर हामी कुरा नै भएको छ, तर निश्चित भएन.
0: ए हजुर हुन्छ विश्वासी एकदमै.
2: दिनुपर्ने कुरा चाहिँ अब कति त हामी अहिले मान्छे अलिक छिटो बोल्छौँ है, अब त्यसले भन्दा बोलेको गोजी चाहिँ मान्छेले धेरै मन दुख्दो रहेछ, त्यो मैले नि अनुभव गरेको. तर मेरो मबाट नै कसैलाई त्यसरी दुखेको छ भने क्षमा दिनुहोला, मैले पनि क्षमा गरिसकेको छु. मलाई कतिले त्यसरी हालेको गोली पनि मैले एकदमै क्षमा दिइसकेको छु. प्रभुले मलाई क्षमा गरिसक्नु भएको छ, म तपाईँहरूले पनि मलाई क्षमा गर्नुहोला भन्न चाहन्छु. अब कति त्यति हामी गल्ती फुल गरिपठाउँछौँ, क्षमा गर्नुहोला भन्न चाहन्छु. अनि यदि मैले कसैको मन दुखेको छ भने अगाडि आएरै मलाई पनि अघिको बाजेले भने जस्तै भनिदिनु, थाहा हुँदैन, हामी पनि सुध्रिने मौका पाउँछौँ कि. भनिदिनु भयो भने म त रिसाउँदैन, अहिले गल्ती छ भने त क्षमा माग्छु, एकदमै क्षमा दिनुहोला.
0: धेरै धेरै धन्यवाद मिस पाजी, एकदमै खुसी लाग्यो. र अहिलेलाई चाहिँ हामी छुटौ है.
2: जय मसी.
3: हजुर, हाम्रो मिस महर्जनजी हुनुहुन्थ्यो श्रोता, र आजको कार्यक्रमको अन्तिम कलर हुनुहुन्थ्यो, र हामीले पनि विदा माग्नु पर्ने बेला भइसकेको छ. हामी एकदमै अन्तिमतिर आइसकेको छौँ कार्यक्रमको, र धेरै धेरै धन्यवाद दिन चाहन्छौ आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै यो समय कार्यक्रम जय मसीबाट म पुनम विदा हुन चाहन्छु. धेरै धेरै धन्यवाद. जय मसी, नमस्कार.

0: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
1: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
2: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
0: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
1: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
2: फोन नम्बर 40225 44 40225 44 40225 72 40225 72।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
5: ओसवाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक, भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाइहरूमा लगाएर होइन।
6: यति बेला बिहानको 11 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तुता कुमार अब्राहमको साथमा।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदानमा हामी कलाकारहरूसँग जोडिने गर्छौ र कलाकारिताको संघर्षको कथाहरू कार्यक्रममा राख्ने गर्छु, सुन्ने गर्छौ। र आज भने मैले कुनै पनि कलाकारलाई निम्त गर्न सकिनँ र यसको लागि क्षमा माग्दै एकदमै महत्वपूर्ण कुराहरू कार्यक्रममा आज राख्न चाहन्छु र तपाईले भने मलाई पनि एक घण्टाभरि सुनेर साथ दिनुपर्ने हुन्छ। म पनि तपाईलाई महत्वपूर्ण कुरा राखेर साथ दिने कुरा बताइन सकेको छु र कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र कार्यक्रम वरदानमा हुनुहुन्छ र कार्यक्रम वरदानमा मैले बारम्बार भन्ने कुरा चाहिँ यो हो कि परमेश्वरबाट प्रत्येकलाई केही न केही वरदानले पठाउनु भएको हुन्छ अथवा वरदानद्वारा नै हामी जन्मिएका हुन्छौ। तर कतिले आफ्नो वरदानलाई पहिचान गर्नुहुन्छ त कतिले गर्नुहुन्न, यति मात्र फरक हो। हामी देख्न सक्छौ कसैलाई परमेश्वरले यति राम्रो वरदान दिनुभएको हुन्छ, त्यो वरदानद्वारा चाहिँ मानिसलाई प्रभुको बारेमा बताउन सजिलै सक्छ। जस्तो हामी देख्छौ एकजना खेलाडी हुनुहुन्छ, उहाँ राष्ट्रिय खेलाडी हुनुहुन्छ र उहाँलाई एउटा खेल खेल्ने एउटा वरदान परमेश्वरले दिनुभएको, कलाकार नै बन्नुपर्छ भन्ने छैन, तर उहाँले आज धेरै ठाउँमा प्रभुको कामहरू गर्नुभएको छ। उहाँले फुटबलद्वारा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा एउटा नामको पहिचान बनाउनु भएको छ र उहाँले धेरै मानिसहरूलाई परमेश्वरको राज्यमा पनि ल्याउनु भएको छ र खेलाडीहरू एउटा परमेश्वरको व्यवस्थामा रहेर अनुशासनमा रहेर खेल्यो भने परमेश्वरले दिने आशिष धेरै छ भनेर उहाँले अहिले खेललाई प्रोत्साहन गरिराख्नु भएको छ र इमानदारी खेलाडीहरू उत्पादन गरिराख्नु भएको अवस्था छ। अब मैले यो कुरा किन जोडिरहेको छु भने परमेश्वरले पक्कै पनि तपाईँ र मलाई केही न केही वरदानले भर्नुभएको छ। त्यो वरदानलाई आफूमा मात्र सीमित नराख्नुहोस्, त्यसलाई के गर्नुहोस्, प्रयोग गर्नुहोस् परमेश्वरको राज्यको लागि। र वरदान भन्ने कुरा पनि यस्तो हो, यसलाई चाहिँ हामीले धारिलो बनाउँदै लानुपर्छ। जस्तो आफ्नो वरदानलाई तपाईँले धारिलो बनाउँदै लानुभयो भने त्यो जति धारिलो भयो त्यति लाग्ने हुन्छ, जति धार लगायो त्यति लाग्ने हुन्छ नि त, होइन? त्यस्तै दिनदिनै त्यो कुरा पनि तपाईँले थाहा गर्नुहुन्छ कि मेरो वरदान चाहिँ यही रहेछ भन्ने कुरालाई तपाईँले पहिचान पनि गर्नुहुन्छ। र कतिले त पहिचान पनि गर्नुहुन्न, यो कारण हो कि तपाईँले आफ्नो जीवनमा त्यो वरदानलाई के गरिराख्नु भएको छैन, प्रयोग गरिराख्नु भएको छैन। त्यसैले परमेश्वरले दिनुभएको वरदान उहाँको राज्य विस्तारको लागि हो, त्यो भएर तपाईँले र मैले प्रयोग गर्नै पर्छ।

पहिलो नेहेमायालाई स्पष्ट बोलावट र दर्शन थियो, किनभने परमेश्वरले पर्खाल निर्माणको लागि मलाई ठूलो जिम्मेवारी दिन बोलाउनु भएको हो र मेरो आवश्यकता त्यहाँ थियो। यसै कारण नेहेमिया यरुसलेम फर्किएको हो। हामी देख्न सक्छौ धेरैचोटि परमेश्वरले आवश्यकता त्यहाँ थियो, यसै कारण नेहेमिया यरुसलेम फर्किएको हो। किनकि हाम्रो शहर उजाड भएको छ र त्यसका मूल ढोकाहरू आगोले जलेका छन् र यो दुःख र लाजको कुरा भइरहेको छ। त्यसकारण नेहेमियाले राजासँग आफ्नो लागि केही माग्नु भन्दा पनि यरुसलेमको समस्याको समाधानको लागि राजासँग अनुमति मागे र उनलाई यहुदामाथि शासन गर्नलाई फारसका सम्राटले त्यहाँ पठाएका थिए। नेहेमियाको राजासँग असल सम्बन्ध राखेका थिए, यस्तै दाऊद र जोनाथनको घनिष्ठ सम्बन्ध थियो। सामेल 18 दाऊद प्रति जोनाथनको प्रेम। दाऊदले साउलसँग बातचीत गरिसकेपछि जोनाथन दाऊदसँग

आत्मामा एक भएर आफूलाई झैं तिनलाई प्रेम गर्न लागे। त्यस दिनदेखि साउलले दाउदलाई आफूसित राखेर आफ्ना बाबुको घरमा फेरि फर्की जान दिएनन्। जोनाथनले दाउदलाई आफैलाई झैं प्रेम गरेको हुनाले जोनाथनले तिनीसँग एउटा करार बाँधे। तब जोनाथनले आफूले लाएको खास्टो र लभेदा फुकाले र ती दाउदलाई आफ्नो तरवार धनु र पेटी समेत दिए। साउलले पठाएको जुनसुकै काम पनि दाउद यति सफल भए कि साउलले तिनलाई आफ्नो सेनाको उच्च पदमा नियुक्त गरे। यसरी दर्जा बढेका साधारण मानिसहरू र साउलका अधिकृतहरू पनि प्रसन्न भए।

जयमसी म ज्वाला श्रेष्ठ तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
9: नयाँ आशा। रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नुहोला।
10: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
11: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
12: हेलो,
13: नमस्ते, म ब्याङ्कबाट बोल्दैछु।
12: नमस्कार हजुर,
13: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ, तुरुन्तै तपाईँको ओटिपी भन्नुहोस्, होइन भने खाता ब्लक हुनेछ।
12: तपाईँलाई पनि टेलिफोन, मोबाइल, वाट्सएप, मेसेन्जर, भाइबर जस्ता विभिन्न प्रविधिको प्रयोग गरी चिठा परेको छ, व्यापारिक साझेदार बनाइदिन्छु, विदेशको भिसा लगाइदिन्छु लगायत प्रलोभन दिएर मेसेज टेलिफोन आएको त छैन।
14: अनलाइनबाट वित्तीय कारोबार गर्दा सधैँ सतर्क रहनुहोस्।
15: नक्कली इमेल, एप, लिङ्क जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस्। आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस्। इन्टरनेटको प्रयोग पश्चात सधैँ लगआउट गर्नुहोस्। आफ्नो पासवर्ड, ओटिपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति, फोन नम्बर, आईडी, इमेल आदिलाई ब्लक गर्नुहोस्।
16: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नु भएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्नुहोस्। साइबर अपराधीबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि साइबर अपराधीबाट बच्न सचेत गराउनुहोस्।
17: हामी आफै सचेत रहे ठूलो ठगीबाट बच्न सकिन्छ।
18: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।
19: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
20: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
21: माउँ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
20: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
21: हजुर रेडियोले त भनिरहन्छ नि, अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
20: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
21: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
1: भजन संग्रह 133 को एक पदमा यसरी लेखिएको छ, दाजु भाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। म पास्टर मंगल मान महर्जन कोइनी पार्न चर्चको, अनि तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज।
2: नेहेमियासँग निर्देशकको योग्यता थियो। तिनको नेतृत्वपनको सबैभन्दा सबल पक्ष भनेको आफ्नो कार्यदललाई स्पष्ट जिम्मेवारी दिएका र लिएका थिए। त्यसैले प्रार्थनाका साथ सबै भत्किएका पर्खालको निरीक्षण गरे र यरुसलेमको पर्खालहरू फेरि निर्माण गर्न तयार भएको थियो। नेहेमिया र नेहेमियाको कार्यदलसँग परमेश्वरमा राखिएको भरोसा सबै समस्याहरू समाधान गर्न र निर्णयहरू बनाउन जिम्मा लिएका थिए। नेहेमियाले योजना बनाएका थिए। नेहेमियाले स्थानीय स्तरका प्रमुखहरूलाई भेला गरेर कार्य योजना बनाई सम्म बनाएर सबैलाई निष्पक्षसँग कार्य विभाजन गरिदिएका थिए। इज्राएलले परमेश्वरको व्यवस्था गम्भीरतापूर्वक पाठ गरेका र मानिसहरूले आफ्नो पाप मानिलिएका थिए। सुव्यवस्थित मण्डलीमा भएका यी माथिका बुधाको पाँचवटा क्षेत्रहरूमा विस्तारै सुधार्दै जानु खाँचो छ। परमेश्वरले किन भन्नुभयो कमिलाबाट सिक? अब हामी कमिलाको महत्व तल हेर्दै जानेछौ। परमेश्वरले एउटा सानो कमिलालाई त यस्तो महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ कि कसरी टोलीलाई मिलेर काम गरेको छ। त्यसैले कमिला भन्दा मानवलाई लाखौं गुणा महत्वपूर्ण जिम्मेवारीको लागि सृष्टि गर्नुभएको हो। यसकारण एउटा टोली भन्नाले एक साझा मिशन वा उद्देश्य हासिल गर्न आत्मनिर्भर कार्यहरू गर्ने व्यक्तिहरूको समूहलाई बुझिन्छ। आन्तरिक टोलीको पूर्ण अर्थ के हो? एउटा टोलीलाई सामान्यतया साझा लक्ष्य वा उद्देश्य प्राप्तिको लागि मिलेर काम गर्ने व्यक्तिहरूको समूहको रूपमा परिभाषित गरिन्छ। यसमा विभिन्न पृष्ठभूमिका व्यक्तिहरू परिपूरक सिप भएका र साझा उद्देश्य प्राप्तिको लागि प्रतिबद्ध व्यक्तिहरू समावेश हुन सक्छन्। टोलीलाई प्राय प्रदर्शनको लागि साझा जवाबदेहिताद्वारा पनि चित्रण गरिन्छ। जस्तो एक साझा मिशन वा विशिष्ट उद्देश्य पूरा गर्नको लागि काम गर्न अन्तर्निर्भर कार्यहरू गर्दछ। केही टोलीहरूको सीमित जीवन हुन्छ। उदाहरणको लागि एउटा उत्पादन विकास गर्ने योजना टोली वा विशेष समस्याहरू समाधान गर्न संगठित निरन्तर प्रक्रियामा सुधार गर्ने टोली। ए अल्छे कमिला कहाँ गएर त्यसको चाल ढंग हेर, बुद्धिमानी बन, त्यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन, तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ र कटनीको समयमा आफ्नो खानेकुरा सञ्चय गर्छ। हितोपदेश 7:6-8 पृथ्वीमा चारवटा कुराहरू साना छन्, तापनि तिनीहरू अत्यन्तै बुद्धिमान हुन्छन्। कमिला थोरै बल भएको प्राणी हुन्, तापनि ग्रीष्म ऋतुमा नै तिनीहरू आफ्नो भोजन सञ्चय गर्छन्। र हामी देख्न सक्छौ 80% मानिसहरू शहरमा बसाइसराई भएको हुन्छ। यी शब्दहरू वास्तवमा धेरै नै भनेका छन्। प्रभुले पास्टरको हृदयमा राखिदिनु भएको परियोजनाको निम्ति विश्वासीहरूको समर्थन माग्नको लागि विश्वासीहरूको माझमा लगेका हुन्छन्।

कोही व्यक्तिहरू विरोध गर्न वा विमति राख्न सक्छन्, तर अगुवाहरूले बुझ्नुपर्ने हुन्छ कि धर्मशास्त्र मत्ती 10 16 प्रभुले भन्नुभएको छ, हेर म तिमीलाई बुवासाहरूको बीचमा भेडा झै पठाउनेछु, यसकारण तिमीहरू सर्प झै चनाखो र ढुकुर झै निर्दोष हौ, र परिपक्व हुँदै जिम्मेवारी दिने र लिने तयारी भएकाहरूले हाम्रो समयको यो साँचोको परिस्थितिले मण्डलीमा नेतृत्व सम्बन्धी केही अति गम्भीर विषयलाई नमूना हुनेछ। उद्देश्यहरू र अन्तिम लक्ष्यहरूको महत्व र स्वभावलाई बुझ्न र ती प्राप्तिको निम्ति जिम्मेवारी स्वीकार गर्न इच्छुक हुनुपर्छ। यी सिद्धान्तहरूको जाँचमा हामीलाई अगुवाई गर्ने धर्मशास्त्रीय विवरण चाहिँ एस्तरको कथा हो। एस्तरको कथाले आवश्यकतालाई पूरा गर्नको लागि उक्त अगुवाहरूले स्वभावलाई बुझ्न सक्नेछन्। एस्तरको पुस्तक एस्तर महारानी म सक्दिन होला भन्ने थियो, काका मर्दकैको अगाडि बढाओ भन्ने थियो, हमान विरोधी थिए। यसैले अगुवाहरूले विरोधीबाट पनि सिक्नुपर्छ। जब हामीले परमेश्वर सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ भन्ने थाहा छैन भने हाम्रो जीवन अगाडि बढ्ने छैन। हामीले उहाँको इच्छा के छ थाहा पाउनुपर्छ अनि उहाँको इच्छा पूरा गर्न सक्नेछौ। राजाले हमानलाई आफ्नो साम्राज्यको सबैभन्दा शक्तिशाली व्यक्ति बनाए। हमान आफै राजा पछि दोस्रो थिए। त्यसैले मर्दकै बाहेक सबै नोकरहरूले उसलाई दण्डवत गर्दथे। उनको इन्कारले हमानलाई यति रिस उठ्यो कि उसले सबै योधीहरू मर्दकैका मानिसहरूलाई नष्ट गर्न खोज्यो। यस्ता 3:5 मर्दकैले तिनलाई घुँडा टेकी दण्डवत नगरेको कुरा हमानले थाहा पाएर तिनी रिसले चुर भए। हमानले मर्दकैका जात भाइको रहेछ भनी थाहा पाएपछि तिनलाई मात्र हात हान्न मन गरेनन् र अहासुरसको समस्त राज्यका सबै योधीहरू मर्दकै र उनका सबै जातिलाई नै नाश गर्ने उपाय तिनले खोज्न थाले। आन्तरिक टोलीमा हुनुपर्ने क्षमता एउटा उदाहरण। पुस्तौंदेखि पुस्तालाई साँचो हस्तान्तरण। मलाई आमाले शारीरिक जन्म दिनुभएदेखि बाल्यकाल विकास हुने क्रममा साथै आमाले आत्मिक जन्म पनि दिनुभयो। यसरी बढ्दै जाने क्रममा बाल्यकाल जवान हुँदै उमेर पनि बढ्दै जाँदा साथै परिवार स्थापनासँगै आत्मिक विकास र मण्डलीमा सेवकाई गर्दै आउँदा अन्तर पुस्ता सम्बन्धलाई कसरी बलियो राख्ने भनेर विचार गर्न अझ महत्वपूर्ण कुरा थाहा हुँदै आयो। जब मेरा आप्पा आमा साथै मण्डलीका अग्रज गुरूहरूसँगै र उहाँको अनुपस्थितिमा पनि उहाँले सिकाइराख्नुभएका आदर सम्मान सभ्य परम्परा साथ रीतिरिवाज र असल चालचलनलाई विकार तह जीवित राख्ने बाटो पहिचान गरेको छु। धेरै मानिसले आफ्नो विरासतहरू धेरै तरिकामा पार गर्छन्। धन सम्पत्ति मूल्यवान वस्तुहरू थप व्यक्तिगत थोकहरू जस्तै फोटोहरूको संग्रह लेखहरूको टिप्पणी गरेका हुन्छन्। विश्वासयोग्य जीवन परमेश्वरमा भरोसा योग्य जीवन असल वचनको सेवा सही विधि विधान उहाँबाट नै सिकिराखेको छु। मैले धेरै धन सम्पत्ति र स्रोतहरूभन्दा आत्मिक विरासतहरू बढ़ी लेख्ने कोशिश गरिरहेको छु। मैले मेरो परिवार र सेवकाईको बारेमा सोच्न थाले र महसुस गरे कि हामीले विरासतको सन्दर्भमा परिवारको पृष्ठभूमिको बारेमा धेरै कुरा गरेनौ, तर पनि विरासतहरू आउने पुस्तालाई हस्तान्तरण गरौं भन्ने उद्देश्यले भएको थियो। विशेष गरी मेरी आमा लिडियाको विरासत मेरो दिमागमा आउँछ। त्यसैले म जीवित हुँदा नै सानो परोपकार कोष स्थापना गरेको छु। परमेश्वरले मलाई जुन बोलावट र दर्शन स्पष्ट रूपमा दिनुभएको कारण धेरै अगुवाहरू निर्माण गर्ने दायित्व अनुसार थोरै भए पनि आत्मिक अगुवाहरू र शैक्षिक अगुवाहरू दुवै क्षेत्रका पुस्ताहरूलाई हस्तान्तरण गर्दै आएको छु र गर्दैछु र गर्ने पनि छु। त्यसैले शैक्षिक योग्यताको पक्षमा कम सिपयुक्त भएका अगुवाहरूले मूल्याङ्कनलाई सकारात्मक रूपमा हेर्न र आफूलाई यो क्षेत्रमा महत्वपूर्ण अङ्गको रूपमा हेर्नको निम्ति
साहसको खाँचो पर्दछ, किनभने ख्रिस्टले हामीलाई सबैलाई अनुशासित आज्ञाकारिताको जीवन र आशिषित व्यक्तित्व र असल व्यवहार एकअर्कामा एकतामा रहन बोलाउनु भएको हो।

अर्थपूर्ण भजनपछि र अर्थपूर्ण पुस्तक पाठपछि लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। हामीले नेहेमियाको बोलावटको बारेमा र नेहेमियालाई परमेश्वरले दिनुभएको वरदानको बारेमै केही जानकारी पायौं र यो हाम्रो जीवनमा एकदमै उपयोगी पनि रहनेछ। र यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने श्रोतालाई धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार साँझ 6 बजेदेखि 6:30 सम्म र पुनः प्रसारण शनिबार साँझ 6 बजेदेखि 6:30 सम्म पास्टर अनिल सुनामको साथमा।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
5: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 98 40 87 68 02, 98 40 87 68 02
6: र 98 18 25 12 40, 98 18 25 12

0: जय मसीह तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम भजन संगीत।

जय विशेष साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम भजन संगीतमा आदरणीय श्रोता कार्यक्रम भजन संगीत लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र कार्यक्रम मार्फत अब एक घण्टाको समय अवधिभर हामी तपाईँलाई भजन गीत संगीतको साथ दिँदै आइरहेको छौं। आज पनि यसरी नै साथ दिन गइरहेको छौं। मिठा मिठा भजन गीत संगीतहरू तपाईँ सुन्न सक्नुहुनेछ। तपाईँ घरमा हुनुहुन्छ होला, कार्यालयमा हुनुहुन्छ होला, यात्रा गर्दै हुनुहुन्छ होला, अथवा तपाईँ एक्लै हुनुहुन्छ, साथी भाइहरूसँग हुनुहुन्छ, जहाँ हुनुहुन्छ हामी त्यो ठाउँहरूमा तपाईँलाई भजन गीत संगीतको साथ दिएर कार्यक्रम मार्फत एकदमै यो समय तपाईँको आशिषमय र गीत संगीतमय बनाउने प्रयास गर्नेछौ। सँगसँगै भजन संग्रहको पुस्तकबाट पनि केही परमेश्वरको वचनहरूलाई पनि म पाठ गरेर तपाईँलाई सुनाउनेछु, तपाईँलाई साथ दिनेछु र अवश्य पनि यो समयलाई एकदमै अर्थपूर्ण हामी बनाउने प्रयास गर्नेछौ। कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्नेछौ। गीतपछि उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र हामी भजन संग्रहको पुस्तकबाट पनि तपाईँलाई परमेश्वरको वचनहरू पाठ गरेर सुनाउने गर्दछौ र भजन संग्रहको पुस्तक 22 अध्याय तर्फ म तपाईँलाई लिएर जान चाहन्छु। केही पदहरूलाई म पाठ गर्न चाहन्छु तपाईँको लागि। शीर्षकमा लेखिएको छ संकष्टमा पुकार र प्रशंसाको चाहिँ भजन र एक पददेखि यहाँ यसरी उद्धृत गरिएको छ, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ, मलाई बचाउनबाट तपाईँ किन यति टाढा हुनुहुन्छ, अनि मेरो करूण क्रन्दनका शब्दहरूबाट त्यति टाढा। हे मेरा परमेश्वर, दिनको समयमा म पुकार्छु तर तपाईँ उत्तर दिनुहुन्न, राति पनि म शान्त बन्दिन, तापनि तपाईँ परम पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ, तपाईँ इजरायलका प्रशंसा हुनुहुन्छ। हाम्रा पुर्खाले तपाईँमा नै भरोसा राखेका थिए, तिनीहरूले भरोसा राखेर तपाईँले तिनीहरूलाई छुटकारा दिनुभयो, तपाईँमा तिनीहरूले पुकार गरे र बाँचे, तिनीहरूले तपाईँमा भरोसा राखे र निराश भएनन्। तर म त एउटा किरा मात्र हुँ, मानिस होइन, मानिसहरूद्वारा उपेक्षित र लोकद्वारा तुच्छ गनिएको। मलाई देख्नेहरू जति सबैले मेरो ठट्टा गर्छन्, तिनीहरू ओठ लिभ्याउँछन् र मुन्टो बटार्दै भन्छन्, त्यसले परम प्रभुमाथि भरोसा गर्दछ, त्यसलाई उहाँले नै छुटाउन्, उहाँले नै त्यसको उद्धार गरून्, किनकि त्यससँग उहाँ प्रसन्न हुनुहुन्छ।

निकै नै मिठा गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम भजन संगीत तपाईँ सुन्दै हुनुहुन्छ। मिठा मिठा गीत संगीतहरू तपाईँको लागि राखिरहेको छौं कार्यक्रम मार्फत। सँगसँगै हामी भजन संग्रहको पुस्तकबाट पनि हेरिरहेको छौं। भजन संग्रहको पुस्तक 22 अध्यायको 9 पदबाट चाहिँ यसरी उद्धृत गरिएको छ, तैपनि तपाईँले नै मलाई गर्वबाट निकाली ल्याउनुभयो, मेरी आमाको काखैबाट तपाईँले मलाई तपाईँमाथि भरोसा राख्ने बनाउनुभयो। मेरो जन्मेदेखि म तपाईँमा अर्पण गरिए, मेरी आमाले मलाई जन्म दिएदेखि तपाईँ मेरा परमेश्वर हुनुभएको छ। मबाट टाढा नहुनुहोस् किनकि संकष्ट नजिकै छ र मलाई गुहार गर्ने कोही छैन। र बारपद धेरै साडीहरूले मलाई घेरेका छन्, बासानका बलिया साडीहरू मेरो चारैपट्टि छन्। आफ्नो शिकार फहराउने भोकाएका गर्जने सिंहहरू मेरो विरूद्ध आफ्नो मुख बाउँछन्। म त पानी चाहिँ पोखिएको छु र मेरा सारा हड्डीका जोर्नीहरू फुस्केका छन्। मेरो मुटु मैन जस्तै भइसकेको छ, मेरो छातीभित्र त्यो बग्लेको छ। माटोको खपटो झैं मेरो बल सुकिसकेको छ र मेरो जिब्रो मेरो तालुमा टाँसिएको छ। तपाईँले मलाई मृत्युको धूलोमा मिलाउनु भएको छ। कुकुरहरू मेरो चारैपट्टि छन्, कुकर्मीहरूको समूहले मलाई घेरेको छ। तिनीहरूले मेरो हात र मेरा खुट्टा छेडेका छन्। मेरा सबै हाडहरू म गन्न सक्छु। मानिसहरू द्वेष साथ मलाई एकटक लाएर हेर्छन्। तिनीहरू मेरा वस्त्रहरू आपसमा बाँड्छन् र मेरो पोसाकको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्। तर हे परमप्रभु, तपाईँ चाहिँ टाढा नहुनुहोस्। हे मेरा बल, छिटो मेरो गुहार गर्नुहोस्। मेरो प्राणलाई तरवारबाट र मेरो अमूल्य ज्यानलाई कुकुरहरूको पञ्जाबाट उद्धार गर्नुहोस्।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र हामी आशा गर्दछौ तपाईँ आशिषित भइरहनु भएको छ भजन गीत संगीतहरूबाट र कार्यक्रम भजन संगीतमा हुनुहुन्छ। हामी यसरी नै तपाईँलाई साथ दिइरहेको छौं र हामी भजन संग्रहको पुस्तक 22 अध्यायमा नै छौं। यहाँ 21 पदबाट यसरी उद्धृत गरिएको छ, सिंहहरूको मुखबाट मलाई छुटाउनुहोस् र जंगली साढेका सिंहहरूबाट मलाई बचाउनुहोस्। म मेरा भाइहरूको सामुन्य तपाईँको नाउँ घोषणा गर्नेछु, सभाको बीचमा म तपाईँको प्रशंसा गर्नेछु। परम प्रभुको भय मान्नेहरू जतिले उहाँको प्रशंसा गर, याकूबका सबै सन्तान हो उहाँको महिमा गर, हे इजरायलका सबै सन्तान हो उहाँको भक्ति गर, किनकि उहाँले पीड़ितको दुःखलाई तुच्छ ठान्नु भएको छैन न घृणाको दृष्टिले हेर्नु भएको छ। उहाँले आफ्नो मुहार त्यसबाट लुकाउनु भएको छैन, तर त्यसले सहायताको निम्ति पुकारा गर्दा उहाँले सुन्नु भएको छ। ठूलो समुदायमा मेरो प्रशंसाको स्रोत तपाईँ नै हुनुहुन्छ, तपाईँको डर राख्नेहरूको सामुन्ने म आफ्नो भाकल पूरा गर्नेछु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र यस्तै मिठा मिठा अर्थपूर्ण भजन गीत संगीतहरूको साथ हामी निरन्तर तपाईँलाई कार्यक्रम मार्फत दिइरहेको छौ र कार्यक्रम भजन संगीतमा हुनुहुन्छ हामी भजन संग्रहको पुस्तकलाई पनि पाठ गरिरहेको छौं श्रोता हामी 22 अध्यायमा नै छौं 26 पदबाट चाहिँ यसरी उद्धृत गरिएको छ गरीबहरू खाएर तृप्त हुनेछन् परमप्रभुको खोजी गर्नेहरूले चाहिँ उहाँको प्रशंसा गर्नेछन् तिमीहरूका हृदय सदा जीवित रहन् समस्त पृथ्वीका सबै जातिहरूले स्मरण गर्नेछन् र परमप्रभुतिर फर्कनेछन् जाति जातिका सबै परिवारहरूले उहाँलाई दण्डवत गर्नेछन् किनभने राज्य त परमप्रभुकै हो र सबै जातिहरूमाथि उहाँले नै शासन गर्नुहुन्छ पृथ्वीका सबै धनीहरूले भोज गर्नेछन् आराधना गर्नेछन् ज जसले आफ्नो प्राण बचाउन सक्दैनन् जो धूलोमा मिलिजानेछन् ती सबै उहाँको सामुन्य गुप्त पर्नेछन् भावी सन्तानले उहाँको सेवा गर्नेछन् भावी पुस्तालाई परमप्रभुको बारेमा बताइनेछ अहिलेसम्म जन्म नभएको एउटा जातिलाई तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन् किनकि उहाँले यो गर्नु भएको छ।

निकै दिन मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता, हामी भजन संग्रहको पुस्तक 23 अध्यायमा आएको छौं र जहाँ चाहिँ शीर्षकमा लेखिएको छ परमप्रभु मेरा गोठाला। दाउदको भजन रहेको छ एक पददेखि, परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन, उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ, उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ, उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय काटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ, तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई शान्त बनाइदिन्छन्, मेरा शत्रुहरूको सामुन्य तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ, तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरो भरिएर पोखिन्छ, निश्चय नै तपाईँको भलाइ र करूणा मेरो जीवनभरि म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा सर्वदै वास गर्नेछु।

निगेटिभ मिटरकी तपाईँको निम्ति राख्यौं र कार्यक्रम भजन संगीतमा यसरी नै भजन गीत संगीतको साथ निरन्तर हामी तपाईँलाई दिइरहेको छ। तपाईँ जहाँ हुनुभए तापनि कार्यक्रम अवधिभर हामी तपाईँलाई यसरी नै साथ दिनेछौ दिइरहेको छौ र तपाईँ आशिषित भइरहनु भएको छ भनेर हामीले आशा लिएको छौ। म तपाईँलाई यो समयमा भजन संग्रहको पुस्तक 24 अध्यायतर्फ लिएर जान चाहन्छु, जहाँ शीर्षकमा लेखिएको छ महिमाका राजा दाउदको भजन एक पददेखि पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा वास गर्नेहरू सबै उहाँकै हुन्, किनभने उहाँले त्यसलाई समुद्रमाथि बसाल्नु भएको छ र पानीहरूको गहिराईमा त्यसलाई स्थापित गर्नुभएको छ। परमप्रभुको डाँडामा को उक्लन सक्ला र उहाँको पवित्र स्थानमा को खड़ा हुन सक्छ? त्यही नै जसको हात निर्दोष छ र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन र जसले झूठो कुरामाथि शपथ खाँदैन, त्यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ र त्यसको उद्धारकर्ता परमेश्वरले त्यसलाई निर्दोष ठहराउनुहुनेछ। उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन् जसले हे याकूबका परमेश्वर तपाईँको दर्शन खोज्दछन्। हे मूल ढोका हो तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो उच्च हौ र महिमाका महाराजा तीबाट प्रवेश गरून्। महिमाका महाराजा को हुनुहुन्छ? परमप्रभु जो सामर्थ्य र प्रतापी हुनुहुन्छ, परमप्रभु जो लड़ाईमा पराक्रमी हुनुहुन्छ। हे मूल ढोका हो तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो शिर उठाओ र महिमाका महाराजा तीबाट प्रवेश गरून्। महिमाकै महाराजा चाहिँ को हुनुहुन्छ? सर्वशक्तिमान परमप्रभु नै उहाँ नै महिमाका महाराजा हुनुहुन्छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र श्रोता आज कार्यक्रम मार्फत हामीले तपाईँलाई भजन संग्रहको पुस्तकबाट परमेश्वरको वचनहरू पाठ गरेर साथ दिएको छौं। सँगसँगै मिठा मिठा भजन गीत संगीतहरूको साथ पनि दिएको छौं। हामी आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र अब चाहिँ हामीले बिदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम भजन संगीतबाट यो समय म पुनम बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम फ्रेन्डशिप.com।

जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोता मित्रमा कार्यक्रम फ्रेन्डसिप .com लिएर म तपाईँकै साथी ज्ञानो उपस्थित भइसकेकी छु। प्राविधिक मित्र सुजनजीको साथमा फेरि पनि नयाँ आशा, नयाँ उत्साह र नयाँ विचारको साथ र फ्रेन्डसिप .com छौं हामी। दिउँसोको समय छ, अलिकति दिउँसोको समय चाहिँ त्यति धेरै एक्टिभ खालको समय भन्दा पनि हुन त हरेक समय एकदमै एक्टिभ खालकै छ, र पनि अलिकति गर्मी सिजनहरूमा आउँछ त यो मध्याहतिर चाहिँ अलिकति मानिसहरूलाई अलि अल्छी अल्छी लाग्ने खालको समय पनि हुन्छ। तर त्यसको मतलब चाहिँ हामी अल्छी हुन्छौँ भन्न खोजेको होइन, र पनि यो समयमा तपाईँहरूलाई उत्साहित बनाउने म प्रयास गर्नेछु। र फ्रेन्डसिप .com लाई चाहिँ तपाईँहरूले सुनि पनि रहनु भएको छ, पहिला चाहिँ तपाईँहरूले अलि दिउँसोको भन्नाले 3 बजेतिर सुन्नुहुन्थ्यो, तर अहिले केही समय भयो 1 बजेतिर हामीले सुनिरहेका छौँ। अनि कतिजना श्रोताले मलाई भन्दै हुनुहुन्थ्यो तपाईँले आजकल फ्रेन्डसिप .com फ्रेन्डसिप त होइन, फ्रेन्डसिप त एकै बजेनै गरिरहेको छौँ हामीले, सायद मलाई अर्को कार्यक्रम चाहिँ क्लिक भयो होला यो समयमा। फ्रेन्डसिप चाहिँ हामीले लामो समयदेखि 1 बजे नै गरिरहेका छौँ होइन। मलाई चाहिँ मलाई मनपर्छ भन्ने कार्यक्रमको याद आएछ अहिले, अनि त्यो कारणले गर्दा होला सायद यो मध्याहको समय भएर। जे होस्, तपाईँहरूले फ्रेन्डसिप .com सुनेर साथ दिइरहनु भएको छ, र मित्रता भन्ने कुरा एकदम महत्वपूर्ण कुरा हो, र तपाईँ हामी सबैजना एक किसिमले भन्यो भने मित्र हौ। किन भन्दाखेरि चाहिँ मित्र भन्ने बित्तिकै तुच्छ शब्द होइन, यो सानो शब्द होइन, एकदमै इम्पोर्टेन्ट कुरा हो। संसारमा मानिसहरूले हामी मित्र मात्रै बसौँ ल भन्ने खालको कुराहरू पनि, सम्बन्धलाई टुङ्गाउनु पर्यो भने चाहिँ साथीसम्म लगेर टुङ्गाइदिने पनि गरेको हामीले देखेका छौँ। तर यो त एकदम महत्वपूर्ण कुरा हो जस्तो लाग्छ मलाई चाहिँ, र संसारमा मित्रताले धेरै ठूलो काम गरेको छ मानिसको जीवनमा। उतार चढ़ावहरू असल प्रकारले पनि र खराब प्रकारले पनि मित्रतामा आएका छन्। कतिजनाको ज्यान जोगिएको छ भने कतिजनाको ज्यान गएको पनि छ। यसलाई चाहिँ बाइबलिकल वेबाट हेर्ने हो भने, बाइबलीय दृष्टिकोणबाट हेर्ने हो भने चाहिँ मित्रता एकदमै राम्रो कुरा पनि छ। मित्रताले मानिसको ज्यान जोगाएको पनि छ, मित्रताले एउटा अन्य सम्बन्धको शुरूआत भएको पनि हामी देख्न सक्छौँ। आज हामी त्यस्तै कुराकानी गर्नेछौ हाम्रो जीवनको एउटा निकै नै महत्वपूर्ण सम्बन्ध अर्थात मित्रताको बारेमा। र आजको समयमा त अब विभिन्न किसिमको मित्रहरू समयसँगै परिवर्तन भइरहेको छ, यही विषयलाई लिएर म आज तपाईँहरूको बीचमा कुराकानी गर्नेछु। मित्रता कति इम्पोर्टेन्ट छ, र आजको विषय चाहिँ मैले भन्नुपर्दा चाहिँ अहिलेको समय भनेको चाहिँ डिजिटल युग भनेर मानिसहरूले भन्ने गर्छन्। तर डिजिटल युग भए पनि हामी मानिसहरूले नै त्यो डिजिटललाई प्रयोग गर्ने हो, र हामी मानिसहरू भन्नाले त्यो समयमा पनि मानिसहरू हुनुहुन्थ्यो, अहिले पनि मानिसहरू हुनुहुन्छ, वी टेक्नोलोजीले चलाइरहेको समय भन्छन्, तर पनि त्यो टेक्नोलोजी चलाउने पनि मानिस नै हुनुहुन्छ। डिजिटल युगमा साँचो मित्रता र आत्मिक जगलाई चाहिँ कसरी चाहिँ ब्यालेन्स मिलाउने त होइन, यो विषयमा म तपाईँहरूको बीचमा आज कुराकानी गर्न गइरहेकी छु। शुरूआतमा एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने यो कुरालाई निरन्तरता दिनको निम्ति म आउनेछु, तपाईँहरू पनि आउनुहोस् है।

हजुर, निकै नै आशिषमय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु क्रेस्ट मेरो जीवन साथी हर सुख दुःखको, पक्कै पनि उहाँ हर सुख दुःखको साथी हुनुहुन्छ अनि हामीले चाहिँ सुनिरहेका हुन्छौँ यशु ख्रेस्ट शख्सियत भनौँ, यशु ख्रेस्ट जसरी परमेश्वरको वचनमा भन्नुभएको छ तिमीहरू चाहिँ मेरा मित्र हौ भनेर, अनि त्यो मित्रता कस्तो मजाले निभाउनु भएको छ अनि हामी पनि त्यही आशा गर्छौँ कि अहिलेको संसारमा हामी जहाँ छौँ जुन संसारमा छौँ त्यस्तै मित्रता पाइन्छ कि भन्ने आशा हामीलाई पनि हुन्छ र त्यो आशा सधैँ निराश हुन्छ भन्ने छैन। हामीले यदि विश्वास गर्छौं, यदि हामीले प्रार्थनासहित हाम्रो मित्रताको शुरूआत गर्छौं भने त्यस्तो खालको साथीहरू पनि हामीले पाउँछौं र पनि केही अप्ठ्यारो परिस्थितिहरू पक्कै पनि छन्। जस्तो आजको समयसँग जोडिने कुरा होइन, जस्तो मोडर्न एउटा कनेक्सनको रूपमा हामी हेर्छौं भने चाहिँ आज हामी सोसल मिडियामा जस्तो फेसबुक इन्स्टामा होइन व्हाट्सएपको संसारमा छौं अनि जहाँ चाहिँ हजारौं फलोअर्स र फ्रेण्डसहरू छन्। मेरो त अलिक कमै छ तर तपाईँहरू कतिजनाको म देखिरहेको हुन्छु कति धेरै फलोअर्सहरू कति धेरै फ्रेण्डसहरू होइन कति धेरै लाइक कमेन्टहरू आएको देख्छु म। जो कोही पनि अहिले सेलिब्रेटी नै हुनुपर्छ अथवा पपुलर व्यक्ति हुनुपर्छ अथवा संसारमा चिनिने व्यक्ति हुनलाई त्यस्तो केही गर्नुपर्छ भन्ने छैन, हरेक व्यक्तिले आफ्नै हातबाट होइन लाखौं करोड़ौं साथीहरू बनाउन पनि सक्छ होइन। यस्तो समयमा तर विडम्बना चाहिँ आजको मानिस इतिहासमै सबभन्दा धेरै एक्लोपन कि एउटा लोनलीनेस भन्छ नि होइन, त्यो र तनाव एउटा डिप्रेसनमा चाहिँ गुज्रिरहेको समयमा पनि हामी छौं होइन। यति धेरै फलोअर्सहरू छ, यति धेरै भनौँ न फ्रेण्डसहरू छ, त्यो चाहिँ कहाँ भन्दा फेरि सोसल मिडियाहरूमा। त्यस्तो व्यक्तिहरू चाहिँ होइन एकदमै लोनलीनेस भयो, एकदमै फिलिङ लोनलीनेस अथवा भनौँ फिलिङ एलोन अनि एक्लो भनेर लेखेको हामी देख्छौँ यो समयमा। त्यो कारणले गर्दा लाइक्स र कमेन्ट्स गर्ने धेरै छन् अहिलेको लिनेस भन्छ नि होइन, त्यो र तनाव एउटा डिप्रेसनमा चाहिँ गुज्रिरहेको समयमा पनि हामी छौँ होइन। यति धेरै फलोअर्सहरू छ, यति धेरै भनौँ न

गरिदिने र साथ दिने साँचो मित्र कति छन् त भन्ने प्रश्न चाहिँ आज म तपाईँहरूलाई गर्न चाहन्छु। त्यसको मतलब चाहिँ फलोअर्सहरू फेक हुन् अथवा भनौ फ्रेन्ड्सहरू फेक हुन् सोसियल मिडियाको भन्न खोजेको होइन, र पनि जुन समयमा एउटा फिजिकल फ्रेन्ड्सहरू हुनुहुन्थ्यो पहिलाको समयमा, केही वर्ष अगाडि मात्रै पनि फिजिकल फ्रेन्ड्स नै हामी बढी देख्थ्यौं, मान्छेहरू एकदमै धेरै सँगसँगै साथीहरू फिजिकल नै मानिसहरू मन पराउनुहुन्थ्यो कि भेटघाटै मन पराउनुहुन्थ्यो। अहिले मानिसहरूलाई भेट्न झ्याउ लाग्छ कि सकभर मानिससँग भेट्नु नपरे हुन्थ्यो भन्ने नै लाग्छ, किनकि हामीलाई सोसियल मिडियाहरूले त्यस्तो बनाएको छ कि त्यहाँ हेरिरहे पछाडि अरूसँग बोल्नै मन लाग्दैन, अरूका कुरा सुन्नै मन लाग्दैन। अहिलेको समयमा त अझ भन्यो भने लिसनिङ चाहिँ एकदमै कम भइरहेको छ, स्पिकिङ चाहिँ एकदम बढी भइरहेको छ, होइन, बोलिरहन चाहिँ सक्ने तर सुन्न नसक्ने। अहिलेको समस्या भनेको चाहिँ सुन्न नसक्ने छ, चाहे त्यो घरमा होस् चाहे बाहिर होस्, होइन, जसलाई पनि जवाफ लगाउनु छ जसलाई पनि बोल्नु नै छ। त्यो कारणले गर्दा चाहिँ अहिलेको समयमा चाहिँ मानिसहरूको पीड़ा बुझेर अझै त्योभन्दा पनि बढी सुनिदिने व्यक्तिहरू, अझै त्योभन्दा पनि बढी प्रार्थना गरिदिने व्यक्तिहरू चाहिँ पाउनु चाहिँ एकदमै गाह्रो छ, होइन। आजको विश्वव्यापी चुनौतीको रूपमा पनि हामी यसलाई हेर्न सक्छौँ, होइन। करेन्ट अहिलेको ग्लोबल ट्रेन्ड इन फ्रेन्डसिपमा, होइन, जसरी फ्रेन्डसिपमा हामी हेर्ने हो भने चाहिँ अहिलेको एकदम विश्वव्यापी रूपको चुनौती पनि हो। जस्तो हामी हेर्छौँ भने अहिलेको सम्बन्धलाई हेर्ने हो भने पहिलाको तुलनामा अथवा फिजिकल साथीहरू जति पनि साथीहरूको एउटा महत्व थियो, यो अहिले चाहिँ सस्तो सम्बन्ध के ट्रान्जेक्सनल एउटा भनौँ न फ्रेन्डसिप भएको हो कि जस्तो हामीलाई लाग्छ कि जस्तो आज मानिसहरू स्वार्थ वा फाइदाको आधारमा मात्रै साथी बनाइरहेका हुन्छन्। काम सिद्धिएपछि सम्बन्ध पनि सिद्धि हो भनौँ न, काम छ साथी छ, काम छैन साथी पनि छैन। यो समय भएको छ, काम भए पनि नभए पनि आज पनि त्यही साथी भोलि पनि त्यही साथी, पहिला पहिला होइन यति धेरै थाहा हुन्थ्यो कि उसको उठ बस, उसको खाने तरिका, उसको खेल्ने, उसले के मन पराउँछ मन पराउँदैन, सबै कुराहरू पहिलाको फ्रेन्डसिपहरूमा चाहिँ अलि अगाडिसम्म पनि थाहा हुन्थ्यो। तर अहिले चाहिँ हामीले उहाँहरूको विषयमा थाहा पाउनलाई पनि सोसियल मिडियाहरू हेर्नुपर्ने विभिन्न किसिमको कुराहरू छ भने अहिलेको चाहिँ भर्चुअल र वास्तविक सम्बन्धमा चाहिँ एकदम डिफरेन्ट पनि भइरहेको छ। जस्तो स्क्रिन पछाडिको सम्बन्धले मानिसलाई भित्री रूपमा खाली पनि बनाइरहेको छ अहिले, होइन, स्क्रिनभित्रको सम्बन्धले जस्तो तपाईँले भिडियो कल गर्नुमा र प्रत्यक्ष मान्छेसँग बसेर कुराकानी गर्नुमा कस्तो धेरै डिफरेन्स छ नि, होइन, कति धेरै कुराहरू तपाईँ भन्न सक्नुहोला, कति धेरै कुराहरू तपाईँले जस्तो स्क्रिनको पर्दा पछाडिको जस्तै कुराहरू पनि तपाईँले त्यसरी गर्न सक्नुहुन्छ। जस्तो अहिलेको समयमा चाहिँ फ्रेन्डसिपमा चाहिँ मैले आफ्नो अनुभवमा पनि र मैले देखेकोमा पनि मलाई के लाग्छ भन्दाखेरि एकदमै कम्पेयर गर्ने, एकदमै डाहा गर्ने, त्यो पनि एकदमै बढ़िरहेको छ कि अहिलेको मित्रतामा चाहिँ। सोसियल मिडियामा अरूको राम्रो देखेर, जीवन देखेर आफ्ना साथीहरूसँग तुलना गर्ने र सम्बन्ध बिगार्ने समयमा पनि हामी छौँ, होइन। अब एकदमै भनौँ न साथीभन्दा पनि माथि चाहिँ अहिले चाहिँ अर्थकै कुरा आइसकेको छ, होइन, को भन्दा को राम्रो देखिने भन्ने हो बाजी पनि छ, कसले भन्दा कसको अगाडि पोस्ट गर्ने अथवा कसले कसको भन्दा अगाडि कमेन्ट गर्ने अथवा सेयर गरिदिने ऊ भन्दा म के कम भन्ने खालको अहिले चाहिँ यसो हेर्नुपर्दा बढी देखावटी समयमा छौँ कि हामी भने पनि छ। यसको मतलब चाहिँ नराम्रै नराम्रो भन्न खोजेको चाहिँ होइन, अहिलेको समयमा एकान्त एकदमै भनौँ न कोही नभएको ठाउँमा पनि कसैले अब टाढाको साथी बनाउन पनि सक्छ, त्यो समयहरू पनि छ। तर यो हुँदाहुँदै पनि अब के हामी निराश हुने समय हो त, कि यो समय हामी कसैलाई विश्वासै गर्न सक्दैनौँ त, कि हामी फिजिकल फ्रेन्डै पाउँदैनौँ त, अथवा रियल फ्रेन्ड पाउँछौँ कि पाउँदैनौँ त, होइन, रियालिटी होइन त्योमा हामी बसेर चाहिँ फ्रेन्ड बन्न पाउँछौँ कि पाउँदैनौँ भन्ने केही बाइबलीय दृष्टिकोणहरू अथवा उदाहरणहरू, होइन, एउटा बिब्लिकल इक्जाम्पल एन्ड बिब्लिकल त्यो एउटा पर्सपेक्टिभबाट पनि हामी हेर्न सक्छौँ, होइन, कस्तो खालको फ्रेन्डसिप चाहिँ त्यहाँनिर हामीलाई दिनुभएको छ त। हामी परमेश्वरको वचनले चाहिँ साँचो मित्रताको कस्तो परिचय दिन्छ त भन्दाखेरि चाहिँ हामी हेर्न सक्छौँ। एकदमै मैले यो friendship.com धेरैभन्दा धेरै उदाहरण दिएको इक्जाम्पल चाहिँ एउटा दाउद र जोनाथनको, दाउद र जोनाथन चाहिँ आत्मिकी र निस्वार्थ मित्रताको विषयमा हामी त्यहाँनिर देख्न सक्छौँ। पहिलो समयको 18:1-4 अनि 20 अध्यायमा हामी पाउँछौ जोनाथन र
दाउदको जुन एउटा जोनाथन

भनौँ न उनी चाहिँ राजाका छोरा थिए होइन, तर उनले दाउदसँग कुनै ईर्ष्या गरेनन्। जब दाउदको ज्यान खतरामा थियो, जोनाथनले आफ्नो ज्यान जोखिममा राखेर चाहिँ दाउदलाई बचाएका छन्। साँचो साथी त्यो जसले तपाईँको सफलतामा ईर्ष्या गर्दैन, तर तपाईँलाई उठाउन र सुरक्षित राख्न मद्दत गर्छ। आज तपाईँ र मेरो पनि जिम्मेवारी हो यो। अरूबाट मात्रै मैले भनिरहँदा फेरि तपाईँ फेरि आफ्नो माइन्डमा अरू साथीहरू मात्रै कल्पना गरिरहनु भएको हुन सक्छ, अथवा युथहरूको लागि मात्रै पनि होइन, यो चाहिँ हरेक उमेर समूहको लागि पनि हो। जस्तो एलिफस र बिल्दद अनि सोफर र अयुबको विषयमा पनि त्यहाँनिर छ, अयुबका साथीहरू पनि छन्। र अयुबका साथीहरूले पनि अन्तमा हामी हेर्छौँ भने अयुबको पुस्तक पढ्ने हो भने चाहिँ जब अयुब दुःखमा परे उनका साथीहरू सुरुमा चुपचाप साथमा बसे, तर पछि अयुबले नै दोष दिन थाले होइन, कस्ता साथीहरू हुन् त भनौँ भन्ने खालको कुरा आइसकेपछि कतिपय साथीहरू हाम्रो दुःखमा चाहिँ न्यायाधीश बन्न खोज्छन्। हामीले अरूको दुःखमा फैसला सुनाउने होइन, ढाडस दिने चाहिँ साथी भन्नुपर्छ। कतिपटक हामी दुःख पर्यो, गाह्रो परेको साथीमा चाहिँ तिमीले यो गर्नुपर्थ्यो, त्यो गर्नुपर्थ्यो, यो किन गरेनौ, तिमीले यो गर्नु नै मिस्टेक थियो कि, यो त्यहाँ जानु नै तिमीले मिस्टेक थियो, मैले त तिमीलाई भनेकै थिएँ नि, यो दिन त तिम्रो आउँछ भन्ने मलाई पहिल्यै थाहा थियो भन्ने खालका कुराहरू हामी एकदमै हुन्छ नि, झन् त्यो एउटा नेपाली उखान छ नि, घाउमा नुन छर्किने जस्तो काम हामी गरिरहेका हुन्छौँ। जे हुनु भइहाल्यो, तिमीले अब त्यो हुने कुरा थियो, भयो, अब सकियो, अब चाहिँ के त, हामी पनि छौ नि त, म पनि छु नि त, कसरी चाहिँ अब प्रार्थना गर्ने त, कसरी अगाडि बढ्ने चाहिँ, तिमीलाई के लाग्छ, मलाई चाहिँ यो लाग्छ कि तिमीलाई यो ठिक लाग्छ भने तिमी गर्न सक्छौ। एकदम राम्रो कुरा के, न्यायाधीश बन्नुको सट्टा हामी त साथी हो नि त, न्यायाधीश होइन, त्यो हामीले चाहिँ गर्न सक्छौँ। जस्तो यीशु ख्रीष्टको पनि साथीहरू छन्, जस्तो साँचो बलि र बलिदानपूर्ण मित्रताको सर्वोत्तम एउटा इक्जाम्पल चाहिँ यीशु ख्रीष्ट पनि हुनुहुन्छ र यीशु ख्रीष्टका चेलाहरू पनि छन्। जस्तै यो अन्न 15:13-15 हामी हेर्छौँ भने जसले आफ्ना मित्रहरूको निम्ति आफ्नो प्राण अर्पण गर्दछ त्योभन्दा ठूलो प्रेम कसैको पनि हुँदैन। यीशुले हामीलाई केवल दास वा भक्त मात्र भन्नु भएन, अथवा भनौँ चेला मात्रै भन्नुभएन, मित्र भन्नुभयो। उहाँले हाम्रो लागि आफ्नो क्रुसको बलिदान दिनुभयो। अनि यदि संसारमा कसैले तपाईँलाई धोका दिएको छ अथवा तपाईँ एक्लो महसुस गर्दै हुनुहुन्छ भने यसो यस्तो मित्र हुनुहुन्छ जसले कहिल्यै त्याग्नुहुन्न। यसको कन्क्लुजन भनेको होइन, अहिलेसम्म गरेको कुराकानीको कन्क्लुजन भनेको, यदि हामी डिप्रेसमा छौँ, यदि हामी तनावमा छौँ, यदि हामी अब मित्रता भन्ने शब्दबाट वाक्क भएका छौँ, अथवा अब चाहिँ मलाई चाहिँदैन, म त एकदमै टाढा भएको छु भन्ने पनि गीतहरू हामी सुन्छौँ क्या। अहिले जस्तो जस्तो परिस्थिति छन् त्यस्तै त्यस्तै गीतहरू पनि निस्किन्छ क्या, अनि कतिवटा क्याप्सनहरू पनि निस्किन्छन्, मैले त अब साथी बनाउन छोडे, त्यो गल्लीमा जान छोडे, त्यो चौतारामा जान छोडे, अब अहिलेको अनुसार चाहिँ म अहिले भनौँ न क्याफेमा जान छोडे, साथीसँग भेट्न छोडे, यो गर्न छोडे, त्यो गर्न छोडे, हामीले भनिरहेका हुन्छौँ। छोड्नु नै समाधान होइन, तपाईँ पनि त असल साथी बन्नु भएन नि त होइन। हरेक कुराको एउटा भनौँ न महत्व छ, तपाईँ कुनै सम्बन्धमा जाने बित्तिकै आफ्नो मित्रतालाई बिर्सिनुपर्छ भन्ने छैन, तर फरक प्रकारले त्यहाँ समयहरू दिन सक्नुहुन्छ। त भनौँ यदि तपाईँलाई खराबै लागेको छ, संसारदेखि तपाईँ एकदमै भनौँ न एकदमै त्यो मन भरिएको छ भने, यदि सबैले तपाईँलाई सोचेको भन्दा गलत प्रकारले ट्रिट गरिरहनु भएको छ भने, तपाईँले धोकै मात्रै पाउनु भएको छ भने पनि एकजना यस्तो मित्र हुनुहुन्छ जसले चाहिँ तपाईँलाई कहिले पनि त्याग्नुहुन्न, धोका दिनुहुन्न। तपाईँ जति एउटा मित्रसँग हामी कति धेरै समय बिताउँछौँ नि होइन, उठ्छौँ, खान्छौँ, हिँड्छौँ, बोल्छौँ, घुम्न जान पनि एकदमै कम्फर्टेबल मान्छौँ नि, किन भन्दा हामी धेरै समय उसँग बिताइरहेका हुन्छौँ, उसको सबै कुरा थाहा छ, हामीलाई विश्वास लाग्छ, र पनि त्यो साथीले हामीलाई धोका दिन सक्छ। तर यसो ग्रेससँग त्यो साथीको जति तपाईँ समय बिताउनु भयो भने, उहाँको वचनमा मनन गर्नुभयो भने, उहाँले चाहिँ तपाईँलाई कहिल्यै छोड्नुहुन्न, उहाँ झन् बढी टाँसिनुहुन्छ। कतिवटा संसारको सम्बन्ध चाहिँ जति बढी माया गर्यो, जति बढी नजिक भयो, हामीले देखेको संसारको प्रेम चाहिँ असफल प्रायः चाहिँ धेरै मायाको कारणले हुन्छ, धेरै ट्रस्टको कारणले गर्दा हुन्छ, धेरै चाहिँ एकदमै आफूलाई हदभन्दा बढी प्रेम गरेर चाहिँ संसारको माया चाहिँ टुक्रिएको देखिन्छ। तर यीशु ख्रीष्टसँगको सम्बन्धमा चाहिँ अथवा परमेश्वरसँगको सम्बन्धमा चाहिँ जति बढी नजिक हुन्छौँ नि हामी, त्यति बढी उहाँ टाँसिनुहुन्छ। त्यो कारणले गर्दा यो एकदमै डिफरेन्ट कुरा हो र डिफिकल्ट कुरा पनि हो होइन, एकदम अप्ठ्यारो कुरा पनि हो यो। त्यो कारणले गर्दा फेरि मानिस हो नि त, मानिस चाहिँ यस्तो छ कि
ज्यान दिन पनि तयार हुन्छ कि कतिवटा सम्बन्धमा मान्छेहरू यस्तो हुन्छ, म तिम्रो मेरो लागि के गर्न सक्छौ भने म सब थोक गर्न सक्छु भन्यो भने कतिपटक चाहिँ त्यही मित्रतालाई त्यो साथीले अथवा त्यो सम्बन्धलाई त्यागेर जान्छ कि तिमी मेरो लागि के गर्न सक्छौ भने म केही पनि गर्न सक्दिन तिम्रो लागि अथवा तिमी जेसुकै गरेर मलाई के मतलब भन्नेहरूको पछि लाग्ने संसार छ यो। त्यो कारणले गर्दा माया मान्छेहरूले चाहिँ प्रेमै थाहा पाउँदैन जस्तो लाग्छ कहिलेकाहीँ। फ्रेन्डसिप पनि अति धेरै कतिवटा फ्रेन्डसिपमा देखेको छु कि मैले, अति गर्छ कि जति बेला नि फोन गरे गरे गर्छ, जति बेला नि भेट्या भेट्दै गर्न खोज्छ, म त वाक्क लागिसक्यो। धेरै निगरानी गर्छ कि धेरै वास्ता गर्छ, मलाई चाहिँ एकदम दिक्क लागिसक्यो, म त एकदमै टाढा गएर बस्न मन छ यो व्यक्तिबाट भनेको पनि सुनिन्छ कि कतिबाट। जबसम्म आफूसँग त्यो कुरा हुन्छ नि तबसम्म नबुझेको भ्यालु हो त्यो, किनकि मान्छेमा त्यो क्षमतै छैन कहिलेकाहीँ चाहिँ, अथवा त्यो क्षमताको प्रयोगै गर्न चाहँदैन मान्छेले। जुनसुकै सम्बन्ध के नहोस् तपाईँसँग हुँदैमा तपाईँले निभाउनु पर्छ। अब त्यो गइसकेको टाढा भइसकेको सम्बन्ध त कतिपटक त फर्किएर आउँदै नआउने पनि हुनसक्छ कि। अहिले निकै नै भाइरल भइरहेको एउटा भाइरल भनौँ अथवा यसलाई त्यो प्रकारको ओर त योजना गरौँ, एकदमै मानिसहरूले एकदमै धेरै सेयर गरेको एउटा एकदम रियल भनौँ न फिलिङ मैले सुनिरहेको थिएँ। अहिले जसरी यो बाढी पहिरोबाट धेरै भनौँ न जनधनको क्षति भयो, एउटा दाजुभाइहरूको बीचमा चाहिँ एकदमै लामो समयदेखि जग्गा जमिन परिवारको विषयमा लामो समयदेखि पर्यो होला नि त्यहाँ, होइन अब तैँले बढी पाउने कि मैले बढी पाउने, तैँले राम्रो ठाउँ पाउने कि मैले राम्रो, यो ठाउँ त मलाई नै चाहिन्छ अथवा यो त मलाई नै चाहिन्छ भनेर दसौँ वर्ष बिसौँ वर्षसम्म लडेको। तर अहिले त्यो परिवार होइन, एउटाले एउटा मात्रै छ तर अर्को भनौँ न बी भन्ने पक्ष नै छैन ए र बीमा, अथवा दाई छ भाइ छैन, अथवा भाइ छ दाई छैन, अब त्यो कोसँग लड्ने। अब अहिले आएर म तिमीलाई सबै दिन्छु, सबै फिर्ता दिन्छु, म तिमी जे रोज्छौ त्यो दिन्छु भनेर पनि हुँदैन नि त, होइन। तर त्यो रियल फिलिङ हो, त्यो सुनिसकेपछि हामीले त्यो दोहोऱ्याइरहने कि अब त्यसको भ्यालु पनि बुझ्ने। मानिसले चाहिँ मानिस आफूसँग हुँदैमा म तिमीलाई प्रेम गर्छु भन्दैमा, त्यो प्रेम गरिरहेकै समयमा त्यसको भ्यालु बुझिदियो भने चाहिँ राम्रो हुन्छ क्या। मलाई त पहिला माया वास्तै लाग्दैन थियो, यस्तो धेरै साथी चिप्किरहन्थ्यो, त्यो साथी आइरहन्थ्यो, लन मलाई यो सिकाइदे भन्थ्यो, लन मलाई यो दे भन्थ्यो, त्यो भन्थ्यो, मलाई कस्तो दिक्क लाग्थ्यो, अहिले कहाँ गयो होला है भन्छौँ कि हामी। अहिले त त्यस्तो साथी नै छैन भने हामी एकान्तमा टोलाइरहेका भन्छौँ होला। कति हाम्रा परिवारका जनहरू हुन सक्छन्, कति हाम्रा नजिकका आफन्तहरू हुन सक्छन्, होइन। त्यो कारणले गर्दा समयमा नै त्यसको भ्यालु बुझ्नुपर्छ है भनेर चाहिँ यीशु ख्रीष्टले चाहिँ त्यो समयमा नै आफ्नो मृत्युको अन्तिम घडीसम्म इमान्दार भन्ने कुरा चाहिँ सानो कुरा होइन। यो फ्रेन्डसिप पनि त्यस्तै नै हो, यो मित्रता पनि त्यस्तै नै हो, सम्बन्ध पनि त्यस्तै नै हो। प्र्याक्टिकल भएर सोच्ने हो भने चाहिँ पहिला आफै साँचो साथी बन्नुपर्छ। प्र्याक्टिकल हुने हो भने चाहिँ खालि अरू राम्रो साथी बन्नुपर्छ भन्ने छैन, राम्रो साथी खोज्नु अघि म कसैको लागि असल र विश्वासी साथी बन्न सकेको छु कि छैन भनेर विचार गर्नु चाहिँ सबभन्दा ठूलो कुरा हो। हितोपदेश 16:24 हामीलाई त्यही नै बताउँदछ, अरूले जस्तो बिहेभ गरून् भन्ने हामी चाहन्छौँ त्यस्तै हामीले पनि अरूलाई बिहेभ गर्नुपर्छ। तर यो कहिलेकाहीँ उल्टो पर्छ, कहिलेकाहीँ गर्दा गर्दा गर्दा मानिसले थाक्छ फेरि, होइन। त्यो कारणले गर्दा र पनि यसमा चाहिँ उत्साह परमेश्वरको वचनबाट लिनु एकदमै आवश्यक छ। प्रार्थना गर्ने साथी पनि बन्नुपर्छ। सोसल मिडियामा सँगै फोटो हाल्नु मात्र मित्रता होइन, एकअर्काको आत्मिक वृद्धि र समस्याको लागि परमेश्वरको चरणमा प्रार्थना गरिदिनु साँचो मित्रता हो। तपाईँ र मैले कतिको घरभित्र अथवा कोठाभित्र अथवा एकान्तमा प्रार्थना गर्दै गर्दा फलानु साथी त बिरामी थियो, फलानु साथीलाई त एकदमै आर्थिक अभाव थियो, फलानु साथीको त एकदमै समस्या थियो भनिरहेका छन् कि, अथवा आज मैले भेटेँ भनेर सोसल मिडियामा मात्रै पोस्ट गरेका छौँ, एकदम महत्वपूर्ण कुरा हो। सम्बन्धलाई समय पनि दिनुपर्छ। डिजिटल संसारबाट अलिकति बाहिर निस्किएर साथीहरूसँग प्रत्यक्ष भेटघाट गर्ने, मनका कुरा बाँड्ने र दुःख सुखमा साथ दिने बानी पनि हामीले बसाल्नुपर्छ। यो समय र गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने छु।

यहाँ श्रीष्मय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। छाडी गयो संसारको प्रेमले तर कहिले मलाई छडेन यसुको प्रेमले भन्ने निकै नै आशिषमय गीत रहेको थियो। फ्रेण्डसिप डट कममा हुनुहुन्छ, म ज्ञानु तपाईँलाई साथ दिइरहेकी छु र गुड न्यूज एफएमको प्रसारण हो यो र प्राविधिक रूपमा मलाई सुदनजीले साथ दिइरहनु भएको छ र मित्रता एकदमै महत्वपूर्ण कुरा छ। हरेकको आफ्नो साथीभाइहरू हुनुहुन्छ होइन, एकदमै भनौँ न कसैको एकदमै लामो समयदेखि हुनुहुन्छ होला, कतिजनाको एकदमै छोटो समयदेखि हुनुहुन्छ होला। जे होस् एउटा सम्बन्धको एउटा मिठास हो मित्रता भन्ने कुरा, एकदम मिठो शब्द पनि हो मित्रता। फ्रेन्डसिप भन्ने बित्तिकै हामी मित्र हौ नि भनेर भन्यो, मेरो साथी हो नि भनेर परिचय गराउँदै गर्दाखेरि चाहिँ ओहो त उसको साथी रहेछ, त अथवा ऊ मेरो साथी रहेछ भन्ने कुरा चाहिँ एकदम महत्वपूर्ण कुरा हो र यीशु ख्रीष्टले नै हामीलाई तिमीहरू मेरा मित्रहरू हो भन्नुभएको छ। मित्रसँग चाहिँ हामी धेरै कुराहरू गर्न सक्छौ, खुलेर कुराहरू गर्न सक्छौ, आफ्नोपना फिल हुन्छ हामीलाई र हरेक सम्बन्धमा चाहिँ मित्रता हुनुपर्छ जस्तो लाग्छ। हरेक सम्बन्धमा चाहिँ यो किसिमको एउटा भनौँ न यो प्रकारको मिठास चाहिँ हुनु आवश्यक छ र मित्रतालाई चाहिँ हामीले हरेक एंगलबाट चाहिँ भनौँ न एउटा भनौँ न असल बनाउने प्रयास गर्नुपर्छ। मित्रतासँग फोटो खिच्नु, मित्रतासँग फोटो अथवा भनौँ पोस्ट गर्नु मात्रै ठूलो कुरा होइन, मित्रतामा चाहिँ एकअर्काका दुःख सुखका कुराहरू गर्नु, खुलेर कुराकानी गर्न सक्नु, आफूसँग जे भइरहेको छ त्यो कुरा होइन फङ्लङ्ग बनाएर देखाउन सक्नु चाहिँ त्यो चाहिँ एकदमै ठूलो कुरा हो जस्तो लाग्छ। हामी साथी सँगसँगै हिँडिरहेछौँ तर उसलाई देखाउनको लागि मात्रै हामी अगाडि छौँ, तर हामी केही पनि भन्न सक्दैनौँ भने कति धेरै ठूलो कुरा हुन्छ त्यो होइन। त्यो कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ असल मित्र बन्नुपर्छ। अरू असल मित्र बनाउनु भन्दा अगाडि चाहिँ अरूलाई भन्नुभन्दा अगाडि यो त एउटै साथी छैन भन्छ है, कतिचोटि म अहिलेको बच्चाहरूको पनि सुनिरहेको हुन्छु, मलाई कति मेरो बच्चाहरूले पनि भनिरहेको सुन्छु, म मेरो त साथी नै छैन, कोही छैन, तिम्रो साथी छैन भने कोही छैन, त्यस्तो राम्रो साथी छैन, मिल्ने साथी छैन भन्छ, कतिपल्ट एकदम मिल्ने साथी एउटा छ भन्छ, कतिजनाले दुईवटा छ भन्छ, क्या ऊ चाहिँ मेरो मिल्ने साथी हो नि त भन्छ, कतिजनाले मेरो मिल्ने साथीलाई केही नभन है भनेर है भन्छ, क्या प्रोटेक्ट पनि गरिरहेको हुन्छ। अनि केही कुराहरू छ भने मेरो मिल्ने साथीलाई लगिदिनु पाए हुन्थ्यो अथवा उसलाई मनपर्छ भन्ने कुराहरू पनि आउँछ। मित्रतामा चाहिँ धेरै कुराहरू थाहा पनि पाउनुपर्ने हुन्छ, मित्रतामा समय पनि दिनुपर्ने हुन्छ। खालि एउटा भनौँ न समय नै नदिकन साथी बनाउन खोज्ने धेरै ठूलो आशा गर्ने तर समय चाहिँ नदिने भन्ने कुरा राम्रो कुरा होइन। र हामीले एकअर्काको निम्ति प्रार्थना पनि गरिदिनुपर्छ, तिमीलाई कस्तो छ अहिले, तिम्रो ठिक छ नि, तिमी ठिक छौ नि भन्ने खालको प्रश्न पनि हामीले गर्नुपर्छ र त्यो हाम्रो कर्तव्यलाई हामीले निभायौँ भने चाहिँ त्यो एकदमै असल मित्रतामा चाहिँ परिणत हुन्छ होइन। कति मित्रहरू वर्षौँ पछाडि भेट्दा पनि आफ्नोपना हुन्छ किनकि हामीले त्यो अनुसारको इन्भेस्ट गरिरहेका हुन्छौँ, त्यो अनुसारको लगानी गरिरहेका हुन्छौँ। रुपियाँ पैसा मात्रै लगानी गर्नु ठूलो कुरा होइन, उसको लागि हामीले रात दिन घुँडा टेकेर प्रार्थना गरिरहेका हुन सक्छौँ, उसका आवश्यकताहरूलाई सुनेर हामीले परमेश्वरको शरणमा मेडिएटरको रूपमा लिएर गइरहेका पनि हुन सक्छौँ, आफ्नो साथीलाई परमेश्वरमा हामीले मागिरहेका पनि हुन सक्छौँ होइन। विभिन्न किसिमको कारणले गर्दा साथी टाढा भए पनि कतिपटक फिजिकल रूपमा टाढा भए पनि नजिक भएको जस्तो हुन्छ, त्यसलाई चाहिँ हामीले एकदमै महत्वपूर्ण तरिकाले चाहिँ निभाउनुपर्छ। अनि हामीले चाहिँ खालि खानु पिउनु हिँड्नु मात्रै होइन, हामीले जानेको साँचो कुरालाई पनि उनीहरूको अगाडि बताउनु सिकाउनु पनि ठूलो कुरा होइन। मित्रतामा म त यो कुरा पछ्याउँछु नि, म त यो कुरा गर्छु नि, मलाई त यो कुराले राम्रो गरेको छ नि, तिमी पनि गर्छौ कि भन्ने खालका कुराहरू चाहिँ हामीले चाहिँ बुझाउनु अथवा बताउनु एकदम राम्रो छ। जस्तो गुड न्युज एफएममा जति पनि हाम्रो आदरणीय लिसनरहरू हुनुहुन्छ उहाँहरूले हामीलाई मित्रतालाई जस्तै गरेर सेयर गर्नुहुन्छ कि मेरो यस्तो भइरहेको छ प्रार्थना गरिदिनु होला अथवा आज यस्तो गरेको त्यो गरेको यो खाएको कन्टिन्यू उहाँहरूले भनौँ न अब हरेक दिन नै फोन गरिराख्नुहुन्छ अनि हामीलाई उहाँहरू को हुनुहुन्छ कस्तो हुनुहुन्छ कहाँ बस्नुहुन्छ भनेर हामीलाई थाहा हुन्छ, इमेजिनेसन गर्छौँ हामी अथवा हामी कुराकानी गर्दै गर्दा हामी अनुभूति गर्छौँ है। त्यो किन भन्दाखेरि चाहिँ उहाँहरूले सुन्नुहुन्छ हामीलाई अनि हामीहरूको विषयमा चासो राख्नुहुन्छ अनि हामी उहाँहरूको विषयमा चासो राख्छौँ। यो समय गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउनु नै छु।

जनगिन यहाँ स्विचमा एक गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छौ र मित्र तिमीले पनि यीशुमा विश्वास गर न भन्ने गीतको सन्देश रहेको थियो। हामी पनि यही एउटा आह्वान गर्न चाहन्छौ, हामीले पाएको साँचो शक्ति कुरा चाहिँ हामी सबैले पाऊ, हामी सबैले जानौ होइन। कतिपटक चाहिँ हामी मोलतोलका कुराहरू गर्छौ कि एकदमै मित्रता गर्नको लागि के पाइन्छ र के गुमाइन्छ अथवा के चाहिँ फाइदा त यो पायो भने यसलाई साथी बनायो भने के फाइदा त भन्छौ। हामी कतिपटक हाम्रो परमेश्वरसँग फ्रेन्डसिप गर्नको लागि पनि अथवा मित्रता गर्नको लागि पनि अथवा भनौ परमेश्वर चाहिँ मेरो मित्र हुनुहुन्छ अथवा यीशु ख्रिस्ट मेरो मित्र हुनुहुन्छ भनेर मित्रता गाँच्न पनि साँचो र सत्य कुरालाई पछ्याउनको निम्ति पनि हामी कतिपटक यसमा गयो भने के त के पाइन्छ त भन्ने कुराहरू गर्छौ। पक्कै पनि पाइन्छ, असल कुरा पाइन्छ। एउटा तपाईँले परमेश्वरलाई पाउने बित्तिकै रूपमा पैसाको थैलो धोक्रो गाडी तपाईँले पाउने होइन, तर असल कुरा पाउनुहुन्छ, वचन पाउनुहुन्छ, जीवन पाउनुहुन्छ, बाटो पाउनुहुन्छ। त्योभन्दा ठूलो कुरा के छ होइन? आज मानिसहरू रुमालिरहेका छन् बाटो कहाँ हो, मेरो गन्तव्य कहाँ हो भनेर। भजन संग्रहको 32:8 मलाई एकदमै मनपर्छ। म तलाई एकदमै काउन्सिल गर्छु, म तलाई होइन मार्ग निर्देशन गर्छु, म तलाई डोराउँछु भन्ने वचन चाहिँ त्यहाँनिर बोलिएको छ। अनि यदि हामीलाई हाम्रो जीवनमा सही प्रकारले होइन डोराउने व्यक्ति, काउन्सिल गर्ने व्यक्ति, हामी मानिस त कति धेरै अन्यलमा परिरहेका हुन्छौँ कि गर्ने कि नगर्ने, खाने कि नखाने, जाने कि नजाने, हामीलाई कोही व्यक्ति चाहिरहेको हुन्छ अथवा कोही मार्ग निर्देशक चाहिरहेको हुन्छ। यस्तो मार्ग निर्देशक जसले निस्वार्थ मार्ग निर्देशन गर्छ त भनौ, उसमा कुनै पनि किसिमको स्वार्थ छैन, सजिलैसँग उसलाई विश्वास गर्न सकिन्छ भने त्यस्तो व्यक्तिहरूले निर्देशन गरेको ठाउँमा हामीलाई जान मन लाग्छ नि त होइन। नत्र भने त हामीलाई डर लाग्छ त्यहाँ गएको ठाउँमा असल छ कि छैन भन्ने लाग्छ। अनि आज कमी व्यक्तिहरू छन् जसलाई चाहिँ हामी आँखा चिम्लिएर पनि विश्वास गर्न सकिन्छ भन्छौँ, तर त्यो आँखा चिम्लिएर गर्ने विश्वासमा पनि कहिलेकाहीँ धोका हुन सक्छ। तर मैले जुन कुरा तपाईँहरूसँग कुराकानी गरिरहेको छु, उहाँ परमेश्वरसँग चाहिँ हामीले यस्ता कुराहरू गर्न सक्छौँ जसको कारणले चाहिँ हामी धोकामा पर्दैनौँ, जसको कारणले गर्दा हाम्रो पाइलाहरू दरिलो हुनेछ, राइट वेमा हामी हिँड्न सक्छौँ होइन। यो चाहिँ सबभन्दा ठूलो कुरा हो। अनि आज हामी पनि त्यही व्यक्ति बन्नु एकदमै आवश्यक छ, त्यो अनुसारको जीवन जिउनु चाहिँ हामी एकदमै आवश्यक छ। यदि आज हामीले आफूलाई एक्लो महसुस गरिरहेका छौँ अथवा साथीहरूबाट धोका पाएर निराश भइरहेका छौँ भने सम्झिनुहोस्, परमेश्वर तपाईँको अति नजिकको मित्र हुनुहुन्छ। उहाँले तपाईँलाई कहिल्यै त्याग्नुहुने छैन र आजै आफ्ना पुराना र टाढा भएका साँचो साथीहरूलाई एउटा सानो म्यासेजमा फोन गरेर उनीहरूको हालखबर सोध्नुहोस् र उनीहरूको लागि प्रार्थना पनि गरिदिनुहोस्। यदि साथीहरूबाट धोका पाउनु भएको छ भने फेरि परमेश्वरको वचनले चाहिँ के सिकाउनु भएको छ भन्दाखेरि चाहिँ निस्वार्थ प्रेम गर्नलाई। हामीले परमेश्वरसँग सम्बन्ध गाँसेपछि सबै सम्बन्धहरूलाई हामीले छोड्नुपर्छ भन्ने छैन, हामीले सबै सम्बन्धहरूलाई चाहिँ लिएर आऊ भन्नुहुन्छ परमेश्वर चाहिँ होइन। र अहिलेसम्म तपाईँको मित्रतामा केही खटपट भएको छ, तपाईँहरू होइन अब टाढा हुनुभएको छ भने चाहिँ तपाईँले अहिले नै एउटा म्यासेज अथवा फोन गर्न सक्नुहुन्छ, आफ्नो मित्रतालाई चाहिँ बचाउन सक्नुहुन्छ अथवा भनौँ बचाउने आह्वान गर्न सक्नुहुन्छ। र त्यो चाहिँ एकदमै राम्रो कुरा हो, हाल खबर सोध्नु भनेको। कहिलेकाहीँ मान्छेलाई यस्तो धेरै रिस उठ्छ, कतिवटा कुरा चित्त बुझ्दैन क्या, तर फेरि त्यहाँनिर दूरी बढ्यो, झन् ऊ पनि मसँग नबोलेको, मैले त केही त गरेन भन्ने ए पक्ष, बीले चाहिँ तैँले गरेको थिइस् भन्ने खालको मिसअन्डरस्ट्यान्डिङ पनि हुनसक्छ कतिबेला। तर एउटा न एउटाले पाइलो चलाएर बोल्यौँ भने चाहिँ त्यो फेरि त्यहीँ एउटा भनौँ न त्यो सटआउट हुनसक्छ। त्यो कारणले गर्दाखेरि चाहिँ आज हामीले असल मित्रको लागि पनि प्रार्थना गरौँ, आफ्नो बच्चाहरूको लागि, आफ्नो भाइ बहिनीहरूको लागि, आफ्नो मण्डलीको लागि, आफ्नो समाजको लागि, आफ्नो देशको लागि होइन, उच्च गोदाम भएका लिडर्सहरूको लागि, उनीहरूले असल काम गर्ने व्यक्तिहरू पाउन सकुन्, साथीहरू पाउन सकुन्, सहकार्य गर्ने व्यक्तिहरू पाउन सकुन्, अफिस कार्यालयमा हो भने होइन एउटा असल व्यक्तिहरू पाउन सकियोस्, सँगै काम गर्ने सहकर्मीहरू पाउन सकियोस्। उहाँहरू पनि त हाम्रो फ्रेन्ड हुनुहुन्छ, मित्र हुनुहुन्छ होइन। जहाँ असल मित्र हामी पाउँछौँ नि त्यहाँ काम गर्न सहज हुन्छ, प्रगति हुन्छ, उन्नति हुन्छ होइन, धेरै कुराहरू हुन्छ। र तपाईँसँग तपाईँलाई रिटर्न गर्न नसक्ने, तपाईँलाई केही नै गर्न नसक्ने फ्रेन्ड हुनुहुन्छ भने पनि इट्स ओके, तपाईँले उहाँको लागि प्रार्थना गर्नुहोस्।
उहाँलाई सजिलो होस् भनेर प्रार्थना गर्नुहोस्। त्यसमा पनि परमेश्वर तपाईँलाई आशिष दिनुहुन्छ। कतिजनाले भन्ने गर्छ उसका त एक सय एक साथी छन्। मैले एकजना साथीसँग कुरा गर्दाखेरि उहाँले भन्नु भएको थियो कि उसका त एकदमै धनी धनी साथी छन्, एक भन्दैमा गाडी लिएर तुरन्तै आइपुग्छन् र जति पैसा भन्यो त्यति दिन्छन्, आफ्ना त्यस्तो साथी छैनन् र निराश आवाज उहाँले भन्दै हुनुहुन्छ। त्यो साथी मात्रै साथी होइन, त्यो रुपियाँ पैसा पनि सधैँ हुन्छ भन्ने छैन, अनि त्यो साथीहरूले सधैँ साथ दिन्छन् भन्ने पनि छैन, तर साँचो मित्रता यस्तो मित्रता हो जसले चाहिँ एकजना करोडपति छ, एकजना कति पनि छैन भने पनि उसको साथीहरूले सहायता गर्न सक्छ। तब केही पनि नभई नभइकन पनि हामी आफ्नो मित्रतामा इमान्दार हुन सक्छौँ। अनि असल मित्रताको परिचय चाहिँ हामी दिनुपर्छ जसरी यीशु ख्रीष्टले दिनुभयो। यो समय एउटा छोटो गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउनु नै छु।

श्रीमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएमको प्रसारणमा फ्रेन्डसिप डट कम म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु। आजको समयमा हामीले हाम्रो मित्रता त विभिन्न तरिकाले पाइरहेका छौं तर साँचो मित्रता चाहिँ एकदम महत्वपूर्ण कुरा छ। डिजिटल फ्रेन्डहरू भइरहँदाखेरि डिजिटलमा पनि साथी बनाउन मिल्छ, डिजिटल फलोअरहरू पनि हुन सक्छन्, फ्रेन्डहरू पनि हुन सक्नुहुन्छ, तर त्यो सँगसँगै पनि एउटा भनौँ न असल मित्र बन्ने, उहाँहरूको निम्ति प्रार्थना गर्ने, उहाँहरूले हाम्रो निम्ति प्रार्थना गरिदिने वातावरण अथवा आत्मिक एउटा साथी पनि बनाउन सक्नुपर्छ। बाहिरको कुराहरूलाई मात्र देख्ने होइन कि भित्री कुराहरू देख्ने पनि एउटा फ्रेन्ड हुनुपर्छ, ताकि लाखौं मिलियन होइन एउटा फलोअर अथवा हुँदा पनि मानिस एक्लो नहोस्, एकान्तमा बसेर रुन नपरोस्, कोही पनि थिएन उसको सुन्ने व्यक्ति भन्नु नपरोस्, तर एकजना किन नहोस् तर जेन्युन मित्र होस्। यो चाहिँ एकदम महत्वपूर्ण कुरा छ। मित्रताको भूमिका हामी दुवै पक्षले निभाउनुपर्छ। मित्रता एक हो कहिले पनि हुँदैन र कहिलेकाहीँ दिने कुरा साथ दिने कुरा कहिलेकाहीँ एकहोरो हुन सक्छ, तर उसको बाध्यता हुनसक्छ, परिस्थिति हुनसक्छ, तर फेरि उसको त्यो थोकहरू एकहोरो भए पनि कतिवटा भावनात्मक रूपमा उनीहरू एक भएर अगाडि बढ़िरहेका पनि हुन सक्छन् अथवा त्यो परिस्थितिहरू पनि आउन सक्छ। जे होस्, तपाईँहरू जहाँ हुनुहुन्छ, संसारको जुनसुकै कुनामा हुनुहुन्छ, तपाईँले आफ्नो मित्रतामा असल प्रकारको सम्बन्ध निभाउनुहोस्। पोस्ट गर्ने र फेसबुक सोसियल मिडियाको मार्फत मात्रै बन्ने साथी होइन, फिजिकल पनि अथवा भनौँ सम्भव भएसम्म समय दिने, वास्ता गर्ने, के छ भन्ने, हाल खबर सोध्ने, वास्ता गर्ने, एउटा प्रार्थना गरिदिने फ्रेन्ड तपाईँ पनि बन्नुहोस् र तपाईँले अरूलाई पनि बनाउनुहोस्। यही नै उत्साह म आजको कार्यक्रम मार्फत दिन चाहन्छु। र साथीमा कुनै पनि बााउन्ड्री भन्नाले सानो ठूलो होचो अग्लो कालो गोरो होइन ठूलो भन्नाले एजमा अथवा त्यस्तो केही हुँदैन। तपाईँसँग हुनुभएका हरेक व्यक्तिहरू मित्र हुन्। एउटा मित्रतालाई जस्तै एउटा कम्फर्टेबल वातावरण तपाईँले बनाउनुहोस् र असल मित्र भन्नुहोस् भन्न चाहन्छु। र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम फ्रेन्डसिप डट कमबाट म ज्ञान बिदा हुन चाहन्छु। नमस्कार, तपाईँको समय आशिषमय रहोस्।

0: नमस्कार स्वयं सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

भाइ, तपाईँलाई मण्डलीले सुसमाचारको जिम्मा दिएका छौ। तपाईँ परमेश्वरको महान आज्ञा पूरा गर्न जानुहोस्। हामी तपाईँको लागि प्रार्थना गर्नेछौ। प्रभु, धन्यवाद छ तपाईँलाई। तपाईँको छोरा जाँदै हुनुहुन्छ, तपाईँले सहायता गर्नुहोस्। तपाईँको आज्ञा लिएर जाँदै हुनुहुन्छ, पूरा गरेर आउनुमा तपाईँले सुरक्षा दिनुहोस्। यसो प्रभुको नाम, आमेन।

0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्,

0: येशूले भन्नुभयो, जीवनको रोटी म नै हुँ।
1: टाइम चेक। यति बेला अपराह्नको 3 बज्यो।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदा झैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित वचनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्थान गरेका छौं। आदरणीय श्रोता, अब ढिला नगरिकन कार्यक्रमको विशेष प्रश्नोत्तर तर्फ लागौं। आजको कार्यक्रममा हामीले धर्मशास्त्र बाइबलमा आधारित रही तपाईहरूले नै पठाउनु भएका जिज्ञासा तथा प्रश्नको उत्तरहरू समेट्ने हाम्रो छुट्टै सेगमेन्ट जीवनको वचन प्रश्नोत्तर लिएर आएका छौं। अब प्रस्तुत छ प्रश्नोत्तर सेगमेन्ट।
1: जय मसीह अनि नमस्कार यहाँहरू सम्पूर्णलाई, म प्रस्तुत गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनको एउटा महत्वपूर्ण श्रृंखला हो प्रश्नोत्तर श्रृंखला, र आजको कार्यक्रम जीवनको वचनको यो प्रश्नोत्तर श्रृंखलामा हामीसँग तपाईँका विभिन्न मनमा लागेका जिज्ञासा तथा प्रश्नहरू हामीले आजको यस कार्यक्रममा जोन एम्पिटर मेमोरियल ट्रेनिङ सेन्टरका प्रधानाध्यापक सुमन राईज्यूसँग तपाईँको प्रश्न हुनेछन् र उहाँको उत्तर हुनेछ। आउनुहोस् कार्यक्रमलाई शुरू गर्नेछौ। सर, तपाईँलाई स्वागत छ।
2: हुन्छ, जय मसी।
1: अहिले आराम हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
2: हजुर, म एकदमै आराम छु प्रभुको अनुग्रहमा।
1: अहिले जोन एम्पिटर ट्रेनिङ सेन्टरमा तालिम केन्द्रमा कसरी पठन पाठनहरू अगाडि बढ़िरहेका छन्?
2: अहिले हाम्रो राम्रो भइरहेछ, त्यो द्रुत गतिमा नै गइरहेको छ। सबै विद्यार्थीहरूले एकदमै राम्रोसँगले परमेश्वरको वचनलाई अध्ययन गरिरहनु भएको छ।
1: हजुर, हुन्छ, हामी सिधै कार्यक्रममा अगाडि बढ्नेछौ। तयार हुनुहुन्छ?
2: एकदमै।
1: कार्यक्रम यो जीवनको वचनको प्रश्नोत्तर श्रृंखलामा विशेष गरी विभिन्न समसामयिक प्रश्नहरू र विशेष गरी बाइबल अध्ययन गरिरहनु भएको र ज जसले बाइबल अध्ययन गरिरहँदाखेरि विभिन्न मनमा लागेका प्रश्नहरू चाहिँ लिएर आउने गर्दछौ, र त्यसै क्रममा आज यो हामीले चाहिँ मुक्ति र उद्धारको विषयमा विशेष गरी स्याल्वेसनको बारेमा चाहिँ हामीले सम्बन्धित प्रश्नहरू लिएर आएका छौं, र ती प्रश्नहरूको जवाब दिनको लागि हामीले हजुरलाई निम्ति आएका छौं। हामी प्रश्नमा लाग्नेछौ। यो प्रश्न चाहिँ अलि फरक ढंगले चाहिँ सोधिएको छ। यो पश्चाताको कुरा गरिएको छ, विशेष गरी हाम्रो जीवनमा उद्धार र मुक्तिको लागि पश्चाताप कतिको आवश्यक छ र किन आवश्यक छ भन्ने सवालमा तपाईँले के भन्नुहुन्छ? यसमा
2: पश्चाताप एउटा बाइबलीय कन्सेप्ट हो, अथवा बाइबलीय सत्यता भनौँ। इट इज एन एब्सोल्युट ट्रुथ, रिपेन्टेन्स है। पश्चाताप एकदमै यो अपरिहार्य र एउटा विषयगत मात्र नभएर एउटा विषयगत एउटा सत्यता, एब्सोल्युट ट्रुथ हो, किनभने पश्चाताप मानिसको जीवनमा अपरिहार्य छ। किनकि पश्चतापले अनि पुनर्स्थापना ल्याउँदछ, पश्चतापले अनि मानिसको सम्बन्ध परमेश्वरसँगको सम्बन्धलाई स्थापित गर्दछ, पुनर्स्थापित गर्दछ। किनकि पश्चताप भन्ने कुरा बाइबलमा हामी प्रशस्तै हामी पाउँछौँ। दाउद पापी, उसले पाप गरे है, उसले पापमै जीवन बिताए, तर पनि त्यो पछि उस त्यतिकै बसेन, तर उयो पश्चताप गरेर फेरि पनि अनि परमेश्वरसँग उसले सम्बन्ध गाँसे, पुनस्थापना गरेर पछि परमेश्वरले भन्नुहुन्छ कि मेरो हृदय पछिको मान्छे, अ म्यान आफ्टर हिज ओन हार्ट, होइन? त्यस्तै गरी तपाईँले हेर्नुभयो भने अनि हामीले अर्को क्यारेक्टर अथवा अर्को व्यक्ति हामीले देख्न सक्छौँ, पत्रुस, जो यीशु ख्रीष्टको एकदमै नजिकको एउटा चेलाको रूपमा मानिन्छ। पत्रुसले पनि यति उसले डरलाग्दो काम गरे, यीशुलाई तीनपल्टसम्म इन्कार गरे है, तर ऊ त्यतिकै पछुताएर चाहिँ बसी मात्रै रहेन, तर पश्चाताप गरे। साँचो हृदयको पश्चाताप नै अनि साँचो हृदयको पश्चाताप नै परमेश्वरसँगको एउटा पुनर्स्थापना हो, मिलन हो त्यो। त्यसले गर्दा बाइबलले हामीलाई एकदमै पूरा रूपले हामीले त्यो रिमेडी भन्छ नि, अथवा के भने पुनर्स्थापनाको लागि कुनै एउटा हामीसँग त्यसको एउटा दबाई औषधि छ भने त्यो पश्चताप होइन। विश्वासीको जीवनमा झन् पटक पटक भइरहनुपर्छ, लड्छौँ हामी, पश्चताप नै हो त्यसको रिमेडी। हामी कतै चुक्छौँ, त्यसको रिमेडी औषधि पश्चताप नै हो। पश्चताप भन्ने कुरो चाहिँ हाम्रो जीवनको एउटा अपरिहार्य र एउटा एकदमै हाम्रो पेरिफेरीमा अनि बसिरहने त्यो एउटा सत्यता
1: हो। जस्तो जो चाहिँ ख्रिस्टलाई चिनेका छैनन्, परमेश्वरलाई भर्खरै मात्रै उहाँ चाहिँ मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भनेर चिनेका मानिसहरू हुनुहुन्छ, उहाँले चाहिँ के विषयमा चाहिँ पश्चाताप गर्ने, खासमा किन चाहिँ पश्चाताप गर्ने? कहिले काहीँ चाहिँ भनिन्छ नि, मैले जिन्दगीभर केही पापै गरेको छैन, म चाहिँ पापी नै होइन, तर पनि हामीले चाहिँ ल परमेश्वरलाई चिन्यौँ भने त्यो मान्छेले के कुरालाई सम्झेर चाहिँ त्यो म चाहिँ यस्तो छु अथवा भनेर त्यो पश्चाताप गर्नुपर्ने कारणहरू के हुन् त पहिलोपटक यीशु ख्रीष्टलाई चिनेको मान्छेहरूको लागि?
2: बहुतै राम्रो प्रश्न गर्नुभयो। यो यीशु ख्रीष्टलाई चिन्नु अनि त्यसपछिको बाँकी जीवन उहाँसँगको एउटा सामिप्यतामा रहनु, उहाँसँग हिँड्ने, उहाँसँगै जीवन जिउने भन्ने कुरा चाहिँ यो एउटा शान्ति कुरा होइन, ख्यालतत्वको कुरा होइन। अनि जो कोही मान्छेले प्रस्ताव गर्न सक्दैन, किन सक्दैन भने त्यहाँ पनि एउटा सत्यता छ। जब पवित्र आत्माले मानिसको हृदयलाई छुन्छ है, त्यो एउटा सत्यता छ एउटा है, अनि मानिसको हृदयलाई छुन्छ। जब मानिसले सुसमाचार ग्रहण गर्छ, उसले सुन्छ अनि यीशु ख्रीष्टको बलिदानको बारेमा सुन्छ, त्यति बेला चाहिँ उसको हृदयलाई छुने काम चाहिँ पवित्र आत्माको हामीलाई रोमीको पत्रले भन्छ। अनि जब उसले सुनेका कुरालाई हृदयमा पुर्याउने काम चाहिँ पवित्र आत्माको, जब पवित्र आत्माको त्यो शक्तिले चाहिँ उसको हृदयलाई छुन्छ, त्यति बेला चाहिँ उसको जीवनमा चाहिँ उसले सबै पाप कर्महरू, उसले गरेका दुष्कर्महरू, उसले जीवनमा गरेका हरेक कैयौं कुरा जो परमेश्वरको विरुद्धमा गरेका कुराहरू छर्लङ्गै देख्छ। त्यसपछि चाहिँ उसको जीवनमा मलाई चाहिँ मुक्तिदाताको खाँचो रहेछ भन्ने कुरा चाहिँ महसुस हुन्छ, त्यो चाहिँ हृदयबाटको महसुस हो। अनि त्यसपछि चाहिँ उसले चाहिँ भक्कानो परेर चाहिँ के गर्छ, अनि मलाई मुक्तिदाताको खाँचो रहेछ भनेर चाहिँ त्यति बेला चाहिँ पश्चातापको, साँचो पश्चातापको प्रक्रिया सुरु हुन्छ।
1: हजुर, जस्तो म यहाँनिर एउटा कुराहरू जोड्न चाहे, हामीले अहिले हाम्रो कार्यक्रम सुन्ने सबै क्रिस्चियन हुनुहुन्न अथवा परमेश्वरलाई विश्वास गरेका मान्छे हुनुहुन्न, धेरैजना हामी हाम्रो यो क्रिस्चियन समुदायको बारेमा नबुझेको मान्छे पनि हुनुहुन्छ होला, उहाँहरूले अथवा सबै मानिसहरूले चाहिँ जसले परमेश्वरलाई चाहिँ चिनेका छैनन्, उहाँहरूले चाहिँ पश्चाताप गर्न किन आवश्यक छ? अथवा उहाँहरू त कतिपय भन्नुहुन्छ, मैले त जीवनभरि पाप नै गरेका छैन, मैले कुनै पनि खालका कसैलाई मन चित्त दुखाएको छैन, कुनै मैले चाहिँ सानो किरा फट्याङ्ग्रा नै मारेको छैन, अथवा यस्ता खालका कुराहरू मैले केही पनि गरेका छैन, म किन पश्चाताप गर्नु भन्ने खालका उहाँहरूले कुरा गर्नुहुन्छ भने त्यसमा तपाईँले के भन्नुहुन्छ?
2: सबभन्दा ठुलो कुरा त अब हामीले पाप गरेकै छैन भनेर कसरी भन्न सक्छौँ होइन? पाप भन्ने कुरा त के छन्, अनि हाम्रो त एकदमै वरिपरि सेरोफेरोमै हामी गरिरहेको हुन्छौँ, किनकि बाइबलले त जुन कुरो चाहिँ परमेश्वर को त्यो स्ट्यान्डर्डमा पुग्दैन, परमेश्वरको जुन एउटा परमेश्वर चाहे जस्तो जीवनमा पुग्दैन भने त्यो त पाप हो। हामी हाम्रो सोचले पाप गर्छौँ, किनकि मानिस एउटा व्यक्ति हो, उसँग सोच छ, इन्टलेक्ट छ, उसँग विल पावर छ, उसँग आफ्नो के अरे इच्छा शक्ति छ, उसको इमोसन छ, भावना छ, यी कुरा भएर यी सबै व्यक्तिमा भएको एउटा व्यक्तित्व हो। अनि यो व्यक्तित्वले त जहिले पनि पाप गर्छ, मान्छेले सोचमा पाप, कसैको धनलाई लोभ गर्नु त्यो पनि पाप भन्छ बाइबलले, कुनै उसलाई देखेर आँखाको अभिलाषा गर्नु त्यो पनि पाप भन्छ होइन, उसले पाप भन्नाले गएर कसैलाई मार्नै पर्छ भने छैन, तर उसलाई रिस उठ्नु उसको बारेमा है, उसको बारेमा गलत कुराहरू आफ्नो मनमा सोच्नु, यी सबै सोचबाट पनि पाप हुन्छ। हाम्रो हेराइबाट पनि, हाम्रो अभिलाषाको नजरले हेर्छौँ भने त्यो पनि पाप हुन्छ।
1: भनेपछि यहाँनिर रोमीको पुस्तक जोडियो, रोमीको 3:23 हामी जन्मजातै पापी छौँ भन्ने छ, हामी बाई बर्थ हामी चाहिँ नेचर नै, मान्छेको नेचर एउटा प्रकृति नै पापी हो भन्ने कुरा गर्नुभयो। यसको चाहिँ अब पश्चातापको कुराहरू जोडी गर्दाखेरि चाहिँ पाप पनि सँगै आउँछ, पापको नै पश्चाताप गर्नुपर्छ भनिन्छ। मान्छेले चाहिँ जीवनमा, अघि मैले अघिकै प्रश्नमा फेरि आउन चाहे, जस्तो मैले म पापी छु भनेर चाहिँ कसरी चिन्ने, अथवा मैले पश्चाताप चाहिँ किन गर्नुपर्छ भन्ने कुरा चाहिँ मान्छेले के कारणले अथवा कुन एउटा त्यो पोइन्टले चाहिँ रियलाइज गर्ने, के भन्न चाहनुहुन्छ यसमा?
2: मैले अघि भनेकै कुराहरू आउँछ। उसले जबसम्म उसको जीवनमा सुसमाचारको शक्तिले काम गर्दैन, तबसम्म उसले देख्न सक्दैन होइन, उसले बुझ्न सक्दैन कि म पापी छु र मलाई मुक्तिदाताको खाँचो पर्छ भन्ने उसको जीवनमा बुझ्नै सक्दैन। किन उसले त के गर्छ, विद्रोह गर्छ नि। जो मान्छे चाहिँ अनि परमेश्वरमा छैन ऊ त परमेश्वरको विरोधी जस्तो हो नि त.
1: हजुर.
2: अनि त्यसले गर्दा उसले त कहिले पनि त्यो साँचो कुरो सत्य कुरो सुन्न चाहन्न. अनि त्यसले गर्दा आफ्नै कुराहरूमा हिँड्दछ. त्यसले गर्दा पनि अनि अब सुसमाचार सुन्नुपर्छ पहिला कुरो होइन. रूपमा पनि फलेको फल छ भने टपक्कै खान भएन नि. पहिला त्यसलाई हेर्नु पर्यो, त्यसलाई बुझ्नु पर्यो, त्यो कहाँबाट आएको रहेछ, त्यसको जरा कहाँ रहेछ, त्यसको त्यो विषाक्त छ कि विषालु छ कि अविषालु छ कि, त्यसलाई खाँदाखेरि त्यसले के दिन्छ त्यो हेर्नु पर्यो. सोही परि सुसमाचार पनि सुन्दैमा केही हुँदैन. पहिलोचोटि सुनाउँदाखेरि ध्यान दिएर सुन्नु पर्यो है. अनि सत्यता के रहेछ बुझ्नु पर्यो. अनि त्यसपछि दोस्रो काम चाहिँ अब परमेश्वरले नै अनि डोर्याउनुहुन्छ उहाँलाई.
1: अब क्रिस्चियनको जीवनको पश्चातापको कुरा गरौँ भने त अघि हजुरले सुरुमा नै यो कुराहरू ल्याउनुभयो, विश्वासीको जीवनमा पनि पश्चाताप निकै नै आवश्यक छ भन्ने कुरा गर्नुभयो. यो चाहिँ एउटा उद्धारसँग जोडिने हो. क्रिस्चियन भइसकेपछि पनि उसले निरन्तर पश्चाताप गर्नु आवश्यक छ. यदि पश्चाताप गरेन भने चाहिँ त्यहाँनिर एउटा केही न केही कन्सिक्वेन्सेस आउँछ अथवा परिणाम भोग्नुपर्छ भन्ने खालको कुरा हो कि के हो? बाइबलले चाहिँ के भन्छ त्यसमा?
2: यो चाहिँ शुद्धिकरणको जीवन जिउनलाई, पवित्रीकरणको जीवन जिउनलाई पश्चातापको खाँचो पर्छ. एउटा विश्वासी पूरा रूपले क्रिस्चियन भइसकेपछि ओ प्रभुलाई विश्वास गरिसकेपछि पनि ऊ चाहिँ एकदमै सत्य है
1: गर्नुभयो. यो चाहिँ एउटा उद्धारसँग जोडिने हो. क्रिस्चियन भइसकेपछि पनि उसले निरन्तर पश्चाताप गर्नु आवश्यक छ. यदि पश्चाताप गरेन भने चाहिँ त्यहाँनिर एउटा केही न केही कन्सिक्वेन्सेस आउँछ अथवा परिणाम भोग्नु

0: नगर्ने गर्नै नसक्ने त्यस्तो हुँदैन, उसको जीवनमा आइरहन्छ है तितामिता पलहरू, कहिले लड्छ कहिले उठ्छ, आरोह अवरोह आइरहन्छ, कहिले विलापको बेसी भएर जानुपर्छ, कहिले उचाइमा जानुपर्छ, अनि परमेश्वरसँगको जुन एउटा आत्मिक एउटा स्थिति पनि उसको जीवनमा तलमाथि हुन सक्दछ। त्यसले गर्दा चाहिँ स्थिरताको लागि र एउटा फ्रुटफुल जीवन जिउनको लागि है अथवा भनौँ न एउटा परिपूर्णताको जीवन होइन एउटा पूर्णताको जीवन जिउनको लागि उसको जीवनमा पश्चाताप चाहिँ एकदमै महत्त्वपूर्ण छ। किनकि पश्चातापले चाहिँ मैले अघि भने परमेश्वरसँगको घनिष्ठता सम्बन्ध र उहाँको मार्गहरू खोज्ने है उहाँको अनि अभिप्रायहरू बुझ्ने त्यो अनि सम्बन्धलाई स्थापित गर्दछ।
1: कतिपय विश्वासीहरू चाहिँ विभिन्न खालको अघि हजुरले पनि भन्नुभयो विश्वासी भइसकेपछि अथवा चर्चमा आइसकेपछि पनि मान्छेको जीवनमा आरोह अवरोह धेरै नै उतार चढावहरू आउँछ। मान्छेहरू आफूले नसोचेको पापहरू पनि गरिरहेको हुन्छ आफ्नो जीवनमा, जसले गर्दाखेरि उनीहरूलाई अलिकति परमेश्वरबाट टाढा टाढा लगिरहेको अवस्था पनि हामीले पाउँछौँ। कतिपय त बिस्तारै परमेश्वरको नजिक आउन छोड्ने, मण्डलीहरू चर्चहरूमा आउन छोड्ने, विश्वासीहरूको सङ्गत गर्न छोड्ने, त्यस्तो हुँदै एउटा संसारिक जीवनमा फर्किरहेको अवस्थाहरू हामी पाउँदछौँ। एउटा त्यो स्टेजमा गइरहेको अहिले कतिपय हाम्रो श्रोताहरूले सुनिरहनु भएको छ होला, यो समयमा चाहिँ जसले चाहिँ पापहरू गरिरहनु भएको हुन्छ आफ्नो जीवनकालमा क्रिस्चियनहरूले, उहाँहरूको जीवनमा पश्चाताप कतिको महत्वपूर्ण छ र उहाँ फर्किनु किन आवश्यक छ अथवा पश्चाताप गरेर चाहिँ परमेश्वरको नजिक आउन किन आवश्यक छ?
0: अब यो चाहिँ एकदमै प्रश्न आइरहने प्रश्न हो, निकै महत्वपूर्ण छ यो है। किनभने अब ब्याकस्लाइडको जीवन जिउने, विश्वासलाई त्यागेर हिँड्ने, अनुग्रहलाई त्यागेर हिँड्ने कतिपय हुन्छन् है, ढिट आफ्नै ढिटमा हटी भएर हिँड्ने है त्यसको, तर उनीहरू फर्केर आउनु पर्दछ किनकि परमेश्वर सधैँ फर्केर बस्ने परमेश्वर हुन्छ होइन। अंगालोमा अनि के भन्छ उहाँ चाहिँ अंगालो हाल्न चाहन्छ भनौँ न, जीवनमा निराशा भएका मानिसहरू कतिपल्ट अगुवाहरूको जीवन देखेर कतिपल्ट अनि आफूले भनेको जस्तो प्रार्थनाको उत्तर नहुँदा कतिपल्ट कसैसँग चित्त दुखेर त्यो एकदमै फ्रस्ट्रेट भएर चाहिँ चर्चै नजाने, विश्वास नै छोडेर हिँड्ने है त्यस्ता व्यक्तिहरू हुन्छ। जीवनमा कतिपल्ट दुःखहरू पनि आएको हुन्छ, मृत्यु आफ्नो मान्छेहरूको मृत्यु भएको कारणले गर्दाखेरि पनि मेरो परमेश्वरले मलाई वास्ता गरेर भनेर त्यो एउटा चित्त दुखाएर गएकोहरू हुन्छ, उनीहरूलाई पनि एउटा आह्वान गर्न चाहन्छु उनीहरू पनि फर्केर आउनुपर्छ किनकि परमेश्वर सधैँ फर्किने परमेश्वर है। परमेश्वर अनुग्रही जसरी एउटा त्यहाँनिर हराएको छोरा पुत्रको दृष्टान्त जस्तै ऊ भएर गए पनि पिताले चाहिँ सधैँ हेरिरहने होइन फर्किरहने, किनभने आफ्नो बुवाले आफ्नो छोराछोरीलाई के गर्छ जतिसुकै मन दुखाएर गए पनि होइन ठुस्किएर गए पनि अनि घुर्की देखाएर गए पनि अथवा जे जस्तै अवस्थामा भए पनि आफ्नो बुवामा सधैँ पर्खिने परमेश्वर, त्यस्तै परमेश्वर पनि आमा बुवा जस्तै हुनुहुन्छ।
1: रिपेन्टेन्सको कुरा गर्दाखेरि पाप पनि जोडेर आउने भयो, अघि पनि मैले भने विश्वासीहरूले पाप गर्दै जानुभयो विभिन्न खालका तौरबाट जानेर नजानेर। मैले अघि पनि यो प्रश्न सोधेको थिएँ, अझै मैले यसमा थोरै क्लेरिफाई अथवा अलिकति स्पष्ट हुन चाहे, विश्वासीहरूले पाप गर्यो भने के हुन्छ अथवा परमेश्वरको सामु अयोग्य नै ठहरिने हो त भन्ने प्रश्न फेरि मैले गर्न चाहे।
0: अब यो प्रश्न किन चाहिँ महत्वपूर्ण छ भने अब अयोग्यता र योग्यता भनेको के हो त है, योग्यता भनेको जुन दिन यीशुलाई ग्रहण गर्छ रोमी के अरे युहन्ना एकको 12 अनुसारले उनीहरू चाहिँ परमेश्वरको सन्तान बन्दछ, स्वत परमेश्वरको सन्तान बन्दछ है, त्यही दिन चाहिँ उनीहरूको रिजेनरेसन हुन्छ, परमेश्वरको घरमा उसको आत्मिक जन्म हुन्छ। अनि यो सन्तान कति महत्वपूर्ण छ, के एउटा छोराले है पाप गर्दैमा के ऊ चाहिँ त्यो बाउ आमाको अयोग्य हुन्छ त सर होइन, ऊ त त्यो छोरै रहन्छ, उसको त्यो जुन योग्यता छ नि त्यो त सधैँ रहिरहन्छ नि होइन,
1: जुन स्थान दिएको छ एउटा अधिकार अधिकार भनौँ न छोराको अधिकार
0: छ, अधिकार छ, मर्यादा छ, त्यो त सधैँ रहिरहन्छ नि, तर त्यो छोरा कतिको आज्ञाकारी हुँदाखेरि उसलाई कतिको जीवनमा फ्रुटफुल हुन्छ अथवा फलदायी हुन्छ र त्यो छोरा जसले

0: चाहिँ आमा बुवालाई नटेरेर है एकदमै ऊ आफू खुसी हुन्छ, त्यसको परिणाम दुष्परिणामहरू के हुन्छ त्यो पनि त छ।
1: हजुर हजुर
0: होइन
1: हजुर
0: त्यस्तै हो। हामी हाम्रो मर्यादा भनेको यीशुमा हो, हाम्रो परिचय भनेको यीशुमा हो।
1: त्यसकारण चाहिँ हामी यदि क्रिस्चियन छौँ तर आफ्नो एउटा जीवनकालमा कुनै कारणवश अथवा विभिन्न तौरबाट हामी पापमा छौँ, पापमा फसिरहेका छौँ भने पनि फर्किएर परमेश्वरमा आउनुपर्छ। हामी चाहिँ पश्चातापी हृदय लिएर परमेश्वरमा आउनुपर्छ र जसले चाहिँ हाम्रो घरमा परमेश्वरले जहिले पनि एउटा चाहिँ हामीलाई अङ्गालो हाल्नको लागि तयार हुनुहुन्छ भन्ने कुरा गर्नुभयो। यसमा अन्तिममा केही भन्न चाहनुहुन्छ रिपेन्टेन्सको सवालमा?
0: यिनै कुराहरू छ जीवनमा। यो मुक्ति उद्धार बहुतै महत्त्वपूर्ण छ है, अनि मुक्ति उद्धार एकदमै महत्त्वपूर्ण छ किनकि यो परमेश्वरबाटको हो होइन। त्यसपछि यसले चाहिँ के गर्छ भने हाम्रो परमेश्वरको क्रोध अथवा न्यायबाट, परमेश्वरको जुन एउटा क्रोध छ न्यायबाट हामीलाई रेस्क्यु गरिएको है, अनि त्यसपछि हामीले त्यो उद्धार मुक्ति त्यो बाँचेको पाएका। त्यसपछि यो चाहिँ मुक्ति चाहिँ किन चाहिँ मुक्ति चाहिँ महत्त्वपूर्ण छ भने चाहिँ यो हामीले पाएको चिजै होइन है, यो हामीले भन्नाले प्रयास यो परमेश्वरको साल्भेसन बिलङ्ग्स टु गड है, परमेश्वरको। अनि त्यसले गर्दा मुक्तिको जीवन एउटा जिउँदै गर्दाखेरि परमेश्वरको सन्तान भएर जिउँदै गर्दा अनि राम्रो एउटा पक्ष परमेश्वर दिनुभएको चाहिँ यो पश्चातापको जीवन, रिपेन्टेन्सको जीवन, जसले चाहिँ हामीलाई सधैँ परमेश्वरमा हामीलाई एउटा बाटो दिन्छ, एउटा परमेश्वरसँग मिलापको एउटा सधैँ एउटा के दिन्छ, एउटा सन्देश दिन्छ।
1: हस्, कार्यक्रम जीवनको वचनमा आफ्नो अमूल्य समय दिएर कतिपय हाम्रा श्रोताहरूको मनमा लागेका प्रश्न तथा जिज्ञासाहरूको उत्तर दिएर एउटा असल तरिकाले हामीले आज यो जीवनको वचनको कार्यक्रममा समय व्यतीत गर्न पायौं र हजुरले समय दिनुभयो, धेरै धेरै धन्यवाद छ।
0: हस् त धन्यवाद छ, मलाई पनि यो अवसर दिनुभयो केही प्रश्नहरूको उत्तर दिनलाई। यो अवसरको लागि सर्वप्रथम परमेश्वरलाई धन्यवाद र कार्यक्रम जीवनको वचन र अनि हाम्रो गोविन्द सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, अब कार्यक्रमलाई बीट मार्ने बेला भएको छ। कार्यक्रम के कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया तथा जिज्ञासाको लागि हामीलाई सम्पर्क गर्नुहोला, जसका लागि हाम्रो स्टुडियोको फोन नम्बर 98510 38516, 98511 56864 र 98642 54683, र फेसबुकमा www.facebook.com/ncc-program.com मा लगइन गरेर पनि हामीलाई प्रतिक्रिया पठाउन सक्नुहुन्छ। र प्रश्नोत्तर कार्यक्रमका लागि हाम्रो अफिसियल फेसबुकद्वारा तपाईँहरूले प्रश्न पठाउन सक्नुहुन्छ र हामी तपाईँलाई कार्यक्रम मार्फत उत्तर दिने प्रयास गर्नेछौ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौ। हवस् श्रोता, आजका लागि म प्रस्तोता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।

कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नु भएका सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रम प्रस्तोता जोनाथन गिरीतर्फ हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबल कसरी हरेक मानिसको जीवनमा सान्दर्भिक छ भन्ने विषयमा हामी कुराकानी गर्ने गर्दछौ। श्रोता, हरेक मानिसहरूको प्रत्येकको आफ्नो आफ्नै विचार र आफ्नो आफ्नै चाहना र इच्छाहरू हुन्छ, तर सृष्टिकर्ता परमेश्वरको वचन बाइबलले ती सबै मानिसहरूको हृदयका कुराहरूलाई प्रकट गर्ने काम गरेको हामी पाउँदछौ। साँच्चै नै वही मानिसले आफ्नो विशेषता के हो भनेर जान्न चाहन्छ भने, उसले बाइबल धर्मशास्त्रलाई अध्ययन गर्छ भने उसले आफ्नो जीवनको विशेषतालाई थाहा पाउँछ र ऊ कतातिर गइरहेको छ भन्ने कुरा पनि देख्छ र तपाईँ कता हिँड्न पर्ने हो भन्ने कुरा पनि बाइबलले तपाईँलाई बताउने गर्दछ। श्रोता, हामीले देख्ने गर्छौं कि हाम्रो समाजमा थुप्रै असल कुराहरू पनि छन् र खराब कुराहरू पनि छन् र त्यो खराबीलाई रोक्नको लागि विभिन्न नियम कानून र धर्मशास्त्रका रचनाहरू भएको हामी पाउँदछौ। अब चाहिँ यो समाजमा विद्यमान खराबीहरूलाई रोक्नको लागि यो यो कुराहरू पाप हो, यो यो कुराहरू अधर्म हो र यो यो कुराहरू सही हो भनेर एउटा छुट्याउने मापदण्ड हरेक धर्म आस्थाका मानिसहरूसँग रहिरहन्छ अथवा छ। अझै भनौँ, बाइबल धर्मशास्त्रमा त झन् धेरै असल के हो र खराब के हो भन्ने विषयमा बताइएको छ। श्रोता, अब हामी विचार गरौं कि समाजमा विद्यमान यी धेरै आस्था सम्प्रदायका मानिसहरूलाई असल र खराबको ज्ञान चाहिँ कसरी प्राप्त भयो, कसले भन्यो कि यो काम गर्नु असल हो र यो काम गर्नु खराब हो भनेर। श्रोता, हो यी कुराहरू तपाईँ हाम्रो मनमा कहिलेकाहीँ यस्ता जिज्ञासाहरू आउँछ होला, त त्यसो भने तपाईँले तपाईँको हृदयमा आएका जिज्ञासाहरूको उत्तर पाउनु भएको छ त? यदि पाउनु भएको छ भने तपाईँ धेरै धन्यको मानिस, यदि छैन भने अब तपाईँले यो कार्यक्रम सुन्दै रहनुहोस्। नियमित रूपमा यो कार्यक्रमलाई तपाईँले सुन्नुहोस्, फेरि त्यसपछि तपाईँका समस्याका हरेक कुराहरूको समाधान त्यहाँ हुने गर्दछ। आदरणीय श्रोता, त्यसकारणले गर्दाखेरि बाइबल धर्मशास्त्र अर्थात् बाइबलको सान्दर्भिकता तपाईँको आफ्नो कार्यक्रम हो र यसलाई अझै थप परिमार्जित र परिष्कृत गर्नको लागि उचित सल्लाह सुझाव र प्रतिक्रिया दिने जिम्मेवारी पनि तपाईँकै हो, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौं। सँगै साथ रहनुहोला। श्रोता, फेरि पनि हामी फर्कौं हाम्रो प्रसंगतिर। प्रसंग हो कि यो संसारका नीति नियम र धर्मशास्त्रमा असल कुराहरूको प्रादुर्भाव कहाँबाट भयो? सबैभन्दा पहिलो मानव को हो जसले यो यो गर्नु असल रहेछ, यो यो गर्नु खराब रहेछ भनेर थाहा पायो? कसरी सिके ती मानिसहरूले? श्रोता, अब यसको जवाब एउटै छ कि सबैभन्दा पहिले स्वयं सृष्टिकर्ता परमेश्वर सिनाई पर्वतमा ओर्लिएर आई 10 आज्ञाको रूपमा उहाँले त्यो ढुङ्गाका 2 शिलापाटे दिएसँगै अब चाहिँ मानिसले असल के हो, खराब के हो भन्ने कुरा पूर्ण रूपले छुट्याउन सक्ने भएको हामी पाउँदछौ। पाप के हो, अधर्म के हो भन्ने बारेमा पनि त्यही नै हामी थाहा पाउँदै गर्दछौ। श्रोता, अनि यी सबै कुराको जड के हो, यी सबै कुराको मुख्य आधार बिन्दु के हो भन्दा, त्यो हो परमेश्वर आफैले दिनुभएको 10 आज्ञाहरू। जुन 10 आज्ञाभित्र पहिला 5 आज्ञाले परमेश्वरप्रति उत्तरदायी बनाउँछ र पछिल्ला 5 आज्ञाले मानिसप्रति उत्तरदायी बनाउँछ। यदि हामी परमेश्वरका 10 आज्ञा मान्दैनौ भने अन्तत हामी पूर्ण रूपले सृष्टिकर्ता परमेश्वरप्रति उत्तरदायी हुनेछौ र उहाँले तपाईँ र मेरो न्याय गर्नुहुन्छ। तसर्थ ब्रह्माण्डका एउटै मात्र परमेश्वर जो हुनुहुन्छ उहाँलाई हामी सबैले आदर गरेर उहाँको आज्ञा पालन गर्नुपर्दछ। श्रोता, हामीले हेर्छौ भने संसारका जति पनि नीति नियम र कानूनहरूको आधार बिन्दु भनेको यही नै हो र जति पनि कानूनहरू बनेको छ, धर्मशास्त्रहरू लेखिएको छ, ती सबैको आधार बिन्दु यही भएर अनि
मानिसहरूको बीचमा यी नीति नियमहरू फैलिएको कुरा हामी पाउँदछौ। त त्यसो हो भने यो 10 आज्ञाभित्र के छ त? हामी ढिला नगरिकन प्रत्येक एपिसोडमा चाहिँ आज पनि हामी यो 10 आज्ञालाई सरसर्ती वाचन गर्न जाँदैछौ, जुन प्रस्थानको पुस्तक 20 अध्यायको 3-17 पदसम्म लेखिएको छ। तदनि श्रोता, यहाँ लेखिएको छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरनु र तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु डाही परमेश्वर हुँ र मेरा अवहेलना गर्ने पिता पुर्खाको अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु। तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुने छैन। सबातको दिन पवित्र मान्नु पर्छ भनी याद राख्नु, 6 दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर 7 चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरका निम्ति सबात दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोराले, न छोरीले, न कमारा कमारीले, न गाईवस्तुले, न त मूल ढोकाभित्र भएको परदेशीले नै केही काम गर्नुहोस्, किनकि 6 दिनमा परमप्रभुले आकाश पृथ्वी समुद्र र तिनमा भएका सबै थोकहरू बनाउनुभयो, तर 7 चाहिँ दिनमा उहाँले विश्राम गर्नुभयो। आफ्ना बुवा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभुले आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नै छिमेकीका घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। आदरणीय श्रोता, यो थियो सृष्टिकर्ता परमेश्वरले इसरायलीहरूलाई दिएको पहिलो 10 आज्ञा, र यही 10 आज्ञालाई पछि सृष्टिकर्ता परमेश्वरले ढुङ्गाको पाटीमा लेखेर यसलाई संसारकै अथवा ब्रह्माण्डकै पहिलो लिखित कानूनको रूपमा मानिसहरूलाई सुम्पनु भएको कुरा हामी देख्न सक्छौ। त्यसभन्दा अगाडि प्रत्येक मानिसहरूको आफ्नो आफ्नै रीतिरिवाजहरू थिए, र कति रीतिरिवाजहरू थोरै मात्रै असल तर बाँकी सब खराब थिए। तर अब परमप्रभु परमेश्वरले मानिसलाई यो 10 आज्ञा दिएसँगै कुन मापदण्डभित्र रहेर जीवन जिउनु पर्दो रहेछ भन्ने कुरा यहाँ सिकाएको हामी पाउँदछौ। तदनि श्रोता, त्यसकारणले गर्दा तपाईँ र म बुद्धि पाउन चाहन्छौ, तपाईँ र म ज्ञान प्राप्त गर्न चाहन्छौ र नयाँ कुराहरू थाहा गर्न चाहन्छौ भने पवित्र धर्मशास्त्र बाइबललाई पनि हामीले अध्ययन गर्नु पर्दछ। प्रिय श्रोता, यो थियो 10 आज्ञा। अब नै हामी कार्यक्रमको अर्को भागमा हितोपदेशको पुस्तकबाट हेर्न गइरहेका छौ, र यही क्रममा हामी हितोपदेश 14 अध्यायको 5 पदलाई आजको यो बसाईमा तपाईँको बीचमा विशेष चर्चा गर्नेछौ, जुन विशुद्ध व्यवहारिक छ, विशुद्ध सान्दर्भिक पनि छ। सत्य कुरा भन्ने कुरा, साँचो भन्ने कुरा केवल इसाईहरूले मात्र बोल्ने होइन, हरेकलाई हरेकले बोल्नु पर्छ। तब मात्रै संसारमा एक अर्काको प्रति विश्वास योग्यता बढेर जाँदछ। श्रोता, यी र यस्तै कुराहरू पवित्र धर्मशास्त्र बाइबलमा एउटा पुस्तक छ, हितोपदेश पुस्तक, त्यहाँ लेखिएको हामी पाउँदछौ। आदरणीय श्रोता, जहाँ यसरी लेखिएको छ, साँचो साक्षीले छल गर्दैन, तर झुटो साक्षीले झुटा कुराहरूको ओहिरो लगाउँछ भनेर यहाँ उल्लेख गरिएको छ। त्यसो त हितोपदेशको पुस्तक आफैमा पनि दुईवटा कुराको तुलनात्मक
अध्ययन हो, राम्रो पक्ष र नराम्रो पक्ष। राम्रो पक्षमा भएको मान्छेले एउटै कुरा मात्रै साक्षी दिन्छ र उसले कुनै पनि सत्यतालाई लुकाउनै पर्दैन। तर जो व्यक्तिले झुटा कुराहरू, झुटा साक्षीहरू बनाउँछ, उसले बलिया बलिया कुराहरूलाई उसले अगाडि सार्दछ र उसले थुप्रै कुराहरूको ओइरो लगाउन थाल्दछ, किनभने उसलाई सबैतिरबाट त्यो सत्यलाई ढाकेर झुटोलाई उसले झुटा तरिकाले प्रमाणित गर्नु छ। हुन पनि आजको संसारमा सबैभन्दा बुद्धिमान र चलाक ती व्यक्तिलाई मानिन्छ जसले झुटा साक्षीहरू दिएर मानिसहरूको सामु कुराहरूको ओइरो लगाउने कला जान्दछ। तर बाइबल धर्मशास्त्रले यस्ता व्यक्तिहरूलाई अधर्मी भन्दछ। श्रोता, हामीले गत हप्ताहरूमा हेरेका थियौं हितोपदेश 14:1-4 यी खण्डहरूमा पनि दुईवटा मानिसहरूको बारेमा चित्रण गरिएको छ। पहिलो, बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छ तर निर्बुद्धि स्त्रीले आफ्नै हातले घर भत्काउँदछ भनिएको छ भने, दोस्रो, इमानसँग हिँड्नेले परमप्रभुको भय मान्छ तर कुटिल मार्गमा हिँड्नेले उहाँलाई तुच्छ ठान्छ। मूर्खको बोलीले आफ्नै पीठमाथि लाठो ल्याउँछ तर बुद्धिमानका ओठले त्यसको सुरक्षा गर्छ। 5, जहाँ गोरुहरू छैन त्यहाँ भकारी खाली रहन्छ तर गोरुहरूको बलमा फसल प्रशस्त कटनी हुन्छ भनेर हामीले हेरेका थियौं भने आज हामीले 5 हेर्दैछौ। प्रेश्रोता, सबैलाई मनपर्ने एउटा कुरा सत्यता हो। जसले सत्य कुरा बोल्छ त्यो व्यक्ति सबै मानिसलाई मनपर्छ र सत्य कुरा बोल्ने र सत्य काम गर्ने व्यक्तिले कहिले पनि झुटा काम वा अधर्मी काम गर्दै गर्दैन। प्रेश्रोता, यदि उसले अधर्मी काम गर्न थाल्यो भने उसको मुखले कहिले पनि सत्य बोल्न दिँदैन। त्यस कारणले गर्दाखेरिमा हामीले कहिले पनि अधर्मी काम गर्नु हुँदैन। चाहे जस्तो सुकै परिस्थिति किन नआओस्, हामीले साँचो गवाही दिन सक्नु एकदमै बुद्धिमानी कुरा हो। श्रोता, भजन संग्रह 12:2 भनिएको छ, यहाँ हरेकले आफ्नो छिमेकीसँग झुट बोल्छ, चाप्लुसी ओठले छलसित तिनीहरू कुरा गर्छन्। सबै चाप्लुसी गर्ने ओठहरू र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई परमप्रभुले काटिदिउ। तिनीहरू जसले भन्छन् हाम्रै जिब्रोले नै हामी जित्नेछौ, हाम्रो ओठ हाम्रै हुन् र हामी माथि को मालिक छ र, तर 5, परमप्रभु भन्नुहुन्छ, अब म उठ्नेछु किनकि कमजोरहरू लुटिएका छन् र दरिद्रहरू सुस्केर हाल्छन् र तिनीहरूलाई हानि गर्नेहरूबाट म रक्षा गर्नेछु भनेर लेखिएको छ। आदरणीय श्रोता, यहाँ केवल 2 मात्र कुरा होइन, 12 हामीले 6 हेर्यौं भने यहाँ धेरै डरलाग्दा कुराहरू उल्लेख गरिएको छ। पहिलो कुरा, ती व्यक्तिहरूले हामी जित्नेछौ भनेर घमण्ड गर्छन्। अनि दोस्रो कुरा, त्यसरी झुटो कारोबार गर्ने व्यक्तिहरूलाई सृष्टिकर्ता परमेश्वर आफैले हस्तक्षेप गर्नुहुन्छ। अनि त्यसपछि हामी देख्दछौ कि कसरी सृष्टिकर्ता परमेश्वरले आफ्नो वचन पठाएर त्यस्ता कुकृत्य गर्ने मानिसहरूमाथि उहाँले आफ्नो अभिप्राय पूरा गर्नुहुन्छ भन्ने कुरा हामीले देखेका छौँ। प्रेश्रोता, परमेश्वरको प्रतिज्ञा, अब म उठ्नेछु किनकि कमजोरहरू लुटिएका छन्, दरिद्रहरू सुस्केर हाल्छन्। उनीहरू किन लुटिए, कोबाट लुटिए? ती व्यक्तिहरूबाट जसले मिठा मिठा कुराकानी गर्छन्, प्रतिज्ञा गर्छन् र तिनीहरूको पैसालाई आफ्नो बनाउँदछन्। आदरणीय श्रोता, त्यसै गरी हितोपदेश 12:17 भन्छ, एक सत्यवादी साक्षीले इमानदार गवाही दिन्छ तर झुटो साक्षीले झुटा कुरा बोल्छ। त्यसै गरी 18 असावधान वचनले मानिसलाई तरबारले झैँ खोज्छ तर बुद्धिमानको बोलीले निको पार्छ। सत्य बोल्ने ओठ सधैँ स्थिर रहन्छ तर झुटो बोल्ने जिब्रो केही क्षण मात्र टिक्छ। खराब युक्ति रत्नेहरूको हृदय छातीमा हुन्छ तर शान्तिको बढोत्तरी गर्नेहरूको रमाहट हुन्छ भनेर उल्लेख गरिएको छ। श्रोता, जो झुटो कुरा बोल्छ ती व्यक्तिहरूलाई उनीहरूले बोलेकै कुराले नोक्सान गर्छ भनेर यहाँ बाइबलले भनेको छ। प्रेश्रोता, तर बुद्धिमान व्यक्तिले चाहिँ बोल्छ,
बोलेपछि त्यहाँ भएको सबै कुराहरूमा उसले चङ्गाई दिन्छ अथवा सबै कुराहरू मिल्दछ भनेर यहाँ भन्दछ। यसकारणले गर्दा तपाईँ आफूले आफूलाई कस्तो बनाउन चाहनुहुन्छ? हुन त तपाईँहरूको दावी यही छ कि हामी सत्य छौ, हामीले सत्य कुरा नै गरिरहेका छौं। त्यसो त एकजना झुट बोल्ने व्यक्तिले नि उसले आफूले आफूलाई सत्य भएको र सत्य कुरा बोलेको कुराहरू दावी गर्न सक्छ। यसको अर्थ के त्यो व्यक्ति सत्य हुन्छ त? कदापि हुँदैन। उसले त त्यो सत्यतालाई लुकाउनको लागि, दबाउनको लागि हर तरका हत्कण्डाहरू प्रयत्नहरू मचाउँदछ। श्रोता, अनि कतिपय अवस्थामा एउटा झुटले हजारौं हजार वर्ष पनि राज्य गरिरहेका हुन सक्छ, तर त्यो पनि एक दिन सत्य पूर्ण रूपले प्रकट हुँदाखेरि त्यो झुटलाई उहाँले तुरुन्तै पर्दाफाश गर्नुहुनेछ र त्यहाँ अनन्त तिरस्कार साथसाथै मानिसहरूबाट पनि तिरस्कार र सबैबाट तिरस्कार पाउँछ र बिल्कुलै एक्लो बन्छ। श्रोता, यदि तपाईँ समूहमा बस्न चाहनुहुन्छ वा भनौ मानिसहरूको साथ चाहनुहुन्छ भने तपाईँ र मैले झुटो कुरा गर्नको लागि सदाको लागि त्याग्नु पर्दछ। आदरणीय श्रोता, जब हामीले यसरी झुटलाई त्याग्दछौ तब हामीले मानिसहरूबाट साथ पाउन थाल्दछौ। अब यो कुराहरू सदैव लागू नहुन सक्छ, किनभने संसारमा मानिसहरू सत्यलाई भन्दा झुटा कुरालाई बढी रुचाउँछन्, ज्योतिलाई भन्दा अन्धकारलाई बढी रुचाउँछन्। श्रोता, तर वास्तवमा एकजना चोरलाई पनि सत्य र इमान्दार चोर नै चाहिन्छ, उसलाई पनि झुट र फरेब व्यक्तिहरूको आवश्यकता छैन। प्रेसरता यसकारणले गर्दा सत्यको माग अत्याधिक छ, अनि शुरूमा हेर्दाखेरि सत्यले वास्तवमा काम नगरेको जस्तो, सत्य चाहिँ पराजित भएको जस्तो देखिन सक्छ, तर अन्तिममा गएर अन्तिम विजय चाहिँ सत्यले नै गर्दछ। आदरणीय श्रोता, त्यसकारणले गर्दाखेरि हामी झुटको बाटोमा हिँड्नु भनेको पतनको मार्गमा हिँड्नु हो। हामी कहिले पनि पतनको मार्गमा नहिँडौ, बरु सदैव सत्यता र इमान्दारिताको मार्गमा हिँड्नु पर्दछ। बाइबल धर्मशास्त्रले यसै भनेको होइन कि साँचो साक्षीले छल गर्दैन। तपाईँ धर्मी बन्न चाहनुहुन्छ, निष्कपट बन्न चाहनुहुन्छ भने तपाईँका हर साक्षीहरूमा वास्तविकता भन्ने कुरा चाहिँ हुनु पर्दछ। तर यदि हामी साँचो साक्षी दिँदैनौ भनेदेखि हामी एउटा विश्वासीले अर्को त्यस्ता व्यक्तिलाई हेर्दा आफू जस्तै विश्वासी देखे तापनि अन्तमा गएर त्यस्ता व्यक्तिले कुठाराघात गर्ने विचार गरिरहेको हुन्छ, अनि त्यसले आफूभित्र भएको आफ्नो बुरम भएका झुटा कुराहरूलाई पूर्ण रूपले इन्कार गरिनेछ र यसरी सत्यले पश्रय पाउनेछ। श्रोता, तपाईँ के चाहनुहुन्छ? तपाईँलाई आवश्यक के हो? तपाईँ केलाई पछ्याउन चाहनुहुन्छ, झुटलाई या सत्यतालाई? श्रोता, एकपटक सीएच म्याकेस्टोसले भने कि खराब विवेकसित पृथ्वीमा बस्नुभन्दा त राम्रो विवेक सहित स्वर्ग जानु राम्रो हो। हामी सधैँ पूर्ण रूपमा सत्यवादी हुन कति सावधान हुनुपर्छ, यो उनको कथन हो। त्यसकारणले गर्दाखेरि हामी सत्यतामा जीवन जिउनको लागि निकै सावधानी अप्नाउनु पर्ने कुरा यहाँ बताएको हामी पाउँदछौ। किन भन्दाखेरि हाम्रो सत्यतालाई मानिसहरूले निरन्तर सुन्नलाई इन्कार गर्छन् र जसले एक ठट्टा गर्छ र त्यो व्यक्तिले आफ्नो जो सुन्ने क्षमता छ त्यो गुमाउँछ। साँचो र बुद्धि पाउन कहिले पनि सक्दैन जबसम्म उसले परमप्रभुलाई अस्वीकार गरिराख्छ। समझदार मानिसले सही कुरा छिट्टै बुझ्छ, किनकि जोसँग छ त्यसलाई अझै धेरै दिइनेछ र त्यससँग अझ प्रशस्त हुनेछ भनी मत्ती 13 अध्यायको 12 पदमा प्रभु यीशु ख्रीष्टले भन्नुभएको छ। प्रेसवता यीशु ख्रीष्ट अझै के भन्नुहुन्छ भन्दाखेरि उहाँले जुन जुन कुराहरू बताउनु भएको छ त्यो पूर्ण रूपले सत्य हो भनेर भन्नुहुन्छ र उहाँले सत्यको साक्षी दिनको लागि आउनु भएको हो भनेर बताउनु भएको छ। तर हामी वास्तवमा संसारमा हेर्छौ भनेदेखि झुटलाई टिकाइराख्नको लागि मानिसहरूले दुनियाँ ताना बाना बनेको हामी देख्न सक्छौ, ताकि हामीले ती कुराहरूलाई देखेर पनि बुझ्न नसकौ भन्ने उद्देश्यको साथ दुनियाँ प्रकारका ताना बानाहरू, सबै प्रकारका नचाहिँदा कुराहरू त्यहाँ उल्लेख गरेको हामी पाउँदछौ। तदनि श्रोता, यसकारणले गर्दा तपाईँ र मैले कहिले पनि झुटको सहारा लिनु हुँदैन। चाहे जस्तो सुकै परिस्थिति किन नआओस्, हामीले सदैव सत्यको सामना गर्दै
अगाडि बढ्न सक्नु चाहिँ वास्तवमा सफलताको एउटा कुञ्जी हो। श्रोता, त्यसै गरी यसैया 57:17 तल हामीले हेर्ने हो भनेदेखि झुटको पछि लाग्ने मानिसहरूको दुर्गति कस्तो हुनेछ भनेर यहाँ बताइएको छ, लेखिएको छ। त्यसको पापले भरिएको लोभको कारण म रिसाएको थिएँ र मैले त्यसलाई दण्ड दिएँ र मेरो मुख लुकाए, तर पनि त्यो आफ्नै चालमा अटेरी गरेर चल्दै रह्यो। मैले त्यसका चालहरू देखे, तर त्यसलाई म निको पार्नेछु र म त्यसलाई डोर्याउनेछु र फेरि सान्त्वना दिनेछु। हे इसरायलमा विलाप गर्नेहरूका मुखमा प्रशंसा उत्पन्न गराउनलाई टाढा र नजिक बस्ने दुवैलाई शान्ति होस्, शान्ति, परमप्रभु भन्नुहुन्छ। म तिमीहरूलाई निको पार्नेछु, तर दुष्टहरू चाहिँ छाल उठेको समुद्र चाहिँ छन् जो शान्त हुन सक्दैन, जन्मेको जसको पानीले मैला र हिलो बाहिर फ्याँक्छ। दुष्टलाई शान्ति हुँदैन भनी मेरा परमेश्वरले भन्नुभएको छ भनेर यहाँ उल्लेख गरेको हामी पाउँदछौ। श्रोता, यदि तपाईँ हामी परमेश्वरको शान्तिमा आनन्दमा हिँड्छौ भनेदेखि हामीले सिधा मार्ग अप्नाउनु पर्दछ। हामीले कहिले पनि झुटा मार्गतिर अगाडि बढ्नु हुँदैन। प्रिय श्रोता, तपाईँ हामी निकै झुटको खेतीबाट थाकेका हुँला, तपाईँ र म यो थकानमा विश्राम पाउन चाहन्छौ भने सत्यतामा मात्रै हामीले विश्राम पाउन थाल्दछौ। प्रिय श्रोता, यसकारणले गर्दा हामीले जहिले पनि सत्यको पक्षमा लिएर खडा हुनु पर्दछ। हर समय हामी सत्यको निम्ति हामी जुझ्नु पर्दछ। जब हामी यसो गर्छौ तब मात्रै हामीलाई परमेश्वरबाट आशिष र अनुग्रह मिल्न सक्दछ। श्रोता, झुटा मान्छेलाई झुटा कुरालाई कसैले पनि पत्याउँदैन र मान्दैन पनि, र जो झुटको सहारा लिन्छ त्यो व्यक्ति समाजबाट बहिष्कृत हुन्छ। आदरणीय श्रोता, अनि त्यो व्यक्ति निन्दित हुन्छ, घृणित हुन्छ, अनि त्यो व्यक्तिको चाहिँ पूर्ण रूपले कामहरू पनि अस्थायी हुन्छ। त्यसकारणले गर्दा हामीले जहिले पनि सत्यको खोजीमा हिँड्नु, सत्य कुरालाई हामीले अनुसरण गर्नुपर्छ र हामीले सबैलाई साँचो रूपमा साक्षी दिनुपर्छ। तपाईँको समाजमा पनि सत्य बोल्ने व्यक्तिलाई मन पराइन्छ, यहाँसम्म कि चोरी गर्ने चोरको राज्यभित्र पनि सत्य मानिसहरूको कदर हुन्छ भने अब सत्य बोल्ने मानिसहरूको माग कहाँ चाहिँ छैन, जहाँ चाहिँ छ। यदि तपाईँ जीवनमा तरक्की गर्न चाहनुहुन्छ भने सत्यताको मार्गमा लाग्नुहोस्। आदरणीय श्रोता, यतिभन्दा पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएको हामी तपाईँलाई धन्यवाद दिँदछौ। र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनाम नगर, काठमाडौँ, नेपाल। हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त श्रोता, अब भने आजको कार्यक्रमबाट प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरी अर्को कार्यक्रमसम्मको लागि आज्ञा चाहन्छौ। आज्ञा दिनुहोस्। अवस्था जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
4: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
3: अनि यी सबै कहाँ पाउने त दाई?
4: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
3: कार्यक्रम मुक्तिको मार्ग?
4: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्यूज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
5: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
8: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
9: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
10: अधिक जानकारीको लागि मोबाइल 98 41 87 68 02, 98 41 87 68 02
11: र 98 18 25 12 40, 98 18 25 12।

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38।

0: जय मसी म गायिका चन्दा देवान तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश।
1: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँग बस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देश लिएर प्राविधिक मित्र विजय र म अब्राम उपस्थित भइसकेका छौं। अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ। विशेष गरिकन प्रवासमा रहेका प्रियजनहरूलाई जोड्ने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। हजुर, तपाई हामीसँग जोडिन सक्नुहुनेछ र यो कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। तपाई जस्तो केही कामको सिलसिलामा हङकङमा हुनुहुन्छ भने तपाई संगतिको लागि चाहिँ आराधना नेपाली मण्डली हङकङसँग जोडिन सक्नुहुनेछ। र तपाई प्रवासमा हुनुहुन्छ, कोही आफ्नो देश जन्मभूमिमा हुनुहुन्छ, एकअर्काले एकअर्कालाई सम्झन सक्नुहुन्छ। प्रवासमा भएकाहरूले आफ्नो देशमा रहेका आफन्तलाई सम्झन सक्नुहुन्छ र आफ्नो देशमा हुनुहुनेले प्रवासमा रहेका प्रियजनलाई यतिखेर सम्झन सक्नुहुन्छ। त्यति मात्र होइन, केही मिठो सन्देश पनि दिन सक्नुहुन्छ र तपाईँलाई मनपर्ने गीत पनि उहाँहरूको निम्ति राख्न सक्नुहुन्छ। र कार्यक्रमको एउटै उद्देश्य हो एकअर्कालाई जोड्ने। हामी तपाईँलाई पुल भनिनेछौ र तपाईँलाई जोड्ने कोशिश गर्नेछौ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770755। हाम्रो वाट्सएप नम्बर रहेको छ 98023444। कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण वचनपछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। श्रोता यतिखेर प्रवासमा रहेका प्रियजनहरूलाई तपाईँले सम्झन सक्नुहुन्छ र केही सन्देश र केही मिठा भक्ति संगीतहरू पनि उहाँहरूको लागि तपाईँले पस्कन सक्नुहुनेछ र यसको निम्ति त तपाईँले हामीलाई फोन गर्नुपर्ने हुन्छ र हाम्रो फोन नम्बर रहेको छ 6740707654 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 र प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश र विदेशिनु रहर होइन त्यो तपाईँ र मलाई थाहा छ बाध्यता हो तर विदेशमा रहँदा पनि जुन ठाउँमा हामी छौं त्यो देशको नियम कानून भित्र हामी रहनै पर्छ किनभने हामी अलिकति स्वतन्त्रतामा बसेका मानिसहरूलाई कतिचोटि गाह्रो हुन्छ तर पनि आफ्नो देश छोडिसकेपछि कुनै पनि देशमा गएपछि त्यो देशको नियम कानूनभित्र हामी रहनै पर्छ नत्र हामीले नसोचेका सजायहरू पाउन सक्छौं धेरै हामीले त्यस्तो घटनाहरू देखेका छौं सुनेका छौं र तपाईँले पनि यतिखेर आफ्ना प्रियजनहरूलाई सम्झन सक्नुहुन्छ केही सन्देश दिन सक्नुहुन्छ र कुनै पनि गीत संगीत पस्कन सक्नुहुन्छ फोन गर्नुहोस् भन्न चाहन्छु र अहिलेलाई मैले फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी अब्राम सर।
0: जय मसी अर्जुन श्री, आरामै हुनुहुन्छ?
1: म एकदम हाँसेको छु, बाँचेको छु, आरामै छु। हजुरलाई कस्तो छ?
0: म पनि एकदमै हाँसेको छु, बाँचेको छु, नाचेको छु, बोलेको छु भन्नुपर्छ हजुर।
1: हजुर, खाजा भयो अनि हजुरको?
0: खाजा भयो हजुरको?
1: मेरो पनि अघि नै भइसक्यो भन्नुपर्छ हजुर।
0: ल भन्नुहोस् यतिखेर हजुर ठ्याक्कसँग कसलाई यतिखेर सम्झन चाहनुहुन्छ प्रवासमा रहनुभएको?
1: यतिखेर प्रवासमा रहनुभएको भन्नुपर्दाखेरि कर्णप्रिय संगीत हुनुहुन्छ मलेसियातिर, उहाँलाई सम्झन चाहन्छु। अनि के भन्नुहुन्थ्यो, उहाँको नाम मैले बिर्सेँ, जुनु राई हुनुहुन्छ यता इन्डियातिरै, उहाँलाई सम्झन चाहन्छु।
0: हजुर।
1: अनि हाम्रो नैना थापाज्यूको हस्बेन्ड हुनुहुन्छ उता दुबईमा, जेम्स थापा मगर, उहाँलाई सम्झन चाहन्छु है। हाम्रो पम्पा गोपालीको छोरा छोरीहरूको विदेशमा हुनुहुन्छ भन्नुहुन्थ्यो, उहाँलाई पनि सम्झना गर्न चाहन्छु। अनि जो जतिजना अहिले नेपालमा हुनुहुन्छ, पम्पा गोपाली नाना, पम्पा रोका, चन्द्रमाया मगर, अमिता मगरजन, हरिबोल बुढातोकी, ईश्वरभक्त गौतम, उत्तम शिवाकोटी, सुमन राई, अनि सम्पूर्णलाई सम्झन चाहन्छु हजुर।
0: हजुर, उहाँहरूको लागि सम्झनाको लागि कुन गीत राख्न चाहनुहुन्छ?
1: उहाँहरूको लागि यो मेरो अन्तिम सास रहेछ भनिराखिदिनुहोस् न हजुर।
0: धेरै धेरै धन्यवाद अर्जुनजी, साथ दिनुभयो, खुसी लाग्यो अहिलेलाई छुटौ।
1: हुन्छ हजुर, जय मसी हजुर।
0: जय मसी। अर्जुन प्रधानजी हुनुहुन्थ्यो, सिक्किमबाट जोडिनु भएको थियो र प्रवासमा रहनुभएका र आफ्नो प्रियजनलाई यो गीत उहाँको रोचाइमा।

0: कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा तपाईँ हुनुहुन्छ र यतिखेर कोही मित्र फोन लाइनमा उहाँलाई स्वागत गरौं। हेलो जयमसी नैनाजी, आरामै हुनुहुन्छ?
1: आरामै छु।
0: अनि आज अफिस जानुभयो?
1: कस्तो छ?
0: म एकदमै ठिक ठाक छु।
1: हजुर,
0: अनि आज अफिस जानुभयो?
1: के भन्नुभयो बुझिन?
0: आज अफिस जानुभयो त काममा?
1: हजुर, म गएर आएको। हजुर, गएर नानीलाई ल्याएर उसलाई खाजा दिएर यहाँ प्रोग्राम सुन्दैछु। हजुर
0: हजुर, ल भन्नुहोस् हजुर, प्रवासमा रहेको ककसलाई हजुर यतिखेर सम्झन चाहनुहुन्छ र उहाँहरूलाई कुन गीत पस्कन चाहनुहुन्छ?
1: फर्स्ट अफ अल मेरो हस्बेन्डलाई जेम्स थापा, अनि उहाँ हुनुहुन्छ, अनि जतिजना विदेशमा हुनुहुन्छ छोरा छोरीहरू, है, जतिजना प्रभुको दासहरू छोरा छोरीहरू जतिजना हुनुहुन्छ उहाँहरू सबैजनालाई सम्झिन चाहन्छु, अनि विशेष अर्जुन प्रधान मेरो साथीलाई, अनि हाम्रो कुमार इन्डियाको कुमार राई दाजु, अनि हाम्रो के अरे उहाँ हाम्रो पम्पा रोका दिदी, हाम्रो सबैजनालाई, अनि हजुरहरूलाई पनि यो गीत चाहिँ डेडिकेट गर्न चाहन्छु। गीत भन्नाले चाहिँ गीत चाहिँ के हुन्छ, सहारा हौ तिमी मेरो भन्ने जुन गीत छ नि,
0: हजुर
1: हजुर, त्यो गीत सुनाउन चाहन्छु सबैजनालाई।
0: धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
1: हजुर हस्, धन्यवाद। जय मसी।
0: नैना थापाजी हुनुहुन्थ्यो र कार्यक्रममा हामीलाई फोन गरेर साथ दिनुभएको थियो र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश सुन्दै हुनुहुन्छ। प्रवासमा रहेका प्रियजनहरूलाई तपाईँले फोन गरेर सम्झन सक्नुहुन्छ, उहाँहरूको लागि मिठो सन्देश र गीत संगीत पनि पस्कन सक्नुहुन्छ। अहिलेलाई भने नैनाजीको रोजाइमा रहेको यो अर्थपूर्ण संगीतको साथ

0: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
1: आदरणीय श्रोता, यो अर्थपूर्ण संगीतको साथ पछि भने तपाई हामीसँग जोडिन सक्नुहुन्छ र प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन सक्नुहुन्छ। प्रवासमा कोही न कोही त हुनु नै हुन्छ, होइन? कसैको छोराछोरी हुनुहुन्छ होला, कसैको श्रीमान हुनुहुन्छ होला, कसैको श्रीमती हुनुहुन्छ होला, विभिन्न कारणले, होइन? कोही पढाइको सिलसिलामा, कोही कामको सिलसिलामा हुनुहुन्छ र कार्यक्रम गुड न्यूज प्रवासी सन्देशले जोड्ने काम पक्कै पनि गरिरहेको छ र तपाईँले फोन गर्नुहोस् र आफ्नो प्रियजनलाई नजिकबाट सम्झनुहोस् भन्न चाहन्छु। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र तपाईँ जोडिन सक्नुहुन्छ र प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन सक्नुहुन्छ। र जब मैले केही देशहरू एउटा घुम्ने मौका पाएको थिएँ त्यहाँनिर चाहिँ एउटा महत्व क्या जस्तो यहाँनिर के मतलब हुँदैन एउटा नेपालीले भेटेपछि के हुन्छ भने तपाईँ कुन ठाउँको भन्ने हुन्छ होइन अनि यो ठाउँको भन्छ तर आफ्नै गाउँको अथवा आफ्नै जिल्लाको रहेछ भने चाहिँ ए भनेर अलिकति नजिकतापन हुन्छ क्या तर बाहिर गएपछि चाहिँ नि एउटा यस्तो हुँदो रहेछ नेपाली भनेर त्यो जुनै ठाउँको होस् क्या नेपालको एकदमै आफ्नोपन हुँदो रहेछ यो चाहिँ मेरो मान्छे हो भन्ने हुँदो रहेछ क्या नेपालीलाई भेटिसकेपछि अनि जब बाहिर भेटिन्छ नि त्यहाँ कुनै धर्मको कुरा हुँदैन कुनै जातको कुरा हुँदैन होइन त्यहाँ चाहिँ नेपाली मात्रै भन्ने कुरा हुँदो रहेछ क्या तर यहाँ आएपछि के हुन्छ मान्छे यो जात यो ठाउँ यो त्यो यो धर्म भन्ने हुन्छ क्या तर जुन नेपालीपन बाहिर देखिन्छ नि त्यो पन चाहिँ यहाँ पनि हुनुपर्छ जस्तो लाग्छ मलाई अनि त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ र अहिलेलाई पनि कोही मित्र फोन लाइनमा उहाँलाई स्वागत गरौं। हेलो हेलो जय मस्ती रुचजी हजुर हजुर हो नि रुचजी धेरै दिन पछि हामीलाई सम्झिनु भयो खुसी लाग्यो
1: झन्डै बिर्सेस अनि यसो हेरेको त 2:01 गएछ यहाँ अझै छ 14 भनेर डायल गरिहालेको
0: हजुर धेरै धेरै धन्यवाद तपाईँको सम्झनाको लागि ल भन्नुहोस् यतिखेर कसलाई सम्झन चाहनुहुन्छ
1: यतिखेर चाहिँ म सधैँ आफ्नै परिवारहरूलाई सम्झिने गर्छु यतिखेर चाहिँ मेरो सम्पूर्ण फ्यामिली भनौँ न मेरो श्रीमान नानीहरू बुहारीहरू मेरो सासु आमा प्यारालाइज हुनुहुन्छ त्यहाँमाथि फेरि एक्सिडेन्ट भएर अहिले झन् साह्रो परिराखेको छ उहाँलाई सुस्वास्थ्य लाभको कामना भन्न चाहन्छु अनि हाम्रो मण्डली परिवार त्रिवेणी स्वतन्त्र मण्डली अनि हाम्रो पासुबुवा पासु आमाहरू केबी भण्डारी राखेल भण्डारी हुनुहुन्छ उहाँहरू सम्पूर्ण मण्डली परिवारलाई सम्झिन चाहन्छु अनि साइप्रसमा हुनुहुने हाम्रो सुनि सिस्टर लगायत सम्पूर्ण अनलाइन अनि फिजिकल दुवै सेवामा आबद्ध हुने सम्पूर्ण मण्डली परिवारलाई सम्झिन चाहन्छु अनि हप्ताभरि हामीलाई वचन खुवाउनुहुने हाम्रो पासुबुवाहरूलाई सम्झिन चाहन्छु साइप्रसमा हामी अनलाइनमा वचनहरू सुन्ने गर्छौँ इन्डियाबाट युकेबाट धेरै ठाउँबाट वचन दिन आउनुहुन्छ पासुबुवाहरू अनि उहाँहरूलाई सम्झिन चाहन्छु अनि मसँग हुने मेरो साथीलाई सोमा बहिनीलाई सम्झिन चाहन्छु बहिनी रिता अनि उहाँको सम्पूर्ण फ्यामिलीलाई सम्झिन चाहन्छु मेरो भाइहरूलाई सम्झिन चाहन्छु अनि गुड न्युज अल फ्यामिलीलाई सम्झिन चाहन्छु अनि गुड न्युज एफएमबाट जतिजनाले मलाई सुन्नुहुन्छ विश्वमा सम्पूर्णलाई सम्झिन चाहन्छु अनि विशेष गरी तपाईँले झट्टै फोन उठाइदिनु भयो हजुरको लागि पनि सम्झिन चाहन्छु गुड न्युज फ्यामिली परिवारलाई
0: अनि कुन गीत त्यतिखेर राख्न चाहनुहुन्छ
1: जोडिएको सम्बन्ध भन्ने गीत लाइन सम्बन्ध
0: एकदमै मिठो गीत रोज्नुभयो धेरै धेरै धन्यवाद रुचि साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौ जय मसी रुत मगरातीजी हुनुहुन्थ्यो कुवेतबाट हामीसँग जोडिनु भएको थियो अहिलेलाई पनि उहाँको रोजाइमा रहेको निकै नै मिठो गीत आफ्ना प्रियजनहरूको लागि

0: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
1: आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो र फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै, र यो कार्यक्रमलाई प्रायोजन गर्नुहुने हाम्रो आराधना नेपाली मण्डली हङकङलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन।
2: जयमसी अनि नमस्कार। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताज्यूहरूलाई कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तोता एस्तर राईको तर्फबाट एक हप्तापछि पुनः कार्यक्रम पुस्तक र जीवन मार्फत यहाँहरूसँग भेट गर्न पाउँदा म असाध्यै खुसी छु। आशा गर्दछु यहाँहरू पनि एकदमै खुसी हुनुहुन्छ होला, स्वास्थ्य हुनुहुन्छ होला। गएको हप्ता यहाँहरूको एकदमै असल बित्यो होला, एकदमै आशिषमय बित्यो होला भन्ने कुरामा म विश्वस्त छु। र मेरो कुरा गर्न पर्दा मेरो पनि परमेश्वरको अनुग्रहले गर्दा असल आनन्दमय भएर बित्यो। परमेश्वरलाई धन्यवाद भएको होस्। कार्यक्रम पुस्तक र जीवन गुड न्यूज एफएम मार्फत यहाँहरूले प्रत्येक मंगलबार साँझ 5 बजेबाट 5 बजेसम्म सुन्न सक्नुहुनेछ। र यस कार्यक्रममा हामीले विभिन्न पुस्तकहरूको बारेमा छलफल गर्नेछौ र कति पुस्तकहरूको बारेमा, कति जीवनीहरूको बारेमा यहाँहरूको माझमा मैले सुनाउँदै आइरहेकी पनि छु। र पुस्तक पाठ हामीलाई किन महत्वपूर्ण छ, पुस्तक पाठले हाम्रो जीवनहरूलाई कसरी बदल्दछ, एउटा सानो पुस्तकले हाम्रो निराशा जीवनलाई कसरी आशा ल्याउँदछ भन्ने कुराकै हामी छलफल गर्दछौ। र यदि तपाईँहरूले निराशमा भएको बेला, दुःखमा कष्टमा हुनुभएको बेला, सबै आशहरू हराएर गएको बेला तपाईँहरूले किताब पढ्नु भएको छ भने तपाईँहरूले अवश्य पनि किताब पाठले हामीलाई कति धेरै आनन्द दिन्छ भन्ने कुरा महसुस गर्नुभएको छ होला। यदि तपाईँहरूले किताब पढ्ने बानी गर्नुभएको छैन, पुस्तकहरू जुनै पनि पुस्तकहरू, बाइबल हुनसक्छ, बाइबल सम्बन्धी अरू इसाई पुस्तकहरू हुनसक्छ, ती पुस्तकहरू पढ्नु भएमा तपाईँको हृदयलाई शान्ति आनन्द मिल्दछ। तर मैले यसो भन्दै गर्दाखेरि संसारमा धेरै प्रकारको पुस्तकहरू छन्। कुनै पुस्तकले हामीलाई रुवाउँछ, कुनै पुस्तकले हँसाउँछ, कुनै पुस्तकले हामीलाई विभिन्न भावनाहरू उत्पन्न गराउँछ। तर परमेश्वरले हामीलाई बुद्धि दिनुभएको छ, विवेक दिनुभएको छ र हामीले चाहिँ उक्त विवेकलाई प्रयोग गरेर कुन किताब हामीले पढ्ने, कुन किताब हामीले नपढ्ने भनेर छुट्याउनु पर्दछ। संसारमा हामीलाई संसारका विभिन्न कुराले अघिबाटै पीडा दिइरहेको छ, दुःख दिइरहेको छ। अब हामीले झन दुःख थपिदिने किताब पढ्यौँ भने हामीलाई किताब पढेर कुनै पनि फाइदा हुँदैन। तर हामीले यस्तो पुस्तकहरू पढ्छौँ जुन पुस्तकले चाहिँ हाम्रो जीवनको सोचहरूलाई बदल्दछ, हाम्रो जीवनहरूलाई बदल्दछ, हाम्रो डेली लाइफ, हामी डे टू डे गर्ने हाम्रो जीवनचर्याहरूलाई बदल्दछ, हाम्रो सोचहरूलाई नकारात्मकबाट सकारात्मक तर्फ लाँदछ। त्यस्तो पुस्तक पढेको खण्डमा चाहिँ हामीलाई फाइदा पुग्दछ। त्यस कारणले गर्दा कार्यक्रम पुस्तक र जीवनमा चाहिँ कस्तो प्रकारको हामीले किताबहरू पढ्नुपर्छ भन्ने कुराको पनि मैले जानकारी दिँदै आएको हुँदाखेरि तपाईँहरूले गुड न्यूज एफएमबाट प्रसारण हुने कार्यक्रम पुस्तक र जीवन प्रत्येक मंगलबार सुन्न नभुल्नुहोला भनेर सल्लाह दिँदै आउनुहोस् आज हामी कार्यक्रमतिर लागौ। प्रिय श्रोताज्यूहरू, मैले विगतका केही हप्ताहरूबाट यहाँहरूलाई एउटा जीवनी, एउटा यस्तो व्यक्तिको जीवनीको बारेमा बताउँदै आइरहेकी छु जो व्यक्ति चाहिँ नेपालको पूर्वी क्षेत्रको सबैभन्दा पहिलो इसाई विश्वासी, र उहाँ आफू मात्र विश्वासी हुनु भएन तर आफूले परमेश्वरलाई चिन्नु भएपछि मेरो आफन्तले, मेरो ठाउँको व्यक्तिहरूले पनि त्यो साँचो परमेश्वरलाई चिन्नुपर्छ भन्ने हृदय लिएर पूर्वीको प्राय सबै ठाउँहरूमा सुसमाचार प्रचार गर्दै हुनुभयो। र पूर्वमा अहिले नेपालको पूर्वी क्षेत्रमा जसरी इसाईहरूको वृद्धि भएको छ, त्यो इसाईहरूको वृद्धि हुनमा उहाँको एकदमै ठूलो योगदान रहेको छ, जसको नाम रहेको छ स्वर्गीय रेभरेन्ड डीआर थुलुङ, जसले आफू परमेश्वरमा बारम्बार दर्शन देखिराखेपछि उहाँले एक दिन बाइबल पढ्ने अवसर पाउनुहुन्छ र बाइबल पढेपछि उहाँलाई थाहा हुन्छ उहाँले सधैँ देखिरहेको दर्शनमा देख्ने चाहिँ परमेश्वर चाहिँ बाइबलको परमेश्वर रहेछ भनेर थाहा गर्नुहुन्छ। र उहाँले पूर्वीको सबै प्राय भागहरूमा, भेगहरूमा चाहिँ सुसमाचार सुनाउँदै हिँड्नुहुँदछ। र उहाँले यसरी सुसमाचार सुनाउँदै गर्दाखेरि के कस्तो दुःख कष्टहरू भोग्नुभयो भन्ने कुराको बारेमा यहाँहरूको माझमा मैले बताउँदै आइरहेकी छु। र मैले गएको श्रृङ्खलामा यहाँहरूलाई रेभरेन्ड डीआर थुलुङ उहाँ सुसमाचार सुनाउँदै गर्दाखेरि उहाँलाई कति गाह्रो भएको थियो भन्ने, उहाँको संघर्ष, उहाँले भोग्नु भएको दुःखको बारेमा बताइरहेको थिए, त्यसलाई नै आज निरन्तरता दिनेछु। यो नचिनेको व्यक्ति गाउँमा आएर राजा र देउता नमान्नु भन्दै प्रचार गर्दै हल्ला खल्ला मचाएकोले यसलाई हामीले पक्राउ गरी ल्याएको हौ भन्दै पुलिस थानामा त्यहाँका विरोधीहरूले उहाँले सुसमाचार सुनाउँदै गर्दाखेरि रिपोर्ट दिए। यसैले मिश्र थरको त्यस थानेदारले अघि मात्र छोडिदिएको कुर्सी खोसेर डिआरलाई माथि तलामा लगेर बाँधी राख्न आदेश दियो। माथिल्लो तलामा पुर्याएर डिआरलाई पाता फर्काए अनि साङ्ला सरीको हत्करी लगाएर थाममा बाँधे। ऐसेलु खर्क थानामा डिआर थुनिएको थियो। हिउँ परेर जाडो असाध्यै बढ़िरहेको थियो। पानी परेर चिसो सिरेटोले डिआर जाडो र भोकले मरणासन्य अवस्थामा पुगिसकेको थियो। त्यसमाथि प्रहरीहरूले पानी परेर हिलै हिलो भएको चिसो बरण्डामा उनलाई पाता फर्काएर साङ्लाले बाँधेर लडाएका थिए। चिसोले उनलाई रगत मासी पर्यो। प्रहरीहरू आउँथे अनि हिलो सरीको बुटले बेसरी हिर्काउथे र जान्थे। जाडोमा रक्सीले मातिएर आएर राति तिनीहरूले पाले पालो लठीले चुट्थे। आमन बियरसँग निर्मता पाराले तिनीहरू डिआर माथि खनिएका थिए। प्रहरीहरू मात्र होइन, विरोधीहरू पनि आएर उनलाई पिट्थे। त्यही माथि प्रधान पञ्च दिनहुँ आएर धम्क्याउँदै भन्थे, तेरो राजा पनि छैन त अब हाम्रो हातबाट मर्छस्। कानूनको सोझो गर्ने प्रहरीहरूको व्यवहार अझ पशु सरहको थियो। तिनीहरू उनीमाथि नागेर हिँड्थे। कहिले गुप्ताङ्ग देखाउँदै छाडा बोली गर्दै उनको मुखमा पिसाब गरिदिन खोज्थे। उफ कस्तो, केही नखाई बसेकोले चौथो दिनमा उनको रगत मासी पनि निको भयो। आज पाँचौं दिन भइसकेको थियो। यस्तो अवस्थामा जति दिन थुनेर यसरी राखे पनि डिआरले पानी धरी नपी उपवास बस्ने संकल्प गरेका थिए। तर पिटाई भोक र जाडोले बिरामी भएको डिआर थरथरी काप्दै थियो। उनको दयनीय अवस्था देखेर वीर बहादुर छेत्री नाउँको प्रहरीलाई दया लागेछ। मध्य रातितिर त्यस प्रहरीले थालभरि घिउ सरीको भात ल्याइदियो, तर डिआरले उपवास भएको कारण खान मानेनन्। त्यसमा प्रहरीले मन दुखायो, तर खाना नखाएकोमा त्यस प्रहरीलाई अचम्म लाग्यो। प्रधान पञ्चले चाहे डिआरबाट पैसा झारेर तिरौला भन्दै अरू प्रहरीहरूसँग बसेर होटलमा कुखुराको मासु र रक्सी उधारो खुवाउँदो रहेछन्। यसैले डिआरलाई पिटेर उधारो तिर्न भरसक प्रयास गरे तर सकेनन्। उपवास बस्दा ज्यादै भोकले लागे तापनि मिठो गरी निन्दा पनि लाग्दो रहेछ। उनले केही नपी उपवास बसेको तीन दिन पछि नै भोक तिर्खा दिशा पिसाब लाग्न छाडिसकेको थियो। उनलाई रात निन्द्रा मात्र लाग्थ्यो। उनी चिसो वा जाडो केही थाहा नपाउने बनिसकेका थिए। यस्तो अवस्थामा रहेको सातौं दिनमा प्रधान पञ्च जाडले मातिएर अरूलाई पनि लिएर आयो। डिआरलाई माथिल्लो तलाको बरण्डामा साङ्लाले बाँधेर लडाइराखेको थियो। उनलाई लात्ताले हिर्काउँदै भर्याङबाट तल खसाले प्लास्टिकको खेलाउन सरी उनी तल पचारिए। उनले आया समेत भन्न सकेनन्। डिआरसँग रहेको साधु गुरूलाई पनि तिनीहरूले पक्रेर पछाडिको जुठालनामा लगेर पिट्न थाले। साधु गुरू टीकारामले राजा वीरेन्द्र गुहार गुहार भनेको मात्र डिआरले सुने। त्यस बाहेक तिनीहरूले साधुलाई अरू के गरे उनलाई थाहा भएन। प्रधान पञ्चलाई उत्तानो परेको डिआरमाथि किन हो उनी साह्रै रिस उठेको थियो। यसैले उसैले मानिसहरूको सहायता लिएर उनलाई घुमियानको बलोमा उदोमुन्चो पारेर झुन्ड्याए अनि वरिपरि उभिएका प्रहरीहरूलाई बाँसको दण्डाले पिट्ने हुकुम दिए। प्रधान पञ्चको हुकुमलाई दुई प्रहरीले दायाँ बायाँ भएर मरणासन्न हुने गरी पिट्न थाले। प्रधान पञ्च शेरबहादुरको आदेश तत्कालै पालना भयो। प्रहरीहरू डिआरलाई बाँसको डण्डामा क्रूरताका साथ पिट्न पिटे। उदोमुन्टो पारेर झुन्ड्याएको डिआरलाई आफ्नो ढाँट र शरीरभरि लठीहरू बज्रिँदा असहाय पीड़ा भयो। पीड़ाले उनी छटपटाइरहे, तर प्रहरीहरूले भने एकोहोरो लट्ठी उनीमाथि बसाइरहे। डिआरको नाकबाट वाल्ल रगत बग्न थाल्यो। हेर्दा हेर्दै भुइँ नै रगतको आहाल बन्यो। त्यसपछि कुटाईको यातना खप्न नसकी डिआर बेहोस बन्यो। त्यसपछि के भयो उनलाई केही थाहा भएन। उनी मरे तुल्य बेहोसी बने। यसरी उनी बेहोस अवस्थामा प्राय 12 घण्टासम्म रहिरहे। लामो समय डिआर हल्न चल अवस्थामा रहेको डिआर मरेछ भनेर प्रधान पञ्चले त्यहाँबाट कुलीलाम ठोक्यो। फेरि के कुरा सम्झेर प्रधान पञ्च फर्कियो अनि उनले डिआर सम्बन्धी घटनाको मुचुल्का तयार पार्न थाल्यो। तयार पारेका मुचुल्का यस्तो थियो, यो अपरिचित मान्छे कहाँबाट घायल भएर हाम्रो गाउँमा आइपुग्यो र प्रहरीले राम्रो गरेर शरण दिँदा दिँदै मर्यो। तर घटनाको सत्यतालाई कलमको दुई शब्दले लुकाउन त्यति सजिलो कहाँ हुन्छ। डिआरलाई निर्मम यातना दिँदा दिँदै उनको त्यो हालत भएको, त्यस घटनालाई प्राय मानिसहरूले आफ्नो आँखाले प्रत्यक्ष देखेका थिए। तिनीहरूले यो मुचुल्का मान्न राजी भएनन्। यसैले उनीहरू बीचमा आतंक फैलियो। अब आफूमाथि आइलाग्ने दोषको भागीदार बन्न कोही तयार भएनन्। अघिसम्म एकै मतमा बाँधिएका विरोधीहरू बीच फाटो र विवाद उत्पन्न भयो। एकले अर्कामाथि दोष थप्न थाले। घटनाको जिम्मेवारी शेरबहादुरले लिनुपर्छ भनेर प्रहरीहरूले भन्न थाले। तिमीहरूलाई मारिहाल्नु त मैले भनेको थिइन नि भन्दै शेरबहादुर उम्कन खोज्यो। तर उता त्यो लामो बेहोसीको अवस्थामा टिआर भनी दर्शन देख्दै थिए। उनी सानो बालकको नानी जस्तो प्रभुको काखमा आनन्दले ढल्किरहेका थिए। एउटी आमाले आफ्नो नानीलाई काखमा लिएर मायाले सुमसुमाए चाहिँ प्रभुले उनलाई सुमसुमाइरहनु भएको थियो। प्रभुले उनको घायल शरीरलाई छोएर निको पारिदिनुभयो। नानीले आफ्नो आमालाई वेदना पोखे चाहिँ उनले पनि आफ्नो सबै दुःखहरू प्रभुसँग पोखे। प्रभु येशूले पनि उनलाई अति प्रेमसँग थपथपाउँदै भन्नुभयो, यो संसार यस्तै हो, यो तिम्रो होइन, यसैले संसारले यस्तै गर्छ, यसमा दुःख नमान, तिम्रो निम्ति आनन्द अनन्तसम्म राखिएको छ। येशूको काखमा उनलाई आराम थियो, आनन्द थियो, उनी आनन्दले विभोर थिए। तर त्यसै गरी अहिले म जान्छु र फेरि छिटी आउनेछु, तिमी चाहिँ केही बेर यस्तै बस्दै गर ल, म चाँडै आउनेछु भन्दै प्रभुले उनलाई काखबाट अलग्याउनु भयो। प्रभुले छोडेकोमा उनी सानो नानी चाहिँ रुन लागे। हेर्दा हेर्दै प्रभु अल्पिनु भयो। त्यसपछि डियारको होस फिरियो। बिर्जिदा डियारले आफैलाई कम्बल उडाएर खटियामा सुताएको पायो। उनको हातमा हत्करी पनि थिएन, ऊ बिउतियो बिउतियो भन्दै प्रहरीहरूले खासखुस गरेको आवाज उनको कानमा पर्यो। रातको 11 बजेको थियो। उनलाई शरीरमा कुनै पनि पीड़ाको आवाज थिएन। प्रभुको आनन्दमय काखबाट वञ्चित हुनु परेकोमा उनको चित्त दुखेर होला उनी एक्कासै धुरु धुरु रुन पुगे। उनी बेसरी रोएको देखेर प्रहरीहरू छक्क परे। तिनीहरूले चाहिँ दुखाइले रोएको होला भन्ठानेछन्। डियारलाई आइसलु खर्ग थानामा ल्याउनु अघि थानाको सिनियर प्रहरी याम बहादुरसित केही प्रहरीहरू सुरक्षा भ्रमणको लागि थानाबाटै टाढा गएका थिए। तिनीहरू थाकेर भर्खर थानामा आइपुगे। डियारलाई नौलो र बिरामी मान्छे जस्तो देखेर हवलदारहरूले सोधपुछ गरे। त्यसै बेला टन्न जाड पिएर टिल्ला माथिको प्रधान पञ्च आइपुग्दै भन्यो, यो मान्छे चोर हो कि डाका हो, राम्रो निगरानी गर्नु, फेरि भाग्यो भने तिमीहरू जिम्मेवारी हुनुपर्छ। तिनीहरूले बाटे बाटा घटनाबारे सबै कुराहरू थाहा पाइसकेका थिए। यसैले यामबहादुरसितका ती प्रहरीहरू प्रधान पञ्चमाथि खन्ने। शेरबहादुर भने डरले झ्यालबाट हाम फालेर भाग्यो। शेरबहादुर कुट्न नपाएर रिसाएको प्रहरीहरूले थानेदारको टेबल दराजतिर मुड्की र लाती बजार्न थाले। यो देखेर थानेदार मिश्र पनि भित्रपट्टिको झ्यालबाट भाग्यो। यसरी प्रहरीहरू बीच नै फुटाएको साधु गुरु टीकारामले डियारलाई भने, परमेश्वरले नै हाम्रा विरोधीहरूलाई हार खुवाउनु भयो। साधु गुरु टीकाराम परमेश्वरको ख्रिस्टको बारेमा आत्माले अनुभव गरेका बाहेक अन्य केही जान्दैनथे। उनको विश्वास देखेर डियार छक्क परे। तिनले विरोधीहरूको भनाई गाली बेइज्जत मात्र पाएनन्, तर दुई चार दण्डा पनि खाएका थिए। तिनले नै डियारलाई विरोधीहरूको सामना गर्न हौसला दिइरहेको थियो। राति भइसक्दा पनि थानेदार फर्केर थानामा नआएपछि हवलदारले उनलाई खोजमा पठायो। थानेदार बजार मुन्तिरको घरमा लुकेर बसेको रहेछ। भोलिपल्ट काम छिपिएपछि थानेदार आयो। परिस्थिति आफ्नो पक्षमा रहेकोले डियारलाई बोल्ने साहस आयो। उनले थानेदारलाई आफ्नो गुनासो पोख्यो, तपाईँले बिना कसुर मलाई कुट्न लगाउनु भयो, ठिकै छ, ईश्वरले तपाईँलाई हेर्नुहुन्छ, अब म जिल्ला सोलु खुम्बुमा जान्छु, मलाई प्रहरीसँग पठाइदिनुहोस्। शरीरमा भएको निलडाम र घाउका चोटहरू देखाएर आफूलाई अप्ठ्यारो पर्ला भनेर थानेदारले अझ एक हप्ता आइसलु खर्क थानामा नै बस्नुपर्छ भन्यो। तर डियारले प्रहरीसँग पठाइदिनुहोस्, नत्र मारे पनि मारून्, म भोलि नै एक्लै जिल्लामा जान्छु भनेर जिद्दी गरे। थानेदारले आलचाल गर्दै अरू तीन दिन डियारलाई त्यही थानामा नै राख्यो। थानेदार मिश्र र प्रधान पञ्च शेरबहादुर राईले डियारलाई फसारे छाड्ने सल्लाह गर्यो। डियार थुलुङ भन्ने मान्छेले सिमले डाँडामा आएर घर घरमा घुमेर ख्रिस्ट धर्म प्रचार गर्यो, जो चाहिँ कानून विपरीत छ, तसर्थ दोष देख्ने साक्षीहरू र प्रधान पञ्चहरू समेतको रोहबरमा निज अभियुक्तलाई चलान गरी जिल्ला अदालतमा पेश गरिएको छ भनेर उनीहरूले मिलोमतोमा फेरि अदालतमा अर्को मुचुल्का तयार गर्यो, जसमा अन्य विरोधीहरूले पनि सही छाप गरिदिए। त्यसपछि त्यो मिसिल सहित 6 प्रहरीहरू खटाएर हत्करीको साथमा उनलाई जिल्लामा चलान गरे। बिहान एक कप चिया मात्र पिएको डियारको शरीर सिउरी खर्कको कालोमा गलेर लखतरान भयो। भेटेका हरेक ठाउँमा पानी पिउँदै प्रहरीसँगै लुरु लुरु हिँडिरह्यो। बल्ल एउटा बर पिपलको बिसौना चौतारा भेटाए र उनले केही बेर बस्न पाए। सिनियर प्रहरी यामबहादुर राईले डिआरको धेरै कुरा सुनिसकेको थियो, यसैले उनले डिआरमाथि दया गरेर आफ्नो जिम्मामा उनको हत्करी फुकालिदियो। अब भने डिआरलाई हेर्न सजिलो भयो। उनले डिआरमाथि धेरै भरोसा गर्यो र आफ्नो राइफल पनि बोक्न दियो। एक समयको आर्मी डिआरले राइफललाई सहजै खेलाउँदै राइफलसँगै परेड खेल्यो। त्यो देखेर प्रहरीहरू छक्क परे। प्रहरी यामबहादुरले गर्दा डिआरलाई केही सजिलो भए तापनि कति प्रहरीहरूले भने बेला बेलामा डिआरलाई सताउथे। जाँदा जाँदै बाटोमा रात पर्यो। बाटोकै घरमा बाँस मागे। त्यस घरमा एक्लै आइमाई बस्दै रहेछन्। तिनीहरूले त्यस आइमाईको कुखुराको भाले काटेर मासु पकाए, तर दाम दिने कुरै गरेनन्। तिनीहरूको त्यस्तो व्यवहारले डिआरले त्यो मासु भात खान मानेनन्। डिआरलाई खानु भन्दा पनि नखाएकोले तिनीहरू उनीसँग चिडिए अनि उनलाई हतकडी लगाएर रातभर मूल खामामा बाँधे र तिनीहरू मस्त सुते। भोलिपल्ट बिहानै फेरि बाटो लागे। बाटोमा हिँड्दा चाहिँ उनको हतकडी खोलिदिए। बिहान भरिको बाटो हिँडेपछि कागेल रुख र गाउँमा आइपुगे। त्यतिन्जेल एक कप चिया बाहेक पेटमा केही पसेको थिएन। उनले भोकले तिर्खाले पीड़ा सब बिर्सिसकेका थिए। दिउँसोतिर प्रहरीहरू गाउँमा चामल खोज्न भनेर गए। डिआर चाहिँ काठको झिङ्गा खोज्न जंगलतिर पसे। तिनीहरू डिआरलाई निगरानी गर्न छाडिदिएका थिए। निकै बेर पछि मात्र खाना पाक्यो। 9 दिनदेखि खाना नखाएको डिआरले त्यस बेला निकै खाना खाए। बिस्तारै डिआरको शरीरमा तागत बस्यो। खाना खाएपछि उनीहरू बाटो लागे। बाटोमा कहीँ कहीँ चिया पसल भेटिन्थ्यो। गुजीमा एक पैसा पनि नभएको प्रहरीहरूलाई डिआरले चिया खाजा खुवाउँदा तिनीहरू खुसी हुन्थे। तिनीहरूले उनलाई साहेब पनि भनिहाल्थे। बोगल टाढै डाँडा हुँदै मेले सिरान र नाजिङ हुँदै उनीहरू सदरमुकामतिर उक्लिए। सदरमुकामको डीएसपी कार्यालय पुगेर त्यहाँको थानेदारलाई ऐसलु खड्कबाट लेखी पठाएको कागजसँगै डिआरलाई बुझाए। थानेदार चन्द्रबहादुर रुमदाली राईले त्यो पत्र नपढी नै सिपाहीलाई आदेश दियो, यसलाई नेल कडी लगाएर घोडाको तबेलामा हाल्दै। तत्कालै प्रहरीले उनलाई हातकडी लगाएर घोडा बाँधिराखेकै तबेलामा लडाए। अध्यारो तबेलाभित्र बाँधिएको डिआरलाई घडाले कुल्चेला भन्ने डर भयो। घोडाको फोहोरसँगको त्यो भुइँमा धुलै सरीको पिया पनि रहेछ। उफ, सदरमुकाममा त अवश्य पनि न्याय पाउँछु भन्ने आशाले आएको डिआरलाई यस स्थितिले झन मर्माहत तुल्यायो। उपियाहरू उनीमाथि उफ्रन थाले। उनको बिजोग भयो। उपियालाई धपाउन हतकडी लगाएको हातले सकेनन्। उनले प्रभुलाई पुकार्न थाल्यो। हे परमेश्वर, तपाईँले मलाई बारम्बार दर्शन दिनुभयो, पहाड़ी क्षेत्रहरू देखाउँदै मेरो काम गर भन्नुभयो, मैले त्यही गरे, अनि आज फेरि मलाई यस्तो संकष्ट किन? हे परमेश्वर येशु, मलाई यहाँबाट छुटकारा दिनुहोस्। यी थानेदार र प्रहरीहरूको हृदयमा तपाईँ बोल्नुहोस्। सिडिओ र न्यायाधीशसँग पनि तपाईँ स्वयं बोल्नुहोस्। यस नरक जस्तो ठाउँबाट छुटकारा पाएर म मेरो मण्डली र परिवार कहाँ पुग्न सकौं। यसरी उनले परमेश्वरसँग निरन्तर अर्ज विन्ती गरिरह्यो। साँझको 7 बजेतिर प्रहरीहरूको रोल कल आयो। थानेदारहरूको लेक्चरपछि ती सबै आफ्नो कोठातिर लागे। 2 जना हवलदार मध्ये 1 जनाको रातिको ड्युटी थियो। ड्युटीवाला र अर्को हवलदार बीच बनावन भयो र हातमै हालहाल भयो। आफ्नै सामु कुस्ती लड्न लागेका देखेर डिआरले भने, हवलदार साहब, तपाईँहरू त अफिसर हुनेवाला बेलामा किन झगडा गर्नुहुन्छ? इज्जत जान्छ, सिपाहीले पनि हेप्छ, नोकरी गर्दा त नम्र पो हुनुपर्छ भन्दै डिआरले सम्झाए। तिनीहरूले डिआरको कुरालाई सुने। एउटा हवलदार चाहिँ कराउँदै कराउँदै गयो। ड्युटीवाला हवलदार सँग प्रभु बोल्नु भएछ। उनले आफ्नो मातहतमा रहेका प्रहरीलाई अरायो, यो मान्छेलाई हतकडी खोलेर एउटा खाटमा सिरानी र कम्बल देऊ। तुरन्त हवलदारको आदेशको पालना भयो र उनको हतकडी खोलिदियो र उनी प्रहरीसँगै खटियामा कम्बल बिछ्याएर सुते। भोलि बिहानै थानेदार चन्द्रबहादुर रुम्दाली आफ्नो श्रीमती र सानी छोरीसँग त्यहाँ आयो। त्यो बामे सर्दै गरेको छोरी डिआर नजिक आइपुगी डिआरले माया गर्दै नानीलाई काखमा लिए। थानेदार दम्पति बेला बेलामा रुम्दाली भाषामा बोल्थे। डिआरले पनि रुम्दाली भाषा राम्ररी जान्दथे। डिआरसँगको सोधखोजमा उनले सारा वृत्तान्त रुम्दाली भाषामा नै बताए। आफ्नो भाषामा बोलेको थानेदारलाई डिआर प्रति केही सहानुभूति जाग्यो। तर विडम्बना, राजा वीरेन्द्रको राज्याभिषेकको शुभ अवसरमा 15 दिने सरकारी बिदा शुरू भयो, यसैले उनको मुद्दाको कारवाही अघि बढाउन मिलेन। सबै सरकारी कार्यालयहरू बन्द भएकोले टिआरले अरू 32 दिन थुनुवाकै रूपमा बिताउनु पर्यो। सोलुखुम्बु जिल्ला, सदरमुकाम जिल्ला कार्यालयहरू सबै व्यवस्थित भइसकेका थिएनन्। त्यसमाथि पनि 15 दिने बिदा पड़ेकोले कार्यालयहरूको हालत दयनीय थियो। जे होस्, बिदा पश्चात अफिसहरू खुले। डिआरको पेशीको दिन आयो। यसैले खर्का थानाबाट अवलदारी जाग्यो। तर विडम्बना, राजा वीरेन्द्रको राज्याभिषेकको शुभ अवसरमा 15 दिने सरकारी बिदा शुरू भयो। यसैले उनको मुद्दाको कारबाही अघि बढाउन मिलेन। सबै सरकारी कार्यालयहरू बन्द।

पहिले थानेदार मिश्र र प्रधान पञ्च शेरबहादुर राईलाई कति पक्राउ गरेको अपराधीहरूबाट पैसा खाएर छोडी पठाएको भन्ने आरोप लागेको रहेछ। यसैले तिनीहरूलाई पनि जिल्लामा हाजिर गराएको रहेछ। सिडिओ र न्यायाधीश पनि उपस्थित थिए। ती दुवै ओखलढुङ्गाबाट बस्ने श्रेष्ठ जातका थिए। पहिला डियरलाई ओखलढुङ्गामा भेटेकोले उनीहरू राम्ररी चिन्दा रहेछन्। हवलदार टङ्कबहादुरले खोसेको बाइबल र खैजडी सिडिओको हातैमा थियो। उनी घरिघरि त्यो खैजडी बजाउँदथ्यो। त्यसै बेला सबै न्यायाधीशको कार्यालयमा भेला भए। डियरमाथि अभियोग लगाइएको मिसिल मगाई न्यायाधीश र सिडिओले पाले पालो गरी पढे। मिसिलमा ख्रिस्ट धर्म प्रचार गर्यो भन्नेमा कृष्ण धर्म प्रचार गर्यो भनेर पो लेखिएको रहेछ। मिसिल पढेर सिडिओ र न्यायाधीश दुवै थानेदार र प्रधान पञ्चमाथि रिसले खनी सिडिओले डियरतिर फर्किँदै भने, बिना कारण यिनीहरूले मलाई पक्रेर पिटे भन्ने उजुरी लेखेर दिनुहोस्। हामी अहिले यी दुईलाई पक्रेर थुनाइदिन्छौ र तपाईँले उतै सुनसरीमा नै तारिक तय हुन्छ। तिनीहरूको कुरा सुनेर धन्यवादी हुँदै डियरले जवाफ दिए, न्याय गरिदिनु भएकोमा धेरै धन्यवाद, तर म यिनीहरूलाई बदला लिन्न किनभने बाइबलले बदला नलिनु भनेर सिकाएको छ। यिनीहरूलाई माफी भयो। सिडिओले फेरि भने, जाई लाग्नु पो हुँदैन त, यसरी बिना कसुर आइलाग्नेलाई त छोड्नु भएन नि। तर डियरले मुद्दा चलाउन अस्वीकार गरे। उनको सहनशीलतामा सिडिओले हवलदारलाई सोधे, यो डियर थुलुङ दोषी हो कि निर्दोष हो? हवलदारले कामदै भन्यो, निर्दोष हो हजुर। निर्दोष थियो भनेर जानेर पनि किन पक्रिस अनि कुटिस? न्यायाधीशले सोधे। त्यसै बेला सिडिओले ती तीनैजनालाई पक्रेर थुनामा राख्नुपर्छ भनेर भनेको सुनेर हवलदारको साबिकी बयान दिँदै भन्यो, यो सबै काम प्रधान पञ्च शेरबहादुरले नै गर्न लगाएको हो हजुर। मैले त उहाँहरूको आदेश मात्र पालना गरेको हो। सबै कुरा उहाँहरूले नै जान्नुहुन्छ। म निर्दोष छु हजुर। डियरतिर फर्किँदै सिडिओले सोधे, तिमी कसरी जान्छौ? मेरो ब्रिटिस क्याम्पको नोकरीबाट 15 दिनको विदामा आएको थिए। पक्राउ परेर धेरै गयल भइसके, त्यसैले म छिटै गरी लामी डाँडाबाट हवाई जहाजमा चढेर जान्छु। डियरले जवाफ दिए। सिडिओले हवलदार टङ्कबहादुरलाई उहाँलाई लामी डाँडासम्म सुरक्षा गरेर पुर्याउनु भनेर हुकुम गरे। त्यसै बेलामा न्यायाधीशले बाइबल धर्मशास्त्रको बढाई गर्दै भने, विश्वमा 4 देव छन्, ती मध्ये महादेव चाहिँ बाइबल हो। यो पढ्नाले धेरै असल ज्ञानहरू प्राप्त गरिन्छ। त्यसपछि लौ लिनुहोस् तपाईँको बाइबल भन्दै डियरको हातमा बाइबल राखिदिए। सिडिओले पनि भने, इसाईहरूले आफ्नो ईश्वरको पूजा भक्ति गर्दा यसरी नै खैजडी बजाउँछन् भन्दै खैजडी छिङ छिङ पार्दै फर्काइदिए। अचम्म प्रकारले जिल्ला मुख्य अधिकारीको हृदयमा काम गरी छुटकारा पाएकोमा डियर परमेश्वर प्रति धन्यवादी भई त्यहाँबाट विदा भए। डियरको यो कष्टपूर्ण सतावटको यात्राले हामीलाई सधैँ पावलको एरुसलेमदेखि रोमको दुखद यात्रालाई स्मरण गराउँदछ। कुटाई पिटाईले शिथिल भए पनि उनको शरीर प्रभुसँगको दर्शन र अचम्मको छुटकारामा बिल्कुलै हल्का भएको थिएन। उनी 3 जना प्रहरीको साथमा सोलुखुम्बुको सल्लेरी छोडेर पहिलेकै बाटो हुँदै फर्किए। नेले बजार भीड़ले भरिएको थियो। डियरलाई चिन्ने नेले मुक्ली देउसा आदि ठाउँका उनका आफन्त थुलुङ राईहरूले उनमाथि भएको अत्याचारको बारेमा सुनेका थिए। ती ठाउँहरूमा थुलुङ राईहरूको बाहुल्यता छ। बजार भर्न आएका थुलुङ राईहरूको भीड़ उर्लेर डियरको सुरक्षामा खटिएका प्रहरीहरूमाथि खनिन लागे। अरू त के, नेले बजारका प्रहरीहरू समेत घुरिए। साथमा आएका सुरक्षाका प्रहरीहरूलाई मारलान भन्ने डर डियरलाई लाग्यो। उनलाई त्यो स्थितिमा साम्य पार्न हम्मे पर्यो। बिन्ती भाव गरिकन सम्झाएर आफूसँग आएको प्रहरीहरूलाई जोगाए। त्यसरी आफूसँग रिस नराखिकन ज्यान जोगाइदिएकोमा हवलदार टङ्कबहादुरले डियर सक्षम क्षमा माग्यो। मेले बाटो निकै हिँडेर राति जिउरी बासमा बास बसे। भोलिपल्ट रिपदुङमा साधु गुरु टीकारामको घरमा आई पुगे। उनले त्यहाँबाट लामी डाँडासम्म आफै जाने बताउँदै सुरक्षाको प्रहरीहरूलाई फर्काइदिए। उनको विचार जति सक्दो चाँडो घर पुग्ने थियो। घरमा कान्छी पत्नी सुत्केरी हुने समय भएको थियो। यस समयमा उनको घरमा हुनु धेरै जरुरी थियो। उता यस्तो खबर सुनेर कति शोकित भएका होलान्। सम्झदै उनको मन भुरुरु उडेर घर पुगिहाल्न मन हुन्थ्यो। तर साधु गुरु र उनकी पत्नीले केही दिन बस्न कर गर्दै भनिन्, यस्तो थकित मान्छे कसरी जानुहुन्छ? केही दिन आराम गरेर प्रभुको बारेमा सिकाउनुहोस् अनि हामीलाई बप्तिस्मा दिएर मात्र जानुहोस्। उनीहरूको आग्रहलाई डियरले लत्याउन सकेन। त्यहाँ रहँदा साधु गुरु पत्नीले डियरको मन लगाएर सेवा गरिन्। तातो र पोसिलो खानेकुरा पकाइ तुल्याई खानलाई कर गर्दै भए। पुरै 1 हप्तासम्म तिनको स्याहार सुसारले डियरको स्वास्थ्यमा सुधार आयो। डियरले पनि उनीहरूलाई परमेश्वरको वचन सुनाउँदै रहे। 7 दिनको अन्तिम रातमा उनले साधु गुरु परिवारहरूलाई मिकु खोलामा बप्तिस्मा दिए। यस क्षेत्रहरूमा पछि पनि उनी धेरै पटक यात्रा गरी सेवा संगति गर्दै हिँडे, जसको फलस्वरूप
आज त्यहाँ

0: गाउँ र जिल्लाहरूमा धेरै मण्डलीहरू स्थापना भइसकेका छन्। डिआर धरान फर्किएकोले केही दिनमा कान्छी पत्नीबाट जेठा छोरा जन्मियो। सतावट र जेलबाट मुक्त भएर आएको खुसीमा उनले छोराको नाम विजय राखे। प्रिय श्रोताज्यूहरू, कार्यक्रमको निर्धारित समय सकिएकोले आजको लागि कार्यक्रममा रेभरेन्ड डिआर थुलुङको जीवनीलाई यहीँ नै राख्न चाहन्छु। तर अर्को हप्ता मंगलबार पुनः 5 बजे यहाँको माझमा पुनः उहाँको जीवनीलाई निरन्तरता दिने यहाँहरूसँग वाचा गर्दछु। कार्यक्रम यतिन्जेलसम्म सुनिदिनु भएको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद। कार्यक्रम यहाँहरूलाई कस्तो लागिरहेको छ सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला। र कार्यक्रम पुस्तक र जीवन आटेन पुस्तकालयद्वारा प्रसारण गरिएको कार्यक्रम भएको कारणले यदि तपाईँहरू पुस्तक पढ्न चाहनुहुन्छ, यस्तै यस्तै पुस्तकहरू पढ्न चाहनुहुन्छ भने आटेन पुस्तकालय नयाँ बानेश्वरमा रहेको छ। यहाँहरूले उक्त पुस्तकालयमा गएर तपाईँहरूलाई मन परेको पुस्तक पढ्न पनि सक्नुहुनेछ भन्दै आजको लागि बिदा हुने समय भइसकेको छ। प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता एस्तर बिदा हुन चाहन्छु। जय मसी, नमस्ते।
1: सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@artenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: जय मसीह। म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बाइनका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। साथै हाम्रो अनलाइन अफिसियल एप्लिकेशन गुड न्यूज नेपालबाट पनि अनलाइन मार्फत यहाँहरूले चाहेको समयमा 24 घण्टा सुन्न सक्नुहुनेछ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझाव दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी यसु ख्रिष्टको विषयमा भएको भविष्यवाणी र यसु ख्रिष्टको वास्तविकताको विषयमा हेर्नेछौ। प्रिय श्रोता, आउनुहोस्, यसु ख्रिष्टको विषयमा भएको भविष्यवाणी के थियो र यसु ख्रिष्ट वास्तवमा को हुनुहुन्थ्यो, जसको बारेमा हामीले थुप्रै कार्यक्रमहरूमा जानकारी दिँदै आइरहेका छौ। आजको यही विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट तपाईँ हामीलाई स्पष्ट र विस्तृत रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनु भएको छ।
1: हजुर श्रोता, सुसमाचार सबैका लागि म प्रवचनको फेरि पनि हार्दिक नमस्कार तथा जयमसी। यहाँहरूका बीचमा यो सुसमाचार सबैका लागि कार्यक्रममा म उपस्थित भएँ। यहाँहरूका बीचमा साँचो सत्य ईश्वरको बारेमा बताउने र उद्धार र मुक्ति मानिसहरूले कसरी पाउँछन् भन्ने सन्देश दिन यो सुसमाचार सबैका लागि कार्यक्रम प्रसारण गरिरहेका छौ। श्रोता, देशका विभिन्न 15 भन्दा बढी रेडियोहरूमा हामी यो प्रसारण गर्ने गर्दछौ भने विश्वभरि जीएनएन अनलाइन रेडियोमा प्रसारण गर्ने गर्दछौ, किनभने विश्वभरिका हरेक मानिस एक दिन मर्नेछन्, हरेक मानिसले ईश्वरका अगाडि गएर न्याय दिनुपर्नेछ। यो कुरा हामीलाई पहिले धर्मशास्त्रले प्रस्ट्याएको छ। कतिपय मानिसहरू आज धन दौलत र इज्जत र मानको लागि व्यस्त छन् भने आफ्नै कामद्वारा धर्म कर्म गरेर मोक्ष पाउने काममा पनि कतिपय मानिसहरू व्यस्त छन्। तर श्रोता, यो कुरा भने उद्धार र मुक्ति पाउनलाई सक्षम छैन भनेर प्रमाणित धर्मशास्त्र बाइबलले प्रस्ट्याएको छ। त्यसैले आज श्रोता, हामी हरेक मानिस मर्छौं र मरिसकेपछि मोक्ष पाउनु पर्छ भन्ने हेतुले हामी यो सुसमाचार अथवा असल सन्देश, जो हरेक मानिसको लागि उत्तिकै महत्व छ, यो सुसमाचार रेडियोहरूबाट प्रसारण गरिरहेका छौँ। यहाँहरूलाई नराम्रो लाग्ला, यहाँहरूलाई अप्ठ्यारो लाग्ला, यहाँहरूलाई रिस उठ्न सक्ला, तर वास्तविकता भने तितो हुन्छ। हजुरहरूले यो कुरा सुनिदिन बुझिदिन हामी यही कार्यक्रमबाट हार्दिक अनुरोध गर्दछौ। गर्नै पर्ने होइन आदरणीय मित्र, सुनिदिनुहोस्। सुन्नुभयो बुझ्नुभयो भने गर्ने नगर्ने तपाईँ हाम्रो आफ्नै स्वतन्त्रता छ, जो ईश्वरले नै दिनुभएको हो। स्वतन्त्रता हामीसँग छ, तर त्यो स्वतन्त्रता साथै गरेका निर्णयहरूको हिसाब किताब भने हामी एक दिन हाम्रा सृष्टिकर्ताको अगाडि, हाम्रा उद्धारकर्ता येशु ख्रीष्टको अगाडि जाँदा दिनुपर्ने हुन्छ। आज धरतीमा येशु येशु येशु येशु भनिरहेका छन्। देश विदेश विभिन्न प्रकारका समूहहरू येशुको बारेमा नबोल भनेर येशुका बारेमा बोल्नेहरूका विरुद्धमा लागिरहेका छन्। विभिन्न प्रकारका कार्यक्रमहरू आइरहेका छन्, विभिन्न प्रकारका धम्कीहरू आइरहेका छन्। किन येशुको बारेमा अझै बताउन रोकिँदैन त? किन येशुको बारेमा यति साह्रो बताइरहेका हुन् त? अरू कुनै पनि मानिस कुनै पनि धर्मशास्त्रको बारेमा किन बताइँदैन? येशुको बारेमा मात्र किन घर घर गाउँ गाउँ देश देश गएर लाखौं करोडौं रुपियाँ पैसा खर्च गरेर किन येशुको बारेमा सुनाइन्छ? येशुमा मात्रै मुक्ति छ भनेर किन सिकाइन्छ? येशुमा विश्वास गर्नुहोस् भनेर किन सिकाइन्छ? यो कुरा एकदमै विचार गर्नुहोस्। एसियामा जन्मिनु भएका येशुको बारेमा आज अमेरिकनहरू प्रचार गर्न विश्वमा जान थाले। एसियामा जन्मेका येशुको बारेमा बेलायतीहरू आज विश्वभरि छरिएर येशुको बारेमा बताउन जान थाले। अस्ट्रेलियनहरू गएर देश देशमा प्रचार प्रसार गर्न थाले। कोरियनहरू गर्न थाले। एसियामा जन्मे भएका येशूको बारेमा आज विश्वका मान्छेहरू यसरी किन दिवाना भएर गएर उहाँको बारेमा बताउने, उहाँमाथि विश्वास गर भनेर हरेक मानिसहरूलाई उल्टै सहायता गरेर, उल्टै प्रेम गरेर, उल्टै दया धर्म देखाएर किन यो येशूमा पाप पश्चातापको प्रार्थना गरेर भन्नुहुन्छ त? किनभने आदरणीय श्रोता, यो बराबर महत्वपूर्ण कुरा, यो बराबर तपाईँ र मेरा जीवनको मूल्यवान कुरा अर्को छैन। हामी विश्वास गरौं या नगरौं त्यो आफ्नो ठाउँमा छ। तपाईँ हामीले कमाएका धन सम्पत्ति एक दिन सिद्धिने हुन्। तपाईँ हामीले यो धरतीमा जति रबाबका साथ बसे तापनि हामीहरू एक दिन माटोमा मिसिनु पर्छ। तपाईँ हामी जति ठूलो रबाब र इज्जत मान र सम्मानका साथ यो धरतीमा जिए तापनि त्यो गर्व धरतीको गर्व मात्र हुनेछ, त्यो गर्व अस्थायी गर्व मात्र हुनेछ, त्यो मान अस्थायी मान मात्र हुनेछ। एक दिन सबैले माटोमा मिसिनु पर्छ, एक दिन सबै मर्नु पर्छ, एक दिन सबै यो धरती यो संसार छोडेर जानुपर्छ। शरीर त माटोमा जान्छ, तर तपाईँ र मेरो देख्ने सुन्ने शक्ति, तपाईँ र मेरो बोल्ने शक्ति, तपाईँ र मेरो महसुस गर्ने शक्ति, यो भने जन्मदाता परमेश्वरका अगाडि न्यायको लागि जानेछ। जब दोस्रो आगमन पक्कै हुन्छ भनेर हरेक धर्मशास्त्रले बताएका येशू ख्रीष्टको दोस्रो आगमन हुन्छ, तब येशू ख्रीष्टका अगाडि संसारका हरेक धर्मका, हरेक जातका, हरेक लिङ्ग, हरेक मानिसहरू उभिनेछ। तब पापको निम्ति बलि जो भयो उही येशू ख्रीष्टले धर्मको लागि पनि न्याय गर्नुहुनेछ, र न्याय कसरी गर्नुहुनेछ भन्ने कुरा हामी बार बार यो कार्यक्रम सुसमाचार सबैका लागिबाट प्रसारण गरिरहेका छौँ। न्याय गर्ने आधार के हुनेछ भन्ने कुरा यो सुसमाचार सबैका लागि कार्यक्रमबाट सधैँ प्रसारण गर्ने गरिरहेका छौँ। क्रिस्चियन दाजुभाइ दिदीबहिनीहरूले ठाउँ ठाउँ गाउँ गाउँ गएर यो कुरा बताइरहेका छन्। हामी एकदमै ध्यान दिएर गम्भीरताका साथ सुनेका छौँ भने त्यो थाहा पाएका होला। एउटा मात्र प्रश्न उहाँले गर्नुहुनेछ, तिमीहरूको पापको खातामा पाप छ कि? एउटा मात्र पाप भए पनि हामीलाई स्वर्ग पठाउनु हुने छैन। पापको एउटा रेसा मात्र हाम्रो जीवनमा भए पनि हामीलाई कुनै हालतमा स्वर्ग पठाउन सक्नुहुने छैन। हामी नरकको अनन्त अनन्तसम्म जलिरहने आगोको तलाउमा जानुपर्नेछ। त्यहाँ रुवा चिच्याड अति अति अति कष्टका साथ अनन्त अनन्तसम्म जीवन बिताउनु पर्नेछ। त्यसैले श्रोता, सुसमाचार यो हो, हामी धरतीमा जन्मिसकेपछि भूल गल्ती भइहाल्छन्, ती भूल गल्ती क्षमा गर्न एक मात्र उपाय छ, येशू मसीहको नाउँमा पाप पश्चातापको प्रार्थना गर्ने, यसलाई क्रिस्टियन हुने भन्छ। म पापी हुँ, हो मेरो जीवनमा भूल गल्ती भइहाल्छ भनेर स्वीकार्ने, अनि येशूको नाउँमा सरी भन्ने, अनि येशूलाई प्रभु भनेर मान्ने, अनि येशूलाई नै जीवनभरि पुकार्ने, सम्झिने, उहाँको नाउँमा प्रार्थना गर्ने। येशू बाहेक अरू कुनै पनि उहाँले बनाएका, सृष्टि भएका यी धरतीका चीज वस्तुहरूलाई ईश्वर भनेर कहिले पनि नढोग्ने, यो येशूको सूत्र हो, यो त्यो दिनको आधार हुनेछ आदरणीय मित्र। त्यसैले येशू ख्रीष्टको यति महान सन्देश छ, र यो येशू आउनुभन्दा पहिला केही येशूको बारेमा बताएको थियो त भनेर हेर्दा धेरै ठाउँ बताएको थियो। येशू जन्मिनुभन्दा सयौं हजारौं वर्ष पहिला बाइबलमै पुरानो करारमा बताएको छ। येशू जन्मनुभन्दा सयौं हजारौं वर्ष पहिला लेखिएका वेदहरूमा येशूको बारेमा बताएको छ, पुराणहरूमा येशूको बारेमा बताएको छ, सबै अन्य धर्मशास्त्रमा येशू ख्रीष्टको बारेमा बताएको छ, प्रस्तै बताएको छ। श्रोता, हामी बुझी बुझ पचाउँदै गयौं भने, जानी जानी हामीले वास्ता गरेनौं भने, असल सुन्दा सुन्दै खराबै गर्यौं भने, सही कुरा सुन्दा सुन्दै गलत निर्णय गर्दै हिँड्यौं भने, त्यसको भागीदार त येशू हुनुहुने छैन, त्यसको भागीदार त हामी पनि हुँदैनौ आदरणीय मित्र, त्यसको भागीदार आफै हुनुपर्नेछ। त्यसकारण आज नै हामी पश्चाताप गरेर येशू प्रभुको नाममा प्रार्थना गर्न सिकौं, र येशूको बारेमा के भनिएका थिए त, कति सय वर्ष पहिला येशूको बारेमा कस्ता कस्ता भविष्यवाणी भएका थिए त भन्ने कुरा येशू जन्मिनुभन्दा 700 वर्ष पहिला यसैया भन्ने अगमवाणी बोल्ने व्यक्तिद्वारा यस्ता कुराहरू भनेका थिए। यी कुरा यहाँका बीचमा प्रस्तुत गर्न अघि एउटा उहाँको महिमाको भजन गाउनेछौ। यहाँका बीचमा यो भजन राख्दछौ।

0: हो आदरणीय मित्र, यो संसारमा उहाँको महिमा गर्नु, उहाँको प्रशंसा गर्नु, येशूको नाउँको जय जयकार गाउनु, येशूको नाउँमा कीर्तन भजन गर्नु, येशूको नाउँमा विश्वास गर्नु, येशूको नाउँलाई आफ्नो जीवनमा उचाल्नु, यो बराबर असल धार्मिक काम र धर्म कर्म अर्को कुनै छैन श्रोता। किनभने येशूमा मात्रै मोक्ष छ, त्यसैले धर्म कर्म मुक्ति र मोक्षको लागि येशू ख्रीष्टमा विश्वास गरे पुग्छ। जीवनभरि धार्मिक काम गर्नु छ त येशूको नाउँ पुकारे हुन्छ, येशूको नाउँको महिमाका गीत भजन गाए हुन्छ। यो नै हाम्रो जीवनको सबभन्दा ठूलो र सजिलो धर्म कर्म हुनेछ। यो बाहेक अन्य आफ्ना जीवलाई दुःख दिने, आफ्नो धन सम्पत्तिलाई सिद्ध्याउने, आफ्ना रीति रिवाजमा अल्झेर आफ्ना अन्धविश्वास र रूढिवादीमा आधारित विभिन्न प्रकारका चाल चलनमा विश्वास गरेर येशू ख्रीष्टलाई इन्कार गर्ने नगर्नुहोला। हामीले आफ्ना संस्कृति, आफ्ना परम्पराहरू मान्नु पर्छ, तर येशू बाहेक अरू कसैलाई पनि ईश्वर भन्न मिल्दैन। यो ईश्वरको विरुद्धको हो, ईश्वर विरुद्धको अपमान हो, यो कुनै हाम्रो कल्चर होइन। त्यसैले आदरणीय मित्र, हामी नाच गान गरौं, खान पिन गरौं, रमाइलो गरौं, तर ईश्वरसँग खेलबाड होइन। ईश्वरलाई ढुङ्गा र माटोका तस्विर बनाएर ईश्वर हुनुहुन्छ भनेर झुकेर हामी उनलाई ईश्वर भन्न हुँदैन, यो ठूलो अपराध हुनेछ। त्यसैले आदरणीय मित्र, येशू नै ईश्वर हुनुहुन्छ, येशू नै मुक्तिदाता हुनुहुन्छ, र येशूको बारेमा उहाँ जन्मनुभन्दा 700 वर्ष पहिला नै 22 वटा ठूला ठूला प्रमाणहरू यसैया अगमवक्ताद्वारा बोल्नु भएको थियो। उहाँले यसैया भन्ने पुस्तक 49 अध्यायको 1 पदमा उहाँले येशू जन्मिनुभन्दा 700 वर्ष पहिला भन्नुभएको थियो, उहाँलाई उहाँको जन्म अघि नै परमेश्वरको दास बन्न बोलाइनेछ। येशूको शरीर, जुन शरीरमा ईश्वर को पूर्ण बास थियो, त्यो शरीरलाई ईश्वरको सम्पूर्ण आज्ञा पालन गर्ने र गर्न सिकाउने एउटा दासको शरीरको रूपमा यो धरतीमा दिने भन्ने भविष्यवाणी त्यतिखेर भइसकेको थियो। यसरी नै आदरणीय मित्र, यसैया भन्ने पुस्तकै 7 अध्यायको 14 पदमा उहाँ कुमारीबाट जन्मनु हुनेछ भन्ने कुरा भविष्यवाणी भइसकेको थियो। यो कुरा अहिले पनि मानिसहरूले विश्वास नगर्लान्, उहिले त झन् कसरी विश्वास गर्थे होलान्। किनभने कुमारी अथवा भर्जन विवाह नगरेकी कन्या केटीबाट कहिले पनि बच्चा जन्मिँदैन र जन्मिनेवाला पनि छैन। तर ईश्वरको सुपर नेचुरल पावर, उहाँको अचम्मको शक्ति र अचम्मको क्षमताद्वारा येशू अविवाहित कन्या कुमारीबाट जन्मनुभयो। उहाँको गर्भधारण पवित्र आत्माको शक्तिद्वारा ईश्वरीय अचम्मको तरिकाद्वारा भएको थियो। उहाँको जन्म पनि त्यसरी भयो, उहाँको यो धरतीमा जियाई पनि त्यसरी भयो भने उहाँको मृत्यु पनि त्यसरी भयो, र मृत्यु पछि अचम्म प्रकारले 3 दिनपछि चियानबाट शरीरैसँग उठेर मृत्यु पछिका कुराहरू र मानिसहरूले मुक्ति र मोक्ष पाउन गर्नै पर्ने आधारभूत कुराहरू बताएर शरीरैसँग उडेर आकाशमा हराउनु भयो। श्रोता, यस्तो घटना कुनै पनि अरू मानवमा, कुनै पनि अन्य मानिसले मानेका झुटा ईश्वरहरूमा छैन, येशू ख्रीष्टमा मात्र यस्तो प्रमाण छ। यो कुरा विश्व विद्वानहरूले, यो कुरा शिक्षित वर्गहरूले जानेर बुझिसकेका छन्। यो कुरा तपाईँ र मैले पनि विश्वास गर्नुपर्छ र बाइबल पढेर यो बारे जान्नुपर्छ। बाइबल पढ्ने र बाइबल अध्ययनको लागि क्याम्पस जाने, कलेज जाने समय छैन भने यो सुसमाचार सबैका लागि कार्यक्रम लगातार सुन्नुहोला। यसैले नै तपाईँलाई ईश्वर सम्बन्धी सबै कुरा विश्वास दिलाउनेछ, र विश्वास मान्नुभयो भने मुक्ति र मोक्ष हामीले प्राप्त गर्नेछौ। अनि यसरी नै यसैया भन्ने पुस्तक 11 अध्यायको 1 पद र तल 10 पदमा पनि उहाँ ईसैको सन्तान हुनुहुनेछ र दाऊदको वंशको हुनुहुनेछ भन्ने कुरा बताएको छ। येशू ख्रीष्ट कन्यामै जन्मिसकेपछि उहाँको आफ्नै आमा मरियमलाई येशूले हे नारी भनेर बोलाउनुहुन्थ्यो। येशूको निम्ति सबै स्त्रीहरू नारी हुन्, सबै नारीहरू उहाँको लागि समान स्त्री हुन्। त्यसैले आफ्नो महिमित शरीर पवित्र आत्माको शक्तिद्वारा गर्भमा राखेर परमधामका परमेश्वरले प्रयोग गर्नुभयो कि मरियमलाई नारी भनेर उच्चारण गर्नुभयो र त्यहाँ पछि येशु जन्मेर उहाँका अद्भुत काम गर्न थालिसके पछि अनि येशुलाई जन्म दिने येशुकी माता भनिन्छ। येशुले त नारी भन्नुभयो, ती नारी अथवा मरियमलाई विवाह गर्ने येशु हुनुहुन्थ्यो र उहाँ यिसैको सन्तानबाट जन्मिनु भएको थियो र उहाँ भन्दा पहिला दाऊद हुनुहुन्थ्यो र दाऊदको वंशावली सबै केलाउने हो भने दाऊदको वंशावलीको ऐतिहासिक कुराहरू हेर्ने हो भने येशु ख्रीष्ट त्यही सन्तानबाटै जन्मेकी मरियमको गर्भबाट येशुको शरीरको जन्म भएको छ। तर येशुको शरीरमा ईश्वरको वास गर्नलाई संसारका मानिसहरू जन्मे झै जन्माउनु भएन। ईश्वरले त्यो एउटा फरक शरीर थियो जुन शरीर मृत्युलाई पनि जित्न सक्ने थियो, जुन शरीर संसारका सबै पापलाई जितेर शुद्ध पवित्र सयको सय प्रतिशत पवित्र जिउन सक्ने क्षमताको थियो र जिएर उडेर आकाशमा जानुभयो। यसरी नै आत्मीय श्रोता यही यसैया भन्ने अध्यायको 42 अध्यायतिर गएर हेर्यो भने 42 अध्यायको 3 पदमा उहाँ कमजोरहरूप्रति कोमल व्यवहार गर्नुहुनेछ भनेर भविष्यवाणी गरेको छ। आजसम्मको इतिहास हेर्ने हो भने कमजोर मानिसहरू बेसहाराको सहारा, कमजोर मानिसको भरोसा, विधवाहरूको सहारा, टुराहरूको भरोसा, धरतीमा दबिएका, हेपिएका, चेपिएकाहरूलाई माथि उचालेर, माथिकालाई तल झारेर संसारलाई समतल पार्ने एक मात्र शरीर, एक मात्र शारीरिक जन्म येशूको भएको थियो र सबै अन्य मानिसले भन्न त भन्छन्, सिद्धान्त लागू त गर्छन्, तर यो ईश्वर बाहेक अरू कसैले पनि कन्ट्रोल गर्न नसक्ने विषय हुँदा येशू ख्रीष्टले पवित्र धर्मशास्त्र बाइबलमा यो नीति, यो सन्देश दिनुभएको छ। यो हजारौं वर्ष पहिला नै येशूले बताउनु भयो र आज त्यो न त धनी गरिबको भेदभाव, न त यो जात र त्यो जातको भेदभाव, न त कालो गोरोको भेदभाव, त्यो हजारौं वर्ष पहिला येशू ख्रीष्टले भन्नुभएको थियो। येशू ख्रीष्टका जाति उहाँ यहुदी हुनुहुन्थ्यो, उहाँ ब्राह्मण जातिका हुनुहुन्थ्यो र तल्लो जातको बस्तीहरूमा त त्यो जाति हिँड्न पनि हिँड्दैन थियो, अर्कै बाटो भएर हिँड्दथ्यो। तर प्रभु येशूले भने त्यो नीतिलाई उतिखेर नै भङ्ग गरेर उहाँ सामरिया हुँदै यात्रा गर्नुभएको थियो र उहाँले सामरी स्त्री अथवा त्यतिखेरको तल्लो जातको स्त्रीको हातबाट पानी माग्नु भएको थियो, किनभने यो जातवादको भेदभाव, माथिल्लो जातले तल्लो जातलाई गर्ने अपमान येशू ख्रीष्टले आजभन्दा 2019 वर्ष पहिला नै भङ्ग गरिसक्नु भएको थियो। यस्ता विभिन्न कुकृति र कुरीतिहरूको नाश गर्न ईश्वर आउनुभयो। हरेक मानिसको आत्मा एउटै हुन्छ, त्यो आत्मा ईश्वरका अगाडि समान हुन्छ। मानिसले जति भेदभाव गरे तापनि ईश्वरले सबैलाई एउटै आँखाले हेर्नुहुन्छ भन्ने कुरा ईश्वर अथवा येशूले उतिकै सिकाउनु भएको हो। अहिलेसम्म पनि मानिसहरू त्यो सही बाटोमा फर्कन मुस्किल भइरहेको छ। त्यसैले आदरणीय मित्र मण्डली चर्चहरूमा पवित्र धर्मशास्त्र बाइबलको शिक्षा लिँदा हामी एउटा फरक संसारमा पुग्छौ, हामी एउटा फरक परिकल्पनामा पुग्छौ, हामीहरूको जीवनको खास अर्थ त्यहाँ बुझ्छौ। हामी सबै त्यो ठाउँमा गएर उहाँको बारेमा बुझ्ने र साँचो ईश्वरलाई साथमा लिने प्रयास सबैले गर्न अति उत्तम हुनेछ। यसरी नै यसैया भन्ने पुस्तकै 50 अध्यायको 4-9 पदसम्म उहाँलाई खटाइएको काममा उहाँ परम प्रभुप्रति आज्ञाकारी हुनुहुने कुरा स्पष्टसँग बताइएको छ। आदरणीय मित्र यो धरतीमा जन्मेका शरीरहरू सबै अरू शरीरहरू आज्ञा मान्छौ भनेर प्रतिज्ञा गरे तापनि अनाज्ञाकारी भइया छन्, तर येशू ख्रीष्ट 100% धर्मी जीवन उहाँले जिउनु भएको थियो। यसरी त्यो शरीरले 100% धार्मिक जीवन जिउने कुरा धेरै वर्ष पहिला यसरी भविष्यवाणी भएको थियो। यस्तै उहाँलाई इजरायलले इन्कार गर्नेछ भनेर 49 अध्यायको 7 र 53 अध्यायको 1 र 3 पदमा प्रष्ट बताइएको छ। इजरायल जहाँ येशू जन्मिनु भयो त्यहाँ पनि येशूको विरोध भएको थियो। आज विश्वले येशूलाई इन्कार गर्ने प्रयास गरिरहेको छ, तर विश्वमा सबभन्दा धेरै मानिसहरू भने येशूमै विश्वास गरिरहेका छन्। यसरी नै उहाँ स्वयंले संसारको पाप भोग्नु हुनेछ भन्ने कुरा यसैया 53 अध्यायको 4-10 देखि 12 मा प्रष्टै बताइएको छ। संसारका पाप बोग्ने र संसारका पाप क्षमा गरेर पश्चातापीहरूलाई मोक्ष दिने कुरा येशू जन्मिनु भन्दा छ 700 वर्ष पहिला येशूले नै गर्नुहुनेछ भन्ने कुरा भविष्यवाणी भएको छ। यो यसैया 53 अध्यायमा छ। उहाँले मृत्युलाई जित्नुहुनेछ भन्ने कुरा 53:10 पदमा बताएको छ। येशूले मात्रै मृत्युलाई जित्नुभयो, त्यही शरीर चिहानबाट 3 दिनपछि उठेर मृत्युलाई पनि जितेर आउनुभयो र मृत्यु पछिको सम्पूर्ण यथार्थ कुरा बताइदिनुभयो। यसरी नै आदरणीय मित्र, उहाँ उच्च पारिनुहुनेछ भन्ने कुरा 52:13 र 53:12 पदमा बताएको छ। आज संसारमा सबैभन्दा उच्च पारीको नाउँ येशूको नाउँ छ। सबैभन्दा धेरै मानिसहरूले पुकारेर धन्यवाद दिनेर उचाल्ने नाम येशूकै नाम छ। येशूको नाम आज विश्वमा लगभग 0.5% मानिसहरूले उचालिरहेका छन्। डाइरेक्ट अथवा इनडाइरेक्ट येशूलाई विश्वास गर्ने मान्छे 0.5% भइसकेका छन् र एक दिन पूरा हुनेछ, यो पनि पहिले नै बताइएको छ। यसैले उहाँले मृत्युलाई जित्नुहुने कुराको साथसाथमा उहाँ उच्च पारिनुहुने भन्ने कुरा पनि बताइएको थियो भने उहाँ इजरायललाई सान्त्वना दिन र दुष्टलाई प्रतिशोध लिन आउनुहुनेछ भन्ने कुरा पनि बताइएको छ। इजरायलले इन्कार गरोस् या अमेरिकाले इन्कार गरोस्, नेपालले इन्कार गरोस् या भारतले इन्कार गरोस्, येशू ख्रीष्ट ईश्वर भएको कारण उहाँको व्यवस्था लागू हुनेछ हुनेछ। उहाँका अगाडि सबैले घुँडा टेक्नु पर्नेछ। जति नियम कानून लगाऊ, जति हामीले प्रतिबन्ध लगाऊ, येशूले जे भन्नुभयो त्यो हुनेछ। त्यसकारण आज जो जति येशूको विरोधमा र खिलाफमा उठिरहेका छौ, हामी असफल आन्दोलनमा छौ, हामी बेकार श्रापित काममा छौ, यदि येशूको र बाइबलको विरोधमा उठेका छौ भने हामी श्रापित हुनलाई पहिल्यै हुन्छ भनेर स्वीकारेर अगाडि बढेका हौ। त्यसैले आदरणीय मित्र, येशूको विरोध नगरौं, बाइबलको विरोध नगरौं, यो अटोमेटिक आफूले आफैलाई श्राप ल्याउने काम हो, किनभने ईश्वरको विरोध कहिले पनि गर्नुहुन्न र सकिने काम पनि होइन। त्यस्तै आदरणीय मित्र, यसैयाको 49:5-61:1-3 उहाँले इजरायललाई आत्मिक रूपमा परमेश्वरसँग फेरि निलाममा ल्याउनुहुनेछ अनि शारीरिक रूपले देशमा पुनः प्रतिष्ठित पार्नुहुनेछ भन्ने कुरा भविष्यवाणी गरिएको थियो। त्यो कुरा आज तपाईँ र म हराइरहेको बेला, तपाईँले मैले ढुङ्गा माटोलाई बोल वृक्षलाई ईश्वर भनिरहेको बेला, पशु पन्छीलाई ईश्वर भनिरहेको बेला, ईश्वर त आत्मा हुनुहुन्छ, उहाँ येशू भनेर एकपल्ट मुक्तिदाता भनेर आउनुभयो भन्ने कुरा उहाँका बाणी बाइबलले बतायो र आज हाम्रो जीवन परिवर्तन भएको छ, आज हामीले सत्यलाई पछ्याएका छौँ, यो कुरा पनि पहिले भविष्यवाणी भएको थियो, त्यो कुरा आज भइरहेको छ। उहाँले दाउदको सिंहासनमा शासन गर्नुहुने कुरा 9 अध्यायमा बताएको छ। 7 पदमा उहाँले इजरायलमा आनन्द ल्याउनुहुनेछ भन्ने कुरा 9:2 बताएको छ। आज येशू प्रभुलाई विश्वास गरिसकेपछि जुन जीवनमा आउने आनन्द छ, हर्ष, खुसी छ, उद्धार र मुक्ति छ, यसको सीमा येशूलाई विश्वास नगर्नेहरूलाई थाहै छैन। त्यसकारण आदरणीय मित्र, नखाए पनि खुसी, नलाए पनि खुसी, संसारले हामीलाई मारे पनि येशूले हामीलाई अनन्तको जीवन दिनुभयो भन्ने विश्वासले हामी यति खुसी हुन्छौ, यो कुरा पछ्याउनेलाई अनुभव छ। त्यस्तै उहाँले इजरायलसित नयाँ करार बाँध्नु हुनेछ अथवा उहाँमा विश्वास गर्नेहरूसँग नयाँ करार बाँध्ने कुरा यसैया 42:6-49:8-9 बताएको छ। यस्तै उहाँ अन्य जातिहरूको निम्ति ज्योति बन्नुहुने कुरा 42:49:6-9 क्रमशः बताएको छ। श्रोता, आज येशू संसारका ज्योति हुनुहुन्छ भन्ने कुरा सामान्य ज्ञानमा लेखिसकियो, लाइट अफ द वर्ल्ड जीसस हुनुहुन्छ। त्यसैले आदरणीय मित्र, संसारका ज्योति हुनुहुनेछ भन्ने कुरा 700 वर्ष पहिला बताइएको थियो, यो कुरा आज सामान्य ज्ञानमा छापिन थाल्यो, धेरै कुरा छापिँदैछन्। यस्तै 11:10 उहाँले जाति जातिहरूलाई पुनर्प्रतिष्ठित गर्नुहुनेछ भन्ने कुरा भविष्यवाणी भएको छ। आज संसारका सबै जातका मानिसहरूलाई उहाँले उद्धार मुक्ति दिनलाई एउटा आफ्नो वाणी बाइबलमा बताउनु भएको छ, विश्वास गर्ने जातिले मुक्ति पाउनेछन्। त्यस्तै उहाँले संसारलाई शासन गर्नुहुनेछ अनि उहाँले धार्मिकता, न्याय र विश्वसनीयतासित न्याय गर्नुहुने कुरा यसै 11:3-5, 42:1-9:6 बताएको छ। आज संसारका अन्य मानिसहरूले, देश प्रशासनले अन्यायको साथ आज न्याय गरिराखेको छ। केही दिन पहिला एउटा सुरक्षा कर्मीको अफिसरले भन्दै हुनुहुन्थ्यो जीपर्कामा, मैले चाहे भने अपराधै नगरेको मान्छेलाई जेल हाल्न पनि सक्छु र अपराध गरेको मान्छेलाई पनि जेलबाट बाहिर निकाल्न सक्छु भनेर उहाँ अफिसरले बोल्दै हुनुहुन्थ्यो। आज संसारका नेताको हातमा नियम छ, आज संसारका हाकिमका हातमा नियम छ, आज संसारका मानिसले अन्यायपूर्ण तरिकाले शासन चलाइराखेका छन्। तर प्रभु येशू ख्रीष्टको शासन अथवा इसाई भइसकेको शासन बाइबल पछ्याउनेहरू परमेश्वरको शासन यस्तो होइन, येशूको शासन न्याय, विश्वसनीयता र धार्मिकताका साथमा हुनेछ भइरहेको छ। यो कुरा हजारौं वर्ष पहिला येशूले बताउनु भएको थियो। आज येशूमा विश्वास गर्नेहरूको न्याय र इसाईहरूले न्याय धार्मिकता, न्याय र विश्वासका साथमा गर्छन्। यो कुरा आज सबै देशमा आवश्यक छ। आफ्नो फोर्स लगाएर, आफ्नो पावर देखाएर, आफ्नो धनको पेलो लगाएर न्याय गर्नुहुन्न, न्याय गर्न मिल्दैन भन्ने कुरा बाइबलले ठाडो विरोध गरेको छ। साँच्चै दुधको दुध, पानीको पानी गरेर न्याय हुनुपर्छ। यदि भएन भने त्यो व्यक्तिले माथि येशूका अगाडि जाँदा त्यसको हिसाब किताब यति कष्टका साथ भोग्नुपर्छ, यो कुरा बताएको छ। त्यसैले आदरणीय मित्र, प्रभु येशू ख्रीष्टको बारेमा हजारौं कुराहरू बताएका छन् र आजसम्म पनि हामीले मानिसहरूलाई सिकाइरहनु पर्छ। सुन्दै नसुनेकाहरूले सुन्न बित्तिकै येशू प्रभुलाई प्रभु र मुक्तिदाता भनेर पश्चातापको प्रार्थना गर्नुपर्छ। आदरणीय मित्र, सुने सुने नगर्ने र विश्वास नगर्ने मानिसहरूले त त्यो दिन लेखा लिनुपर्नेछ। यसको भोगाई मैले लिनुपर्ने छैन, हामी अन्य मानिस होइन जसले गर्छ त्यसैले भोग्नु पर्नेछ भन्दै आज यो सुसमाचार सबैको लागि कार्यक्रमको सन्देशबाट बिदा हुन्छु। हस्त परमेश्वर येशू ख्रीष्टको नाममा सबैलाई मुक्ति मिलोस्। नमस्कार, जय मसीह।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई, साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको कार्यक्रमबाट यहाँहरूले आजको विषयको बारेमा थुप्रै जानकारी लिनुभएको छ। प्रिय श्रोता, वचनमा भनिए जस्तै येशू ख्रीष्टको बारेमा थुप्रै भविष्यवाणीहरू भएको कुरा आज हामीले सुनेका छौ। जुन भविष्यवाणीहरू पवित्र धर्मशास्त्र बाइबलमा मात्र नभएर अन्य धर्मका शास्त्रहरूमा पनि भएको पाइन्छ, जसमध्ये हिन्दूको वेद, इस्लामको कुरान जस्ता अन्य थुप्रै धार्मिक ग्रन्थहरूमा भएको पाउँदछौ, जुन भविष्यवाणीहरू येशू ख्रीष्टद्वारा पूरा भएको पाइन्छ। यसकारण श्रोता, येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ, उहाँमा तपाईँले विश्वास गर्नुभयो भने मात्र तपाईँले मुक्ति र उद्धार पाउनुहुनेछ। किनकि येशू ख्रीष्ट संसारमा आउनुको मुख्य उद्देश्य नै संसारका प्रत्येक व्यक्तिलाई मुक्ति र उद्धार प्रदान गर्नु थियो। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ। कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित कार्यालयको टेलिफोन नम्बर रहेको छ 081-521-835 र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-47-557, 98-481-47 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: कसैले तपाईँलाई दुर्व्यवहार गर्दा कसरी प्रतिक्रिया दिने? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क साथीमा यहाँहरूलाई स्वागत छ। कहिलेकाहीँ मानिसहरूले तपाईँप्रति नराम्रो व्यवहार गर्नेछन्, कहिलेकाहीँ तिनीहरूले आफ्नो रिस घुमाउनेछन् र तपाईँको आलोचना गर्न र तपाईँलाई होच्याउन कठोर शब्दहरू बोल्नेछन्। कहिलेकाहीँ तिनीहरूले तपाईँप्रति अनाधारपूर्ण, निर्दय र विचारहीन कुराहरू भन्नेछन् वा गर्नेछन्। तपाईँलाई अन्याय गर्नेहरूलाई तपाईँ कसरी प्रतिक्रिया दिनुहुन्छ? तपाईँको प्रतिक्रिया महत्वपूर्ण छ। जीवनको 10% तपाईँले के सामना गर्नुहुन्छ भन्ने कुरामा निर्भर गर्दछ भने 90% तपाईँले कसरी सामना गर्नुहुन्छ भन्ने कुरामा निर्भर गर्दछ। तपाईँको मनोवृत्तिले तपाईँको चरित्रलाई प्रतिबिम्बित गर्दछ। हामी आशा गर्छौ कि हाम्रो मनोवृत्ति परमेश्वरको वचनले सिकाएको जीवनसँग मिल्दोजुल्दो छ। मत्तीको पुस्तक 4:43-44 तिमीहरूले यसो भनेको सुनेको छौ, तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर। तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर। प्रिय श्रोता, आफूलाई के भएको छ भनेर गुनासो गर्न छोड्नुहोस्। बरु आफैलाई सोध्नुहोस्, यसको बारेमा म के गर्नेछु, म कस्तो प्रतिक्रिया दिनेछु। रोमीको पुस्तक 12:17 कसैलाई खराबको सट्टा खराब नगर, जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ तिनमा ध्यान दियो। अरू मानिसहरूको क्रूर व्यवहार प्रति तपाईँले कस्तो प्रतिक्रिया देखाउनुहुन्छ भन्ने जिम्मेवारी तपाईँले लिनुपर्छ। हामीलाई हानि पुर्याउने उद्देश्यले बोल्ने वा गर्नेहरूलाई हामीले कसरी प्रतिक्रिया दिनेछौ भन्ने कुरामा परमेश्वर हामी इमानदार भएर हिँडेको चाहनुहुन्छ। परमेश्वरले हामीलाई मायाली तरिकाले प्रतिक्रिया दिने क्षमता दिनुभएको छ। याकूबको पुस्तक 1:19-20 मेरो प्रिय भाइहरू, यो कुरा जान, प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा हिमा हुनुपर्छ, किनकि मानिसको रिसले परमेश्वरको धार्मिकता ल्याउँदैन। जब कसैले तपाईँलाई नराम्रो व्यवहार गर्छ जसले गर्दा तपाईँ उनीहरूप्रति घृणा झर्को वा रिस उठ्छ, त्यो घृणा झर्को वा रिस तपाईँमा सर्छ। कसैले पनि तपाईँलाई रिस उठाउन बाध्य पार्दैन, तपाईँ त्यसलाई उनीहरूबाट आफूमा सर्ने छनौट गर्नुहुन्छ। हितोपदेशको पुस्तक 15:1 नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रिस उठाउँछ। तपाईलाई मन नपर्ने तरिकाले व्यवहार गर्ने मानिसहरूलाई तपाईँ कसरी प्रतिक्रिया दिनुहुन्छ? यदि तपाईँले उनीहरूको रिसले जवाफ दिनुभयो भने यसले झन बढी रिस सृजना गर्छ। जब तपाईँ दयालुताका साथ प्रतिक्रिया दिनुहुन्छ, यसले उनीहरूको रिसलाई शान्त पार्छ। एफिसीको पुस्तक 4:31-32 सबै तितोपन, क्रोध र रिस, हो हल्ला र निन्दा, सबै किसिमका डाह समेत तिमीहरूले त्यागिदेऊ। जसरी परमेश्वरले क्रिसमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। प्रिय श्रोता, जब कोही तपाईँसँग रिसाउँछ, सम्झनुहोस् कि यो उनीहरूको समस्या हो, तपाईँको होइन। जब कोही तपाईँसँग खराब व्यवहार गर्छन्, यसलाई तपाईँको जीवनमा समस्या बन्न नदिनुहोस्। जिम्मेवारी लिन छोड्नुहोस्। बुझ्नुहोस् कि यसको तपाईँसँग कुनै सरोकार छैन। यो पूर्णतया तिनीहरूको भावना र रिस नियन्त्रण गर्न असमर्थता हो। यी मानिसहरूसँग व्यवहार गर्दा समाधान खोज्नुहोस्। तपाईँ सही हुनुहुन्छ र तिनीहरू गलत छन् भनेर प्रमाणित गर्ने प्रयास नगर्नुहोस्। जब तिनीहरूले तपाईँलाई दुर्व्यवहार गर्छन्, बुझ्नुहोस् कि तिनीहरू केवल तिनीहरूले राम्रोसँग जानेको तरिकाले व्यवहार गरिरहेका छन्। अब तिनीहरूलाई तपाईँले राम्रोसँग जानेको तरिकाले जवाफ दिनुहोस्। आत्मविश्वास, दया र प्रेमका साथ तपाईँ कहिले तिनीहरूको खराब व्यवहारको जिम्मेवारी लिन चाहनुहुन्न। तपाईँसँग गरिएको उनीहरूको व्यवहारको शिकार नहुनुहोस्। तिनीहरूको रिसको प्रतिक्रिया नगर्नुहोस् तर रोक्नुहोस्। तिनीहरूलाई क्षमा गर्नुहोस्। तिनीहरूसँग नम्रतापूर्वक कुरा गर्नुहोस् र शान्ति प्रवर्तन गर्ने छनौट गर्नुहोस्। तपाईँ यो गर्न सक्नुहुन्छ किनभने परमेश्वरले तपाईँलाई हाम्रा प्रभु येशू ख्रीष्ट मार्फत सबै कठिनाईहरू पार गर्ने क्षमता दिनुभएको छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: अछि नेनादीको दुनी छ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। याको छ जुइको भावना यादव गठिया ना त्याकीगो। जय मसीह। जोचलपाजी अमृता महर्जन स्पार्क माई फेथ यो जीवनिया श्रृंखला भाग 29 के छिसकसित न लसकु छ। छिद गुब्ले याको छ जुगु महसुस जुगु दुला छिए छिगु जीवने तस्क गम्भीर समस्या फेमा लिबले अलि छिगु समस्या पूर्ण के त छिए विश्वास याहे बम सु मधु थे छि त मागु गुहाली याए त टुन मधु छिगु अवस्था थुकी म सुन मधु यो पिङ्गे नमेपी जिस यसु या धे या चेला जुइबले जिस सामना याए मागु वो पार याए मागु या कचपन तैगु अप दया थे छगु चुनौती ख जिगु जीवनिया नीति यशु ब्यादिगु आवान या त जिगु छेज दुज पासुपी व पास्टर तेस थुके फैमखु जुइफु अले अथे जुइबले यशु या लिउलिउ मुनेगु यात्रा तस्क या कचा जुइफु एलिया परमेश्वर या त धम मनुख एसा व या कचा पनलिसे संघर्ष या त एलिया या कचा हे कुफ्या जेनाचुन परमेश्वर एलिया या त नियन छ थन छादु नापाङ्गु राजा झिनगुगु अध्याय झिनपेङ्गु पत्के धाटगुदु व लिसबिल तक्को शक्ति दुम परमप्रभु परमेश्वर या नीति जिके युकु जोस्तु इजरायली देश छिगु बाचा या त तोतुगुदु छिगु बेदी या त थुना बिउगुदु अले छिगपिन नि अगम्बक्ता ते त तरबार स्यागुदु जिजक्क ल्योदनी इम्स जित न स्या त सोया सोङगुदु एलिया परमेश्वर लिसे वयागु यात्रा विश्वास याए बहमख समस्या तैगु वया त सैतान पनि गुज्या याना चुङ्गु ख गुबले सुनान परमेश्वर या नीति त रङ्गु सेवा याना चुन इपि सैतान या निसाना जुई अले सैतान न छेलिगु छगु रणनीति तैगु छित याकचपन व पराजय बारे विचार याएको कुत याइगु ख अझ खसा जिस याकस पनि थगु समस्या या त गथियाना सामना यागु जिस थगु थ त सोइबले लिय जिस थ त चोइगु लियसा झिके दुबु कमजोरी खनेदै अले थुकी झित दुख बि जिस मेपिन त थगु सक्रिया रूपे सोइगु खसा झि निराशी छादासा थोइ पृथ्वी झिगु आवश्यकता पूर्ण रूप पुवङ्के फैम छमहे मनोदु जिगु याकाचा पनि पिने हैगु क्षमता दुम छम जक्क मनुख यीशु ख्रीष्ट मत्ती झिन्छगु अध्याय निचाको पत्के धाटगुदु कुकुबी बिया क्याने चापी फुक्क जिथा झासु लङ्कवा जि छिम्त आरम्भी यो पिङ्गे नमिपी यीशु झिगु जिउने सक्ता आवश्यकता पुङ्केफु झिस्त पुङ्क ठुइकी म वे चक्क ख झिगु जीवने याका च पनि या त लङ्के त क्षमता व इच्छा नित्ता वेके हेदु परमेश्वर एलिया त सुसान्तना पूर्ण भुख्या बिया लिसम्बिल नापाको राजा झिनगुगु अध्याय चागु पत्के धातकु ए न झि इजरायले नेदो म पचयना ते थुपी फुक्क बाला या न्योने छ को म छुपी वया त चुप्पा मन पिख सैताना एलिया त थहे जक दयासङ्गु धका ताका बिल तर परमेश्वर एलिया या त नेरो म थथे हे बिचा दुपी मनु त दु धका केना दिल उस सत्य परमेश्वर या त मतिना यायगु व सेवा यागु इच्छा याई गुब्ले गुब्ले झिगु जीवने झी त सुया त दुनुगुल निशे मतिना याय अले इम्स झी त वो मतिना उकथ हे लित बीम हो झिस इमगु नीति यानुगु ज्याया त इम्स कदर मयाफो झिस इम त बीगु ध्यान इम्स झी त बी ले मफो अले झी होसियार जुई जुल धासा थुकिन झी त याकसा जुइगु निराश याइगु अवस्था ठेङ्केफु छि त थथे जुइके बी मते झिगु मतिना वो चोछागु स्रोत मेपी मनु त पाखे मुखु परमेश्वर पाखे वेमा नापाङ्गु युहुन्ना पिङ्गु अध्यायु झिन्खुगु पत्के धाटगुदु अले छि त परमेश्वर माया याना दिल धका झिस न सु अले विश्वास न याना परमेश्वर माया ख उकि माया याना जु म मनु यागु नुगले वे क दया चुनी अले वो नापन्दै योपिनियन मिपी मनु त्यसा झित जीवने मागु मतिना गुब्ले न बिमुखो झिस परमेश्वर लिसे स्वाफु तया मतिना स्रोत देखे हेमा अले झिस वो मतिना लिस लिसे छुना आशा मया से मेपिन त बिफै जी स्यौगु याका सपन या वास थोहे छगु जक्क ख थौयागो वचन निणादिगुनी छी सकसित न परमेश्वर सवाबीमा जयमसे निनामिपी छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना झिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ झिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी
5: अब प्रस्तुत छ कार्यक्रम नयाँ आस्थाको किरण प्रस्तुता हरि जिज्ञासुको साथमा।
6: आदरणीय श्रोता मित्र जयमसी नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। विशेष गरी रेडियो कार्यक्रम नयाँ आशाको किरण लुथर्न आवर मिनिस्ट्री नेपाल र एलएसएम नेपालले तयार पारेको यस कार्यक्रमबाट हामी तपाईँलाई निरन्तर रूपमा उत्साह दिँदै आइराखेका छौं, किनकि उत्साहले मानिसको जीवनलाई सहसाथ अगाडि बढ्नको लागि सहायता गर्दछ। उत्साहले जीवनलाई जिउनको लागि सहज बनाउँदछ। आज संसारका धेरै मानिसहरू दुःखमा, अप्ठ्यारो परिस्थितिमा र धेरै धेरै कुराहरूमा समस्यामा भइराखेका हुन्छन्। त्यो बेलामा हामीले एक्लै अर्कालाई उत्साह दिनुपर्छ, एक्लै अर्कालाई अगाडि बढ्नको लागि प्रेरित गर्नुपर्छ, किनकि यो संसारमा एक्लै अर्काको खुट्टा तान्नुभन्दा एक्लै अर्काको हात तानेर अगाडि बढाउनु र उनीहरूलाई सहजताको बाटो तयार गरिदिनु सबैभन्दा राम्रो पक्ष हो। तपाईँले संसारमा जिउँदाखेरि धेरै धेरै अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नु परेको छ होला, धेरै धेरै सजिला परिस्थितिहरू पनि तपाईँले पार गर्नुभएको छ होला। त्यो बेलामा तपाईँलाई आनन्द भएको छ होला, आनन्दित महसुस भइरहेको छ होला। कतिपटक तपाईँ जिउँदै गर्दाखेरि असफल अप्ठ्यारा परिस्थितिहरू पार गर्दाखेरि तपाईँलाई धेरै जटिलताहरू तपाईँको जीवनमा निम्तिन सक्छन्। त्यो बेलामा तपाईँले कसलाई सम्झिनुहुन्छ भन्ने कुरा मुख्य हुन्छ। अप्ठ्यारो परिस्थिति, सजिलो परिस्थिति मानिसको जीवनमा धेरै तरिकाले गइराखेको हुन्छ, धेरै सहज र असहज तरिकाले अगाडि बढिराखेको हुन्छ। यो तपाईँले थाहा पाउनु भएको होला। मानिसको जीवनमा कहिलेकाहीँ गल्ती हुन्छ, कहिले जानेर गल्ती हुन्छ, कहिले नजानेर गल्ती हुन्छ, यस्तै यस्तै गल्तीहरू जीवनमा भइराखेको हुन्छन्। तर म आज तपाईँलाई एउटा महत्वपूर्ण व्यक्तिको विषयमा के उत्साह दिन चाहन्छु। पवित्र धर्मशास्त्र बाइबलमा पत्रुस भन्ने व्यक्तिलाई तपाईँले चिन्नु भएको छ होला, थाहा पाउनु भएको छ होला। पत्रुस भन्ने व्यक्तिले अर्थात् पत्रुस जसको येशूको 12 जना चेलाहरू मध्ये एकजना चेला पत्रुस जसको येशूको प्रिय चेला जसले चाहिँ येशूलाई 3 पटक इन्कार गरेका थिए, यो विषयमा म तपाईँलाई केही उत्साह दिन चाहन्छु। आजको कार्यक्रमको मुख्य विषयवस्तु तर्फ जानुभन्दा अघि आउनुहोस् एउटा सुमधुर क्रिश्चियन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौं।

प्रिय श्रोता मित्र, विशेष गरी मानिसको जीवनमा पनि केही गल्तीहरू हुँदछन्। कहिले जानेर गल्ती हुँदछ, कहिले नजानेर गल्ती हुँदछ, कहिले डरको कारणले गल्ती हुँदछ, कहिले अरू अरू विभिन्न कारणहरूले जीवनमा गल्ती हुँदछ, अप्ठ्यारो परिस्थितिहरू पार गर्नुपर्ने हुन्छ। पवित्र धर्मशास्त्र बाइबलमा मत्ती 26 अध्यायको 34 पदतिर हेर्नुभयो भने, अर्थात् मत्ती 26 अध्यायको 31 पददेखि 35 पद र मत्ती 26 अध्यायको 69 75 पदमा त्यहाँ हेर्नुभयो भने पत्रुसको बारेमा त्यहाँ लेखिएको छ। विशेष गरी पत्रुस येशूको 12 चेलाहरू मध्ये एकजना थिए। उनी अन्य चेलाहरू मध्येमा पत्रुस चाहिँ येशूको प्रिय चेलाको रूपमा थिए। जब येशू पक्राउ पर्नुभयो त्यो बेलामा पत्रुसले भनेका थिए, येशूले भन्नुभएको थियो कि अब गोठालो माथि प्रहार भइसकेको छ, अब धेरै व्यक्तिहरू चाहिँ अब तितरभित्र हुन्छ, चेलाहरूले पनि छोड्ने छन् भनेर प्रभु येशूले त्यो बेलामा भन्नुभएको थियो। अनि त्यो बेलामा पत्रुसले येशूलाई भन्छ, प्रभु तपाईँले मलाई किन यस्तो भन्नुभएको, म त तपाईँलाई कहिले छोड्दिन, कहिले पनि। पत्रुस येशूको 12 चेलाहरू मध्ये एकजना थिए। उनी अन्य चेलाहरू मध्येमा पत्रुस चाहिँ येशूको प्रिय चेलाको रूपमा थिए। जब येशू पक्राउ पर्नुभयो त्यो बेलामा

पत्रुसले यसरी भन्दछ। अनि त्यसपछि येशूले पत्रुसतिर हेरेर, पत्रुस तिमीले भाले बाँच्नु अघि नै तिमीले तीन पटक मलाई इन्कार गर्नेछौ भन्दाखेरि पत्रुस फेरि येशूसँग हेरेर भन्छ, प्रभु येशू तपाईँले किन यस्तो भन्नुभएको, म त तपाईँ मर्नुभयो भने पनि म तपाईँसँगै मर्नेछु, म तपाईँलाई कहिले पनि त्याग्ने छैन भनेर पत्रुसले भन्छ। अनि येशूलाई पक्राउ गरेर लगिन्छ अनि त्यसपछि पत्रुस टिटलाग्दो तरिकाले पछि पछि लागेर हिँड्छ। अनि येशूलाई पक्राउ गरेर लगिन्छ र पत्रुस पनि येशूलाई हेर्नको लागि येशूको पछि पछि लागेर गइराखेको हुन्छ। अनि येशू प्रभुलाई चाहिँ एउटा घरमा राखिन्छ अनि त्यसपछि त्यो राखिएको ठाउँबाट ऊ चाहिँ त्यहाँ बसिराखेको हुन्छ। बस्दाखेरि पहिलो पटक एउटा महिलाले, एउटा नारीले पत्रुसलाई देख्दछ, यी मानिस पनि त्यो येशूसँगै मैले देखिराखेको थिएँ, यी ती येशूकै नजिकै व्यक्तिहरू हुन् यिनी पनि भन्दाखेरि पत्रुसले भन्छ, ए नारी तपाईँले के भन्दैछ यस्तो, म चाहिँ उहाँलाई चिन्दिन, उहाँ को हुनुहुन्छ मलाई थाहा छैन भनेर पत्रुसले भन्छ। पहिलो पटक पत्रुसले येशूलाई चिन्दिन भनेर भन्छ। अनि पत्रुसले डर मान्छ, अब मलाई येशूको चेला हो भनेर चिने, येशूसँगै हिँडेको मलाई यिनीहरू देखे, अब मलाई केही न केही गर्छन् भन्ने उसलाई डर त्रास भयो। अनि त्यसपछि फेरि अलिक तल झर्यो, तल झरिसकेपछि त्यो घरको तल झर्यो, तल झरिसकेपछि अनि अरू फेरि मानिसहरूले अर्को व्यक्तिले देखे अनि त्यसो यी मानिसलाई त मैले त गालिली हो नि, यिनी त मैले यिनलाई त्यही येशूकै छेउमा देखिराखेको थिएँ भनेर भन्दाखेरि तपाईँ के भन्दै हुनुहुन्छ, म चाहिँ येशूलाई चिन्दिन, को हुनुहुन्छ उहाँ चिन्दिन भनेर पत्रुसले दोस्रो पटक येशूलाई इन्कार गरे। अनि पत्रुस झनै डराए अनि त्यसपछि अझ बाहिर आइसकेपछि अरू धेरै मानिसहरूले यी मानिसलाई पनि हामीले येशूसँगै देखेका थियौँ, उनी चाहिँ येशूसँगै हिँडेका थिए भनेर अरू धेरैले भने। अनि त्यसपछि पत्रुसले फेरि पनि ती मानिसहरूलाई, म येशूलाई चिन्दिन, उहाँ को हुनुहुन्छ भन्ने कुरा मलाई थाहा छैन भनेर पत्रुसले डर त्रासमा भनिराखेको हुन्छ। अनि जब पत्रुसले तीन पटक येशूलाई इन्कार गर्छ अनि त्यसपछि येशूले पहिले पक्राउ पर्नुभन्दा अघि भनेको कुराहरू पत्रुसलाई याद हुन्छ, बाले बाँच्छ अनि त्यसपछि येशूले भनेको कुराहरू पत्रुसलाई याद हुन्छ। अनि त्यसपछि पत्रुसले निकै गिल्टी फिल गर्छ, आत्मगलानी गर्छ, मैले प्रभु येशूलाई तीन पटक इन्कार गरेको छु कि प्रभु येशूले पहिले नै भन्नुभएको थियो कि तैले मलाई भाले बाँच्नु अघि तीन पटक इन्कार गर्दछस्। जब भाले बाँच्यो अनि पत्रुसले चाहिँ त्यहाँ तीन पटक इन्कार गरेको कुराहरू थाहा पाए। अनि त्यसपछि पवित्र धर्मशास्त्र बाइबलमा भन्दछ, मत्तीको पुस्तकमा भन्दछ कि पत्रुस चाहिँ बाहिर निस्केर धुरु धुरु रोए, बखानेर रोए भनेर भनिएको छ। अनि त्यसपछि पत्रुस चाहिँ जब तीन पटक गल्ती गरिसकेपछि जब बाहिर आइसकेपछि पत्रुस चाहिँ धुरु धुरु रुनुको कारण चाहिँ उनले पश्चाताप गरे। तर मुख्य कुरा हामीले बुझ्नु पर्ने के हो भने, प्रिय मित्र, प्रभु येशूले पत्रुसलाई चाहिँ त्याग्नु भएन। पत्रुसले गल्ती गरेका थिए, तीन पटक गल्ती गरेका थिए, पत्रुस चुकेका थिए त्यो विषयमा, किनकि पहिले चाहिँ पत्रुसले बडो बहादुरीका साथ भन्दै थिए कि प्रभु येशु म तपाईँलाई कहिले त्याग्ने छैन, तपाईँ के भन्दै हुनुहुन्छ, म त तपाईँसँगै मरे पनि तपाईँसँगै बाँचे पनि म त तपाईँसँगै रहने हो, तपाईँले मैले कसरी तपाईँलाई इन्कार गर्न सक्छु भनेर पत्रुसले भनेका थिए। तर त्यो भन्दा भन्दै पनि पत्रुसले येशु प्रभुलाई तीन पटक इन्कार गरेको थिए। तर वास्तविक कुराहरू के थियो भने, प्रिय मित्र, पत्रुसलाई प्रभु येशूले इन्कार गर्नु भएन। प्रभु येशूले यो पत्रुसले मलाई इन्कार गर्यो, मलाई धोका दियो भनेर कहिले पनि प्रभु येशूले पत्रुसलाई त्याग्नु भएन। र पत्रुसले आफूले क्षमा मागे, आत्मगलानी गरे, प्रभुलाई मैले किन यसरी धोका दिए भनेर पश्चाताप गरे। पश्चाताप पछि जब येशू संसारमा मानिसको निम्ति आउनुभयो, येशू क्रुसमा चढ्नुभयो, क्रुसमा मारिनुभयो र उहाँ गाडिनुभयो र गाडिसकेपछि उहाँ जीवित भएर स्वर्ग उचालिनुभयो र पत्रुस त्यो दिनदेखि येशू सँगसँगै हिँडे र येशू स्वर्ग उचालिसकेपछि पनि पत्रुसले ठुलो आश्चर्यकर्म कामहरू गरे। यस पत्रुसले मानिसहरू धेरै भीडलाई ठुलो तरिकाले ठुलो भीडलाई बप्तिस्मा दिए अनि त्यसपछि अरू धेरै धेरै कामहरू पत्रुसले गरे र अहिले जहाँ उनले येशू स्वर्ग उचालिसकेपछि पेन्टिकोसको दिनमा पनि उनले ठुलो कामहरू गरे, अरू धेरै धेरै सुसमाचारको कामहरू गरे र पत्रुस लगायत अरू धेरै चेलाहरूले सुसमाचारको कामलाई जसरी तीव्र तरिकाले अगाडि बढे त्यसको बावजुद आज हामीले पनि प्रभु येशूमा विश्वास गर्ने मौका पाएको छ। त्यसकारणले प्रिय मित्र, यो पत्रुसले इन्कार गर्नु र पत्रुसले प्रभु येशूमाथि क्षमा माग्नुको मुख्य कारण चाहिँ के थियो, मुख्य यो स्टोरीको उद्देश्य, कथाको सन्देश के हुन्छ भने, हामीले पनि कहिलेकाहीँ जीवनमा गल्ती गर्न सक्छौ, हाम्रा काम हामीले पनि कहिलेकाहीँ

अप्ठ्यारो परिस्थितिहरू पार गरेर जानुपर्ने हुन्छ। त्यो बेलामा हामीलाई धेरै दुःख हुन्छ, तर पनि परमेश्वरले हामीलाई कहिले त्याग्नु हुँदैन। तर परमेश्वरले त्याग्नु हुँदैन भनेर हामीले चाहिँ प्रभु येशूलाई घृणा गर्नु, प्रभु येशूलाई अवहेलना गर्नु, परमेश्वरलाई त्याग्नु भनेको होइन। कि हामीले गरेका गल्तीहरूबाट हामीले परमेश्वरसँग क्षमा मागेर अगाडि बढ्यौं भने हामी अझ सहस ठूलो ठूलो प्रभु कामहरू गर्न सक्छौ, अझै प्रभावकारी सुसमाचार कामहरू गर्न सक्छौ, अझै प्रभावकारी रूपमा मिडियाको सेक्टरमा काम गर्न सक्छौ, अझै हामी पास्टर सेवकको कामहरू गर्न सक्छौ, अरू धेरै धेरै कामहरू हामी परमेश्वरसँग परमेश्वरको सहायताबाट गर्न सक्छौ। तर त्यस कारणले मानिसको जीवन हो, एकपटक चुक्छ, एकपटक थकित हुन्छ, एकपटक विश्राम लिन्छ, एकपटक अब सकिँदैन होला भन्ने मानिसले सोच्दछ, कहिले काहीँ चाहिँ धेरै गाह्रो परिस्थिति भएर जानुपर्ने हुन्छ। त्यो बेलामा कि परमेश्वर मेरो साथमा हुनुहुन्छ र म परमेश्वरलाई कहिले पनि भुल्दिन र मैले गरेका गल्तीहरू मैले परमेश्वरसँग क्षमा माग्नुपर्छ, मैले गरेका गल्तीहरूबाट परमेश्वरसँग मैले सल्लाह लिनुपर्छ, मैले यी कुराहरूलाई स्वीकार गर्नुपर्छ भनेर जब मानिसले आफ्नो हृदयलाई कटिबद्ध बनाएर परमेश्वरसँग नजिक हुँदछ अनि त्यसपछि उसलाई अगाडि बढ्नलाई सहायता मिल्दछ। पत्रुस जब येशूलाई तीन पटक इन्कार गरिसकेपछि यदि उसले प्रभु येशूलाई मैले धोका दिए, प्रभु येशूलाई मैले तीन पटक इन्कार गरे, अब झन् म यो कहिले पनि पश्चाताप गर्दिन, अब त मैले गरे भनेर ऊ चाहिँ येशूबाट धेरै टाढा भइदिएको भए, ब्याकस्लाइड भइदिएको भए पत्रुसले त्यति ठूलो कामहरू गर्न सक्दैनथ्यो। तर जब उसले चाहिँ गल्ती गरे तापनि क्षमा माग्यो र उसले अगाडि बढ्नलाई प्रेरित गर्यो अनि त्यसपछि पत्रुसको कारण जरौं मानिसहरूले बक्तिस्मा लिए, हजारौं मानिसहरूले येशूको बारेमा थाहा पाए, सुसमाचार सुने अनि पृथ्वीमा धेरै ठूलो कामहरू भयो र प्रभु येशूले अझै पनि पत्रुस लगायतका अरू चेलाहरूलाई पनि सहायता गर्नुभयो, मद्दत गर्नुभयो, परमेश्वरले शक्ति प्रदान गर्नुभयो। त्यो चाहिँ महत्वपूर्ण कुरा हो। प्रिय मित्र, तपाईँ जो जहाँ भए पनि आफ्नो जीवनलाई सहसा अगाडि बढाउनको लागि पत्रुसको कथाबाट, पत्रुसको जीवनीबाट तपाईँले अझ सहसा अगाडि बढ्न सक्नुहुन्छ, आफूलाई अझ सहसा अगाडि बढाउन तपाईँले परमेश्वरसँग सहायता माग्न सक्नुहुन्छ। र आजको निर्धारित कार्यक्रम सकिने आँटेको कारणले म तपाईँबाट बिदा हुन चाहन्छु। यदि तपाईँसँग कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छ भने तपाईँले हामीलाई इमेल गर्न सक्नुहुन्छ। हाम्रो इमेल रहेको छ lhmnepal@gmail.com, त्यसै गरी हाम्रो वाट्सएप नम्बर रहेको छ 9845554418 मा पनि हामीलाई तपाईँले जानकारी गराउन सक्छ। हामी तपाईँको सल्लाह, सुझाव र जिज्ञासाको प्रतिक्रिया चाँडै पठाउने कोसिस गर्नेछौ। जय मसीह, नमस्ते।

0: म गायिका धनुषा घले तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। यो दुःख भन्ने कुरा पनि कस्तो है।
2: हो त भाइ, मानिसको मनमा कहिलेकाहीँ यी कुराहरूले बास गर्दछ।
1: हजुर हो नि भाइ, कहिलेकाहीँ कस्तो हुन्छ भने मानिसहरूले हामीलाई जात, भाषा, ठाउँ, आर्थिक अवस्था, शिक्षा वा सामाजिक हैसियतका आधारमा चाहिँ फरक फरक व्यवहार चाहिँ गरिरहेका हुन्छन् र हामीले त्यो कतिचोटि महसुस पनि गर्छौं। त्यसपछि मनमा प्रश्न एउटा आउँछ कि परमेश्वरको नजरमा पनि मानिसहरू बीच यस्तो फरक हुन्छ त
2: भाइ? यो त एक गम्भीर प्रश्न हो अनि आजको अध्ययनले यसको सुन्दर उत्तर हामीलाई दिन्छ। परमेश्वरको दृष्टिमा ख्रिष्टमा रहेका मानिसहरूको पहिचान संसारले बनाएको विभाजनहरूमा आधारित हुँदैन।
1: त्यसो भए कि ख्रिष्टमा हामी सबैजना बराबर छौं त?
2: अवश्य पनि भाइ, ख्रिष्टमा हामी सबै एक हौ। अघिल्लो अध्ययनमा हामीले मानिस पापमा मरेको अवस्थामा थियो तर परमेश्वरको महान प्रेम र अनुग्रहद्वारा ख्रिष्टमा नयाँ जीवन पाएको कुरा हामीले हेरेका थियौं।
1: दाइ, उद्धार हाम्रो असल कामबाट होइन परमेश्वरको अनुग्रहबाट हो भन्ने कुरा पनि हामीले बुझ्यौं।
2: ठिक भन्नुभयो भाइ तपाईँले। अब आज हामी त्यस्तै सत्यको अर्को सुन्दर परिणाम हेर्नेछौ। ख्रिष्टले हामीलाई केवल नयाँ जीवन मात्र दिनुभएको छैन, उहाँले हामीलाई एक अर्कासँग जोड्नु पनि भएको छ।
1: तर दाइ, सुरुमा त मानिसहरू बीच धेरै विभाजन थिए होइन र?
2: थिए भाइ, यस संसारमा यहुदी र अन्य जातिहरू बीच ठूलो दूरी थियो। कोही आफूलाई परमेश्वरको नजिक भएको ठान्थे भने अरूलाई बाहिरको मानिस जस्तै हेर्थे। तर पाउलले देखाउनुहुन्छ ख्रिष्टमा त्यस्तो विभाजनको पर्खाल भत्किएको छ र आज हामी ख्रिष्टले त्यो पर्खाल कसरी भत्काउनु भयो भन्ने सुन्दर सत्यलाई यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
3: आउनुहोस् हामी छोटो प्रार्थना गरौं र आजको यो वचन अध्ययनलाई हामी शुरू गर्नेछौ। प्यार प्रभुजी, आज पनि हामी तपाईँको चरणमा आएका छौं रित्त खाली हृदय लिएर। तपाई हामीलाई आफ्नो वचनद्वारा भरिदिनुहोस्। हाम्रो यो आत्मिक जीवनमा आत्मिक तागत शक्ति दिनुहोस् ताकि हामी तपाईँको इच्छा अनुसारको जीवन यापन गर्न सकौं। यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, अघिल्लो दिनमा हामीले चर्च मन्दिर हो भन्ने विषय अन्तर्गत उपविषय देखिरहेका थियौं, मन्दिर निर्माणको लागि सामग्रीहरू। आज हामी देख्नेछौ अर्को उपविषय, निर्माणको लागि विधि। मित्र, अहिले हामी परमेश्वरको मन्दिरको रूपमा चर्चको निर्माणको विधितिर आउँछौ। एफिसी 2:11-12 भनिएको छ, यसै कारण सम्झना गर, बितेको समयमा तिमीहरू शरीर अनुसार अन्य जातिहरू थियौ अनि शरीरमा हातले गरिएको खतना भनिनेद्वारा तिमीहरू विखतनाका भनिन्थ्यौ। त्यस समयमा तिमीहरू ख्रिष्टविहीन थियौ, इसरायलको नागरिकताबाट अलग, प्रतिज्ञाका वाचाहरूबाट पराई, आशा नभएका र संसारमा परमेश्वर रहित थियौ। मित्र, एफिससको मण्डली प्राय गरेर अन्य जातिहरूबाट बनेको कलिसिया थियो। त्यहाँ यहुदीहरूको सानो कलोनी मात्र थियो। अन्य जातिहरूलाई बेखतनाको रूपमा त्यसबेला जानिन्थे। यो उपाधि खतना भएका यहुदीहरू भनाउँदाहरूबाट अन्य जातिहरूलाई दिएको थियो। परमेश्वरले यहुदी र अन्य जाति बीच खास भिन्नता बनाउनुभयो। इसरायलले राष्ट्रहरू बीच अद्वितीय स्थानको ओगटेका थिए। अन्य जाति खालि यहुदी धर्म अप्नाएर आउन सक्थे। अमित्र, यो मान्य भिन्नताले तिनीहरूको बीचमा एक किसिमको मनमुटाव, संघर्ष, बिगाडको सृजना गर्यो। इसरायली यानि यहुदीहरू आफ्नो उच्च स्थितिमा, ओहदामा, स्थानमा, जातिमा घमण्ड गर्दथ्यो। इसरायलहरू अन्य जातिहरूलाई तुच्छ नीच दृष्टिकोणमा हेर्दथे र आफैलाई चाहिँ ठूलो जातिको रूपमा देख्दथे। यी दुवै वर्गहरूको हृदयहरू आपसमा घृणाले भरिएको थियो। यो प्रथा स्थिति अब्राहमको समयदेखि प्रभु येशूको र प्रेरितहरूको दिनसम्म भएको हामी रेकर्ड देख्छौ। कुरा जेसुकै होस्, यी पदहरूमा हामी अन्य जातिहरूको असहाय, दुर्दशाको र भाग्यको वर्णन देख्छौ। अनि यो कुनै पापमा गुम भएका निन्दित मानिसको पनि बिल्कुल सही तस्विर हो। अनि निन्दित हुनु वा गुम हुनुको अर्थ यी नै हुन्। पहिलो, ख्रिष्टविहीन त्यो पापमा निन्दित मानिसको उक्तम परिभाषा हो। यो ख्रिष्टमा हुने कुराको ठिक विपरीत उल्टो कुरा हो। अनि दोस्रो, इसरायलको नागरिकताबाट अलग, त्यो नै अन्य जातिहरूको सही परिभाषा हो। अन्य जातिहरूसँग परमेश्वरद्वारा दिइएको धर्म थिएन, जस्तो कि इसरायलसँग, यहुदीहरूसँग थियो। तिनीहरूसँग पुरानो नियममा गएर परमेश्वर इसरायलीहरूलाई दिनुभएको प्रतिज्ञाको कुरालाई लिएर ती आफू स्वयंको निम्ति अपनाउने कुनै अधिकार थिएन, दावी गर्ने कुनै अधिकार थिएन, अनि हामीसँग पनि त्यो अधिकार छैन। परमेश्वरले ती प्रतिज्ञाहरू हाम्रो निम्ति बनाउनु भएको थिएन, त्यो खालि इसरायलीहरूको निम्ति, यहुदीहरूको निम्ति। अनि तेस्रो कुरा हामी देख्छौ, त्यो हो प्रतिज्ञाका वाचाहरूबाट परै। परमेश्वरले इसरायल राष्ट्रको निम्ति निश्चित प्रतिज्ञाहरू बनाउनु भएको थियो, जुन हामी पुरानो नियममा देख्छौ। परमेश्वरले इसरायलसँग बनाउनु भएको वाचाहरू, करारहरू अझै मान्य छ, तर अन्य जातिहरूसँग त्यसको आफ्नै निम्ति अपनाउने, दावी गर्ने कति पनि अधिकार छैन। परमेश्वरले इसरायलका सन्तानहरूलाई इसरायलका मुलुकको प्रतिज्ञा गर्नुभयो, त्यो सम्पूर्ण इसरायलको, अनि तिनीहरूले कुनै दिन त्यसको पाउनेछन्, तर त्यो परमेश्वरको समयमा हुनेछ, तिनीहरूको समयमा हुने छैन। एकजना प्रचारकले यसै प्रसंगमा भनिरहेका थिए, जब म इसरायलमा थिएँ, मैले त्यहाँ गएर पुरानो नियममा परमेश्वरले प्रतिज्ञा बनाउनु भएका आधारमा त्यो मुलुकको दावी गरिन। मैले बुझेथे कि उहाँ इसरायलीहरूसँग, यहुदीहरूसँग बोलिरहनु भएको थियो, मसँग होइन, जब उहाँले त्यो करार बनाउनु भयो। उहाँले मलाई दिनुभएको प्रतिज्ञा हो युहन्ना 14:2-3 यहाँ भनिएको छ, म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जान्छु, अनि मैले गएर तिमीहरूको निम्ति ठाउँ तयार पारे भने म फेरि आउनेछु, अनि म जहाँ छु त्यहाँ तिमीहरू पनि हौ भनेर म तिमीहरूलाई आफू कहाँ लिनेछु। अनि चौथो विशेषता देख्छौ, अन्य जातिहरूको यानि कुनै पनि ख्रिष्ट नपाइकन गुम निन्दित भएका मानिसहरूको आशा नभएका। चौथो कुरा, चौथो विशेषता, आशा नभएका। मित्र, संसारका धर्महरूमा हेर्नुहोस्, तिनीहरूसँग कुनै आशा छैन। तिनीहरूले पुनरुत्थानको प्रतिज्ञा दिन सक्दैनन् र मृत्युपछि के हुनेछ त्यसको बारेमा अति नै अस्पष्टता छन्। झुटा धर्महरूले कति पनि आशा दिँदैनन्। तिनीहरूले त्यस्तो बाधाहरू, अवरोधहरू हालिदिन्छन् कि कुनै इमानदारी मानिसले त्यसको नाग्न सक्दैन। आशा नहुने कुरा नै अन्य जातिहरूको दयनीय दुर्दशा थियो। गुमेको निन्दित मानिसको निम्ति वर्तमान जीवन नै सबभन्दा धेरै महत्वपूर्ण छ। अनि यदि उसले यहाँ पनि आनन्द, हर्ष, मोज मजाको चुकाउँछ भने मित्र, ऊ दोब्बर आशा रहित हुन्, असहाय हुन्। अनि पाँचौं विशेषता हामी देख्छौ, तिनीहरू संसारमा परमेश्वर रहित थिए। यसको मतलब यो होइन कि परमेश्वर आफै स्वयंलाई हटाउनु भएको छ। मानिस उसको चुनावको कारण ईश्वर रहित छन्। ऊ अन्धकारमा बाँकी निन्दित गुमेका मानिसहरूसँग भौतारिरहेको छ, यो परमेश्वरको कारणले होइन, त्यो आफ्नै इच्छाको चुनावको कारणले हो। मित्र, म तपाईँलाई खुलाम रूपमा भन्न चाहन्छु कि यदि म आज गुमेको निन्दित मानिसको स्थितिमा भए, यो मेरो निम्ति व्यर्थ जीवन हुने थियो। मसँग कुनै आशा हुने थिएन, पछिबाट प्रतीक्षा गर्ने कुनै महिमित कुरा हुने थिएन। त्यही नै आशा रहित र परमेश्वर रहित हुनु भनेको हो। मित्र, पावले वर्णन गरेका यो भयानक डरलाग्दो अवस्था हो, तर अहिले यो कुराको ध्यान दिनुहोस् कि त्यहाँ कुनै कुराले स्थान लिनेछ। दुई अध्यायको तेह्र पदमा भनिएको छ, तर अब त ख्रिस्ट येशूमा तिमीहरू जो बितेका समयमा टाढा थियौ, ख्रिस्टको रगतद्वारा नजिक पारिएका छौ। मित्र, पुरानो नियममा मन्दिरमा अर्कोपट्टि दूरीमा अन्य जातिहरूको निम्ति बेग्लै आँगन हुन्थ्यो, अनि अन्य जातिहरूलाई मन्दिरमा आउन अनुमति दिन्दथ्यो, तर तिनीहरू टाढा दूरीमा रहेको अर्को अन्य जातिको स्थानमा आँगनमा मात्र आउन सक्थे। तर अहिले ख्रिस्टमा हुने अन्य जातिहरूको निम्ति सबै कुरा बदलेको छ पूर्ण रूपमा। तिनीहरू ख्रिस्ट रहित थिए, अहिले तिनीहरू ख्रिस्टमा छन्। तिनीहरूलाई परमेश्वरबाट अलग राख्ने बाधाहरू र दूरी अहिले हटाइएको छ, तिनीहरूलाई निकटतामा नजिकमा ल्याइएको छ, अनि त्यो तिनीहरूको प्रयत्न र सद्गुणहरू योग्यताहरूद्वारा होइन, तर ख्रिस्टको रगतद्वारा। के यो अति आनन्दको कुरा होइन? तपाईँ म हरेकको निम्ति, आगे 14 17 भनिएको छ, किनकि उहाँ हाम्रा मेलमिलाप हुनुहुन्छ, उहाँले दुवैलाई एक बनाउनुभयो र बीचको अलग पार्ने भिन्नतालाई यानि भित्तालाई भत्काइदिनुभयो, अनि मेलमिलाप गराएर आफैमा दुईजनाबाट एउटा नयाँ मानिस सृष्टि गर्नका निम्ति उहाँले विधि विधानहरूमा भएका आज्ञाहरूको व्यवस्थालाई अर्थात शत्रुलाई आफ्नै शरीरमा मेटाइदिनुभयो, अनि क्रुसद्वारा एउटा शरीरमा दुवैलाई परमेश्वरसँग मिलाप गराउनका निम्ति उहाँले शत्रुलाई त्यस क्रुसद्वारा नाश गर्नुभयो, अनि उहाँले आएर तिनीहरूलाई जो टाढामा थियो र उनीहरूलाई जो नजिकमा थिए मेलमिलापको सुसमाचार सुनाउनुभयो। जब तपाईँ येशू ख्रिस्टमा आउनुहुन्छ, तपाईँलाई केवल शरीरमा यानि बदनमा मात्र ल्याइनु भएको छैन, तर तिनीहरूलाई त्यस स्थानमा ल्याइनु भएको छ जहाँ तपाईँ परमेश्वरको सामने अरू कुनै मानिस जस्तै समानतामा उभिन सक्नुहुन्छ। म तपाईँसँग र तपाईँ मसँग एक समानतामा उभिन्छौं। त्यसकारण आज कुनै कुराको आधारमा विश्वासीहरूको लागि अलगाव सेपरेसनको कुनै कुरा छैन। हामीलाई ख्रिस्टमा एक बनाइएका छौं। यदि तपाईँ ख्रिस्टमा विश्वासी हुनुहुन्छ भने यसले कुनै भिन्नता बनाउँदैन कि तपाईँ को हुनुहुन्छ, तपाईँ कुन जातको हुनुहुन्छ, तपाईँ कुन वर्गको हुनुहुन्छ, किनभने तपाईँ र म पूरा अनन्त कालभरि एकै साथमा हुन गइरहेका छौं। मित्र, आजकल एक आपस ख्रिस्टियनहरूको बीचमा निन्दा दोष झगडा गर्ने कुरा अति नै खराब हो। मित्र, यी अनुच्छेदहरूमा भिन्नता वास्तवमा यहुदीहरू र अन्य जातिहरू बीचको हो। प्रभु येशू ख्रिस्ट तिनीहरूको बीचमा मिलाप हुनुभएको छ। बीचको प्रखाल वा बार, दुई बीचको शत्रुता तोडिएको छ। उहाँले नयाँ मानिस बनाउनु भएको छ। हामीलाई एकै साथ ख्रिस्टमा राखिएको छ। उहाँले मिलाप बनाउनु भएको छ। यसको मतलब अहिले हामी परमेश्वरसँग मिलापमा छौं र हामीले पनि एक आपसमा मिलाप राख्नुपर्छ, किनकि हामी सबै चाहे कुन वर्गको या जातिका किन नहौं ख्रिस्टमा राखिएका छौं र ख्रिस्टमा हामी एक शरीर हौं। परमेश्वरको सम्झौता गर्ने काम पहिले नै पूर्ण भएको छ। यदि तपाईँ उहाँ कहाँ आउन तयारी हुनुहुन्छ भने उहाँ तपाईँलाई ग्रहण गर्न तयारी हुनुहुन्छ। त्यसकारण सुसमाचार यसरी आएको छ, 2 कुरन्ती 5:20 अनुसार, परमेश्वरसँग मिलाप गर, यदि तपाईँ मिलाप गरिनु भएको छ भने तपाईँलाई नयाँ शरीरमा ल्याइनु हुनेछ, यानि विश्वासीहरूको शरीरमा, अनि यो मण्डली कलिसिया हो, चर्च, अनि यसले कुनै भिन्नता पार्दैन, चाहे तपाईँ यहुदी हुनुहोस् या अन्य जाति, या तपाईँ ठूलो जातको हुनुहोस् या छोटो जातको। तपाईँको छालाको रंगले तपाईँको जातले कुनै भिन्नता बनाउँदैन। सबैजना ख्रिस्टमा एक छन्। हामी नयाँ मानिस बनाइएका छौं र हामीसँग मिलाप हुनुपर्छ। यो अनुच्छेदमा खास जोड चाहिँ ख्रिस्टको महिमित व्यक्तिमाथि छ। उहाँले केवल क्रुसद्वारा मिलाप मात्र बनाउनु भएन, तर उहाँलाई विश्वास गर्नेहरूलाई उहाँमा राखिएको छ र नयाँ मानिस बन्दछन्। परमेश्वरले आरम्भमा यहुदी चाहिँ अन्य जातिहरूबाट अलग पार्नु भएर भिन्नता बनाउनु भएको थियो, अनि आखिरमा यहुदीहरूले इसरायलीहरूले आत्मिक घमण्डको विकास गरे र यसले यहुदीहरू र अन्य जातिहरू बीच आपसमा घृणातिर डोर्यायो। जब यहुदीलाई र अन्य जातिलाई ख्रिस्टमा राखिन्छ, त्यहाँ मिलाप छ, त्यहाँ मिलाप छ। तर यो नयाँ स्थिति नयाँ स्थानको कारणले होइन, तर त्यहाँ केही नयाँ कुरा अस्तित्वमा आएको छ। पाउलले यसलाई नयाँ मानिसको रूपमा परिचय गराएका छन्। त्यसकारण मित्र, पाउलले कोरिन्थियनहरूलाई लेखे पहिलो कोरिन्थी 10:32 तिनीहरूले ठेस नखुवाऊ न यहुदीहरूलाई, न अन्य जातिहरूलाई, न त परमेश्वरको मण्डलीलाई। मण्डली चर्च नयाँ मानिस हो। यो यस्तो कुनै कुरा होइन कि अन्य जातिहरूलाई यहुदीहरूको स्थानमा ओहदामा उन्नत गराइएको छ। परमेश्वरले दुवै अन्य जाति र यहुदीलाई उच्च स्थानमा र उच्च योजनामा उन्नत गराउनु भएको छ, माथि उठाउनु भएको छ। उहाँले दुवैलाई ख्रिस्टमा एक बनाउनु भएको छ, एक समानतामा बनाउनु भएको छ, परमेश्वरको परिवारमा राख्नु भएको छ। मित्र, मानिसको विश्वव्यापी बन्धुता र परमेश्वरको विश्वव्यापी पिता भावको विश्वास म गर्दिन। मेरो निम्ति यो अति नै ठूलो निन्दनीय पाखण्ड सिद्धान्त हो। म विश्वास गर्दछु कि विश्वासको निम्ति सत्य बन्धुता खालि ख्रिस्टमा विश्वास गर्ने विश्वासीहरूमा मात्र सीमित हुन्छ। कुनै मानिस मेरो जातको, मेरो समाजको, मेरो देशको व्यक्ति हुन सक्छ, तर यदि ऊ परमेश्वरको सन्तान होइन भने ऊ मेरा दाजुभाइ होइन। तर कुनै मानिस अर्कै जातको, अर्कै समाजको होलान्, यदि ऊ परमेश्वरको सन्तान हो भने ऊ मेरो दाजुभाइ हो। हामी नयाँ पारिएका मानिस हौ, हामी ख्रिस्टमा छौं, नयाँ मानिसको रूपमा। यो नै भवन मन्दिर हो, परमेश्वरले आज निर्माण गरिरहनु भएको छ। मित्र, अन्य जातिहरूलाई यहुदीहरूको स्थान ओहदामा माथि उठाइएको छ भन्न छोडेर हामी यो भन्न सक्छौ कि यहुदीहरूलाई अन्य जातिको स्थानमा ल्याइएको छ, किनभने दुवै यहुदी र अन्य जाति पापको उही स्थानमा स्थितिमा छन्। वास्तवमा हामी सबै पापीहरूको रूपमा, यानि आदमको सन्तानहरूको रूपमा बन्धुहरू हौ। रोमी 3:9 भन्छ, तब के हामीहरू उनीहरूभन्दा असल छौ? कुनै रीतिले छैनौ, किनकि पहिले हामीले यहुदीहरू र ग्रीकहरू दुवैलाई, यिनीहरू सबै पापका वशमा छन् भनी दोष लगाइसकेका छौ। त्यही नै स्थितिमा हामी सबै थियौं। यहाँ उल्लेखित मिलाप अन्य जाति र यहुदी बीचको मिलापको संकेत हो। जब यहुदीहरू र अन्य जाति क्रूसमा पापीहरूको रूपमा आउँछन्, तिनीहरूलाई नयाँ सृष्टि बनाइदछ, तिनीहरू नयाँ मानिस बन्दछन्, यानि ख्रिस्टको शरीर, पवित्र आत्माको मन्दिर। मित्र, पुरानो नियममा उजाड स्थानमा हुने पवित्र वासस्थानमा टाबरनाकल पछि आउने मन्दिर खण्डहरू, विभागहरूले अलगाइएको थियो। त्यो तीन विभागहरूमा प्रवेशहरूको निम्ति तीन प्रवेश ढोकाहरू थिए। पहिलो बाह्य आँगन, दोस्रो पवित्र स्थान, तेस्रो पवित्रहरूको पनि पवित्र स्थान। त्यसपछि त्यहाँ विभिन्न खण्ड विभागहरू थिए, पुजारीहरूको लागि, इसरायलीहरूको लागि, स्त्रीहरूको लागि र अन्य जातिहरूको लागि। ख्रिस्टले आफ्नो मृत्युद्वारा पर्दाको हटाउनुभयो र उहाँ बाटो, मन्दिरको बाह्य आँगन, सत्य, मन्दिरको पवित्र स्थान र जीवन, पवित्रहरूको पनि महापवित्र स्थान बन्नुभयो। अहिले हामी सिधै ख्रिस्टद्वारा पिता कहाँ आउँछौ। उहाँ कहाँ आउनेहरूलाई तिनीहरूका खाना साना विभागहरू र विभाजनहरूबाट हटाइएर ख्रिस्टमा नयाँ मन्दिरमा हालिएका छन्, जहाँ त्यहाँ कुनै अलग गर्ने विभागहरू, खण्डहरू छैन। क्रूसले अलग गर्ने पर्खाल बारलाई तोड्दछ र सुसमाचार परमेश्वरबाट टाढा हुने अन्य जातिहरू र परमेश्वरको निकटतामा हुने यहुदीहरूलाई प्रचार गरियो। ओ कस्तो तस्विर यहाँ हामीसँग छ। दुई अध्यायको 18 पदमा भनिएको छ, किनकि उहाँद्वारा नै हामीहरू दुवै एउटै आत्माद्वारा पिता कहाँ पुग्न पाउँछौ। मित्र, यदि याद राख्नुहोस् कि यो छोटो पद अति नै महान पद हो। यहाँ त्रिएक सम्मिलित छ, किनकि उहाँद्वारा यानि ख्रीष्टद्वारा नै हामीहरू दुवै एउटै आत्माद्वारा यानि पवित्र आत्माद्वारा पिता कहाँ यानि परमेश्वर पिता कहाँ पुग्न सक्छौं। यहुदी र अन्य जातिहरू क्रूसको फेदीमा पापीहरूको रूपमा उही एउटै स्थानमा छन्, तर ख्रीष्टद्वारा तिनीहरू दुवै परमेश्वर कहाँ जाने एउटै अधिकार छ, जुन कुनै पनि मानिसको निम्ति महिमित अवसर हो। पावलले रोमी 5 अध्यायमा स्पष्ट पार्दछन् कि विश्वासद्वारा धर्मी ठहराई हरेक मानिसहरू कहाँ उपलब्ध फाइदा हो। हामीसँग ख्रीष्टद्वारा परमेश्वर कहाँ पुग्ने जाने अधिकार छ यदि हामी विश्वासीहरू हौं भने। अनि यो अद्भुत कुरा हो। अमित्र, हामीले देखिसक्यौं चर्च मन्दिर हो भन्ने विषय अन्तर्गत मन्दिर निर्माणको लागि सामग्रीहरू र निर्माणको विधि। अब त्यसपछि हामी देख्छौं भवन निर्माणको अर्थ। एफिसी 2:19-20 भनिएको छ, यसकारण अब उसो तिमीहरू पराई र परदेशीहरू होइनौ तर पवित्र जनहरूसँग संघीय नागरिकहरू हौ र परमेश्वरका घरानाका हौ, अनि तिमीहरू प्रेतहरू र भविष्य वक्ताहरूको जगमाथि बनाइएका छौ जसको कुना ढुङ्गा चाहिँ येशु ख्रीष्ट आफै हुनुहुन्छ। पाउले अन्य जाति विश्वासीहरूलाई याद दिलाउँछन् कि यद्यपि तिनीहरू पराईहरू र परमेश्वरबाट टाढा अलगिए तापनि तिनीहरूको वर्तमान स्थिति स्थान अत्यन्त उत्तम छ। तिनीहरू कति पनि परदेशी पराईहरू छैनन्। तिनीहरू अहिले पवित्र जनहरूसँग संघीय नागरिकहरू हुन्। अमित्र, यी पदमा उल्लेखित पवित्र जनहरू सेन्ट पुरानो नियमका पवित्र जनहरूको संकेत होइन। अन्य जाति विश्वासीहरू नयाँ नियम यहुदी पवित्र जनहरूसँग यानि ख्रीष्टको शरीरको अन्य सदस्यहरूसँग संघीय नागरिकहरू हुन्। तिनीहरू परिवारका हुन्, नोकरहरूको रूपमा होइनन् तर परमेश्वरको परिवारको सदस्यहरूको रूपमा। तिनीहरू उहाँका सन्तानहरू हुन्। पहिलो योहन्ना 2:12 पदमा भनिएको छ, हे साना नानी हो, म तिमीहरू लेख्दछु किनभने उहाँको नाउँका नाउँमा तिमीहरूका पापहरू तिमीहरूलाई क्षमा भएका छन्। हामी साना नानीहरू हौ। यो नयाँ सम्बन्ध हो, जुन सम्बन्ध पुरानो नियममा बिरानो थियो। अरू त के, दाऊद जो परमेश्वरको आफ्नै इच्छा अनुसारका मानिस थिए उसलाई 2 Samuel 7:8 पदमा भनिएको छ, मेरो दास दाऊद। अनि गन्ती 12:7 पदमा परमेश्वरले मोसालाई मेरो सेवक दासको रूपमा सम्बोधन गर्नुभएको छ। अहिले यहाँ उल्लेखित नागरिक इसरायलमा वा यो पृथ्वीको यरूसलेमको नागरिक होइन, तर यो स्वर्गीयमा हुने नागरिकता हो। फिलिपी 3:20 पदमा भनिएको छ, किनकि हाम्रो नागरिकता स्वर्गीयमा छ जहाँबाट हामी पनि मुक्तिदाता प्रभु येशु ख्रीष्टको बाटो हेर्दछौ। यो वर्तमान समयमा हामी स्वर्गीयका हौं। अनि पद 20 पहिलो खण्डमा भनिएको छ, अनि तिमीहरू प्रेरितहरू र भविष्य वक्ताहरूको जगमाथि बनाइएका छौ। यो महत्वपूर्ण कुरा हो। यसको मतलब यो होइन कि प्रेरितहरू र अगम वक्ताहरू जग थिए तर तिनीहरूले त्यो जगको व्यक्तिगत रूपमा बसाले। प्राचीन मण्डलीले यसको शिक्षा प्रेरितहरूको सिकाइएको शिक्षामा सिद्धान्तमा बनिरहेका थिए। प्रेरित 2:42 पदले भन्छ, तिनीहरू प्रेरितहरूका शिक्षामा दृढतापूर्वक लागिरहे। अनि पद 20 अन्तिम खण्डमा भनिएको छ, जसको कुना ढुङ्गा चाहिँ येशु ख्रीष्ट आफै नै हुनुहुन्छ। त्यसले यो प्रकट गर्दछ कि ख्रीष्ट ढुङ्गा चट्टान हुनुहुन्छ जसमा चर्च बनाइएको छ। पाउले यसको अति नै स्पष्ट पार्दछन् 1 Cor 3:11 पदमा, किनकि त्यस बसालेको जगलाई छोडेर जो येशु ख्रीष्ट हुनुहुन्छ कुनै पनि मानिसले अर्को जग बसाल्न सक्दैन। पत्रुसले यसको बारेमा यसरी भन्छन्। पहिलो पत्रुस 2:6-8 यसकारण पवित्र शास्त्रमा यो पनि पाइन्छ, हेर म सियोनमा एउटा चुनिएको बहुमूल्य मुख्य कुना ढुङ्गा राख्दछु, अनि जसले उसमाथि विश्वास गर्दछ ऊ कुनै रीतिले शर्ममा पर्ने छैन। यसकारण तिमी विश्वास गर्नेहरूका निम्ति उहाँ बहुमूल्य हुनुहुन्छ, तर ती आज्ञा नमान्नेहरूका निम्ति जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे त्यही नै कुनाको शिर भयो, अनि एउटा ठेस लाग्ने ढुङ्गा र एउटा ठक्कर खाने चट्टान भयो। तिनीहरूका निम्ति जो आज्ञाकारी नहुनाले वचनमा ठेस खान्छन्, त्यसैका निम्ति तिनीहरू ठहराइएका पनि छन्। यहाँ नोट गर्न महत्वपूर्ण कुरा यो हो कि पत्रुसले भन्छन् कि प्रभु येशु त्यो मुख्य कुनाको ढुङ्गा हुनुहुन्छ। त्यसकारण प्रभु येशुको यो कथनको तात्पर्यको पत्रुसले बुझे जब उहाँले भन्नुभयो मती 16:18, अनि म तिमीलाई भन्दछु तिमी पत्रुस हौ, अनि यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु, अनि नरकका ढोकाहरू यसमाथि विजय हुने छैनन्। येशु आफू स्वयंको बारेमा कुरा गरिरहनु भएको छ। उहाँ त्यो चट्टान हुनुहुन्छ जसमाथि चर्च बनाइएको छ, प्रेरितहरू र अगमवक्ताहरूको जग राखेर रा, ख्रीष्ट चाहिँ मुख्य कुनै ढुङ्गा चट्टान हुनुहुन्छ। अनि 21:22 भनिएको छ, जसमा सारा भवन तम्म मिलेर प्रभुमा एउटा पवित्र मन्दिर बन्नलाई बढ्दै जान्छ, जसमा तिमीहरू पनि आत्माद्वारा परमेश्वरको वासस्थान बन्नलाई एकसाथ बनिन्दै जान्छौ। पाउल चर्चलाई मन्दिरको रूपमा बोलिरहेका छन् जुन हालमा निर्माण हुँदैछ। हाँ मित्र, चर्च आज निर्माणमा छ अनि यो पूरा गरिनेछ एक दिन। 21:21 अन्तिम खण्डमा भनिएको छ, पवित्र मन्दिर बन्नलाई बढ्दै जान्छ। यसले यो तथ्यको पक्का गर्दछ यो अझै पूरा निर्माण गरिसकिएको छैन अनि बनावट पनि बेग्लै छ। यो मन्दिर बढ्दै जाँदैछ। परमेश्वरले मरेका मृत्यु सामग्रीलाई यानी पाप र अधर्ममा मरेका मानिसहरूलाई लिइरहनु भएको छ र यसलाई जीवन दिइरहनु भएको छ। जीवित नयाँ जन्मका चट्टानहरू जीवित मन्दिरमा बढ्दै जाँदैछन्। जस्तो कि सुलेमानको मन्दिर ह्याम्मरको बिना आवाज बनाइएको थियो, त्यसरी नै पवित्र आत्माले चुपचाप रूपमा मृत पापी नवजन्मद्वारा जीवित मन्दिरमा राख्नुहुन्छ। यसलाई पवित्र मन्दिर भनिएको छ। यो पवित्र छ किनभने पवित्र आत्मा त्यहाँ रहनुहुन्छ। पवित्र आत्माको बप्तिस्माद्वारा उद्धार पाउने पापीलाई प्रभुमा राखिन्छ। पवित्र आत्मा हरेक विश्वासीमा रहनुहुन्छ। चर्च मण्डली जुन ख्रीष्टको शरीर हो त्यो परमेश्वरको आत्माद्वारा स्थायी वासस्थान हो। जब विश्वासीहरू भवनमा आराधना गर्न आउँछन् पवित्र आत्मा उपस्थित हुनुहुन्छ। त्यस अर्थमा परमेश्वर त्यस भवनमा हुनुहुन्छ, तर जब हरेक विश्वासीहरूले चर्च भवनलाई छोड्छन् परमेश्वरले त्यसको पनि छोड्नुहुन्छ। परमेश्वर कुनै चर्च भवनमा रहनुहुन्न, आज परमेश्वर विश्वासीहरूमा रहनुहुन्छ, चर्च भवनमा होइन। परमेश्वर कहिले पनि मानिसको हातले बनाएको भवनमा बस्नुहुन्न। अमित्र, मन्दिरको रूपमा चर्चको उद्देश्य पृथ्वीमा परमेश्वरको महिमा र उपस्थितिको प्रकट गर्नु हो। जब विश्वासीहरू चर्चमा एकता भेला हुन्छन् विश्वासमा त्यस्तो प्रभाव पारिनु पर्दछ कि यो युगमा पनि परमेश्वर उहाँको पवित्र मन्दिरमा हुनुहुन्छ। संसारले यो कुराको महसुस गर्नुपर्छ कि परमेश्वर चर्च सेवामा पाउन सकिन्छ। मेरो प्रश्न हो के उहाँ पाइनुहुन्छ? सम्भव धेरै मानिसहरू चर्चमा आकर्षित हुने थिए यदि तिनीहरू यो कुरामा निश्चय भए कि परमेश्वर त्यहाँ उपस्थित हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउ।
1: दाई, आजको अध्ययनपछि चाहिँ मेरो मनमा एउटा ठूलो परिवर्तन आएको छ। मैले पहिले मानिसहरूलाई उनीहरूको पृष्ठभूमि, अवस्था वा पहिचान अनुसार फरक फरक रूपमा हेर्ने गरेको हुन सक्छु, तर आज मैले बुझे ख्रीष्टमा हामी सबै एक हौं।
2: हो भाइ, आजको अध्ययनले हामीलाई सम्झायो कि पहिले हामी ख्रीष्टबाट टाढा थियौं, आशाबाट टाढा, परमेश्वरबाट टाढा र उहाँका प्रतिज्ञाहरूबाट पराजय थियौं, तर अब ख्रीष्टको बलिदानद्वारा हामी नजिक ल्याइएका छौं।
1: साँच्चै नै दाइ, अनि ख्रीष्ट स्वयं चाहिँ हाम्रो शान्ति हुनुहुन्छ।
2: बिल्कुलै भाइ, उहाँले मानिसहरू बीचको विभाजनको पर्खाल भत्काउनुभयो, क्रूसद्वारा हामीलाई परमेश्वरसँग मेल गराउनुभयो र एक नयाँ मानिसको रूपमा जोड्नुभयो।
1: त्यसैले अब तपाईँ को हुनुहुन्छ भन्ने प्रश्नको उत्तर केवल तपाईँको जात, भाषा, ठाउँ वा सामाजिक अवस्थाले चाहिँ दिँदैन। ख्रिस्टमा मेरो सबैभन्दा ठूलो पहिचान भनेको म परमेश्वरको परिवारको सदस्य हुँ भन्ने रहेछ।
2: धेरै राम्रो भाइ, यही सत्य आज हामीले आफ्नो जीवनमा लागू गर्नुपर्छ। यदि हामी सबै ख्रिस्टमा एक हौं भने मण्डलीमा भेदभाव, घमण्ड र विभाजनको ठाउँ हुनु हुँदैन। हामीले एक अर्कालाई सम्मान गर्नुपर्छ, प्रेम गर्नुपर्छ, क्षमा गर्नुपर्छ र एक अर्काको सेवा गर्नुपर्छ।
1: अनि मण्डली भनेको पनि भवन मात्र होइन रहेछ, हामी आफै परमेश्वरको परिवार भएर एकसाथ निर्माण हुँदै जाने कुरा रहेछ।
2: हो त भाइ, परमेश्वरको वासस्थानमा बस्ने गरी हामी एकसाथ निर्माण हुँदै जान्छौ। त्यसैले आज हामीले आफैलाई सोधौं कि मेरो व्यवहारले मण्डलीलाई जोडिरहेको छ कि विभाजन गराइरहेको छ।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707.
4: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा।
2: नयाँ आशा।
3: नयाँ आशा।
2: नयाँ आशा। रेडियो सुनिरहनुहुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन। मतिनाको कार्यक्रम नयाँ आशामा यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। ईश्वरीय अनुग्रह, असल विश्वास, निस्वार्थ प्रेम, अनन्तीय उद्धार, भाइचारा, मिलाप, शान्ति, आनन्द र सद्भावको आशा दिन लक्षित रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई सादर अभिवादन। आउनुहोस् आजको हाम्रो कार्यक्रमलाई अगाडि बढाउँ यो भजन संगीतबाट।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोता मित्रहरू, परम प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। श्रोताहरू, आजको अध्यायमा हामीले कसरी वर्तमान युगबाट हामीले छुटकारा पाउन सक्छौ त्यसबारे चर्चा गर्नेछौ। आउनुहोस् श्रोता, प्रार्थना गरौं। हे पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य होस्, तपाईँको इच्छा प्रभु स्वर्गमा जे जस्तो छ त्यस्तै यस पृथ्वीमा हामीहरूको बीचमा र हामी हरेकको जीवनमा हुन सकेको छ। हामीले आजको यस महत्वपूर्ण धर्मशास्त्रीय अध्ययन कार्यक्रममा तपाईँले सहायता गर्नुहोस्। म बोल्ने वक्ता र सुन्ने श्रोताहरूको साथमा हुनुहोस्। येशूको नाम, आमेन। मित्रहरू, क्रुसले हामीभित्र के काम गरोस् भनी परमेश्वर इच्छा गर्नुहुन्छ। येशूले क्रुसमा हाम्रो निम्ति गर्नुभएको कार्यभन्दा यो नयाँ क्षेत्र फरक छ। परमेश्वरले व्यवस्था गर्नु भए अनुसार हामीले क्रुसलाई हामीभित्र काम गर्ने अनुमति नदिएमा उहाँले हाम्रो निम्ति पूरा गर्नुभएको कामका अनन्तका फाइदाहरूलाई आफ्नो तुलाई हामी कहिल्यै आनन्दित हुन सक्दैनौ। हामीले क्रुसलाई आफ्नो काम हामीभित्र गर्न नदिनु नै मण्डलीमा हालमा देखिएका सामूहिक र व्यक्तिगत प्राय सबै समस्याहरूका कारणहरू हुन्। गलातियाका मण्डलीमा रीतिरिवाज वा व्यवस्थामा व्यक्त गरिने संसारिक अर्थात शरीरका कार्यहरू एउटा ठूलो समस्या बनेको थियो। पावल कोरिन्थको मण्डलीमा भएको पापको बारे भन्दा धेरै बढी त्यसबाट उत्पन्न समस्यालाई लिएर चिन्तित थिए। क्रिश्चियन मण्डलीको यो दोष भन्दा त्यो पापसँग व्यवहार गर्न सजिलो थियो। त्यसैले पावलले गलातीहरूलाई लेखेको चिठी एउटा धर्मशास्त्रीय ग्रन्थ नभएर त्यस समयको वास्तविक स्थितिलाई समाधान गर्ने आग्रह पनि थियो। अध्याय सातमा हामी पावलको त्यस्तो एउटा चेतावनी पाउँछ। गलाती तीनको एकमा लेखेको छ, हे मूर्ख गलाती हो, कसले तिमीहरूलाई मुहनी लाएर बसमा पार्यो? तिमीहरूका आँखाकै सामुन्ने येशू ख्रीष्ट क्रुसमा टाँगिनु भएको कुरा स्पष्ट रूपले वर्णन गरिएको थियो। पवित्र आत्माले परिपूर्ण गलातियाका क्रिश्चियनहरू कसैद्वारा मोहनी लगाइएर बसमा पारिएका थिए। तर मोहनी लाउनेहरू के गरेका थिए? यसले क्रुसमा टाँगिनु भएको येशू ख्रीष्टको दृश्य अस्पष्ट पारेको थियो, जबकि यी नै परमेश्वरले हाम्रो निम्ति गर्नुभएको उहाँका सारा व्यवस्थाहरूलाई आफ्नो तुलाउने एकमात्र जग। एकपल्ट क्रुस अस्पष्ट भएपछि वा हराएपछि हामी परमेश्वरको आशिष पाएर आनन्दमा रमाउन सक्दैनौ। क्रुसलाई आफ्नो पूर्ण हारको जगको रूपमा लिएकोले दियावलसले पनि गलातियाका विश्वासीहरूलाई ख्रिस्ट क्रुसमा टाँगिनु भएको सत्यप्रति अन्धो बनाइरहेको थियो। येशूले दियावलस र उसको राज्यलाई क्रुसमा पूर्ण अनन्तसम्म र कहिले उल्टाउन नसकिने गरी परास्त गर्नुभएको थियो। त्यसैले दियावलसले त्यस महिमामय सत्यप्रति मण्डलीलाई अन्धो बनाइदिनु बाहे अरू केही गर्न सक्दैन। फेरि ऊ ठिक त्यही कार्य गर्न धेरै इच्छुक पनि छ। मलाई के कुरोले आशिषित तुल्याएको छ भने पावलको पत्र गलातीहरूका सामु समस्या वा दोष मात्र राख्दैन, तर क्रुसको दृश्यप्रति अन्धो भएको मण्डलीका सम्मुख त्यस दोषबाट छुटकराको बाटो पनि राख्दछ। हामीले आफूहरूभित्र क्रुसलाई आफ्नो काम गर्ने अनुमति दिएपछि हामी कर्मैले पाँचवटा छुटकाराहरू पाउँछ। मैले बुझे अनुसार गलातीहरूले त्यही कुरोलाई प्रकट गरेका छन्। फेरि येशूले हाम्रो लागि क्रुसमा पूरा गर्नुभएको कामका बारेमा म भनिरहेको छैन, त्यसको निम्ति परमेश्वरलाई धन्यवाद छ। तर त्यसै बिन्दुमा नरोकिदिनुहोस्, किनकि हाम्रा मूल दोषहरूबाट छुटकारा दिलाउन क्रुसद्वारा हामी हरेक विश्वासीहरूको हृदयभित्र केही काम गराउन अझै बाँकी छ। क्रुसद्वारा सम्भव तुल्याएका यी पाँच छुटकाराहरू यस प्रकार रहेका छन्। पहिलो, वर्तमान दुष्ट युगबाट छुटकारा। दोस्रो, व्यवस्थाबाट छुटकारा। तेस्रो, आफैबाट छुटकारा। चौथो, पाप शरीर अर्थात् स्वभावबाट छुटकारा। पाँचौं संसारबाट छुटकारा। पहिलो छुटकारा गलाती एकको तीनदेखि चारमा छ र यो उग्र छ। यहाँ लेखेको छ, परमेश्वर पिता र हाम्रा प्रभु येशु ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। हाम्रा परमेश्वर र पिताको इच्छा अनुसार उहाँले यस वर्तमान युगबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापका निम्ति आफूलाई अर्पण गर्नुभयो। श्रोताहरू, क्रुसद्वारा हामीले यस वर्तमान युगबाट छुटकारा पाउनु पर्दछ। यो परमेश्वरको उद्देश्य। के तपाईँले यस सत्यलाई आत्मसात गर्नुभएको छ? केही अनुवादहरूले युग र संसार शब्दहरूलाई छ्यासमिस पारी एउटै अर्थमा प्रयोग गरेका छन्। युगको लागि ग्रिक भाषाको शब्द कोस्मोस हो। यही मूल शब्दबाट हामीले कस्मोनोट अर्थात कस्मोलोजिकल जस्ता शब्दहरू पाउँछौ। कस्मोस अन्तरिक्ष नयाँ करारमा समाजशास्त्रको सन्दर्भमा प्रयोग भएको छ। त्यहाँ यसले एउटा खास समुदायको बारेमा वर्णन गर्दछ। तर पावल यहाँ वर्तमान दुष्ट युगबाट छुटकराको बारेमा कुरा गर्छ। यहाँ उनी युगको लागि ग्रिक भाषाको अर्थ शब्द एओन प्रयोग गर्दछ। यो शब्दको अर्थ समयको बढाइएको अवधि अर्थात् अनन्त काल हुन्छ। धर्मशास्त्रमा समय युग र पुस्ताहरूमा नापिएको छ। हरेक युगमा के पुस्ताहरू समावेश हुन्छ? वचनमा पाइने अति सुन्दर वाक्यांश सदा सर्वदालाई वास्तवमा युगौं युगसम्म भनेर अनुवादन गरिनुपर्दछ। हामीसँग युगहरू मात्र होइन तर युगौं युग भनेका युगहरूको अनन्तकाल पनि छ। म तपाईँलाई यस वर्तमान युगको बारेमा के खास तथ्यहरू स्पष्ट पार्न चाहन्छु। यसले हामीलाई यस युगबाट छुटकराको आवश्यकताका बारेमा बुझाउन सहायता गर्नेछ। वर्तमान युग अविनाशी हो र यसको अन्त्य आइरहेको छ। धेरै पदहरूले यो कुरा पुष्टि गरेको छ। वर्तमान युगको अन्त्य हुँदैछ। धेरै अरू पदहरूले पनि यस कुरोलाई औलाउँछ। यस युगको बारेमा मैले सोचे चाहिँ तपाईँले पनि सोच्दा तपाईँ यसो भन्नुहुनेछ, परमेश्वर तपाईँलाई धन्यवाद छ। वर्तमान युग आफ्ना सारा गरिबी, रोग, अन्धकार, अज्ञानता, निर्दयता र युद्धका साथ सदा सर्वदा रहिरहने सोच्नुभन्दा अर्को कुनै निकृष्ट र खराब कुरो म विचार गर्न सक्दिन। तर परमेश्वरलाई धन्यवाद छ किनकि वर्तमान युग सदा सर्वदा रहिरहँदैन। वर्तमान युगमा दुष्ट आत्माको बास छ। दोस्रो क्रान्ति 4:3-4 पदमा पावल सुसमाचार देखि सहने मानिसहरूको बारेमा यसरी भन्दछ, हाम्रो सुसमाचार घुम्टोले ढाकिएको भए तापनि यो नष्ट हुनेहरूका निम्ति मात्रै घुम्टोले ढाकिएको छ। यस संसारको देवले अविनाशीहरूको समझलाई अन्ध तुलाइदिएको छ। वर्तमान युगको देव को हो? डियाब्लोस। यो युग किन दुष्ट छ? यसको उत्तर अति सरल छ, किनभने यसको देव दुष्ट छ। हामीलाई थाहा छ परमेश्वर डियाब्लोसलाई हराएर उसको स्थानबाट उसलाई पदच्युत गर्न सक्नुहुन्छ, तर उहाँको योजना त्यो होइन। वर्तमान युग रहेसम्म डियाब्लोस यसको देव रहिरहनेछ। परमेश्वरको योजना यस युगको अन्त्य गर्नु। यस युगकै अन्त्य भइसकेपछि डियाब्लोस यसको देव रहनेछ। त्यसले यो कुरा राम्ररी जानेको छ। त्यसले वर्तमान युगलाई अन्त्य हुनबाट रोक्न वा आफ्नो शक्तिले भ्याएसम्म हरेक प्रयत्न गर्दछ। यस युगलाई अन्त्य गर्ने परमेश्वरको हतियार मण्डली, त्यसैले डियाब्लोस मण्डलीको विरोध गर्दछ। के यो कुरो तपाईँले बुझ्नु भएको छ? यो हाम्रो एउटा प्रमुख जिम्मेवारी, किनभने हामीले गर्नुपर्ने कामको जिम्मेवारी पूरा नगरेसम्म यो युगको अन्त्य हुन सक्दैन। यो काम के हो? ख्रीष्टले मण्डलीलाई यस बारेमा दिनुभएको आदेश हो। अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूको लागि गवाईको निम्ति प्रचार गरिनेछ। त्यसपछि अन्त्य आउनेछ। मत्ती 24:14। डियाब्लोस राजनीतिज्ञहरू, सेनाका कप्तानहरू वा बुद्धिजीवीहरूबाट भयभीत हुँदैन, तर परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नेहरूबाट भयभीत हुन्छ। डियाब्लोसले परमेश्वरको राज्यको सुसमाचारको प्रचारको विरोध गर्छ, किनभने त्यो कार्य पूरा भएपछि वर्तमान युगको अन्त्य हुनेछ। अनि ऊ त्यस उपरान्त कहीँको देव रहने छैन। यसरी वचनमा विश्वास गर्ने क्रिश्चियनहरूले मात्रै त्यसलाई पराजित गर्न सक्छ। यसको बन्धनमा जगडिनुले हामीले फलहीन तुल्याउँछ। आउनुहोस् यसबारे चर्चा। अघि नै आत्मिक अनुभवहरू प्राप्त गरेका तर त्यसपछि फेरि पछाडि फर्किने बाटो रोजी विश्वासबाट पछि हट्ने मानिसहरूले कसरी पवित्र आत्माको सहभागिता र येशु ख्रीष्टको इन्कार गर्छन् सो बारेमा हिब्रूका रचयिता भन्छन्, यी मानिसहरूले गरेका पाँच अनुभवहरूमाथि ध्यान दिनुहोस्। हिब्रू छको चारदेखि छमा लेखिएको छ, किनकि तिनीहरू जसले एकचोटि ज्योति पाएर अर्थात पहिलो अनुभव स्वर्गीय वरदान चाहेको, दोस्रो अनुभव छन् र पवित्र आत्माका सहभागी भएर, तेस्रो अनुभव छन् र परमेश्वरको उत्तम वचनको, चौथो अनुभव र आउने युगका शक्तिको स्वाद, पाँचौं अनुभव चाहेका छन्। त्यसपछि पनि विश्वास त्यस त्याग गरी तिनीहरू पतित भयो भने तिनीहरूलाई पश्चाताप गर्ने स्थितिमा फेरि ल्याउनु असम्भव छ। आजका धेरै मानिसहरू यी अनुभवहरू प्राप्त गरी त्यसमा आनन्दित छन्, म विश्वास गर्छु म पनि ती मध्ये एक हुँ। ज्योति पाएर स्वर्गीय वरदान परमेश्वरको उत्तम वचन चाहेर पवित्र आत्मामा सहभागी भएर हामीले आउने युगको शक्तिको स्वाद चाहेका छौं। परमेश्वरले यस्ता अनुभवहरू हामीलाई दिनुको एउटा कारण यस युगको शक्तिको हामीभित्र गढेको स्वादलाई नष्ट पार्नु। परमेश्वर हामीलाई नमूनाको रूपमा धेरै फरक र धेरै उच्च तहको केही थोकको यस्तो स्वाद दिनुहुन्छ, जसले गर्दा हामीले आफूहरूलाई यस युगका शक्तिहरूको अस्त्र शस्त्रले फेरि कहिले सुसज्जित गर्नु नपरोस्। दुर्भाग्यवश धेरै क्रिश्चियनहरूमा यस्तो घटिरहेको हामी देख्दैनौ। मत्ती 13 अध्यायमा बयान गरिरहेको बिउ छर्ने बिउको शिक्षा प्रतिष्ठानमा यसो विभिन्न किसिमको जमिन र त्यसमा छरिएको बिउले फलाउने फलको अर्थ बताउनुहुन्छ। उहाँले विशेष गरी काँडाहरूमा छरिएको बिउको बारेमा भन्नुहुन्छ। त्यसैले मत्ती 6:22 भनिएको छ, काँडाहरूमा छरिएको चाहिँ त्यो हो जसले फल वचन सुन्छ तर यस संसारको फिक्री र धन सम्पत्तिको छलले वचनलाई बाधा दिन्छ र त्यो फल नदिने हुन्छ। आमेन। श्रोताहरू, यही वचन तपाईँहरूमा राख्दै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भनी कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनुभएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9808233 26। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि फेरि यही स्टेशन र यही समय भेट्ने बाचा।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माइ फेथ।
2: आज येना ढिगुदु वापत्ती कया आत्मिकी रेडियो ज्याजो स्पार्क माइ फेथ जिगु विश्वास के चमक हया बिउ। जयमसी जोजल बाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ के सकसित नसकु थौया बचनिया शीर्षकु यशु थगु सेवकाई इले फेमागु चुनौती त जिगु विश्वास मखया बिउ भाग पाँच थौ झिस यशु ख्रिस्टिया पृथ्वी सेवाया इले वैगु थासे चुनेगु गठे चुना धका लुइके वैकल फेमागु योक्कु चुनौती त वो उखिया त गठियाना पारियाना दिल धैगु दुने दुने स्वेनु यिपी थौचिस सेके टेनेगु ख छुदासा जीवछि परमेश्वरिया न्यौने धर्मी जुया न्यासी उन्या चोङगुनी जकचिस थाकुगु परिस्थिति अनुभव याय मखु धैगु मखु चिस यसु ख्रिस्टिया सेवकाया त जाँच्याबले चिस खनिकी वेक थ अब परमेश्वरी आज्ञा मानेना विश्वासपूर्वक न्यासी हुन ऐसा वेकया सेवाकाई थाकु पहलिसे जाया सुन युहुन्ना झिन्यागो अध्यायु झिन्च्यागो पदके धातको दु संसारे छिम्द हेलायै छिम्द स्वया नाप्लाक जित हेलायागु ख धका सिकी ठुगो अध्ययन चिस खनिकी संसार पाखे घृणा जुइगु धैगु थ यागु ख मखु कि यशु व्यवस्था याय फैगु वैकल गुरिन मनुते त मतिना याना दिल व शारीरिक मानसिक व आत्मिकी रूप लङ्का दिल वैकल न्याब्ले मेपिन त दयालु व मतिना याना दिल ऐसा वया त घृणा याइपी व वयागु सेवा या त तिरस्कार याइपी यो कुहेदु लुका खुगुयु नि खुगु पत्के धया तगुदु मनु देश भी धका जुपी छिपी गुली अभागी छादासा इपी तापा बाजे पिन्छ न मखुपी अगमवक्ता ते त थथे हे भिपी धैगु जु ख मनु ते त ले ताके त जिस गुब्ले न झिगु निष्ठा व परमेश्वरिया वचनिया सत्यताया तो दे मजु जिस झिगु जीवन यशुया ल्यू ल्यू हुने त समर्पित यामा ठुकिया नीति जिस छा मेपिनी गुघ्रिणा सह या मालिमा यसैया पी सङ्गुयो सङ्गु पदके धातगुदो वया त मनु ते सहे हेलायना मय कल वो दुखे लाम मनु ख व दुख बालक सु व खना मनु ते स थगु खुवा फहिकिगु वया त हेलाया त जिस वया त छु मताएका सकसिन यसु ख्रिस्त लागेगु व मुक्त यायगु इच्छा या त तर वैक या त गिरफ्तार याए ढुङ्गा भिड अस्वीकार या ढुङ्गा व घृणा या ढुङ्गा वैक या लिउ लिउ हुने भी सुजक जुल अले अपसिन वयग पाखे खा लिफ स्वेकल हिब्रू पेङ्गुयु झिन्यागो पदके धातगुदो झि दक्ले त धम पूजाहारी झि बमलाई बले छु याए मखु बरु झि त थे वेका त न फुक्क ख सैतान जासिया त ऐसा वैकल पाप याना मदी यो पिनियन मेपी मनु त व इमु कमजोरी या त यसु तस्क करुणा महसुस या त अले झिस थुगु पद फैकी यसु या त फुक्क कछ जाचे लागु ख गुगु सुन न मनु या त जाचे ल्याए फु जेवा प्रतिष्ठा व शक्ति क्षेत्रे वया त लोभ ला त तर निराश या प्रलोभन न वल वया जीवन काले वो यक्कु मनु त छेज या दाजु किचा पासपी वैकलिसे सत्य पनि ख वैक या त परमेश्वर पाखे थ थम मसिह ख धका इम्सम विश्वासमया यक्कुसिन वैक या त हिस्या कल गुलिसिन वैक या त स्यात सोल वया जख निरन्तर अविश्वास्या कारण यशु तस्क या कचा व निराश महसुस यागु जुइमा व दक्ने सति पी छेज पी व चेला तेस वया त दक्ने अपमागु इले टोताउन छक व सेना बिगु भिड लिपा छप्प जुया वयागु मृत्यु या नीति हाल सत्य ख नेने त व विश्वास याय त इच्छुक म नु त ठुली म जक्क खनेदु अछे खसा सत्य या नीति दया चोपी व सेनी पिन्छ थ थम स्युगु खया त आविष्कार याना व विश्वासघात याना छ्या प्रतिक्रिया बिउगु यशु फेमागु छगु जास दैगु वेकया त बारम्बार निराश्या फिन्द क्षमायाइगु ख लुका झिन्गु अध्यायु ने छगु ने सोङ्गु पत्के धयात गुदु छिमस स्वेबले जि संसारे शान्ति बित वोमधका चुन जुई मखो जि छिन्त धया बरु जि लाके त वैमख आवनी न्यामसिगु परिवार कचिङ पिहा वै अले सोयासिगु छपु च व निहासिगु छपु च जुया थ व राफुजुई थुक थ अबुया विरोध्याई क्या विरोधे अबु माया विरोधे म्याया विरोधे मा माजुया विरोधे भौमचा व भौमचया विरोधे माजु जुया राफुजुई यपी येनमिपी भविष्य गु इले परमेश्वर नुगु स्वर्ग व पृथ्वीदेखि गण यीशु ख्रिस्ट जुजुजुया शासने अले उगु राज्य शान्ति दै तर यीशु पृथ्वी नापाङ्गु सेवा यानादिगु इले अच्यागु शान्ति मधुगु ख यीशु ख्रिस्ट सेवाया इले छ्या थजागु हल्लाजुल थौ छिओजी परमेश्वरिया बचने सत्यता स्वेबले अराजकता हैगु ख थोहे ख जन ख्युया त उजागर याई सत्य सेने व धर्मे तोपया तगु ख्युगु शक्ति उकिया विरुद्धे वै परमेश्वरिया वचन ज भिउगु या त उजागर याई अले उगु मभिङ्गु स्रोत या त तङ्के त विस्फोट जुई त प्रेरित याई धार्मिक मनुदेश परमेश्वरिया वचन ज लिसे थगो मखुको शिक्षा व व्यवहार या त उजागर याइपिन त हिंसा व क्रोध या प्रतिक्रिया बिगुले इम्स व ज त स्याके मास्ति व युहुन्ना नेगु अध्याय यु नेगु पदके धाया तगुदु संसारे चोपिन्छ सिन्त हेला याय फै मखु जी संसारे चोपिन्छ यागु जुगु ज्या मभी धका दैगुनी इम्स जित हेला याई थुगु पद जिस संसारे यीशु ख्रिस्ट या त घृणा यागु कारण खने छादासा वो इमगु मभिङ्गु ज्याया त उजागर या त परमेश्वरिया वचन संसार क्षु या त उजागर याय त जवि युहन्ना च्यागु अध्याय सुनेगु पदके धया त गुदु छिकपे अब्राहम या सन्तान ख धका जिसु अन जि धैगु ख छिकपिनु मने दुहा वङ्गुले छिकपिन्छ जित स्याए त सोगु ख यपिनमेपी ठुके मागु दुकी चर्च दुने बाइबल अध्ययन याइपी सार्वजनिक रूप सेनिपी धार्मिक कर्मकाण्ड याइपी मनु तन डु अन परमेश्वरिया वचन निया सत्यताया इमगु जीवन व नुगुले थामडु युहुन्ना झिन्यागु अध्याय यो न्यागु खुपत्के धातगु दु जी दाख्यामा ख अले छिपे दाख्या चोगु कचा ख सुजिके चोला चुने अले जी वेके चुने वहे जक्क यक्कु दाख से कि जिलिसे तापना छिमस छु न या फैमखु जिके मुहाना चोम मनु या त तो ढुङ्गु कचा या त थे छे वा छोइ अले व गनामुनि वया त मुङका नि तया च्याका छुई धर्मशास्त्र या विके जुई गु व दबी दया प्रचार याय गुली मनु या त परमेश्वर या न्हने पवित्र व धर्मी जुई मखु मागु छता ख धैगु यीशु ख्रिस्ट लिसे मिले जुया व अनुरूप जुईमा वैकलिसे स्वापु मधुगु छिगु सेवा परमेश्वर या मिठा ज्याले खे मधु लुका पेङ्गु अध्याय छगु बाखन्दु गन यीशु थगु गृह नगर नासरते लिहा छाल वैकल धर्मशास्त्र बने त विश्राम बार खुनु धर्मशास्त्र सेनिगु छे दनादिल थो व नापा न यक्कु हे यागु ज्याख थुबी मनुतेस यीशु या त बालाका मस्यु इम्स वया त मचबले तधिक जुगु खगु ख लुका पेङ्गु अध्यायु झिन्नेगु निखे नि छगु पत्के धात गुदु यसैया अगुम्बक्तायु सफु भुने त वेक या त बिल वेकल व सफु फुइका थथे चोया त गुपाना लुका दिल मगा मचा पिन्त भिङ्गु खकने त परमप्रमो जित लेया दिगु परमप्रभु या आत्मा झिके चोना दिगुदु परमप्रभु चिन्ना तपिन्त तोताबी कापिन्त मिखा खङ्का बित अले हुतु या तपिन्त थना बित अले परमप्रभु दया माया याना दिगु थुब्ले हे ख धका न न्यङका जुई त जित छोया हया दिगु ख बोनी छिटेका वैकल सफु तुला अनचोम लितबिया फितुना दिल अनुचोपी मनु त फुक्कसिन वेक या त ट्वाल ट्वाल सोया छुन वेक लाइम त थते दया दिल जी बोनुगु ख छिपिन्छ ताहेता जी गथे बोनुगु ख थौ अथे हे जुई धुङकल यो पिनियन मेपी ठुगु इले इमसङ इसु ख्रिस्टिया ज ख लसता हने मागु ख तर इमसङ ठाठे हे मसिह धका यसुया त अस्वीकार यायगु योगु ख लुका पेङ्गु अध्याय यु नि च्यागु नि गुगु पत्के धाहा तगुदु थन थो याना अनचोपी फुक्क तस्क तबल जुरुझारु दनाय इमसङ वेक या त सालायन गामे पिने हल इमगु गा पहाडेला इमस वेक या त पहाडे कुर्का छुगु धका श्री काया थ्याल हल इमस थगु गृह नगरे यसु या त बालक लसुको समय अलि इमगु अविश्वास कारण वेकल यक्कु शक्तिशाली ज्याया मुफुत युहुन्ना नेगु अध्याय पाँच पद के तगुदो वेकल किता पिन्छ हे वेक या त विश्वासमया यसुया किता पिन याकुब योसेफ सिमन व यहुदा ख वेकया पृथ्वी सेवा याना दिबले इपि मते सुरान वेक मसिह ख धका विश्वासमया थो ताठे यसुया निधि पीडाया स्रोत जुगु ख झी सकसिन झी छेजपि व या थ थिति पिनिगु मथिना व समर्थन यु कदरियाना लुका चिन्पेङ्गु अध्याय निन्यागु नि नेगु पत्के धाटगुलु गोगो हे मनु त यसुया ल्यु ल्यु हुन सोन वेकल इम त लिफ सया थथे दया दिल सु मनु चिनाप वे मास्ति वोसा व थ मा बौ कला भात मस्त दाजु किजा तत के ह अले थ त न जित सोया अप्प माया या मजु अछे या ए मफुसा मनु झिम चेला जुई फैमखु थगु क्रोस कुबिया जिगु ल्युल्यु वैम मनु झिम चेला जुई मखु छिपि मध्ये यकुसिन भाग्यमानी व धन्य ख कि छिमी मा बु वा दाजु किजा तता केपी न छिमी सथे परमेश्वरिया वचन विश्वास छिपी लिय दुपी छिपी मा बु छिपी जीवनिया पासा व छिमी दाजु किजा त केपी मा ज्ञाना चोङ्गु क्या यायगु प्रतिबद्धता रुइत जुइत छिमगु पाखे थाकुगु निर्णय यामाली जिथे हे यसु कृष्ण फुक्क कथ जाचे लागु ख व न वयागु जीवन काले मद्दिक उगु थाकुगु विकल्प त निमाल यसु या त मेगु तदङ्गु धक्का जुल अले वेकया कका बत्तीसमा भीम युहुन्ना यु छ्योना धका निएल मत्ती झिन्पेङ्गु अध्याय झिन्युगु झिन्छोङ्गु पत्के धा तगुडो अले युहुन्नाया चेला तेस वयागु सिम यङका ठुना बिल अले इम्स वना थो ख यसु या त निङ्कल थोनिएना यसु नाचा सुना सु मधु थासे झाल यसु वया योम कका सिगुनी शोक याए त इकाल वया पि थगु सेउका या त निरन्तरता ब्याजिल जिस लो ब्या त गथियाना सामना याइगु दैगु खै यसु फरक तरिका उदाहरण बिउगु ख जिस मतिना यान मनु शिवले गुली दुख जुई व सह या मफैगु जुइफु तर जिस इङ्गु मृत्यु या त झिगु सेउका या त पनेगु जुइके बिमज्यु छनु यसु थगु मण्डली या त मुके त लिहा झादी बोले सिपी व यसु या त विश्वास याइपी मुना वै धका सिका झिस सान्तोना क्याफे लुका खुगु अध्याय झिन्युगु झिन्सोङ्गु पत्के धाटगुदु छनु वेक पहाडी प्रार्थना या झाल अबले चक्षि हे वेकल परमेश्वर या त प्रार्थना याना दिल कले खनु सुथ चेला त सता इपी मध्ये झिमिसिन ल्या दिल अले इम त प्रेरित तका ना छुना दिल इम त ले यसु चक्षिङ प्रार्थना या त लिपा यसु थ प्रेरित त थ त याक्ल हे जुनिगु व अनलि दुख सिगु व सिगु ख धया दिल लुका झिन्स्यागु अध्याय सुइपेगु पदके धया तगुदो वेकल धया दिगु ख इम्स छु हे थुके मफत इमगु नुगुले छुहे ख दुहा वने मफत उकि इम्स वेकयागु ख थुके त मफत यो पिङ्गेलोमेपि फलखया नीति थ त यीशु ख्रिस्ट्या थासे तया दिस वेकया त दुख बिया क्रुसे यो खाए मागु ख सुन प्रेरित विश्वासमया थुके गुकुत न मया अले चिस यसु या चेला त मध्ये छमेस्या जेबा या नीति वेकया त धोका बिगु ल्योगु ख लिपा एसु थ चेला तलिसे लिपाङ्गो भे याना दिबले भे चोपी सकसित थो विश्वास घात्या घोषणा याना दिल लुका निगो अध्यायु नि छु पत्के ध्यात उर्दो तर नि जित जुनका छोइ मनो जिना पहे फेटुना चोङ्गु दु छिपे दकले सत्यम चेला मध्ये छमेसा छित विश्वासघात याई धका छि सिउसा छित गथे त्याकी यसु थोन लुइकी कि वया अबुपाखे व प्रकाश या माध्यम पत्र सोया त ममसु धका अस्वीकार्य लुका निगो यो सुपेङ्गु पत्के धाटाउको दो वैकल धाया दिल पत्रुस जी छन् त धा थौ खा हाले छजित स्वक्क ताक ममसु धका धाई यसो गथियाना सकसित निराश या त त्याका बिल वैकया योम धाजु किचपिन्छ वैकया त विश्वास मयागु वैकया सेवका या त समर्थन मयागु वैकया छम चेला वैकया त धोका बिल मे म छमेस्या वैकया त ममस्यु धाल वा वैकया मुद्दा त धङ्गु भिड वैकया त क्रुसे यखामा गु माग्या त युहुन्ना न्यागो अध्याय यो सुइगु पत्के धात गुदु थ थम जी छु हे या मफु बानजी त दयादि थे जी न्याय जक्क यागु ख उजुगुने जी न्याय यानुगु ठिक जु छादासा जित एथे जी न्याय यागु मफु परुजित छोया हमिस्त योथे न्याय यागु ख व थ थम छुयाय फै मखो धका यसु थुकल यकु मनुते पाखे वगु निराशाया लिसे ल्वात थगु क्षमता स्वया न थ अब परमेश्वरिया शक्ति भर परे जुई मागु ख यपि निनमिपि यसु थगु इच्छा स्वया न थ अब या इच्छा कथ यायगु ल्या दिल व मनुते त स्वया परमेश्वर या त ले त्यागेको ध्यान बिल उखी मनुतेस वया त निराश याई बोले वयाको प्रहार यक्कु हे नरम जुल छ्यादासा यसु थगु जीवनया नीति परमेश्वर या इच्छा अनन्तकाल नपुङ्की तकासु वर्तमान अवस्था पल्सा भविष्य पाखे स्वया दिल परमेश्वर या विश्वास पुङ्क आज्ञा माने याना वेकया विश्वास योपि सकसित अनन्त जीवन दै धका यसु या त विश्वास दुखु ख वेकया क्रुसे बलिदान वो सोनु लिपा सिपि माध्यम वो माना दिगुने मनु या पाप या पुङ्क भुक्तानी जी छिगु बारे छुदु छि यसु या त छिगु नुगले स्वीकार याए धुनला मखसा आ वेकया ना सतेगु निख छि पापी ख धका मसिका दिस वेकया के क्षमा फना दिस अले छिगु जीवने यसु ख्रिस्ट या त प्रभु देखेगु ल्या दिस अले छिन बचेजुई यो पिनियन मेपि ठौँ वचन निना दिगुने छि सकसित न परमेश्वर सुव्याबीमा जय मसीह निनामिपी छिमसा नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर ट्रयादीको हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिम के जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
0: अब तपाई सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ जागृत विश्वास
3: जेमिसी तथा नमस्कार म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ आजको वचनको शीर्षक रहेको छ आफ्नो सेवकायको दौडान यीशुले सामना गर्नुभएका चुनौतीहरू मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग 5 आज हामी येशु ख्रीष्टको पार्थिव सेवकायको समयमा उहाँको स्थानमा हुनु कस्तो थियो भनेर पत्ता लगाउनेछौ हामी उहाँले सामना गर्नु परेका धेरै चुनौतीहरू र उहाँले ती चुनौतीहरूको कसरी सामना गर्नुभयो भन्ने कुराको आन्तरिक झलक हेर्नेछौ आज हामी के सिक्न जाँदैछौ भने तपाईँ र म परमेश्वरको सामु धार्मिक रूपमा हिँडिरहेका छौ भन्दैमा यसको अर्थ यो होइन कि हामीले कठिन परिस्थितिहरूको सामना गर्ने छैनौ। यीशु ख्रीष्टको सेवकायको जाँच गर्दा हामी यो देख्नेछौ, उहाँ आफ्ना पिता परमेश्वरको आज्ञाकारितामा विश्वास योग्यता पूर्वक हिँड्नुभयो। तैपनि दिन प्रतिदिन उहाँको सेवकाय कठिनाईहरूले भरिएको थियो। यूहन्नाको पुस्तक 15:18 यसरी लेखिएको छ, यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको छ। यस अध्यायमा हामी देख्नेछौ संसारबाट घृणा पाउनु त्यस्तो कुरा थिएन जुन यसले व्यवस्था गर्न सक्नुहुन्थ्यो। चाहे उहाँले जति सुकै मानिसहरूलाई प्रेम गर्नुभयो वा शारीरिक मानसिक र आत्मिक रूपमा निको पार्नुभयो, उहाँ निरन्तर अरूप्रति दयालु र मायालु हुनुहुन्थ्यो। यद्यपि उहाँलाई घृणा गर्ने र उहाँको सेवकालाई तुच्छ ठान्ने धेरै मानिसहरू थिए। लुकाको पुस्तक 6:26 यसरी लेखिएको छ, धिक्कार तिमीलाई जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्। मानिसहरूलाई सुखी पार्ने जुन येशूले व्यवस्था गर्न सक्नुहुन्थ्यो, चाहे उहाँले जति सुकै मानिसहरूलाई प्रेम गर्नुभयो वा शारीरिक मानसिक र आत्मिक रूपमा निको पार्नुभयो, उहाँ निरन्तर

हामीले यीशु ख्रीष्टलाई पछ्याउन आफ्नो जीवन समर्पित गर्नुपर्छ, चाहे यसको लागि हामीले अरूबाट घृणा नै किन सहन नपरोस्। इसयाको पुस्तक 53 अध्यायको 3 पदमा यसरी लेखिएको छ, ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्नो मुख फर्काउँछन्। ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गनेनौ। सबैजना येशु ख्रीष्टबाट निको हुन र छुटकारा पाउन चाहन्थे, तर उहाँलाई गिरफ्तार गरिएपछि, मानिसहरूको भीड़बाट अस्वीकार गरिएपछि र घृणा गरिएपछि कसले उहाँलाई पछ्याउने थियो? धेरै जसोले उहाँबाट आफ्नो अनुहार फर्काए। हिब्रूको पुस्तक 4 अध्यायको 15 पदमा यसरी लेखिएको छ, किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, तर हामी जस्तै उहाँ सबै कुरामा परिचित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो। प्रिय श्रोता, यीशुले मानिसहरू र तिनीहरूका कमजोरीहरूप्रति ठूलो दया महसुस गर्नुभयो, अनि हामी यस पदमा देख्नेछौ कि यीशुलाई हरेक तरिकाले परीक्षामा पारिएको थियो, जसरी कुनै पनि मानिसलाई परीक्षामा पार्न सकिन्छ। उहाँ पैसा, प्रतिष्ठा र शक्तिको क्षेत्रमा परीक्षामा पर्नु भएको थियो, तर उहाँ निराश हुन पनि प्रलोभित हुनुहुन्थ्यो। आफ्नो जीवन कालभरि उहाँ जति धेरै मानिसहरूसँग नजिक हुनुहुन्थ्यो, परिवारका सदस्यहरू, साथीभाइहरू र प्रियजनहरू, तिनीहरूले उहाँ परमेश्वरबाट आउनुभएको साँचो मसीह हुनुहुन्छ भनेर विश्वास गरेनन्। धेरैले उहाँको खिल्ली उडाए, कतिपयले उहाँलाई मार्ने प्रयास गरे। यीशुले आफ्नो वरिपरि निरन्तर अविश्वासको कारणले गर्दा ठूलो एकरूपन र निराशा महसुस गर्नुभएको हुनुपर्छ। उहाँलाई सबैभन्दा बढी आवश्यक परेको समयमा उहाँका नजिकका परिवारका सदस्यहरू र चेलाहरूले उहाँलाई त्याग्ने थिए। उहाँले एक पटक ज्ञान प्रदान गर्नुभएको भीडले पछि उहाँको मृत्युको लागि एक स्वरमा नारा लगाए। सत्य सुन्न र विश्वास गर्न चाहनेहरू धेरै कम मात्र छन् जस्तो देखिन्छ भने किन सत्यको पक्षमा उभिने र सिकाउने जब अरूले तपाईलाई चिन्ने कुरा अस्वीकार गरेर वा तपाईलाई धोका दिएर प्रतिक्रिया दिन्छन्? तब किन उनीहरूलाई प्रेम र करूणा देखाउने? यीशुले सामना गर्नुभएको एउटा प्रलोभन भनेको उहाँलाई बारम्बार निराशामा पार्नेहरूलाई क्षमा गर्नु थियो। लुकाको पुस्तक 12 अध्यायको 51 53 पदमा यसरी लेखिएको छ, के तिमीहरू सम्झन्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएको होइन, म तिमीहरूलाई भन्दछु बरु म विभाजन ल्याउन आए, किनभने अब उसो एक परिवारमा 5 जना एक अर्कामा विभाजित हुनेछन्, 3 जना विरूद्धमा 2 र 2 जना विरूद्धमा 3। तिनीहरू विभाजन हुनेछन्, बाबुको विरूद्धमा छोरा र छोराको विरूद्धमा बुवा, आमा छोरीको विरूद्धमा र छोरी आमाको विरोधमा, सासु आफ्नो बुहारीको विरूद्धमा र बुहारी त्यसकी सासुको विरूद्धमा। भविष्यमा कुनै समय परमेश्वरले एउटा नयाँ स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेछ जहाँ यीशु ख्रीष्टले राजाको रूपमा शासन गर्नुहुनेछ र त्यो राज्यमा शान्ति हुनेछ। तर पृथ्वीमा यीशुको पहिलो सेवाको समयमा त्यस्तो शान्ति थिएन। किन त्यस्तो हो? यीशु ख्रीष्टको सेवाको समयमा कोलाहल के कारणले भयो? आज तपाई र म परमेश्वरको वचनको सत्यता सिकाउँदा अराजकता निम्त्याउने कुरा त्यही हो। ज्योतिले अन्धकारलाई उजागर गर्छ। जब सत्य सिकाइन्छ, धर्ममा ढाकिएको अन्धकारको शक्तिले यसको विरूद्ध लड्नेछ। परमेश्वरको वचनको प्रकाशले दुष्टतालाई उजागर गर्छ र त्यो दुष्टताको स्रोतलाई क्रोधमा विस्फोटन हुन प्रेरित गर्छ। धार्मिक मानिसहरूले परमेश्वरको वचनको प्रकाशले आफ्ना झूठा शिक्षा र अभ्यासहरूलाई उजागर गर्नेहरूप्रति हिंसा र क्रोधको साथ प्रतिक्रिया दिन रोज्छन्। तिनीहरू त्यो प्रकाश निभाउन चाहन्छन्। यूहन्नाको पुस्तक 7 अध्यायको 7 पदमा यसरी लेखिएको छ, संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई त घृणा गर्दछ, किनकि संसारको विषयमा त्यसका कामहरू दुष्ट छन् भनी म गवाही दिन्छु। यस पदमा हामी संसारले यीशुलाई घृणा गर्नुको कारण देख्छौ।
किनभने उहाँले तिनीहरूका दुष्ट कामहरू

को पर्दाफास गर्नुभयो। परमेश्वरको वचनले संसारको अन्धकारलाई उजागर गर्ने प्रकाश दिन्छ। यूहन्नाको पुस्तक 8:37 यसरी लेखिएको छ, म जान्दछु तिमीहरू अब्राहमका सन्तान हौ, तर तिमीहरू मलाई मार्न खोज्दछौ किनभने मेरो वचनले तिमीहरूमा स्थान पाउँदैन। प्रिय श्रोता, यो कुरा बुझ्नु महत्वपूर्ण छ कि बाइबल अध्ययन गर्ने, सार्वजनिक रूपमा सिकाउने मानिसहरू पनि छन्। तिनीहरूले चर्चभित्र धार्मिक अनुष्ठानहरू गर्छन्, तैपनि परमेश्वरको वचनको सत्यताको तिनीहरूको जीवन वा हृदयमा कुनै स्थान हुँदैन। यूहन्नाको पुस्तक 15:5-6 यसरी लेखिएको छ, डाकको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रह्यो भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। कोही मानिस ममा रहेन भने त्यो हाँगा चाहिँ बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन् र आगोमा फालिदिन्छन् र ती जलिहाल्छन्। धर्मशास्त्रमा विशेषज्ञ हुनु र मञ्चमा उभिएर प्रचार गर्नुले कुनै व्यक्तिलाई परमेश्वरको सामु पवित्र र धर्मी बनाउँदैन। आवश्यक पर्ने एउटा कुरा भनेको येशु ख्रीष्टसँग मिल्दोजुल्दो र मेल खानी हुनु हो। उहाँसँग नजोडिएको तपाईँको सेवा परमेश्वरको नजरमा बेकार छ। दुकाको पुस्तक 4:1 एउटा कथा छ, जहाँ येशु आफ्नो गृह नगर नासरत फर्कनुभयो। उहाँ विश्राम दिनमा सभाघरमा धर्मशास्त्र पढ्न उभिनुभयो। यो उहाँले पहिले धेरै पटक गर्नुभएको काम हो। यी मानिसहरूले यीशुलाई राम्ररी चिन्थे। तिनीहरूले उहाँलाई बाल्यकालमा हुर्किएको देखेका थिए। लुकाको पुस्तक 4:17-19 यसरी लेखिएको छ, उहाँलाई यसैया अगमवक्ताको पुस्तक दिइयो, उहाँले त्यो पुस्तक खोल्नुभयो र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो, परमप्रभुका आत्मा ममाथि छ किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति, परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ। उहाँले पुस्तक बन्द गर्नुभयो र एकजना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दा सुन्दै पूरा भएको छ। यस क्षणमा तिनीहरूले येशु ख्रीष्टको वरिपरि उत्सव मनाउनु पर्थ्यो, तर तिनीहरूले येशु ख्रीष्टलाई साँचो मसीहको रूपमा अस्वीकार गर्ने छनौट गरे। लुकाको पुस्तक 4:28-29 यसरी लेखिएको छ, यी कुरा सुनेर सभाघरमा भएका सबैजना रिसले चूर भए। तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको सहर बनाइएको थियो त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे। तिनीहरूले येशूलाई आफ्नो गृह नगरमा राम्रो स्वागत गरेनन् र तिनीहरूको अविश्वासको कारण उहाँ धेरै शक्तिशाली कामहरू गर्न सक्षम हुनु भएन। यूहन्नाको पुस्तक 7:5 यसरी लेखिएको छ, किनकि उहाँका भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैन थिए। येशूका भाइहरू याकुब, योसेफ, सिमोन र यहुदा थिए। उहाँको पार्थिव सेवकाईको समयमा उहाँ मसीह हुनुहुन्छ भनेर तिनीहरू मध्ये कसैले पनि विश्वास गरेनन्। यो येशूको लागि निश्चित रूपमा पीड़ाको स्रोत हुने थियो। हामी सबैले हाम्रा परिवारका सदस्यहरू र रगतका नातेदारहरूले माया र समर्थनको कदर गर्छौ। लुकाको पुस्तक 14:25-27 यसरी लेखिएको छ, मानिसहरूको ठूलो भीड उहाँको साथ जाँदै थियो र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो, यदि कोही म कहाँ आउँछ र आफ्ना बुवा आमा पत्नी छोराछोरीहरू र दाजुभाइ दिदीबहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ थान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। प्रिय श्रोता, तपाईँहरू मध्ये धेरैजना भाग्यशाली र धन्य हुन सक्नुहुन्छ, किनकि तपाईँका आमा बुवा दाजुभाइ दिदी बहिनीहरूले तपाईँ जस्तै परमेश्वर

0: को वचनमा विश्वास गर्छन्। बाँकी तपाईहरूका लागि तपाईँका आमा बुवा, तपाईँको जीवन साथी वा तपाईँका दाजुभाइ दिदी बहिनीहरूले के माग गरिरहेका छन् भन्ने सुन्नुको सट्टा यीशुख्रीष्टको सेवा गर्ने आफ्नो प्रतिबद्धतामा अडान लिन तपाईँको तर्फबाट कठिन निर्णय लिनु आवश्यक हुनेछ। यीशुख्रीष्ट हामी जस्तै सबै तरिकाले प्रलोभनमा पर्नुभयो, उहाँले पनि आफ्नो जीवनमा ती कठिन छनौटहरू निरन्तर गर्नु पर्यो। यीशुलाई अर्को ठूलो धक्का तब लाग्यो जब उहाँले आफ्नो काका बत्तीसमा दिने यूहन्नाको टाउको काटेको खबर सुने। यूहन्नाको पुस्तक 14:12-13। त्यसपछि यूहन्नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाडे अनि तिनीहरूले गएर यीशुलाई खबर दिए। जब यीशुले यो सुन्नुभयो उहाँ डाँडामा चढे त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। प्रिय श्रोता, यीशुले आफ्नो प्यारो काकाको मृत्युको शोक मनाउन समय निकाल्नुभयो। त्यसको केही समयपछि उहाँले आफ्नो सेवकाई जारी राख्नुभयो। हामीले प्रलोभनसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने बारेमा यीशुले धेरै फरक तरिकाले उदाहरण बसाल्नुभयो। हामीले माया गर्ने व्यक्तिको मृत्यु हुँदा हामीले महसुस गर्ने पीड़ा असहनीय हुन सक्छ, तर हामीले उनीहरूको मृत्युलाई हाम्रो सेवकाई बन्द गर्ने बिन्दुमा हावी हुन दिनुहुँदैन। हामीलाई यो थाहा पाउँदा सान्त्वना मिल्छ कि एक दिन यीशुख्रीष्ट आफ्नो मण्डलीलाई हामीलाई यो थाहा पाउँदा सान्त्वना मिल्छ कि एक दिन जब यीशु आफ्नो मण्डली भेला गर्न फर्कनुहुन्छ मरेका र यीशुमा विश्वास गर्नेहरू फेरि बौरी उठ्नेछन्। लुकाको पुस्तक 6:12-13 यसरी लेखिएको छ, ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो। बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफू कहाँ बोलाएर तिनीहरू मध्ये 12 जनालाई छान्नुभयो र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो। तिनीहरूलाई छान्नु अघि यीशुले रातभर प्रार्थना गर्नुभयो। पछि यीशुले आफ्ना प्रेरितहरूलाई आफू चाँडै पक्राउ पर्ने र त्यसपछि दुःख भोगेर मर्ने कुरा बताउनुभयो। लुकाको पुस्तक 18:34 यसरी लेखिएको छ, तर चेलाहरूले यो कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन। एकछिनको लागि आफूलाई यीशुख्रीष्टको ठाउँमा राख्नुहोस्। उहाँका कुनै पनि प्रेरितहरूले उहाँलाई जेलमा हाल्नु, यातना दिनु र त्यसपछि क्रूसमा टाँगिनु आवश्यक छ भनेर विश्वास वा बुझ्ने कोशिश गरेनन्। त्यसपछि हामीले पढ्यौं जहाँ यीशुका एक चेलाले पैसाको लागि उहाँलाई धोका दिन रोजे। पछि जब यीशु आफ्नो चेलाहरूसँग आफ्नो अन्तिम खाना खाँदै हुनुहुन्थ्यो उहाँले भोजनमा सबैलाई यो विश्वासघातको घोषणा गर्नुभयो। लुकाको पुस्तक 22:21 यसरी लेखिएको छ, तर हेर मलाई पक्राउनेको हात मैसँग टेबलमा छ, तपाईँको घनिष्ठ चेलाहरू मध्ये एकले तपाईँलाई धोका दिनेछ भन्ने थाहा पाएपछि तपाईँलाई कस्तो लाग्छ? यीशुले आफ्नो पिता परमेश्वरबाट प्रकाश पाएर यो पनि पत्ता लगाउनुहुनेछ कि पत्रुसले उहाँलाई चिन्ने कुरा अस्वीकार गर्नेछन्। लुकाको पुस्तक 22:34 यसरी लेखिएको छ, अनि उहाँले भन्नुभयो, पत्रुस, म तिमीलाई भन्दछु तिमीले मलाई चिन्दिन भनेर 3 पल्ट अस्वीकार नगरुन्जेल आज भाले बाँच्ने छैन। यीशुले यी सबै निराशाहरू कसरी सामना गर्न सक्नुभयो? उहाँका 4 भाइहरूले उहाँमा विश्वास गरेनन् वा उहाँको सेवकायमा समर्थन गरेनन्। उहाँका चेलाहरू मध्ये एकले उहाँलाई धोका दियो, अर्कोले उहाँलाई चिन्ने कुरा अस्वीकार गरे अनि उहाँको मुद्दामा मानिसहरूको ठूलो भीड़ले उहाँलाई क्रूसमा टाँग्न माग गर्यो। यूहन्नाको पुस्तक 5:30 यसरी लेखिएको छ, म आफै केही गर्न सक्दिन, जस्तो म सुन्छु त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठिक ठहर्छ, किनकि म आफ्नो इच्छा खोज्दिन तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु। प्रिय श्रोता, यीशुले महसुस गर्नुभयो कि उहाँ आफैले केही पनि गर्न सक्नुहुन्न। धेरै मानिसहरूबाट आउने निराशाहरूसँग लड्न उहाँले आफ्नो क्षमताको सट्टा आफ्नो पिता परमेश्वरको शक्तिमा भर पर्नु पर्थ्यो। प्रिय श्रोता, यीशुले आफ्नो इच्छा नभए आफ्नो पिता परमेश्वरको इच्छालाई पछ्याउने छनौट गर्नुभयो। उहाँले मानिसहरूलाई भन्दा परमेश्वरलाई खुशी पार्नमा ध्यान केन्द्रित गर्नुभयो। त्यसैले जब मानिसहरूले उहाँलाई निराश पारे, प्रहार धेरै नरम भयो, किनभने यीशुलाई थाहा थियो कि अन्तमा उहाँको जीवनको लागि परमेश्वरको इच्छा अझै पनि पूरा हुनेछ। उहाँले वर्तमान परिस्थितिको सट्टा भविष्यलाई हेर्नुभयो। यीशु विश्वस्त हुनुहुन्थ्यो कि परमेश्वर प्रतिको उहाँको विश्वासयोग्य आज्ञाकारिताले उहाँमा विश्वास गर्ने सबैको लागि अनन्त जीवनको परिणाम दिनेछ। क्रूसमा उहाँको बलिदान र तीन दिनपछि मृत्युबाट पुनरुत्थानले मानिसहरूको पापको पूर्ण भुक्तानी प्रदान गर्नेछ। तपाईँको बारेमा के हो? के तपाईँले यीशुलाई आफ्नो हृदयमा ग्रहण गर्नुभएको छ? यदि होइन भने अब उहाँको नाउँ पुकार्ने दिन हो। तपाईँ पापी हुनुहुन्छ भनेर चिन्नुहोस्, उहाँको क्षमा खोज्नुहोस् र आफ्नो जीवनमा यीशु ख्रीष्टलाई प्रभु बनाउन छनौट गर्नुहोस् र तपाईँ पनि बाँच्नुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349।
1: हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौ। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: जय मसीह। म कलाकार आशा खड्का, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
4: मानसिक समस्याबाट बच्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841553452, 9841553452 र 9810336406 9810336406। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
8: बाजे कता
9: सामान नभेटेर बेपत्ता
8: होइन सामान चाहिँ के चाहिँ ल्याएको
9: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
8: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै क्रेस इलेक्ट्रो वाल छँदैछ नि
9: कहाँ छ यो
8: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
10: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
11: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
10: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9851074236 9851074236
11: र फोन नम्बर 01513010 छ 01513010 छ
10: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
9: ल घरी आसी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर

0: जय मसी, म सृजना बुहारा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुशीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुशीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
3: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनु हुने तमाम प्यारा प्यारा श्रोता मित्र साथै प्राविधिक मित्र सुजन सँगै म तपाईँको रेडियो मित्र एनपी खटेरा तपाईँलाई स्वागत गर्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ सदैव खुशी र आनन्दित रहनुहोस्, मेरो प्रार्थना तपाईँको निम्ति यही नै हुनेछ। तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु। तपाईँ खुशी हुनुको रहस्य अरूलाई पनि सेयर गर्नुहोस्। तपाईँले जीवन जिउनुको भिन्नै मजाको अनुभव गर्न सक्नुहुनेछ। प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु र अबको एक घण्टासम्म म तपाईँको साथमा हुनेछु भने यो कार्यक्रमलाई तपाईँले 105.1 मेगाहर्ज काठमाडौँ अनाम नगरबाट र 105.6 मेगाहर्ज पोखराबाट यसै समयमा प्रत्यक्ष रूपमा तपाईँले सुन्न सक्नुहुनेछ। आज मैले एकदमै विशेष विषय लिएर तपाईँको सामु आएको छु। श्रोता, रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु।

सालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। स्वागत गर्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा सुजनजीले साथ दिइराख्नु भएको छ। श्रोता, आज मैले अघि नै तपाईँसँग भनिसकेको छु विशेष विषयमा म कुराकानी गर्नेछु। हिजो आज हामी सोशल मिडियामा धेरै लागि परेका छौं, म तपाईँ र प्राय जसो धेरै मानिसहरूका हातमा मोबाइल, आइप्याड, ल्यापटप, कम्प्युटर जहाँ पनि बस्दाखेरि सोशल मिडियाको आकर्षण मानिसप्रति यति प्रचुर बढ्दै गएको छ कि यो वरदान हो कि बन्धन हो भन्ने कुरा मानिसलाई कन्फ्युज हुन थालेको छ। एउटा दृष्टिकोणले हेर्दा सोशल मिडिया वरदान जस्तो लाग्छ, फेरि अर्को दृष्टिकोणतिर लाग्यौं भने हामीले यसलाई बन्धन पो हो कि जस्तो लाग्छ। पवित्र शास्त्रले भन्छ सबै कुरा मेरो निम्ति उचित छन् तर सबै कुरा लाभदायक चाहिँ हुँदैनन्। यो वाक्यांश एकदमै हामीले मनन गर्न लायकको वाक्यांश छ, किनकि सबै कुरा उचित नै छन् जहाँसम्म हामीलाई प्राप्त कुराहरू छन् यो संसारमा, ती उचित नै छन् सरस्वती हेर्दा, तर सबै कुराले फाइदै दिन्छन्, लाभदायक नै छन् भन्ने कुरामा चाहिँ हामीले सोच्नुपर्ने हुन्छ। प्रिय श्रोता, तपाईँ आज यस्तो संसारमा हुनुहुन्छ, सारा संसारलाई तपाईँले आफ्नो हातमा बोक्नु भएको छ, जहाँ तपाईँको हातमा मोबाइल छ, मोबाइलभित्र संसारलाई तपाईँले अटाउनु भएको छ। एक क्लिक गर्दा हजारौं मानिससँग एकैपटक जोडिन सकिन्छ, चाहे ज्ञान होस्, चाहे समाचार होस्, चाहे शिक्षा होस्, चाहे व्यापार व्यवसाय प्रवर्धन होस्, चाहे प्रचार प्रसार होस्, चाहे मनोरञ्जन होस्, सबै कुरा तपाईंलाई एकै सेकेन्डमा उपलब्ध हुन्छ। र यसरी हामीले हेर्यौं भने, यसलाई विचार गर्यौं भने यो एकदमै वरदान जस्तो लाग्छ हामीलाई। तर प्रश्न उठ्छ, किन मानिसहरू पहिले भन्दा बढी एक्लोपनमा जिइरहेका छन् होला, किन धेरै युवा युवतीहरूमा एंजाइटी र डिप्रेसन जस्ता कुराका शिकार भएर जिउन बाध्य भइरहेको देखिन्छ त? अनि किन मानिसहरू एकअर्कामा तुलना गर्ने, ईर्ष्या डाहा राख्ने, कामुकता देखाउने अनि आफूलाई एकदमै विषाक्त बानीमा होम्ने, यो किन बढ़िरहेको छ त दिनानुदिन? एउटै परिवार एउटै कोठामा बसेर पनि किन टाढा भइरहेको छ एक आपसमा? आज यो प्रश्नलाई हामीले विचार पुर्याउनु पर्ने हुन्छ। धेरै प्रश्नहरूलाई मनन गर्दै जाँदा आज सोशल मिडिया तपाईँको निम्ति र मेरो निम्ति केवल वरदान मात्र होइन, यो बन्धन साबित भइसकेको छ।
यसले मानिसलाई अदृश्य बन्धनमा बाँधिरहेको छ र हामीले यसलाई सामाजिक दृष्टिकोणले, मनोवैज्ञानिक दृष्टिकोणले, वैज्ञानिक र बाइबलीय दृष्टिकोणले गहिरो रूपमा सोच विचार गरी बुझ्नु जरूरी छ र हामी सकारात्मक तथा नकारात्मक दुवै पक्षलाई केलाएर हेर्न सक्ने मानिसहरू हौ भने पक्कै पनि हामीले यसलाई एउटा अर्थ दिन सक्छौं। तर जब हामीले यसलाई बेअर्थमा प्रयोग गर्छौं भने यो श्राप बन्न सक्छ ब्लेसिङको सट्टा। सोशल मीडिया पूर्ण रूपमा खराब पटक्कै होइन यदि हामीले यसलाई अलिकति गहिरेर विचार गर्यौं भने, यो एउटा शक्तिशाली साधन हो। तपाईं र मलाई सहज रूपले ज्ञानको पहुँच गर्न अर्थात ज्ञान हासिल गर्न यसले हामीलाई मद्दत पुर्याइरहेको छ। जस्तो कि आज कुनामा बस्नेहरू, देशको टाढा टाढा बस्नेहरूले पनि अनलाइन एजुकेशन मार्फत गुणस्तरीय शिक्षा जुन शहरमा बस्नेहरूले प्राप्त गरिरहेका छन् त्यही प्रकारको शिक्षा प्राप्त गर्न सकिरहेका छन्। हामीले हजारौं मान्छेहरू समक्ष जहाँ पुग्न सकिँदैन त्यहाँ सुसमाचार पुर्याउन सकेका छौं। अनि व्यापार व्यवसायका विभिन्न ढोकाहरू हामीले खोल्न सकेका छौं किनकि हामीलाई सोशल मीडियाले एकदमै ठूलो सहायता पुर्याएको छ। तपाईँले आफ्नो व्यवसायको प्रचार प्रसार एकैछिनमा गर्न सक्नुहुन्छ र धेरै मानिसहरू समक्ष तपाईँ तुरन्तै पुग्न सक्नुहुन्छ। पहिला कसैसँग कुराकानी अर्जेन्टली हामीले गर्नु पर्यो भने हामीलाई गाह्रो हुन्थ्यो, तर अहिले हामी इन्स्टेन्टली एकदमै इमर्जेन्सी कम्युनिकेशनहरू गर्नलाई सक्दछौं। अनि हामीलाई धेरै कुरा क्रिएटिभली भनौं न अलिकति सृजनात्मक तरिकाले कुनै पनि कुराहरू निर्माण गर्न, बताउन, भन्न सजिलो बनाएको छ सोशल मीडियाले। तपाईँले सुन्दर सुन्दर कुराहरू भिजुअलाइज गर्नुहुन्छ, कहिले कहिले अडियो मार्फत प्रसारण गर्नुहुन्छ। जब तपाईँले यो प्लेटफर्मलाई युज गर्नुहुन्छ तपाईँले आफ्नो कला कौशल सिपलाई स्पष्ट रूपमा संसार सामु चिनाइराखेको हुन सक्नुहुन्छ। यो हामीलाई प्रत्यक्ष रूपमा मिल्ने फाइदा हो। यस्तो शक्तिशाली यो कनेक्सन छ नि, यसले संसारलाई जोडेको छ। आज संसार एउटा सानो गाउँ जस्तो बनेको छ अनि तपाईँ र म त्यो संसारभित्र जुनसुकै ठाउँमा पनि सहज रूपले पुग्न सकिरहेका छौं। चाहे तपाईँले लेखेको साहित्य मार्फत होस् या तपाईँले प्रचार गरेको सुसमाचार होस्, चाहे तपाईँले प्रमोट गरेको कुनै पनि व्यापार व्यवसाय होस्, यी कुनै पनि माध्यमबाट हामी संसारमा पुगिरहेका छौं। आज मैले अघि पनि बताइसकेको छु तपाईँलाई कि एउटा दुर्गम ठाउँमा बसेको विद्यार्थीले पनि विश्वस्तरीय टिचिङका लेक्चरहरू सहज रूपले हेर्न सक्दछन्। सानो व्यवसायलाई पनि फेसबुक र टिकटक मार्फत लाखौं ग्राहक
बनाएर व्यापार व्यवसाय चलाइरहेको पनि हामीले देखिरहेका छौं। तर पवित्र शास्त्रले हामीलाई के बताउँछ भने प्रिय मित्र, परमेश्वरले दिएको हरेक कुरा कसरी प्रयोग हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। कसरी यसलाई प्रयोग गरिँदैछ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण हुन्छ। मानिलिनुहोस् न, एउटा चक्कु फलफूल काट्नलाई प्रयोग गर्ने हो कि चक्कुलाई मान्छेलाई आक्रमण गरेर सिध्याउनलाई प्रयोग गर्ने हो? त्यसैले टेक्नोलोजी जुन छ आज तपाईँ र मसँग, यो टेक्नोलोजीलाई हामीले आशिषको कारण पनि बनाउन सक्दछौं र यसलाई विनाशको कारण पनि बनाउन सक्दछौं। एकजना विशिष्ट विद्वानले बताउनुहुन्छ, टेक्नोलोजी इज अ युजफुल सर्भेन्ट बट अ डेन्जरस मास्टर। क्रिश्चियन लोअस ल्याङ्गले यो भनाई राख्नु भएको छ र यो भनाई अनुसार अहिलेको प्रविधि जुन छ प्रविधि, त्यो प्रविधि चाहिँ एकदमै महत्वपूर्ण छ जसले हामीलाई सेवा दिइरहेको छ। यो एउटा सेवकको रूपमा एकदमै असल छ, तर जब यसले आफूलाई मालिक बनाउँछ यो खतरनाक हुन सक्छ। सेवक हुन्जेल यसले हामीलाई राम्रोसँग सेवा प्रदान गर्दछ, तर जब यो हावी हुन्छ हामी माथि अनि यो घातक बन्न सक्छ। के हामी टेक्नोलोजी प्रयोग गरिरहेका छौ कि टेक्नोलोजीले हामीलाई प्रयोग गरिरहेको छ त? यो चाहिँ सोचनीय प्रश्न तपाईँ र मेरो निम्ति हर समय सोच्नै पर्ने प्रश्न मैले भन्न चाहे यसलाई, किनकि आज हामीले गम्भीर रूपले सोच्ने कुरा चाहिँ यही नै हो कि हामीले कसरी यसलाई प्रयोग गरिरहेका छौं। मैले तपाईँलाई भर्खरै कुरा गर्दै गर्दा जति पनि असल कुराको निम्ति सोशल मीडियालाई प्रयोग गरिएको छ त्यो हाम्रो निम्ति आशिषको कारण छ पक्कै पनि, तर यदि हामीले यसलाई एउटा बन्डेजको रूपमा यदि प्रयोग गर्दैछौ भने सोशल मीडिया चाहिँ एउटा एडिक्सन भन्छ नि, एउटा दुर्व्यसन, यति खतरनाक दुर्व्यसन बन्न सक्छ किनकि यसले शरीरभन्दा पहिले हाम्रो मनलाई नियन्त्रण गर्दछ। जब मन नै नियन्त्रित हुन्छ नि, अनि तपाईँलाई नियन्त्रण गर्ने मनले तपाईँको शरीरलाई नियन्त्रण गर्न थाल्दछ। जस्तो कि कतिपय डिजिटल बन्डेजहरू, बिहान उठ्ने बित्तिकै हामीले मोबाइलमै आँखा लाने, अनि कतिले कस्तो कस्तो नोटिफिकेसन आयो, मेरो निम्ति धेरै लाइक डिसलाइक के आयो भनेर एक प्रकारको चिन्ता बोध सहित पहिल्यै चरणमा मोबाइल टिपेर हेर्दाखेरि मानिसले ती कुरालाई निहाल्ने गर्दछ। यथार्थ पूर्ण बातचित मानिससँग नहुन सक्छ, फल्स र फेक कुराहरू हावी हुन सक्छ। अनि जतिखेर पनि हामी यदि मोबाइल र सोशल मीडियामा झुन्निन थाल्यौं भने चाहिँ के हुन्छ त भन्दाखेरि हाम्रो निन्द्रा बिग्रिन सक्छ, हाम्रो ध्यान डिस्ट्राक्ट हुन सक्छ, कमजोर हुन सक्छ, अनि हामीले वचन अध्ययन गर्ने कुरा, प्रार्थना गर्ने कुरा, आराधना गर्ने कुराको समय घट्न थाल्दछ। हामी एक दुई मिनट प्रार्थना गर्दा अस्थिर बन्छौं, तर घण्टे थाल्यौं भने चाहिँ के हुन्छ त भन्दाखेरि हाम्रो निन्द्रा बिग्रिन सक्छ, हाम्रो ध्यान

स्क्रोल गर्दै बस्छौ, हामीलाई केही आपत्ति हुँदैन र यसरी सोशल मीडियाले बिस्तारै बिस्तारै तपाईँ र मेरो जीवनलाई यस्तो बन्धनमा बाँधिरहेको छ नि प्रिय मित्र। अन्तत्वगत वा यस बन्धनबाट फुत्केर भाग्नलाई कठिन हुन्छ, यसर्थ हामीले बेलैमा विचार पुर्याउनु पर्ने हुन्छ, बेलैमा हामी सचेत हुनुपर्ने हुन्छ। सजग र सचेत व्यक्तिले पक्कै पनि यसलाई सुन्दर उपहारको रूपमा प्रयोग गर्न सक्दछ र उसले यसबाट विशेष फाइदाहरू लिएर जीवन स्तर बढाउनुको साथसाथै आफ्नो परिचय बनाउन सक्दछ भने जसले यसलाई मिसयुज गर्दछ उसले आफ्नो जीवनलाई तहस नहस पार्ने सम्भावना पनि त्यति नै प्रचुर हुन्छ। प्रिय श्रोता, त्यसैले हामी एकदमै गम्भीरतापूर्वक हिजो आज जे कुरा हामीसँग उपलब्ध छ, हामीलाई प्राप्त छ, त्यो कुराप्रति अलिकति सोचनशील भएर सचेत भएर यसमा लाग्नुपर्ने जरूरी देखिन्छ। श्रोता, फेरि पनि एउटा सुमधुर गीत तपाईँको निम्ति राख्नेछु र फेरि म तपाईँको सामु आउनेछु।

पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवाको साथमा प्रविधिमा सुजनजीले साथ दिइराख्नु भएको छ। म आज कुरा गरिरहेको छु सोशल मिडियाको बारेमा। सोशल मिडिया खासमा हाम्रो लागि वरदान हो या बन्धन हो? मैले तपाईँसँग कुराकानी गर्ने क्रममा अघि नै बताइसकेको छु यसलाई कसरी हामीले प्रयोग गर्छौं, त्यो महत्वपूर्ण हुन्छ। अब हामी एकैछिन विश्लेषण गरौं। जब हाम्रो मस्तिष्कमा या शरीरमा एक प्रकारको असर, जब कुनै पनि सोशल मिडियाको पेजलाई या कुनै पनि सोशल मिडियालाई खोल्ने बित्तिकै एक प्रकारको असर तपाईँ र मेरो मन मस्तिष्कमा पर्दछ। यदि तपाईँले नोटिफिकेशन हेर्नुभयो भने तपाईँको ब्रेनले डोपामिन भन्ने एक प्रकारको ग्रन्थीलाई रिलिज गर्छ। त्यसैले गर्दा मानिस अलिकति उत्साहित हुन्छ, उत्तेजित हुन्छ, अनि बारम्बार मानिसले चेक गरिरहन्छ आफ्नो मोबाइललाई। अनि जब जब धेरै त्यस्ता कमेन्टहरू अनि लाइकहरू व्यक्तिले प्राप्त गर्दछ या देख्दछ, ऊ बिस्तारै आफ्नो मस्तिष्कमा आनन्द महसुस गर्दछ र बिस्तारै एउटा सर्ट प्लेजर हुन्छ नि, क्षणिक आनन्दमा ऊ एडिक्टेड हुन पुग्छ। र क्रमशः उसले अझ बढी टाइम त्यस्तै कुराको पर्खाईमा बिताउन थाल्दछ। अनि धेरै जसो मानिसले के गरिरहेका हुन्छन् भन्दा नि सोशल मिडियामा रियालिटी भन्दा पनि नि एडिटेड भन्छ नि, मानिसहरूले आफ्नो वास्तविकता होइन, अलिकति परिष्कृत गरिएको कुराहरूलाई प्राय देखाउने कोसिस गर्दछन्। तपाईँले जस्तो सुकै विषयलाई ड्रप गरे पनि मानिसले वाह वाह भनिदिएको कारणले गर्दा तपाईँलाई इमोसनल्ली यति जाँगर चल्छ कि तपाईँलाई अरू नयाँ नयाँ त्यस्तै कुराहरू बनाएर राख्ने मन हुन्छ। जस्तै मेरो उदाहरण दिन्छु, मैले एउटा सामान्य हाँस्ने खालको कन्टेन्ट तयार गरे र इन्स्टामा ड्रप गरे। हजारौंले केही क्षणमै हेर्नुभयो अनि मलाई बडो आनन्द आयो कि अब मैले यस्तो पो बनाउनु पर्ने रहेछ। मैले यो भन्न खोजेको चाहिँ के त भन्दा, त्यहाँ यथार्थ गहन र गम्भीर कुरा भन्दा पनि अलिकति सतही कुरा जसमा त्यति ठूलो प्रभाव पार्ने कुनै पनि कुरा छैन, जसले क्षणिक हाँसो त दिन्छ तर खासमा यसले उपलब्धि भन्ने कमै दिन्छ। र यस्ता विषयहरूको अध्ययन र एक्सपेरिमेन्ट गर्ने क्रममा मैले यस्ता कुराहरू गर्दै आफूलाई सोशल मिडियामा राखिरहेको छु मैले पनि। र जब सोशल मिडियामा वास्तविकता आउँदैन र एडिटेड कुराहरू आउन थाल्दछ, जसको परिणाम चाहिँ तुलना हुन थाल्दछ, अब यो चाहिँ किन यति राम्रो, मेरो चाहिँ किन नराम्रो, अनि त्यहीँबाट एक प्रकारको ईर्ष्या अनि आफूलाई नै हीनताबोध महसुस हुन थाल्छ कतिपय मानिसहरूलाई, किनभने अर्काले बनाएको त बेजोड छ, अरूले राखेको कन्टेन्ट त विशेष छ, तर मेरो कन्टेन्ट किन त्यति शक्तिशाली छैन। त्यतिकै त्यतिकै मानिसमा एक प्रकारको यस्तो सोच विकास हुन थाल्छ कि उसले आफूलाई नै कमजोर या आफू चाहिँ अयोग्य मानिस रहेछु भने जस्तो महसुस पनि गर्न थाल्दछ।
अनि भित्रभित्रै त्यो व्यक्तिमा डिससेटिस्फ्याक्सन भन्छ नि, कुनै पनि कुराबाट सन्तुष्ट हुन नसक्ने एउटा बेखुसीपना त्यो बढ्दै जान्छ। पवित्र शास्त्रमा राजा साउलले दाउदसँग तुलना गर्दा उहाँमा इनसेक्युरिटी र जेलसी बढेको हामी देख्दछौ। उहाँलाई सुरक्षित आफू नभएको र दाह र ईर्ष्याले सताएको त्यो अवस्थामा उहाँ पुग्नुभयो। र तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने प्रिय मित्र, कम्प्यारिजन डिस्ट्रोइज पीस, जहाँ तुलना हुन थाल्छ अनि शान्ति विनाश भएर जान्छ। तपाईँ र मैले जुन हृदयमा शान्ति पाएका हुन्छौ नि त्यो शान्ति चाहिँ बिथोलिन्छ। एकजना प्रसिद्ध अमेरिकी राष्ट्रपति थियोडोर रोजवेल्ट भन्नुहुन्छ, कम्प्यारिजन इज द थीप अफ जोय, भनेको हाम्रो खुशीलाई चोरी गर्ने चोर हो तुलना गर्ने काम चाहिँ। जब खुशी चोरिन्छ अर्थात हामीबाट हरण हुन्छ अनि बेखुसीमा र दुखी भएर जिउनु बाहेक हामीसँग केही पनि हुँदैन, यसर्थ सोशल मिडियालाई हामीले आफैमा इनसेक्योर फिल गर्न या ईर्ष्या डाहा र एउटा प्रतिस्पर्धाको भावना जागृत गर्नका लागि प्रयोग गर्दैछौ भने चाहिँ हामीले एकदमै ध्यान दिनुपर्दछ कि अन्तत हामी आफ्नै शान्तिबाट वञ्चित हुन सक्दछौ। र प्रिय मित्र, आज धेरै युवा युवतीहरू विशेष गरिकन युवा जमात इमोसनली धेरै थकित भएको हामी देख्दछौ, किनभने धेरै कारणहरू छन् यसको पछाडि। बारम्बार स्क्रिन स्क्रोल गर्दै बस्ने, तलमाथि सार्दै बस्ने अनि एउटा जुन वास्तविकता नभएको सुन्दरता खोज्ने अनि जहिले तहिले यस्तो खालको अद्भुत एउटा बानी विकास हुने कि जहाँ हर समय त्यही कुरामा ध्यान दिने अनि जतिखेर पनि आफू चाहिँ हराइन्छ कि आफू चाहिँ पछाडि परिन्छ कि भन्ने डर र त्रासमा जिउनु पर्ने बाध्यता, अझ भनौँ साइबर बुलिङ भन्ने त अहिले त एकदमै चलन चल्तीको शब्द बनिसकेको छ। मिडियाबाटै मानिसहरू एक आपसमा जुधेका अनि एकदमै ठूल्ठूला घटनाहरू, यहाँसम्म कि मानिसले मानिसलाई हत्या गर्ने, लुट्ने, अपहरण गर्ने, गाली बेइज्जती गर्ने, यी सम्पूर्ण कुराको माध्यम बनेको छ सोशल मिडिया। त्यसैले विशेष गरिकन युवा जमात चाहिँ यो कुराको शिकार भइरहेको हामी थाहा गर्दछौ। तपाईँ एउटा मच्योर्ड मान्छे हुनुहुन्छ भने त तपाईँले आफूलाई ब्यालेन्स गर्न सक्नुहुन्छ अवश्य पनि प्रिय मित्र, तर बढ्दै गरेका युवा युवती भने पक्कै पनि उनीहरूले आफूलाई नियन्त्रणमा राख्न नसकेको कारणले गर्दा, आफ्नो अनियन्त्रित स्वभावको कारण उनीहरू यो सोशल मिडियाको चपेटामा परेर आफूलाई दुखी बनाएर बाँच्न बाध्य हुन्छन्। र यसमा हामीले बुझ्नै पर्ने के छ भन्दाखेरि, आज अनलाइनमा मान्छे कनेक्टेड छ तर भावनात्मक रूपमा मान्छे डिस्कनेक्टेड छ। मिडियामा त तपाईँले
अन गर्ने बित्तिकै कतिलाई भेट्नुहुन्छ नि, तर अब भावनात्मक रूपमा तपाईँलाई अप्ठ्यारो गाह्रो पर्दा सान्त्वनाको शब्द छेउमा आएर बोल्ने चाहिँ कोही पनि हुँदैन। हजारौं फलोअर्स हुन्छ तर आपद विपद पर्दाखेरि तपाईँसँग एकजना कोही पनि हुँदैन। तर कोही व्यक्ति जसले तपाईँलाई फलो नै गरेको छैन ऊ व्यक्ति चाहिँ तपाईँसँग जोडिन सक्छ। यो चाहिँ सोशल मिडियाको विडम्बना हो। तपाईँलाई थाहा छ नि पहिले मानिसहरू घरभित्र कुरा गर्थे, आज मानिसहरू एउटै घरमा बसेर मोबाइलभित्र कुरा गर्छन्, सँगै बेडमा सुतेका श्रीमान श्रीमतीले पनि ग्रिटिङ गर्नुपर्दा मोबाइलबाट गुड मर्निङ भनिरहन्छन्। दुःखको कुरा यो छ र हामीलाई कसरी यसले एउटा नजदिकीपनबाट टाढा टाढा टाढा टाढा लाँदैछ भन्ने कुरा चाहिँ हामीले महसुस गर्नुपर्दछ। प्रिय मित्र, अत्याधिक यसको प्रयोगले जब हाम्रो निन्द्रा बिथोलिन्छ, हाम्रो कुनै पनि कुरामा फोकस घट्न थाल्दछ। जस्तै तपाईँ खाना बनाउँदा 50% तपाईँ मोबाइलतिर ध्यान दिनुहुन्छ, 50% खानातिर, अनि खानाको स्वाद कतातिर जान्छ, कति कति नुन हाल्नुभयो तपाईँलाई थाहा नै हुँदैन, पाकेको छ कि काँचै छ त्यो पनि तपाईँलाई त्यति ध्यान हुँदैन। कोही कोही बेला त पाकेको छैन भनेर तपाईँले ग्यास बालिराख्नुहुन्छ, यता खाना डढिसकेको पनि हुन्छ। र तपाईँले जब यस्ता कुराहरूमा विशेष गरिकन ब्यालेन्स गर्नुहुन्न नि, अनि पक्कै पनि तपाईँ आफैलाई त्यसले एउटा विशेष बोझ बोकाएर अनि तपाईँलाई लतार्न थाल्दछ, जसको परिणाम स्वरूप तपाईँमा चिन्ता फिक्री अनि तपाईँको आफ्नै मूल्य कम भएको तपाईँलाई अनुभव हुन थाल्दछ। किनभने जब तपाईँ आफैले पकाएको खाना स्वादिष्ट नभएको अनुभव गर्नुहुन्छ, जब तपाईँले आफ्नो समय मिस गरिरहेको फिल गर्नुहुन्छ, जब तपाईँले एकदम महत्वपूर्ण समयलाई बिर्सिरहनु भएको हुन्छ, महत्वपूर्ण मानिसहरूलाई बिर्सिरहनु भएको हुन्छ, बस त्यतिखेर तपाईँले आफ्नो मूल्य म कुन मूल्यको हुँ भन्ने कुरातर्फ तपाईँले विचार पुर्याउनु पर्ने हुन्छ। परमेश्वरले चाहिँ मानिसलाई एउटा सुन्दर सम्बन्ध विस्तार गर्नका लागि बनाउनुभयो, खालि पर्फर्मेन्सका लागि होइन, खालि कुनै पनि कुरा गर्ने भन्ने उद्देश्य होइन, तर परमेश्वरले मानिससँग आफै सम्बन्ध राख्नलाई उहाँबाट मानिस भएर आउनुभयो, अनि मानिस बीचमा सम्बन्ध बढ़ोस् भनेर सेवकाई मण्डलीहरू स्थापना गर्ने ज्ञान बुद्धि दिनुभयो। तर आज मानिसले सम्बन्धलाई भन्दा कुनै पनि कार्यलाई विशेष जोड़ दिइरहेको हामी देख्दछौ। त्यसैले बाइबलले मनलाई अत्यन्त महत्व दिएको छ। रोमीको पुस्तकमा लेखिएको छ कि हामीले हाम्रो मनमा जस्तो सोच्छौ नि त्यही प्रकारको प्याटर्न हाम्रो जीवनमा बन्दछ, अनि यो संसारको तवर तरिकामा आफूलाई नढाल भन्ने त्यहाँ वाक्यांश छ। बरु तिमीहरू मनमा अनि हृदयमा परिवर्तित हुँदै जाओ भन्ने कुरा छ। यसको अर्थ यही नै हो कि यदि संसारका कुराले चाहिँ हामीलाई दास बनाइरहेको छ भने हामी त्यो प्याटर्नबाट बाहिर आउनलाई कोसिस गर्नुपर्दछ, किनभने हाम्रो जीवन परिवर्तित जीवन हुनुपर्दछ। त्यो परिवर्तित जीवन भनेको विशेष उद्देश्यको निम्ति परिवर्तन हुनुपर्दछ। मैले यो भन्दै गर्दा तपाईँ सोशल मिडियाबाट बायस हुनुहोस् पटक्कै भन्न खोजेको होइन, तर सोशल मिडिया सँगसँगै पनि तपाईँ
त्यसभित्र रहेर पनि असल कुराहरू गर्न, असल कुराहरू सिक्न र असल कुराहरू सिकाउन तपाईँ परिवर्तन हुँदै जान सक्नुहुन्छ। त्यसैले हामी सोशल मिडियाले एउटा ट्रेन्ड बनाइरहेको हुन्छ, हाम्रो सोचलाई कन्ट्रोल गरिरहेको हुन्छ, हाम्रो एउटा परिचय बनाइदिइरहेको हुन्छ, परिचयलाई नै एक प्रकारको सेपिङ गर्ने काम गरिरहेको हुन्छ, अनि यसले हाम्रा इच्छाहरूलाई प्रभावित पार्ने काम गर्दछ। तर परमेश्वर भन्नुहुन्छ, तिमीले आफ्नो मनलाई नवीकरण गर, तिम्रो हृदय नयाँ होस्, परिवर्तित होस्। के हाम्रो मन मस्तिष्क परमेश्वर केन्द्रित छ त अहिले, कि अल्गोरिदमतिर हाम्रो मन मस्तिष्क छ? आर वी गड सेन्टर्ड अर एल्गोरिदम सेन्टर्ड? यो चाहिँ चुनौतीपूर्ण प्रश्न छ हाम्रो निम्ति। प्रभु येशूको उदाहरण हामीले हेर्यो भने येशू धेरै समय भीड़सँग हुनुहुन्थ्यो, अनि कतिपय समयमा एकान्तमा पनि जानुहुन्थ्यो। उहाँ एकान्तपन पनि हामीलाई आवश्यक छ। एकातर्फ भने भीड़मा रहनुको अर्थ चाहिँ सम्बन्ध विस्तारको कुरा हो, कन्ट्याक्टमा रहनु। आज मानिस एकान्तसँगै डराइरहेको हुन्छ, एक्लै बसेर प्रार्थना गर्न, एक्लै बसेर वचन पढ्न मानिस डराएको हुन्छ। फोन छैन भने मानिसलाई एकदमै छटपटी हुन्छ, गाह्रो हुन्छ। किन त? किनकि बाहिरको हल्ला खल्ला जो हुन्छ नि, बाहिरी नोइज हुन्छ नि, त्यसले भित्रको खालीपन, भित्री खालीपन हुन्छ नि, त्यसलाई लुकाइदिने काम गर्छ, छोपिदिने काम गर्छ। त्यसैले मान्छे बाहिरका कुरामा रमाउँदै भित्र आफूभित्र भएको एउटा खालीपन हुन्छ, निराशापन हुन्छ, त्यसलाई कसरी हुन्छ, म निराशा छैन है भन्ने एक प्रकारको बहाना बनाउनका निम्ति पनि मानिसले आज सोशल मिडियालाई प्रयोग गरिरहेको देखिन्छ। विशेषत पारिवारिक असर हामी धेरै देखिरहेका छौं सोशल मिडियाको कारणले गर्दा। डिनर टेबलमा बस्दाखेरि सबैको हातमा मोबाइल फोन हुन्छ, प्यारेन्ट्स एकातर्फ बिजी हुनुहुन्छ, बच्चाहरू आफूलाई अलिकति वास्ता नगरेको हो कि भनेर चाहिँ महसुस गरिरहेका हुन्छन् एकातर्फ भने, अर्कोतर्फ उनीहरूको हातमा मोबाइल छ भने उनीहरूलाई कसैको चासो नै हुँदैन। पति पत्नी सँगसँगै हुन्छन्, शारीरिक रूपमा सँगै रहे जस्तो देखिन्छ तर मानसिक रूपमा टाढिएका हुन्छन्। र यो समस्या परिवारमा यसरी फैलेको छ नि प्रिय मित्र, जसले एउटा परिवार जुन किसिमको हुन्थ्यो पहिले, जहाँ दुःख सुखका कुरा साटिन्थे, गहन कुरामा चिन्तन हुन्थ्यो, ती कुराबाट सोशल मिडियाले वास्तवमै अलग गराइसकेको छ। अझ युवाको कुरा गर्ने हो भने त उनीहरू इन्फर्मेसनमा रिच छन्, धेरै कुरा उनीहरूले जानेका छन्, बुझेका छन्, तर विजडम भन्छ नि, विवेक भने छैन। अनि उनीहरूलाई के घमण्ड छ भन्दा, हामीले त धेरै कुरा बुझिसकेका छौं, जानिसकेका छौं भन्ने एकातर्फ घमण्ड छ भने, वास्तविक यथार्थमा नि उनीहरूले क्ल्यारिटी भन्छ नि, क्ल्यारिटी त्यो हासिल गर्न सकिरहेका छैनन्। अनि इन्फर्मेसन त छ, बुझे जस्तो पनि लागेको छ, तर स्पष्टता नभएको कारणले गर्दा आज धेरै युवाहरू
यस्तो समस्यामा छन् कि प्रिय मित्र उनीहरूले सही के हो गलत के हो त्यो छुट्याउन नै सकिरहेका छैनन्। ज्ञान त बढेको छ तर चरित्र मानिसहरूको कमजोर कमजोर कमजोर हुँदै गइरहेको छ। फलोअर्स बढेका छन् तर रियल फ्रेन्डसिप हुन्छ नि जुन एउटा वास्तविक मित्रता त्यो घटेको छ। अनि पवित्र शास्त्र बाइबलले एउटा चुनौती दिन्छ, जहाँ तिम्रो धन हुन्छ त्यहाँ तिम्रो मन हुन्छ, अर्थात तिम्रो हृदय त्यही हुन्छ जहाँ तिमीले आफ्नो धन सञ्चय गरेका छौ। भन्नाले सबै कुरा हामी सोसल मिडियामै राख्छौ भने हामी सम्पूर्ण रूपले सोसल मिडियातिरै लागेका हुन्छौ। प्रिय मित्र, यदि हाम्रो हृदय स्क्रिनमा छ आत्मिक जीवन स्वतः कमजोर हुन्छ, त्यो हामीले बुझ्नुपर्छ। आत्मिक जीवन जब बलियो हुन्छ स्क्रिन टाइम घटिहाल्छ। अब यो प्रिन्सिपललाई पवित्र शास्त्रले प्रष्टसँग बताएको कारणले गर्दा आज हामीले यो प्रिन्सिपललाई अंगाल्नुपर्ने जरूरी देखिन्छ कि हाम्रो प्रोपर्टी केमा संचित छ र कहाँ संचित छ र हामीले कहाँ मन लाउनु पर्ने हो, यो कुरालाई विचार गर्नुपर्दछ। सोशल मिडिया छोड्नु मात्र समाधान होइन नि। फेरि तपाईँले आवेगमा आएर आजबाट म सोशल मिडिया नै चलाउँदिन, तर त्यो होइन प्रिय मित्र। ब्यालेन्समा कसरी सोशल मिडियालाई प्रयोग गर्न सकिन्छ, एउटा उचित प्रकारले कसरी यसलाई प्रयोग गर्न सकिन्छ, त्यतातिर हामीले सोच्नु पर्दछ। हामीले हप्ताभरि यदि कुनै पनि सिड्युल बनाएर अघि बढ्यौं भने हप्तामा केही समय यति घण्टादेखि यति बजेदेखि यति बजेसम्म मात्र है, म त्यस पछाडि यसलाई चलाउँदिन भन्ने खालको एउटा अटोट तपाईँ र मैले बनाउनु पर्ने हुन्छ। अर्थात हाम्रो फ्री टाइमलाई सुव्यवस्थित गर्नलाई हामीले त्यसको निम्ति समय तय गर्नुपर्ने हुन्छ। बिहान उठ्ने बित्तिकै फोनलाई भन्दा प्रार्थना र सकारात्मक सोचबाट दिनलाई शुरूआत गर्न सकियो भने दिनभरि तपाईँलाई जीवन अलिक फरक तरिकाले जिइरहेको छु भन्ने महसुस हुन्छ। अनि अनलाइन भन्दा फेस टू फेस सम्बन्ध बनाउन सके, विस्तार गर्न सके, पक्कै पनि सोशल मिडियाको क्रेजबाट हामी अलिकति भए पनि सुरक्षित हुन सक्दछौ। किनभने धेरै जना जम्मा भएर मिठो विषयमा सुन्दर विषयमा गहन विषयमा कुराकानी गर्दै गर्दा कसैको ध्यान चाहिँ स्क्रिनतर्फ गइरहेको हुन सक्छ। त्यसैले हामीले जुन कुरा निर्माण गर्छौ, जुन कुरा तय गर्छौ अर्थात सोशल मिडियामा राख्छौ, नराख्ने भन्ने कुरा होइन, राख्नुपर्छ, तर त्यसले हामीलाई एउटा यस्तो ज्ञान दियोस्, त्यसले यस्तो एउटा हामीलाई बुद्धि दियोस्, यस्तो विवेक दियोस् जसले हाम्रो रिसलाई, हाम्रो डाहालाई, हाम्रो अनावश्यक चाहनालाई, नकारात्मक सोचलाई नियन्त्रण गर्न मद्दत पुगोस्। जुन कुराले नि तपाईँलाई खराबी बढ्नमा मद्दत गर्छ नि त्यसलाई घटाउनु पर्दछ, सकेसम्म त्यसलाई हटाउनु पर्दछ। जब हामी उद्देश्यपूर्ण प्रयोग गर्छौं भने पक्कै पनि सोशल मिडियाको फाइदा भनेको अनगिन्ती छ। त्यसैले एउटा भनाई यस्तो छ, यो सोशल मिडिया इन्टेन्सनली नट इमोसनली, एउटा यस्तो उद्देश्य राखेर सोशल मिडियालाई चलाउनुहोस्। खालि भावुक भएर तपाईँ अलिकति इमोसनल भएर मात्रै यसलाई
नचलाउनुहोस्। जसरी हामी शरीरलाई जंक फूडबाट बचाउँछौ नि, त्यसरी नै हाम्रो मन मस्तिष्कलाई टक्सिक कन्टेन्ट भन्छ नि, जुन कन्टेन्टहरूले तपाईँलाई एकदमै नशा लिए जस्तो बनाउँछ, तपाईँ त्यो कन्टेन्ट बिना जिउनै सक्नुहुन्न, त्यस्तोबाट आफूलाई बचाउने प्रयत्न चाहिँ हामीले पक्कै गर्नुपर्छ। हरेक स्क्रोल, जब तपाईँ स्क्रोल गर्नुहुन्छ नि स्क्रिनमा, हरेक स्क्रोलले तपाईँको समय मात्र होइन तपाईँको सोचाइ पनि बदलिरहेको हुन्छ। हरेक चोटि जब तपाईँले मुभ गरिराख्नु भएको हुन्छ, त्यही प्रकारले तपाईँको मन मस्तिष्क पनि मुभ भइरहेकै हुन्छ। त्यसैले प्रिय मित्र, सोशल मिडिया आफैमा शत्रु चाहिँ होइन, तर जब हामी नियन्त्रण गुमाउँछौ, नियन्त्रण गुमाउँदा चाहिँ यो वरदान भन्दा पनि बन्धन बढी बन्न सक्दछ। यो मात्रै मैले तपाईँसँग बताउन खोजेको हो। त्यसैले जुन प्रविधि तपाईँ र मसँग छ आज, जुन प्रविधि हामीले प्रयोग गरिरहेका छौं, यसलाई चाहिँ हामीले आफैले यसलाई प्रयोग गरौं, यसले हामीलाई प्रयोग कहिले पनि नगरोस्। र तपाईँ र मैले अब उठाउनै पर्ने प्रश्न चाहिँ, तपाईँको हातमा अहिले मोबाइल होला र तपाईँले विचार गरिहाल्नुहोस्, तपाईँले त्यो मोबाइललाई नियन्त्रणमा राख्नु भएको छ कि मोबाइलले तपाईँलाई नियन्त्रणमा राखिरहेको छ? तपाईँ कोसँग बेसी कनेक्टेड हुनुहुन्छ, कस्ता कुरासँग तपाईँ बेसी कनेक्टेड हुनुहुन्छ, तपाईँले विचार पुर्याउनुहोस्। परमेश्वरले तपाईँलाई स्वतन्त्रता दिनुभएको छ, तर दुर्व्यसनमा लाग्ने अनुमति पक्कै दिनुभएको छैन। त्यसैले तपाईँको निम्ति मेरो प्रार्थना यही छ कि प्रिय मित्र, हामी परमेश्वरसँग यही भनौं कि हामीलाई उचित ज्ञान र बुद्धि परमेश्वरले दिनुभएको छ, ताकि हामीले यो प्रविधिलाई सही तरिकाले प्रयोग गर्न सकौं। हाम्रो मन मस्तिष्क हृदय समय यी सबैलाई हामीले सुरक्षित राख्न सकौं र हामी यसको एडिक्सनबाट बस्न सकौं, एउटा अनुशासित जीवन हामी जिउन सकौं भनेर चाहिँ हामीले निरन्तर यो दोहोर्याइराख्नु पर्दछ हाम्रो जीवनमा। तब सोशल मीडियाले तपाईँ र मलाई कुनै पनि हानि गर्नेवाला छैन। अब भने म कार्यक्रमको बिल्कुलै अन्त्यतिर आइसकेको छु र बिट मार्नुपर्ने हुन्छ। श्रोता, तपाईँले सोशल मीडियालाई प्रयोग गर्नुहोस्, तर तपाईँको नियन्त्रणमा यसलाई राख्नुहोस्, यसलाई कहिले पनि तपाईँलाई नियन्त्रण गर्न नदिनुहोस्। एटिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्रलाई विशेष धन्यवाद भन्न चाहन्छु, कार्यक्रम अवधि भर खटेर कार्यक्रमलाई अन्तिम गन्तव्यसम्म ल्याउनलाई सहायता गर्नुभएकोमा सुजनजीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईँलाई आजको कार्यक्रम सुनेर मनमा जिज्ञासा खुल्दुली भए हामीलाई पत्रचार गर्नुहोस् या टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ। टेलिफोनको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477054। व्यक्तिगत रूपमा तपाईँ मसँग कुराकानी गर्न चाहनुहुन्छ भने 9840804343 टिप्नुभयो। अब भने पुनः एकचोटि तपाईँलाई विशेष धन्यवाद भन्छु, गड ब्लेस यु अल, अनि भन्छु छुटौं।

श्रोतावृन्द, हाम्रो आजको रात्रिकालीन प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुनेछौं। तबसम्मका लागि गुड न्यूज परिवारलाई बिदा दिनुहोस्। हवस् त, जय मसी, तपाईँको आजको रात आशिषमय बितोस्। तर www.goodnewsfm.com.np मा भने अनलाइनका श्रोताले रातभर हाम्रो गुड न्यूज FM रेडियोलाई सुन्न सक्नुहुनेछ।